0: अधिकारीहरूले तातोपानी नाका छिटो खुलाउन र कोरोलाबाट आएका सामान सोझै चोबार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्न स्टिभ विटकप र जारेड कुस्नरले हिजो मस्कोमा राष्ट्रपति पुटिनसँग भेट वार्ता गरेका छन्। क्रेमलिनले 3 घण्टा लामो छलफललाई स्पष्ट र रचनात्मक भनेर वर्णन गरेको छ। युद्ध अन्त्य गर्ने विषयमा वार्ता गर्न डोनाल्ड ट्रम्पका उच्च प्रतिनिधिहरू स्टिभ जारेड कुस्नरले भेटवार्ता गर्नुभएको छ। पुटिनका सहयोगी युरी उसाकोभले स्टिभ र उत्कप र जारेड कुस्नरसँगको वार्ता अर्थपूर्ण भएको बताउनु भएको छ।
1: The conversation lasted more than 3 hours. It was substantive, constructive, extremely frank and confidential. The Russian side provided a clear and comprehensive assessment of the situation. In particular, note was made of the Russian army's advances in the combat zone. Confidence was expressed that the established objectives would be achieved, and naturally the necessity of addressing the root causes of the conflict was underscored.
0: युक्रेनकी विपक्षी सांसद इन्ना सोपसुनका अनुसार भने यो भ्रमणलाई लिएर देशमा धेरै आशावादी वातावरण छैन। खबर यति नै।

0: सफल छेत्रीले गाउनु भएको इशारा भन्ने मिठो गीत सँगै कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टा सुरु भयो। श्रोता, म धनराज राय छु तपाईँको साथमा। आज तपाईँहरूले अरू बेला सदा लाल साई दाजुलाई पाउने गर्नुहुन्थ्यो भने अबको आज यो हप्ता र अर्को हप्ताको केही दिन म तपाईँहरूको साथमा रहनेछु र आशा गर्दछु तपाईँहरूले मलाई चाहिँ लाल साई दाजुलाई जस्तै साथ पक्कै दिनुहुनेछ। दोस्रो घण्टामा प्रवेश गर्यौँ श्रोता। आजको कार्यक्रम हो प्रभातकालीन आवाजको र सोमबार 7 सेप्टेम्बरको कार्यक्रम सञ्चालन हुँदैछ। भदौको 22 गते को विक्रम सम्बत 2083 सालको कार्यक्रम हो यो र तपाईँहरूले अब भदौ पनि सकिनै आँट्यो भन्ने महसुस गर्दै हुनुहुन्छ। भदौ सकिनै हाल्यो, 22 हो 31 दिनको दिन हुन्छ भदौ भने चाहिँ अब धेर दिन छैन, 9 दिन बाँकी छ। अब हामी धेरै गन्थन नगरौँ, गीत सुनौ, त्यस पछाडि हामी राशिफलतिर लाग्नेछौँ। गीत छ नवाज अन्सारीको खै पैसो भन्ने।
1: पछामा एउटा गीत सुनाइदियो कि जिन्दगीको के भरोसा यो त एउटा खेलौना हो। अब यो खेलौना भन्ने शब्दबाट चाहिँ के आयो भन्दाखेरि हुँदा बच्चामा खेलौना सेलौना खेल्दा हुन्थ्यो, गाडी होइन भाँडाकुटी टाइप्सको। अब अहिले ठुलो भयो, अहिले चाहिँ खेलौना चेन्ज भयो, हुन्छ नि एक्चुअल घर गाडी हुन्छ नि। अब पेट पनि पाल्नै पर्यो है, वरिपरिको मान्छे नै हेर्नु पर्यो, सबै चिज गर्नुको लागि पैसा कमाउनु पर्यो, पैसा कमाइ पनि रहेछ होइन।

हजुर, गरिबको चमेली बोल दिने कोही छैन, मिठो गीत सुन्यो, पैसाको कुरा कति महिमा गाउनुभयो, पैसा छैन भने के हुन्छ। हजुर, अब भनी आजको राशिफल तर्फ लागौं श्रोता, सुरु गरौं मेष राशिबाट। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुने देखिन्छ। श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ भने भूमि तथा पशुधनबाट लाभ मिल्ने अवसर छ। नयाँ अवसरले उत्साह जगाउने देखिन्छ अनि दिउँसोदेखि भने केही घरायसी समस्याले पिरोल्न सक्ने रहेछ श्रोता। वृष राशि, अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि पर्नुहोला। फजुल खर्च बढ्ने देखिन्छ भने शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाउनुहोला। वाद विवादमा अगाडि नसर्नुहोला। दिउँसोदेखि अलिकति यो नयाँ योजनातर्फ अग्रसर हुनुहुने देखिन्छ। मिथुन राशि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पुरा नभए पनि आंशिक फाइदा हुने देखिन्छ। हतारमा निर्णय लिँदा काम दोहोऱ्याउनु पर्ने देखिन्छ। तापनि दिगो काम सुरु गर्ने समय रहेको छ। धेरै बोल्दा समस्या आउन सक्छ, त्यही भएर अलिकति विचार गरेर मात्रै बोल्नुहोला। कर्कट राशि, खर्च बढ्ने देखिन्छ आकस्मत रूपमा। आमदानी कम हुनेछ, फेरि खर्च अनुसारको आमदानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ भने काम दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। टाढाको यात्रा खर्चिलो अनि कष्टकर बन्न सक्छ। दिउँसोदेखि महत्वाकांक्षी काम प्रारम्भ हुने छ भनेर आजको राशिफल छ। कर्कट राशिको लागि भने सिंह राशि, प्रयत्न गर्दा व्यापार साझेदारी र सट्टापट्टामा लाभ मिल्ने देखिन्छ। श्रमको उचित मूल्य पाउनुहोला। आमदानी बढ्ने छ भने भइपरि आउने समस्याले खर्च बढ्नेछ अनि आलस्य गर्ने बानीले पछि पर्नुहोला। पछिका लागि केही वस्तु त्याग्नु पर्ने देखिन्छ। कन्या राशि, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम नाम र प्रतिष्ठा कमाउने बेला आएको छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने देखिन्छ भने दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्ने देखिन्छ श्रोता। तुला राशि, समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा पर्नुहोला। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका लागि काममा धेरै समय व्यतीत गर्नुपर्ने देखिन्छ। हडबडको त्रुटिले काम दोहोऱ्याउनु परे पनि दिउँसोदेखि स्थितिमा सुधार आउने देखिन्छ। वृश्चिक राशि, अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलिकति सजगता अपनाउनु पर्ने देखिन्छ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपरिचित व्यक्तिसँग को विश्वास गर्दा धोका हुन सक्छ श्रोता। धनुराशि, प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपिन एवं मनोरञ्जनमा समय रमाउने समय रहेको छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ अनि दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

मकर राशि, स्रोत साधन जुड्नाले काम बन्नेछ। लगानी बढाउनु परे पनि व्यवसायमा थाल नयाँ व्यवसाय थालनी हुने देखिन्छ भने बलभन्दा बुद्धि लगाउँदा लक्ष्य प्राप्ति हुने देखिन्छ। दिउँसोदेखि बाध्यात्मक परिस्थितिले अल्मलिनु पर्दा आफ्ना कमी कमजोरीहरू चाहिँ माथि चाहिँ अरूले फाइदा उठाउने देखिन्छ श्रोता। मकर राशि हुने श्रोतालाई कुम्भ राशि, कामको मेसो नमिल्दा केही अलमल हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहार विहारमा ध्यान दिनु पुर्याउनु पर्ने देखिन्छ भने दिउँसोदेखि चुनौती पन्छ्याएर काम बनाउन सक्नुहोला। प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउने देखिन्छ कुम्भ राशि हुने श्रोताहरू। र अन्तमा मीन राशि, काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ भने साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काम दोहोऱ्याएर गर्नु पर्ला र अरूको सुझावमा भर नपरेको राम्रो आज। अनि आज चाहिँ परिवारजनको सहयोग लिँदाखेरि उत्तम दिन रहेको छ मीन राशि हुने श्रोता। हजुर, सुन्नुभयो आजको लागि राशिफल। अब गीत सुन्नतर्फ लाग्यो। यो राशिफल पछाडि मिस्टर डी र रचना रिमाले गाउनु भएको छ जादु।

काठमाडौँ सहर सबैको रहर, दुखीको सहर सुखीको सहर, धनीको सहर गरिबको सहर, यो हो काठमाडौँ सहर।

आकाश मेरो छत हो, धरती मेरो घर हो, दुलो र मैलो जीवन हो, यसैमा बित्ने भो जिन्दगी।

झुमिरहेछ नसामा यो जीवन, छैन कुनै लक्ष्य मेरो, अल्झिरहेछु त्यो बाटोमा, सडक नै मेरो जिन्दगी हो।

सडकमा निर्भय ब्यान्डले गाउनु भएको थियो यो स्ट्रिट लाइटको कुराहरू धेरै हामीले भोगेका हामीले मान्छेले भोगेका गरेका कुराहरूको वर्णन थियो उक्त गीतमा श्रोता। आज सोमबार श्रोता र सोमबारको हाम्रो यो दोस्रो घन्टे बसाइमा हामी प्राय स्पोर्ट्स राउन्ड अप को चर्चा गर्ने गर्दछौँ र आज पनि केही विषयहरू लिएर आएको छु यो विकेन्डमा, विशेष गरी शनिबार आइतबार भएका खेलहरूमा। र अब आज प्रिमियर लिगकै कुरा हुन्छ, भर्खर भर्खर सिजन सुरु भएको छ र आज शनिबारको खेल तपाईँहरूले कतिले छुट्याउनु भयो होला, छुट्याउनु भयो कि नहोला त्यो आफ्नै ठाउँमा छ, तर पनि यसो रिक्याप तपाईँहरूको लागि, राउन्ड अपको लागि, शनिबार 5 सेप्टेम्बरमा भएका खेलहरूमा न्युकासल युनाइटेड र बर्नमाउथ बीच 2-2 बराबरीमा खेल सकियो। ब्रेन्टफोर्ड र सन्डरल्यान्ड पनि 1-1 अङ्क के अरे स्कोरसहित बराबरीमा खेल टुङ्गियो। ब्राइटन एन्ड होव एल्बियन र लिड्स युनाइटेडको पनि 1-1 खेलको अन्त्य भयो भने फुलहामको 2 र क्रिस्टल प्यालेसको 3, क्रिस्टल प्यालेसले 3 गोल लगाएर फुलहामलाई जित्यो भने म्यान्चेस्टर सिटीले 1 गोल लगाएर कोभेन्ट्री सिटीलाई हरायो, कोभेन्ट्री सिटीको 0। नटिङ्गम फरेस्ट र टोटेनम हटस्पर 1-0 गोलसहित बराबरीमा खेल सकियो भने हल सिटी अनि एस्टन भिल्ला पनि 0-0 चाहिँ गोल रहित चाहिँ ड्र भयो श्रोता। अब हिजो शनिबार आइतबार कुन कुन खेल भयो त प्रिमियर लिगमा? एभर्टन र म्यान्चेस्टर युनाइटेड 2-2 बराबरीमा खेल सकियो। आर्सेनल र चेल्सीको खेलमा आर्सेनलले 2 गोल लगाएर चेल्सीलाई हरायो, चेल्सीले 1 गोल मात्रै लगाउन सफल रह्यो। हजुर, आज के छ अरू थुप्रै खेलहरू छ आज पनि, अब लिग वानको खेलहरू छ, एफए कपको खेलहरू छ, लालिगाको छ, इटालियन सिरी एको छ, ब्राजिलियन सिरी ए, थुप्रो खेलहरू छन् आज पनि लाइनअप भएका। तपाईँहरूले यी खेलहरूमध्येमा कतिवटा हेर्नुहुन्छ, थुप्रै आफ्नो आफ्नो पारखी हुनुहुन्छ तपाईँहरू, तपाईँहरू सम्पूर्णलाई गुड लक तपाईँको आफ्नो टिम अथवा प्लेयरले जितेको होस्। हजुर, अहिले युएस ओपन पनि रन भइरहेको छ र 5 तारिक पनि निकै, 5 सेप्टेम्बर निकै खेलहरू भएका थिए। यसमा टेलर फ्रिज र फ्रान्सिस्को सेरेन्डुलो को निकै चाहिँ रोचक भिडन्त भएछ। 6-3, 6-4 अनि 3-6, 4-6 र 4-6 को सेटमा फ्रान्सिस्को सेरेन्डुलोले चाहिँ जित हासिल गरेछन्। 5 खेल नै भएछ, सुरुको 2 सेट चाहिँ टेलर फ्रिजले जितेका थिएछन् भने अन्तिम 3 सेट चाहिँ फेरि सेरेन्डुलोले जित हासिल गरेछन्। अब विमेन सिङ्गलतिर क्रिस्टिना बुक्साले सँग कोको गफको खेल भएको थिएछ, कोको गफले चाहिँ 6-3 र 6-4 स्ट्रेट सेटमा जित हासिल गरेछन्। हिजो भएका खेलमा युएस ओपन अन्तर्गत नै आर्निया साब्ला लेनकाले 6-4 र 6-3 सहित टेलर टाउन्स एन्डलाई चाहिँ स्ट्रेट सेटमा हराइछन् भने मेन सिङ्गलतर्फ टमी पललाई कार्लोस अल्कारेजले चाहिँ 6-4, 6-3 र 6-4 3 स्ट्रेट सेटमा चाहिँ कार्लोस अल्कारेजले हराइदिएछन्। त्यस्तै फेरि अर्को इभा जोभिचले अलेक्जेन्ड्रा एलालाई 7-5, 3-6 र 7-5 2 सेट चाहिँ जितेर चाहिँ जित हासिल गरेछन् उनले। त्यस्तै अर्को खेलमा अलेक्जेन्डर जेबरेभ
ले चाहिँ अलेजान्ड्रो टाबिलोलाई 6-2, 7-6 र 6-2 को स्ट्रेट सेटमा नै जितिदिएछन्। गल्फ हेर्नुहुने श्रोता, तपाईँहरूको लागि डिपी वर्ल्ड टुर अन्तर्गतको युरोपियन मास्टर्स चाहिँ 3-6 सेप्टेम्बरमा सम्म भएको थियो र हिजो सकिएको खेलमा चाहिँ साउथ अफ्रिकाका ट्रिस्टोन लरेन्सले अन्डर 18 पार गरेर पहिलो स्थान हासिल गर्न सफल भएका छन्। इङ्ल्यान्डका पल केसी ले पनि अन्डर 18 पार सहित दोस्रो स्थानमा भने इङ्ल्यान्डकै ह्यारी हलले अन्डर 17 पार गरेर तेस्रो स्थान हासिल गरेका छन् भने फ्रान्सका होइन इटालीका माफ गर्नुहोस् फ्रान्स होइन इटालीका फ्रान्सिस्को लापोर्ताले 16 अन्डर पार गरेर चौथो स्थान र स्पेनका एन्जल आयोराले पनि 16 अन्डर पार नै गरेर चौथो 5 स्थान हासिल गर्न सफल रहे डिपी वर्ल्ड टुर अन्तर्गतको युरोपियन मास्टर्समा। हजुर, गल्फको यति नै गरौँ, साइक्लिङ पनि यसो हेरिहालौँ। टुर अफ ब्रिटेन को खेल साइक्लिङ रेस भइरहेको थियो, यो हिजो सकेको हो अथवा यो लेग चाहिँ सकेको मैले यो जान्न अलिकति सकिनँ, तर हिजो चाहिँ निल्स पोलिट जो चाहिँ जर्मन नागरिक छन् उनले 3:33 यो हिजोको लेग चाहिँ पुरा गरे भने फ्लोरियन भर्मिस्टले 3:33:28 प्लस 12 सेकेन्ड भनेपछि झन्डै 34 मिनटमा दोस्रो स्थान हासिल गरे। इटलीका फिलिपिनो गन्नाले प्लस 18 सेकेन्डमा यो दूरी पुरा गरेर तेस्रो स्थानमा आइपुग्न सफल भए। चौथोमा बेनोइ कोस कोनेफ्रोयले 18 सेकेन्ड ज्यादा लगाएर 5 स्थानमा आइपुगे। हजुर, आजको लागि स्पोर्ट्स राउन्ड अप यतिमै अन्त गरौँ श्रोता। स्पोर्ट नखेल्ने मान्छेलाई स्पोर्ट राउन्ड अप गर्न पनि अलि हम्मे हम्मे पर्दो रहेछ भन्ने कुरा म यहाँ महसुस गरिरहेको छु। कति खेलाडी नै चिनिँदैन, कति चाहिँ खेलको यो तालमेल के कस्तो हो भन्ने नै अलिकति अप्ठ्यारो हुँदो रहेछ, तर मैले कति तपाईँहरूलाई चाहिँ राउन्ड अप सुनाउने कोसिस गरेँ। साह्रै गल्ती त इन्फर्मेसन त दिइन नै जस्तो लाग्छ, तर पनि केही गल्ती भयो भने क्षमा गरिदिनु होला।

पल्टनेको आवाजमा सुन्तली भन्ने गीत सुन्यो श्रोता. पेन्सनको कुरा गर्दै हुनुहुन्थ्यो, धेरै कुरा अन्य कुराहरू पनि गर्दै हुनुहुन्थ्यो, सुखमा बसौली भन्ने कुराहरू थियो. अब सबै पेन्सन पाउनेहरू सुखमै हुन्छन् भन्ने कुरा त होइन, अब नोकरै राख्न सकिन्छ भन्ने कुरा पनि होइन, तर पनि गीतले भन्न खोजेको भाव तपाईँले पक्कै पनि बुझ्नुभयो श्रोता. बुधबार ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि 9 सेप्टेम्बरको दिनको कुरा प्री डिपार्चर क्लिनिकको आयोजना गरिएको छ र यो कार्यक्रम चाहिँ विशेष त तपाईँहरू ब्रुनाईको टुर सकेर युके तर्फ प्रस्थान गर्दै हुनुहुन्छ अथवा अन्य कुनै स्थानतर्फ प्रस्थान गर्ने क्रममा हुनुहुन्छ भने तपाईँहरूका लागि एम गरेर बनाइएको कार्यक्रम हो यो. मुमङको हाई अफिसमा हुन्छ र यहाँ चाहिँ विशेष गरी गुड कन्डक्ट सर्टिफिकेट प्रोसेस के कस्तो छ ब्रुनाईको भनेर सिकाइन्छ, देखाइन्छ बाटा, प्रोसेसको क्ले समय सीमा के कति लामो हुन्छ भन्ने कुराहरू आउँछ त्यहाँ. तपाईँहरूले चाहिँ नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन क्रेडिट कसरी क्लेम गर्ने भन्ने कुराहरू सिक्न पाउनुहुन्छ, हेर्न पाउनुहुन्छ, डेमोन्स्ट्रेसन देखाइन्छ तपाईँहरूलाई. सपोर्ट वाइल्स मुभिङ स्कुल्स, तपाईँहरू मात्रै मुभ हुनुहुन्न, नानी केटाकेटीहरू पनि मुभ हुन्छन् तपाईँ सँगसँगै, उनीहरूको धेरै असर पर्छ. कस्तो स्कुल पाइन्छ, कहाँ छ भन्ने कुराहरू, तपाईँको क्याचमेन्ट एरियामा पर्छ कि पर्दैन भन्ने कुराहरू, यावत कुराहरू चाहिँ तपाईँहरूलाई जानकारी दिने गरिन्छ यहाँ चाहिँ श्रोता. त्यही भएर तपाईँको फुर्सद छ भने एकैछिन समय निकालेर जानुहोला. 10 बजेदेखि 11 बजीसम्म हो, अपोइन्टमेन्ट बुक गर्न पर्दैन. तपाईँ खाली हुनुहुन्छ भने यो समयमा जानुहोस्, ड्रप इन क्लिनिक हो. अपोइन्टमेन्ट छैन, ला जानु मिल्दैन भन्ने लाग्छ भने त्यसो नसोच्नुहोला, जान सक्नुहुन्छ. अब सुरज पण्डितलाई सुन्न जाउँ टाढाको बाटोमा.

0: यो BFBS गोर्खा रेडियो हो।
1: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

हजुर, उकाली सम्बोज मल्लले गाउनु भएको गीतलाई हामीले सुन्यौँ र पक्कै पनि तपाईँहरूले पनि रुचाउनु भयो यो गीतलाई। अहिले गत केही दिन अगाडि इन्डोनेसियामा धेरैवटा ज्वालामुखीहरू विस्फोटन भएका समाचारहरू तपाईँहरूले सुन्नु नै भयो। अब यसले वातावरणमा धेरै असर गर्यो गर्दैछ अब र गर्नेवाला पनि छ। धुवाँ अझै सेटल भइसकेको छैन, कति मिटर माथिसम्म चाहिँ धुवाँ के अरे यो बाफ धुवाँ हिलो माटो के हो त्यो उडेर माथिसम्म गएको र मिनिमम रेडियस यो डेन्जर रेडियस 6 किलोमिटर भनेर कतिवटा यो विशेष गरी माउन्ट आनाक क्राका टाउमा चाहिँ त्यस्तो खतरा 6 किलोमिटरसम्म चाहिँ मेन रेड जोन भनौँ त्यस्तो स्थापना भएको रहेछ। र यो त अब वातावरणको कुरा भयो भने यो जकार्ता स्थित सुकार्नो हत्ता अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ धेरै उडानहरू स्थगित भएका रहेछन्। बिहानको 5 बजेदेखि 9:30 बजेसम्म हिजोको भनौँ चाहिँ धेरै उडानहरू सञ्चालनमा अवरोध आएको थियो, जसले चाहिँ अब डोमेस्टिक मात्र होइन इन्टरनेसनल फ्लाइटहरू पनि परेको थियो उक्त यो क्यान्सलेसनमा। अब आइतबार विमानस्थल क्षेत्रमा खरानी पुगेको थियो, यो उडेको खरानी, र त्यो फ्लाइट चाहिँ रोक्नु परेको थियो। धेरै मान्छेहरू स्वदेशी विदेशीहरू चाहिँ यसले गर्दा प्रभावित भयो, उनीहरूको काम जाने, घर फर्किनु पर्ने, विदेशीहरूको यात्रा सबै यो चाहिँ तलमाथि परेको थियो। र अधिकारीहरूले सुनामीको खतरा नरहे पनि यो वातावरणीय खतरा खरानीको खतरा चाहिँ अझै पनि निकै छ भनेर सावधानी अपनाउन समेत निर्देशन दिइएको छ, सुझाव दिइएको छ। अब सबिन राईलाई सुनौ माया जालेमा, त्यस पछाडि अन्य कुरा गरौँला।

सबिन राईले गाउनु भएको गीत सुन्यो माया जालेमा। हजुर, अब अर्को एउटा अनुरोधको गीत सुन्नेछौँ श्रोता। अब र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्छ शेर्पा छुल्टिम भाइ, उहाँ साउथ कोरियाबाट आउने गर्नुहुन्छ र उहाँले चाहिँ भोइस मेसेज पठाएर एउटा यो संसारी माया विचित्र भन्ने गीत सुनौ भन्नुभएको छ। अब यो गीत सुन्छौँ हामी श्रोता र चन्द्रकुमार दोङले गाउनुभएको यो गीत नै आजको हाम्रो कार्यक्रमको दोस्रो घण्टाको अन्तिम गीत स्वरूप पनि रहनेछ। यो गीत पछाडि हामी नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नेछौँ र त्यस पछाडि चाहिँ हामी फेरि तेस्रो घण्टामा भेट हुनेछ। अवश्य नै तपाईँ हाम्रो त्यतिखेरसम्म बिएफबिएस गोर्खा रेडियो सुनेर मनोरञ्जन लिनुहोला र आफ्नो प्रतिक्रिया पनि जनाउँदै गर्नुहोला है त श्रोता। तेस्रो घन्टामा भेटौँ अब।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા
3: રસુઆકો વિનાશકારી બાળીમાં હરાઈરહેકા મહોત્તરીકા વિકાસ યાદવકા પરિવારલે આપના છોરા ખોજીદિન આગ્રહ ગરેકા છન્. જનકપુરબાટ લક્ષ્મણ યાદવ.
4: जनकपुर धाम देखि करिब 8 किलोमिटर दक्षिण पश्चिम मा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 मा यतिखेर एउटै चर्चा छ. इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5000 जनामा त्रिशुली 3A मा कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्. अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठूलो वज्रपातको संकेतले चिन्ता छ. सयौं बालबालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्. मनमा आश रहे पनि विश्वास कम गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A मा फसेको दिनदेखि बेचैन छन्. बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ. सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आश भने शम्भुनाथको कायमै छ.
5: उद्धार गरेर 2072
4: सालदेखि नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरीसँगै रसुवामै बस्नु भएको थियो. भदौ 10 गते बिहान करिब 6:30 बजे ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 बजेतिर अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो. खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ.
6: उहे त 4 दिन तक त ढिले कऽ देलकै सरकार कनि, आब 4 दिनके बादे कोनो अथी केलकै. नै त 4 दिन ढिले नै कयने रहतै त लगभग हमरा सबके सर निकलि गेल रहतै 4 दिन पहिनाइते.
4: छोरा सकुशल घर फर्कियोस भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्. विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ. सुरुदेखि पढाइमा अब्बल विकास, गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ. सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 का वार्ड सदस्य कमलेश ठाकुरको छ.
7: विकासको जल्दी से जल्दी खोज उद्धार होइस होइन. हाम्रा सबके वार्डको बहुत एगो होनहार लड़का छल, खोज उद्धारमा कनि ढिलाइ जका देख रहल छी कि फास्ट होबो पर्दै.
4: रसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग.
3: कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्र संघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ.
8: पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड सोमा सीमित नगर्न सुझाव दिनुभएको हो. नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ. भोटे कोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजुद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाण सहित अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्ने बताउनुभयो. प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ. साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ.
3: भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटको विदुर नगरपालिकाभित्रका विद्यालय आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्.
9: नगर कार्यपालिकाको बैठकले बाढ़ीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो. बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढ़ीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ. बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ. जस अनुसार बाढ़ीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पाएको पर्ने जुनसुकै विद्यालयमा गएर अध्ययन गर्न सक्नेछन्.
3: विश्वका 29 भन्दा बढी देशले नेपालका बाढ़ी पीड़ितलाई सहयोग पठाएका छन्. उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनेदेखि बाढ़ी पीड़ितलाई आपतकालीन राहत सामग्री उपलब्ध गराएका छन्. हालसम्म भारत, चीन, यूएई, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्विया, लक्जमबर्ग, मलेसिया, म्यानमार, भूटान, बंगलादेश, पाकिस्तान नर्वेले विभिन्न राहत सहायता सामग्री उपलब्ध गराएका छन्। त्यस्तै इजरायल क्यानाडा श्रीलंका थाइल्याण्ड भियतनाम न्यूजील्याण्ड डेनमार्क स्विजरल्याण्ड आयरल्याण्ड र चेक रिपब्लिकले पनि बाढ़ी पीड़ितलाई विभिन्न सहायता पठाएका छन्। युरोपेली संघ एसियाली विकास बैंक विश्व बैंक संयुक्त राष्ट्र संघ र यसका विशिष्टीकृत एजेन्सीहरू लगायत अन्य संस्थाले पनि विभिन्न सहायता उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।

यो BFBS गोरखा रेडियो हो। नमस्ते अनि स्वागत छ फेरि पनि कार्यक्रम प्रभातकालीन आवाजमा। म छु तपाईँको साथमा धनराज राई र प्रभातकालीन आवाजको तेस्रो घण्टामा प्रवेश गर्यौँ श्रोता। तेस्रो घण्टा भनेको अन्तिम घण्टा हो हाम्रो बसाइको र यसरी नै विभिन्न किसिमका गीत सङ्गीतहरू सुन्दै सुनाउँदै र विभिन्न जानकारीहरू दिँदै तपाईँहरूलाई बाँड्दै चाहिँ यहाँसम्म आइपुगिसकेको छ। अब अन्तिम घण्टामा पनि सो क्रमलाई हामी जारी नै राख्ने चाहिँ प्लानसहित उपस्थित भएको छु। हृदयमा अहिले बिहानको 11 बजेर, माफ गर्नुहोस्, 9:30 गयो भनेको झन्नै 11 बज्यो नै भनिपठाएछु। बिहानको 9:30 गयो। सेरिया ब्रुनाईमा मौसमी परिवर्तन खासै भएको छैन, बदलाव आएको छैन अहिलेसम्म। र अन्य स्थानमा के कसो छ ब्रुनाईका श्रोता तपाईँहरूले चाहिँ भन्नु पर्यो यसो लेखेर। तुतोङमा त पानी पर्दैछ नि भन्नुहुन्छ कि अथवा यता केबी टाउन सेन्टरतिर त अहिले पानी परिरहेको छ भन्ने पो हुँदैछ कि अथवा बिएसबीतिरबाट सुन्दै हुनुहुन्छ, राजधानीबाट, राजधानीका श्रोताले पनि यसो ताजा मौसमी विवरण पठाउनुहोस् है। अन्य स्थानमा के कति बज्यो, बेलायतमा बिहानको 2:12 गयो, नेपालमा बिहानको 7:03 बाँकी रहेको छ भने एवं रीतले अन्य स्थानमा पनि तपाईँहरूको आफ्नो आफ्नो समयमा चलिराख्नु भएको छ। कतै हिजो बेलुकीको 7:00, कतै हिजो बेलुकीको 9:00, कतै बिहानको 5:12:15 गएको अवस्था छ। तपाईँहरू विभिन्न समयमा विभिन्न स्थानबाट विभिन्न माध्यम मार्फत चाहिँ हामीलाई सुन्ने गर्नुहुन्छ, हामी सधैँ भन्ने गर्दछौँ, आभार व्यक्त गर्दछौँ, आभारी छौँ, धन्यवाद ज्ञापन गर्दछौँ। अब गन्थन धेरै लामो भयो, सुरुमै एक देव लिम्बुलाई सुन्न जाउँ, माया नमार मलाई भन्ने गीत छ उहाँले गाउनुभएको।

एकदेव लिम्बूले गाउनुभएको माया नमाएर मलाई भन्ने गीत सुन्यो श्रोता. एकदेव लिम्बूको जस्तो सानो तिखर आवाज त कम्तीको मात्रै हुन्छ जस्तो लाग्छ मलाई श्रोता. तपाईँहरूले पनि यो याद गर्नु पक्कै नै भएको छ. हजुर, याद गर्ने क्रममा अब एउटा कुरा याद गर्नुपर्ने हुन्छ. अब आज हुन गइरहेको यो युथ क्लब र प्यारेन्ट्स एन्ड टडलर्स, यो चाहिँ जुन चाहिँ ब्रिटिस फोर्सेस ब्रुनेमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले आयोजना गर्ने आजदेखि सुरु हुन्छ भनेर चाहिँ अब समर ब्रेक पछाडि हुने कार्यक्रमहरू मध्येमा यी दुईवटा चाहिँ आजदेखि सुरु हुनेवालामा थियो. अब फेरि त्यो केही दिनलाई क्यान्सल भएको छ, सस्पेन्ड भएको छ, यो चाहिँ यो धुवाको कारणले, तुवालोको कारणले गर्दाखेरि यो क्यान्सल भएको छ. यो हप्तैभरि अब यो कुनै पनि युथ क्लबहरू हुँदैन, यो स्कुल इयर 1-8 अनि साना साना नानीहरूका यो प्यारेन्ट्स एन्ड टडलर्स, यो चिटच्याट कम्युनिटी सेन्टर अनि यो पर मुमङको कम्युनिटी सेन्टरमा हुने कार्यक्रमहरू सबै यो हप्ताका लागि रद्द भएका छन्. नलानुहोला, अहिले जाँदै हुनुहुन्छ गाडीमा भने फर्किनुहोस् कृपया. आज चाहिँ अहिले चाहिँ प्यारेन्ट्स एन्ड टडलर्सको समय हो, तर नलानुहोस्, आज फर्किनुहोस्, बरु घरमै बस्नुहोस्. केटाकेटी छोराछोरी साना साना नानीहरूसँग घरमै समय व्यतीत गर्नुहोस्. अब सागर संसार राई फिचरिङ इन्द्रकला राई, नैनी रेशम सुन्न जाउँ.

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

0: हजुर, बटौलीको बजारमा खस्यौलीको बजारमा खै कता कता घुम्टो गिर्यो रे भन्ने गीतहरू सुन्यो श्रोता भियोमाको आवाजमा। हृदयमा बिहानको 9:25 गयो श्रोता, र तपाईँहरू हुनुहुन्छ प्रभातकालीन कार्यक्रम प्रभातकालीन आवाज कार्यक्रममा म धनराज राईको साथमा हुनुहुन्छ। अल्ट्रा प्रोसेस्ड फुड UPF तपाईँहरूले कतिको सुन्ने गर्नुभएको यो फ्रेज होस् शब्दावली हो श्रोता। यो भनेको चाहिँ प्याकेटका स्न्याक्स सफ्ट ड्रिङ्क्स खाना रेडिमेड खाना अनि केही ब्रेकफास्ट सिरियल बिस्किट अनि आइसक्रिम र अत्याधिक प्रशोधित मासु जस्ता औद्योगिक रूपमा तयार गरिएको खानेकुरा बुझिँदो रहेछ यो UPF अल्ट्रा प्रोसेस्ड फुड भन्नाले। UPFले चाहिँ शरीरका प्रमुख अङ्गहरूमा असर पुर्याउन सक्ने नयाँ अध्ययनले देखाएको छ। हुन त अब यो प्रोसेस्ड फुडले अलिकति हानि गर्छ भन्ने त अलिअलि सुन्नमा आउन त आएको हो, तर यो मेजर बॉडी अर्गनमा चाहिँ असर पुर्याउँछ भन्ने कुरा चाहिँ नयाँ अध्ययनले देखाएको रहेछ। यो यो रिपोर्ट चाहिँ द ल्यान्सेटमा प्रकाशित गरिएको एउटा समीक्षा प्रकाशित गरिएको रहेछ। त्यो वैज्ञानिक समीक्षा अनुसार चाहिँ अत्यधिक UPF सेवन चाहिँ मोटोपना टाइप 2 डायबिटिज मधुमेह भनिन्छ क्या नेपालीमा मुटु रोग र डिप्रेसन जस्ता स्वास्थ्य समस्याको बढ्दो जोखिमसम्म सँग सम्बन्धित रहेको पाइएको रहेछ। अध्ययनमा 104 दीर्घकालीन अनुसन्धानको समीक्षा गरिएको थियो, जसमध्ये 92 अध्ययनले युपिएफको बढी सेवन र कम्तीमा एउटा दीर्घ रोग वा समय अगावै मृत्युको जोखिम बीच सम्बन्ध देखाएका थिएछन्। तर यो सम्बन्ध देखाएको कुरा चाहिँ के एउटा औँल्याएका छन् भने महत्त्वपूर्ण कुरा रहेछ। यी अध्ययनहरूले मुख्यत सम्बन्ध देखाएको हुन्, रिलेसन के भएर भएको भन्ने कुरा सबै अवस्थामा प्रत्यक्ष कारण नै हो भन्ने प्रमाण भने भेटिएको छैन। यसले गर्दा यो अल्ट्रा प्रोसेस्ड फुड UPFले गर्दाखेरि यस्तो भएको हो भन्ने नभएर यसको पनि त्यो त्यो रोगसँग चाहिँ सम्बन्ध देखिएको छ है भन्न खोजेको, हामीलाई बुझाउन खोजिएको रहेछ। अब त्यही भएर हामीले स्वास्थ्यका लागि सकेसम्म ताजा अनि कम प्रशोधित खाना, फलफुल, तरकारी तथा घरमै पकाएको भोजनलाई चाहिँ प्राथमिकता दिउँ है त श्रोता। अब खाना त बाहिर आउटमा गएको रेस्टुरेन्टतिर गएर खाएको होइन, अब यसरी स्न्याक्सहरू क्विक स्न्याकहरू खाएको नै मिठो लाग्छ, जिब्रोले त त्यही सोच खोज्छ। तर स्वास्थ्यको लागि भने त्यो अलिकति अस्वस्थकार हुँदो रहेछ, हामीले यो बुझ्यौँ श्रोता। र सधैँ सधैँ कहिलेकाहीँ खाना ठिकै होला, महिनामा एकपल्ट दुईपल्ट होइन दुई हप्तामा कहिलेकाहीँ पारिवारिक जमघटको साथीभाइहरूसँग ठिकै हुन्छ, तर अब दिनै पछि लन्च पनि ब्रेकफास्ट पनि डिनर पनि त्यही गर्न थाल्यो भने चाहिँ यसले चाहिँ पक्कै पनि धेरै कुराहरूमा हामीलाई असर गर्छ।
1: Tak, yo, pizza, hara. Nimi, mero. Nimi, mero. Nimi, mero.

0: samaya tina hose ratu ma runo pori romancho manone honi kasuma
1: B8 लेखाउनु भएको मिठो गीत सुन्यो तिमी मेरो भन्दै हुनुहुन्थ्यो उहाँ तिमी मेरो विभिन्न कारणले विभिन्न बहानाले तिमी मेरो हो भन्ने भाव थियो उक्त गीतमा हजुर आज सोमबार हो श्रोता र हामीले यो गत हप्ता भनिरहेका थियौँ क्या यो ट्रिटप्सको नर्सरी ओपन डे 9 तारिकका लागि जुन चाहिँ प्लान गरिएको थियो त्यो चाहिँ सस्पेन्डेड भएको छ क्यान्सल भएको छ अब नयाँ मिति आउनेछ तपाईँहरूको लागि र यो हुनको कारण पनि यो हेज नै हो धुवाँले नै हो धुवाँको बादलले नै हो श्रोता आज पनि आकाश मजाले खुलेको छैन अस्ति एक दिन त मजाले आकाश खुलेर घाम लागेर पानी परेको थियो जस्तो लाग्छ त्योभन्दा अलिकति अगाडि पानी परेपछि घाम त्यो बादल के अरे धुवाँ तुवालो हरायो अनि त्यस पछाडि मजाको दिन बनेको थियो एक दिन त ओहो दिन खुलेछ दिन अब भने बिस सप्रिन थालेछ भनेको फेरि त्यसको भोलिपल्टदेखि यस्तै अँध्यारो होइन ढुम्म परेको नै हुन थालेको छ आज दोस्रो हप्ताको पनि आज त पहिलो दिन झन्झन्नै तेस्रै हप्ता हुन आँट्यो यो आग लागेको धुवाले हामीलाई दुःख दिन थालेको यहाँ विभिन्न ग्यारिजनमा मात्रै नभएर ब्रुनाई वरिपरि नै विभिन्न कार्यक्रमहरू रद्द भएका तपाईँहरूले सुनिराख्नु नै भएको छ कति इभेन्टहरूमा बाहिरको ग्यारिजनको नभएर बाहिरको इभेन्टहरू लोकल इभेन्टहरू क्यान्सल भएका छन् तपाईँहरूले जान चाहँदै पनि त्यो हुन सकेको छैन एवमृतले अहिलेसम्म यो बिएफबी लेडिज तिज नाइट ब्रुनाईमा जुन चाहिँ हुन गइरहेको छ त्यो भने अहिलेसम्म क्यान्सल भयो भनेर आएको छैन श्रोता पक्कै पनि यो दिदीबहिनीहरूको यो कार्यक्रम चाहिँ क्यान्सल हुँदैन होला भन्ने हामीले ठुलो आशा अपेक्षा र भरोसा पनि गरेको छौँ साँझको 5 बजेदेखि मध्यरातको 12 बजेसम्म हुन गइरहेको छ यो कार्यक्रम 12 सेप्टेम्बरका दिन शनिबारको दिन हो चिटच्याट कम्युनिटी सेन्टरमा पर्छ यो हुनेछ यो र तपाईँहरूले सबैले प्रायले टिकट किनिसक्नु भएको छ अब रहलपल केही हुनुहुन्छ बाँकी भने टिकट यसो खोज तलास गर्न अझै पनि समय छ ड्रेस त तपाईँहरूले त्यही अनुसारले तयार पारिसक्नु भएको छ भाइब्रेन्ट ट्रेडिसनल अटायर भनिएको छ तपाईँहरूको लागि तपाईँहरूले चाहिँ उक्त टिकटमा गुड फुड म्युजिक डान्स वेलकम ड्रिङ्क अनि साथीभाइ र परिवारहरूसँग चाहिँ रमाइलो गर्नुहुनेछ पक्कै पनि उक्त दिन अब जन चामलिङ राईलाई सुन्न जाउँ को छ र

0: BFBS Gorkha Radio
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, गएर घरे काइलीको याद आउने, तै कालेको छिनछिनमै याद आउने श्रीकृष्ण बम मल्ल अनि मेलिना राईले गाउनुभएको यो मिठो लोकदोहोरी जस्तै लाग्यो मलाई. तर त्यो चलचित्रको गीत हो, सुन्यो यो गीत सुन्यो. यो मिथ ज्यू चलचित्रको रहेछ र यसमा कलाकारहरू थुप्रै हुनुहुँदो रहेछ. दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, खड्ग बहादुर पुन मगर खबपु भनेर पनि हामीले सुन्ने गर्दा चाहिँ उहाँ चाहिँ कमेडी दरबारमा पनि हुनुहुन्छ. ल, निकै मिठो गीत सुन्यो. 11 मिलियन भ्युज भइसकेको रहेछ. 22 मार्चमा रिलिज भएको गीत भनेपछि 22 मार्च, अप्रेल, मे, जुन, जुलाई, अगस्त, सेप्टेम्बर, छ महिना नै भएको छैन, 5 महिना 10-12 दिनमा 11 मिलियन भ्युज पाएको रहेछ. राम्रै रहेछ यो, सायद टाइटल सङ नै हुनुपर्छ मिथ ज्यूको. र चलचित्रले चाहिँ के कस्तो गर्यो त्यो भने पत्तो भएन, गीतले चाहिँ जे कम्तीमा नै नाम राखेछ, मजाले चलिरहेको छ, अझै पनि ट्रेन्डिङमै छ यो. र तपाईँहरूले कतिले त टिकटक फेसबुकको रिल्स होइनतिर हेरि पनि राख्नुभएको छ, देखिराख्नुभएको छ, मोमेन्ट्स, रिल मोमेन्ट्सहरू आइराखेको हुन्छ, ट्रेन्डिङमै छ. भाइरलै त अब भएको छैन अहिले, पहिला थियो तर अहिले ट्रेन्डिङमा चाहिँ स्टिल झुन्डिरहेकै छ, काउन्टिङ भइरहेको छ यो गीतको. राम्रो प्रोडक्ट भएको रहेछ गीत चाहिँ. एउटा फ्रेज सिकौँ न त अङ्ग्रेजीको, ह्याङ इन देयर, त्यो सुन्नु भएको छ तपाईँले धेरैले, कतिले अब सुन्नु पनि भएको छ नहोला र सुने पनि के पो होला भन्ने भइराखेको होला. त्यो भनेको चाहिँ धैर्य गर, हार नमान, डोन्ट गिभ अप येट भन्नु खोजेको रहेछ श्रोता. हार नमान, धैर्य गर भन्नु खोजेको रहेछ. जस्तै ह्याङ इन देयर, एभ्रिथिङ विल बी ओके भन्यो कसैले भन्यो भने चाहिँ धैर्य गर, सब ठिक हुनेछ. त्यो अब यो काम सकिएला, हामी पुग्नेछौँ, अहिले नै तिमीले के अरे लमतन्न हात खुट्टा नछोड, हामी पुग्छौँ, बिरामी छौ, निको हुन्छौ, पिर नगर, धैर्यता राख, औषधि खाऊ भन्नु भने ह्याङ इन देयर भनिँदो रहेछ. अनि अन द सेम पेज भन्यो भने पनि फेरि एउटै पन्नामा हुनु, एउटा सिधा कुरा गर्दाखेरि भनेको मतलब हामी एउटै कुरामा हाम्रो बुझाइ एउटै छ है भन्ने खालको हुँदो रहेछ. ले गर्दाखेरि आज यति दुईवटा अङ्ग्रेजी भाषा सिकौँ र अब गीत सुन्न जाउँ. मखमली द हुलाकीले गाउनुभएको छ यो गीतलाई.

हजुर, द हुलाकीले गाउनुभएको मखमली सुन्यो हामीले. निकै भावनात्मक रहेछ यो गीत, भाव बोकेको गहरौँ भाव थियो पनि श्रोता. अब आउँदो 15 सेप्टेम्बरका दिन मङ्गलबार पर्छ. ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले एडल्ट आर्ट्स एन्ड क्राफ्ट सेसन ल्याएको छ र उक्त सेसनका दिन चाहिँ प्लेट डेकोरेटिङ हुने भइएको छ. बिहानको 9:30 बजेदेखि 11 बजेसम्म हुन्छ र यो हुने गए स्थान रहेको छ मुमङको कम्युनिटी सेन्टरमा. तपाईँहरूले चाहिँ क्युआर कोडमा रजिस्टर गर्नुपर्ने हुन्छ. हाइभको पेजमा छ क्युआर कोड. $6 प्रति व्यक्ति यसमा चाहिँ सहभागिता जनाउन चाहनुहुन्छ भने र 11 सेप्टेम्बरभित्र चाहिँ तपाईँले दर्ता गरिसक्नुपर्ने हुन्छ. त्यही अनुसारले उहाँहरूले यसो सरसामानहरू खोजिनिधि गरेर ठिक पार्नु हुन्छ होला. हजुर, अब अन्जु पन्त र आरसी रिमालले गाउनुभएको गीत सिन्खी अचार मायाको के छ विचार, यो गीत सुन्ने तर्फ लागौँ श्रोता. र यो गीत नै आजको हाम्रो प्रभातकालीनका आवाज कार्यक्रमको अन्तिम गीत स्वरूप रहनेछ. अब यो गीत पछाडि तपाईँहरूले समाचार सुन्नुहुनेछ. त्यस पछाडि मझेरी कार्यक्रम लिएर बिना गुरुङ आउनुहुनेछ र त्यस पछाडि भने साङ्गीतिक तरङ्ग कार्यक्रममा आजदेखि हाम्री नयाँ प्रस्तुता बहिनी वृन्दा राई उपस्थित हुनुहुनेछ. उहाँको आज अफिसियल लन्चिङ छ. सुनेर साथ दिनुहोला ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूले. र म भने अब ओझेलिन्छु. भोलि हामी बिहान 7 बजे फेरि भेट्नेछौँ ब्रुनाईको समय. र त्यतिखेरसम्म तपाईँहरूको समय सुखद रहोस्, खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र हामी भने भोलि भेटौँ. नमस्ते, बाई बाई.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: अविरल वर्षा बाढी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्ग तथा सड़क खण्ड अवरुद्ध छन्। नेपाल प्रहरीले बिहानसम्मको विवरण सार्वजनिक गर्दै यात्रुलाई सचेत रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। काठमाडौँको चन्द्रगिरी दुई चिसापानीमा पहिरोका कारण अवरुद्ध सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ। बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जे बेसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ। रसुवाको उत्तर गया 5 खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याप्रुबेसी खण्डका पूर्ण रूपमा अवरुद्ध छ। अन्य मुख्य राजमार्ग पनि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द रहने प्रहरीले जनाएको छ। नुवाकोटको शिवपुरी 8 घट्टेखोलाको टोखा 6 हरे सड़क खण्डमा राति सवारी चलाउन रोक लगाइएको छ। राति 10 बजेदेखि बिहान 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 898 वटा सवारी साधनका चालकलाई कार्यवाही गरेको छ। बिहानसम्म काठमाडौँ उपत्यका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 80, सीसीटीभी मार्फत 81, रातो बत्तीमा 46 जना चालकलाई कार्यवाही गरिएको छ। यसै गरी तीव्र गतिमा 118, हर्न निषेधमा 37, लेन क्रसमा 12, अवस्था ठिक नभएको 20, एकतर्फीमा 4 र अन्यमा 500 जना चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। आज निजामती सेवा दिवस मनाइँदैछ। देशभर विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाउँदैछन्। निजामती सेवा सम्बन्धी ऐन पहिलो पटक जारी भएको विक्रम सम्बत 2012 भदौ 22 गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ। सर्लाहीमा चोरीका गरगहना किनेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ परेका छन्। पर्सा 2 संग्रामपुरको मौजे ज्वेलर्सका संचालक विश्वनाथ शाह सोलारलाई प्रहरीले पक्राउ गरेको हो। चोरीमा पक्राउ परेका व्यक्तिको बयानका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चोरी गरेर ल्याइएका गरगहना किनेको आशंकामा शाहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले चोरी भनिएका केही गरगहना समेत बरामद भएको छ। स्थानीयले भने शाहले लामो समयदेखि स्थानीय तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरेर ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाएका छन्। भोटेकोशी बाढीको कहरपछि अहिले सिङ्गो देश नै पीड़ितलाई राहत र सहयोगमा जुटेको छ। यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमा पनि आफ्नो तर्फबाट सहयोग गरेका छन्। यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ। टोलीका प्रमुख राजु बजगाई,
4: हामी गएको चाहिँ गल्ती भइरहने भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी। किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो। त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 वटा त्यो प्याकेटहरू पानी लिएर गयौँ। मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले। अनि 2 रुम चाहिँ हामी 25 जना गएको थियौँ। कन्टिन्यू 5-6 घन्टा काम गरेर 2 रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ। बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ, अनि त्यसरी गरेर आयौँ।
5: हजुर, स्वतस्फूर्त रूपमा जानुभयो?
4: स्वतस्फूर्त रूपमा, यस्तो भयो, यस्तो दुःखद घडीमा जति सकिन्छ, कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ। अब त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको। मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ, जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए 2 दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिन दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ।
5: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
4: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था, अनि इनारहरू भक्ताउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन, अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्टर्ब भएको छ, पाइपहरूको लाइनहरू मेन भनेको एकदम पानीको आवश्यकता हो। लगभग खाद्यान्नहरू त लगभग कोही संस्था कोही व्यक्तिहरूले अभिभावन सरकारबाटै पनि लगभग गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मान्छे।
5: अब के छ यहाँ फेरि जाने तयारी भन्नुहुन्छ?
4: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अलिक दिनमा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
3: हवस् त, खबर यति नै। नमस्कार।

हजुर, पीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक नमस्कार अनि स्वागत। हजुर, कार्यक्रम मझेरीको आजको तीन घण्टे पसाइमा भने म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा रहनुहुनेछ भन्ने पक्कै पनि आशा गरेकी छु र आज सोमबारको दिन यहाँहरू सम्पूर्णलाई स्वागत गर्नु पाउँदा मलाई एकदमै खुसी लागेको छ। तपाईँहरूलाई ह्याप्पी मन्डे। हजुर, आज मन्डे सोमबार 7 सेप्टेम्बर 2026 साल तदनुसार भदौ महिनाको 22 गते 2083 विक्रम सम्बत। कार्यक्रम मझेरी हाम्रो ब्रुनाईको प्रसारण रहेको कारणले गर्दा अहिले हामी ब्रुनाईको स्टुडियोबाट बोल्दैछौँ र ब्रुनाईमा अहिले बिहानको 10:10 गयो। यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा बिहानको 8 बज्नका लागि 5 मिनट बाँकी रह्यो र लन्डन युनाइटेड किङडममा भने मध्यरात कटिसकेको छ, बिहानको 3:10 गयो। हजुर, हामीले कार्यक्रमको सुरुवातमा एकदमै मिठो गीतबाट स्वागत गर्यौँ यहाँहरू सम्पूर्णलाई, चमेली भन्ने गीतबाट एकदेव लिम्बुको आवाजमा। र अब लागौँ मौसमी विवरणतर्फ। हजुर, सेरिया ब्रुनाईको आजको तापक्रम 30 डिग्री सेल्सियस रहेको छ अहिलेको तापक्रम र अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस। सनी इन्टरवल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ घमाइलो अन्तरालको साथमा मन्द गतिमा हावा बहनेछ। ब्रुनाईलाई अहिले कालिमान्तानमा भएको वाइल्ड फायर यानि कि जङ्गलको त्यो आग लागेको कारणले गर्दाखेरि हेजले चाहिँ अहिलेको वायु प्रदूषण भएको अवस्था हुँदै गर्दाखेरि आज भने घमाइलो चाहिँ त्यति छैन, हेज भने अझै पनि रहेको छ। अब काठमाडौँ नेपालको मौसमी विवरण, अहिलेको तापक्रम रहेको छ 25 डिग्री सेल्सियस, अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस। काठमाडौँमा थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ, मेघ गर्जनसहित वर्षा अनि हल्का हावा बहनेछ। लन्डन युनाइटेड किङडममा भने रातिको अवस्था छ अहिले, अहिलेको तापक्रम 19 डिग्री सेल्सियस, पार्टली क्लाउडी एन्ड लाइट विन्ड्स भनिएको छ, बदली भई मन्द गतिमा हावा बहँदैछ। सायद युकेको कतिपय व्यक्तिहरू अहिले सुत्दै हुनुहुन्छ होला, यदि उठिसक्नु भएको छ भने गुड मर्निङ, शुभ प्रभात ब्रुनाईबाट। हजुर, आजको यो बसाइमा तपाईँहरूले मलाई सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा गरेकी छु र तपाईँहरूको लागि भनेर म धेरै मिठा मिठा गीत सङ्गीत, केही रोचक प्रसङ्ग, जानकारी, उपयोगीमूलक जानकारीहरू दिने पनि प्रयास गर्ने नै छु। त्यसकारणले कार्यक्रम अन्तसम्म सुनेर पक्कै पनि रमाइलो गर्नुहोला। कार्यक्रम अगाडि बढाउँछु अर्को गीतबाट। त्योभन्दा पहिला यदि तपाईँ आफ्नो मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, कसैलाई सन्देश पठाउन चाहनुहुन्छ भने पक्कै पनि हाम्रो स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 3224167 अनि 3220098। कन्ट्री कोड यहाँलाई थाहा नै होला, 00673। इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com अनि फेसबुकमा गई बिएफबिएस गोर्खा पेजमा मेसेन्जरको मार्फत हामीसँग जोडिन सक्नुहुन्छ। यदि वाट्सएप गर्न चाहनुहुन्छ ब्रुनाईको वासीहरू अनि मलाई टेक्स्ट गरेर सन्देश पठाउन चाहनुहुन्छ भने रेडियोको माध्यमबाट 8644931 रहेको छ नम्बर। अब सुनौ है त महेश काफले अनि अस्मिता अधिकारीको कटर कटरमा।

हजुर, महेश काफले अनि अस्मिता अधिकारीको स्वरमा सुन्नुभयो निकै नै रमाइलो गीत कटर कटरमा। आज सेप्टेम्बर 7 मनाइने दिनहरू मध्येमा इन्टरनेसनल डे अफ क्लिन एयर फर ब्लू स्काइज भनेर मनाइँदो रहेछ श्रोता, यानि कि स्वच्छ हावा अनि निलो आकाशको लागि आज अन्तर्राष्ट्रिय दिवस मनाइन्छ। विशेष गरी वायु प्रदूषण घटाउने अनि सबैका लागि स्वच्छ हावाको महत्वबारे जनचेतना फैलाउने दिनलाई चाहिँ आज संयुक्त राष्ट्रसङ्घले दिएको आजको दिनलाई चाहिँ अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ हरेक सेप्टेम्बर 7 गतेको दिन। र आज यो एकदमै सान्दर्भिक पनि लाग्छ किनभने हाम्रो ब्रुनाईमा चाहिँ अहिले एयर क्वालिटी वात्तै घटेको छ अनि अनहेल्दी भएकै कारणले गर्दा हाम्रो बालबालिकाहरूको स्कुल पनि आधी हाफ सेसन मात्रै चल्ने भएको छ यो हप्ता पनि। त्यस कारणले गर्दाखेरि यो वायु प्रदूषण हाम्रो मानव शरीर, मानव स्वास्थ्य अनि फोक्सोको लागि चाहिँ एकदमै अनावश्यक नै हो। त्यस कारणले गर्दाखेरि आजको दिन यो क्लियर स्काई अनि स्वच्छ हावाको पनि महत्त्वको बारेमा बुझ्ने दिन रहेको छ। हुन त हामी सबैलाई यो स्वच्छ हावाको महत्त्व त थाहा छ नै छ, त्यसै गरी यदि तपाईँहरू एकदमै एक्टिभ हुनुहुन्छ, एकदम व्यायाम गर्ने बानी भएका व्यक्तिहरूको लागि भने अब आउटडोरमा घरभन्दा बाहिर गएर चाहिँ वक हुन्छ कि रनिङ हुन्छ कि गर्न नपाउँदा अवश्य पनि तपाईँहरूलाई अप्ठ्यारो त भएको छ होला, तर त्योभन्दा पनि तपाईँलाई जोगाउनु पर्ने चाहिँ आफ्नो फोक्सो हो पछिको लागि। त्यस कारणले गर्दाखेरि अहिलेको लागि भने इन्डोरै नै, घरभित्र नै धेरै समय बिताउनु भन्ने चाहिँ सल्लाह अनि सुझावहरू आएका छन्। त्यस कारणले गर्दाखेरि हेल्थ नै सबैभन्दा ठुलो कुरा होइन श्रोता? हजुर, कुराकानीहरू बाँकी नै छन्, अहिलेलाई हामी भ्यूमाको मुक्तक सुनौ।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

हजुर, निकै नै मिठो गीत सिडी विजय अधिकारीको आवाजमा तिमीलाई खोजिरहने। हजुर, अहिले ब्रुनाईमा बिहानको 10:27 गयो र हामी मजेरी कार्यक्रमको पहिलो घण्टे बसाइमा छौँ। मुमुङ कम्युनिटी हल को जानुभएको छ, यदि तपाईँ प्रयोगकर्ता हुनुहुन्छ, त्यहाँको रेगुलर युजर हुनुहुन्छ भने चाहिँ अहिलेको ब्रुनाईको हेजको यो कारणले गर्दाखेरि चाहिँ यो मुमुङ कम्युनिटी हलको कम्युनिटी हल यानि कि जिम हल पनि भनिँदो रहेछ, त्यसमा चाहिँ आज ओपन रहेको खुला रहेको जानकारी चाहिँ भर्खरै भेटेका छौँ। यो चाहिँ दिउँसोको 1-3 बजीसम्म खुला रहनेछ, सोमबारदेखि बिहिबारसम्ममा मात्रै। अनि यदि बच्चाहरू लाँदै हुनुहुन्छ भने बालबालिकाहरूलाई चाहिँ आफ्नो अभिभावकहरूको सुपरभिजनमा मात्र लानुहोला। अनि जिम हललाई चाहिँ सकेसम्म सफा अनि सुग्घर छोडेर जानुहोला भन्ने चाहिँ जानकारी दिएको छ। यदि तपाईँ आफ्नो बालबालिकालाई आफ्नै खेलाउन लान चाहनुहुन्छ भने लान सक्नुहुन्छ र यो व्यवस्था चाहिँ आजको दिनदेखि 11 तारिकसम्म रहेको छ। यो विशेष गरी चाहिँ हेजको कारणले गर्दाखेरि श्रोता। हजुर, अब सुन्नेछौ मेलिना राईको गुराँसै फुल्दा।

हजुर श्रोता, मेलिना राईको नौलो संस्करणमा रहेको यो एकदमै क्लासिक नेपाली गीत गुराँसै फुल्दा भन्ने सुन्नुभयो भर्खरै। हजुर, हाम्रो अहिलेको समय 11:28 बाँकी रह्यो र कुरा गरौँ श्रोता अन्डाको विषयमा। अन्डा भनेको चाहिँ हाम्रो प्राय जसो ब्रेकफास्टमा चाहिँ एकदमै स्टेपल एउटा खानाको रूपमा रहेको हुन्छ र तपाईँहरू सबैलाई थाहा होला यो साइजमा सानो देखिए पनि पोषणको हिसाबले भने निकै पावर प्याक्ड फुड मानिन्छ, किनभने यसमा प्रोटिन, कोलिन, भिटामिन ए, ल्युटिन अनि सी एन्थानिन आँखाको लागि चाहिँ एकदमै स्वस्थ राख्नमा सहयोग गर्ने तत्त्वहरू रहेको हुन्छ। यसै गरी हड्डीको लागि पनि भिटामिन डी अनि फोस्फोरसले युक्त अन्डा चाहिँ तपाईँहरूले पक्कै पनि बिहानको ब्रेकफास्टमा भने पक्कै पनि समावेश गर्नुहुन्छ होला। र यसमा एकदमै स्वस्थ फ्याट्सहरू पनि पाइने गर्ने कारणले गर्दाखेरि चाहिँ यो एकदमै स्वास्थ्यजनक रहेको छ अनि बालबालिकाको लागि पनि विशेष गरी एकदमै राम्रो हुन्छ यदि बिहानको ब्रेकफास्टमा समावेश गर्नुभयो भने। अनि मानिन्छ विश्वमा चाहिँ 10,000 भन्दा बढी रेसिपीहरू चाहिँ अन्डाबाट बनाइन्छ रे। अनि यदि तपाईँले अन्डा किन्दै हुनुहुन्छ भने चाहिँ अन्डाको बोक्रामा चाहिँ जाँच गर्नुपर्ने हुन्छ, किनभने साल्मोनेला भन्ने यो जुन त्यो ब्याक्टेरिया त तपाईँले थाहा नै होला, यस्तो ब्याक्टेरियाहरू चाहिँ पस्न सक्छ यदि बोक्रा फुटेको छ भने चाहिँ। त्यस कारणले गर्दा अन्डा किन्ने बेलामा चाहिँ राम्रोसँग हेरेर किन्नुहोस्, फुटेको छन् भने चाहिँ त्यो प्रयोग नगर्नुहोस्। यसको साथसाथै बोक्राको रङहरू विभिन्न खाले देख्न सक्नुहुन्छ होला, तर बोक्राको कलरले चाहिँ त्यो अन्डाभित्र भएको पोषणमा चाहिँ केही फरक हुँदैन। त्यो चाहिँ जस्ट आफ्नो जुन त्यो अन्डा चाहिँ कुन प्रजातिको कुन जातिको कुखुराबाट आयो त्यसमा भर पर्ने हुन्छ। यसै गरी तपाईँले सुपरसेप जाँदाखेरि ओमेगा 3 अनि भिटामिन लेखेको लेबलहरू त देख्नुभएको छ होला। केही अन्डाहरूमा चाहिँ अब अतिरिक्त ओमेगा 3 अनि भिटामिन डीहरू पनि राखिएको कारणले गर्दाखेरि त्यसरी बिक्रीमा राखिन्छ। र तपाईँहरूले युके हुँदाखेरि चाहिँ देख्नुभयो होला कोही अन्डा चाहिँ अब नर्मल देखिन्छ भने कोही चाहिँ अब ओमेगा 3 लेखेको, कोहीलाई चाहिँ अर्ग्यानिक, कसैलाई चाहिँ पास्चराइज भनेर यस्ता लेबलहरू पनि राखेको हुन्छ। अनि यो बुझ्नु अति जरुरी नै हुन्छ जस्तो लाग्छ मलाई, किनभने अब हामीले जे खायौँ त्यो खाने चिज पनि के खाएर चाहिँ हुर्केको हो भन्ने कुरा चाहिँ अझै जान्यौँ भने चाहिँ हामीले कतिसम्मको स्वस्थ खाना चाहिँ उपयोग गर्दैछौँ भनेर बुझ्छौँ नि त। त्यस्तै अर्ग्यानिक भनेर पनि लेबल गरिएको हुन्छ अनि पास्चराइज भन्नाले चाहिँ अब थुनेर राखेको कुखुराबाट आएको अन्डा होइन कि, त्यसलाई चाहिँ मजाले बाहिर खेल्न दिएको मजाले होइन, त्यस्तो खालको कुखुराबाट आएको अन्डाको कुराहरू पनि भयो। यसको साथसाथै अब पहिलो भागमा कहिलेकाहीँ तपाईँहरूले चाहिँ अन्डामा सानो दाना अथवा दागहरू देख्न सक्नुहुन्छ, दाना त नभनौँ रगतको जस्तो सानो दाग देखिए पनि त्यो चाहिँ त्यो त्यसको लागि चाहिँ आत्तिनु जरुरी छैन भनेर चाहिँ विशेषज्ञहरूले भन्छन्। हजुर, आज मलाई चाहिँ अन्डाको विशेष कुरा चाहिँ गर्नु मन लाग्यो, किनभने अन्डा चाहिँ हामी सधैँ बिहान खान्छौँ अनि एकदमै मिचिसकेको पनि हुन्छौँ, तर विश्वमा चाहिँ यति धेरै रेसिपीहरू छन्, तपाईँले आफ्नो बालबालिकाहरूसँग चाहिँ पक्कै पनि एक दिन बसेर एकदमै सजिलो अनि मिठो रेसिपीहरू इन्टरनेटको माध्यमबाट पक्कै पनि हेरेर चाहिँ ट्राई गर्न सक्नुहुन्छ। र यो एकदमै सुपर फुडलाई चाहिँ सधैँ आफ्नो डायटमा चाहिँ समावेश गर्नुहोस् भन्दै अब हामी सुन्नेछौँ दुर्गा खरेल अनि सुरेश लामाको म भइन भने।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो PFBS गोरखा रेडियो हो। UK।

हजुर सिकारी नानी, उहाँ हुनुहुन्छ सृजना खत्री, अनि गीतमा पनि स्वर दिनुभएको छ प्रताप दासले पनि। यो गीत सुनेपछि हाम्रो नेपाली सङ्गीत जगतका चाहिँ एउटा छुट्टै परिचयले स्थापना हुनुभएको सिङ्गर हुनुहुन्छ सृजना खत्री, अनि उहाँ चाहिँ विशेष गरी स्टेज नेम चाहिँ उहाँको सिकारी नारी हाउडे माया हो, क्या माफ गर्नुहोस्, यो गीत चाहिँ सिकारी नारी तर हाउडे माया चाहिँ उहाँको एकदमै निक नेम जस्तो हो। अनि यो उहाँको चाहिँ बेग्लै पहिचान चाहिँ किन भएको चाहिँ भन्दाखेरि चाहिँ उहाँ चाहिँ नेपाली गीत सङ्गीतहरूमा चाहिँ अलिकति ऱ्याप हान्ने ऱ्याप गर्ने खालको गीत शैलीको गायिकाहरू कमै हुनुहुन्छ, त्यो मध्येमा उहाँ हुनुहुन्छ। अनि उहाँले चाहिँ धेरै जस्तो यस्तो क्याची एकदमै हुन्छ नि कन्फिडेन्सले भरिएको गीतहरू चाहिँ मजाले गाउनुहुन्छ, अनि प्रस्तुति पनि राम्रो दिनुहुन्छ कन्सर्ट्सहरूमा पनि। अनि रिसेन्टली भन्नुपर्दाखेरि चाहिँ उहाँले ज्योति मकरसँग चाहिँ अहिलेको तिजको एउटा गीत निकाल्नु भएको छ, जुन चाहिँ अलिक कन्ट्रोभर्सियल पनि रहेको थियो, तर एनिवे उहाँको यो छुट्टै पहिचानले गर्दाखेरि अब नेपाली गीत सङ्गीतमा थोरै चटपटे हुन्छ नि, अलिकति रमाइलो त हुने नै हुन्छ। अनि आशा छ तपाईँहरूले पनि यो गीत सुनेर चाहिँ इन्जोय गर्नुभयो होला पक्कै पनि। हजुर, गीत सङ्गीत सुन्ने क्रममा अब हामी नेपाली गीत सङ्गीत जगतका अहिलेको नयाँ पुस्ताको लागि एकदम मनपर्ने गायक हुनुहुन्छ उहाँ, वाङदेन शेर्पा, उहाँको गीत सुन्नेछौँ टाढा टाढा।

हजुर सुन्नुभयो भर्खरै मिठो गीत वाङदेन शेर्पाको टाँडा टाँडा। हजुर, हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई समुदायकी एक सदस्यका लागि अत्यन्त रगतको चाहिँ आवश्यक पर्न गएको छ। उहाँ चाहिँ अक्टोबरको अन्त्यतिर सुत्केरी हुने तयारीमा हुनुहुन्छ अनि उहाँको लागि चाहिँ आवश्यक परेको हुनाले गर्दाखेरि यदि तपाईँको ब्लड ग्रुप चाहिँ ओ नेगेटिभ अनि ए नेगेटिभ रगत समूहका हुनुहुन्छ भने चाहिँ पक्कै पनि रक्तदान गर्न सक्नुहुन्छ। हजुर, रक्तदानको लागि तपाईँ केबी हस्पिटल अथवा रिपास हस्पिटल मध्ये कुनै अस्पतालमा चाहिँ जान सक्नुहुन्छ अनि यदि तपाईँ सम्भव भएसम्म अक्टोबर 5 सुरु हुने हप्ता अथवा अक्टोबर 19 सुरु हुने हप्तामा सम्म चाहिँ रक्तदान गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई चाहिँ प्राथमिकता दिइनेछ। अनि यो ओ नेगेटिभ र ए नेगेटिभका रगत समूह भएका व्यक्तिहरू चाहिँ निकै दुर्लभ नै हुनुहुन्छ। म पनि ओ पोजिटिभ परे अनि यदि तपाईँहरू जो पनि सुन्दै हुनुहुन्छ उहाँहरूको यदि रगत दिन इच्छुक हुनुहुन्छ भने पक्कै पनि दिनुहोला। यो चाहिँ हाम्रो ब्रिटिस फोर्सेस बुनाई समुदायकै एकजना सुत्केरी हुने व्यक्तिको लागि रहेको छ। हजुर, त्यसकारणले पक्कै पनि कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ। तपाईँले थप जानकारीको लागि आर्यमलाई प्रत्यक्ष सन्देश पनि दिन सक्नुहुन्छ। यो सायद यो सन्देश सबैतिर फैलिएको छ जस मैले चाहिँ आफ्नो रेडियोको मार्फतबाट यहाँहरूलाई जानकार गराएँ अनि सन्देश चाहिँ सबै माध्यमबाट चाहिँ सकेसम्म सबै सेयर गरिदिनु होला यदि तपाईँहरूले चिनेको कोही हुनुहुन्छ भने। हजुर, अब सुन्नेछौँ क्रिजनको खोक्का। KTN produced this one.

हजुर, यो गीतसँगै हामी कार्यक्रम मझेरीको पहिलो घन्टे बसाइको अन्त्यमा आइसकेका छौँ श्रोता। अब भने गीत बज्न गइरहेको छ सागर आले अनि गरिमा आलेको स्वरमा बाँध न बाँध मायाले। त्यस लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ र म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुने नै छु मझेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा।

0: समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: रसुवाको विनाशकारी बाढीमा हराइरहेका महोत्तरीका विकास यादवका परिवारले आफ्ना छोरा खोजिदिन आग्रह गरेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
4: जनकपुर धामदेखि करिब 8 किलोमिटर दक्षिण पश्चिममा रहेको महोत्तरीको पिपरा गाउँपालिका वार्ड नम्बर 3 यतिखेर एउटै चर्चा छ। इन्जिनियर विकास कुमार यादवको अवस्था के छ? भदौ 10 गते रसुवामा आएको विनाशकारी बाढीमा हराइरहेका 5000 जनामा त्रिशुली 3A कार्यरत इन्जिनियर विकास कुमार यादव पनि छन्। अनहोनीको आन्धीले सशंकित उनको परिवारमा ठूलो वज्रपातको संकेतले चिन्ता छ। सयौं बाल बालिकाको भविष्य सवारेका अवकाश प्राप्त शिक्षक शम्भुनाथ यादव अहिले छोरा विकास हराएको पीडामा छन्। मनमा आश रहे पनि विश्वास कम हुँदै गएको शम्भुनाथ आफ्नो छोरा त्रिशुली 3A फसेको दिनदेखि बेचेन छन्। बढ्दो दिन सँगै विकासको परिवारको पीडा असह्य बन्दै गएको छ। सरकारले कुनै उपाय लगाएर छोराको उद्धार गरिदिने आस भने शम्भुनाथको कायमै छ।
5: ओकरा उद्धार गरेको लेल हम कहीं नेपाल सरकारके हमर बेटा 10 दिन से गाबे कोनो चीज पते अटो पते नहि।
4: 2072 नेपाल विद्युत प्राधिकरणमा सिभिल इन्जिनियरको रूपमा कार्यरत विकास श्रीमती इन्दिरा र छोरीसँगै रसुवामै बस्नु भएको थियो। भदौ 10 गते बिहान करिब 6:30 ड्युटीमा निस्केका विकासको श्रीमती इन्दिरासित बिहान 8:30 अन्तिम पटक व्हाट्सएपमा कुरा भएको थियो। खोज उद्धारमा ढिलाइ हुँदा श्रीमान बाहिर आउन नसकेको श्रीमती इन्दिरा यादवको गुनासो छ।
6: उहे त 4 दिन तक ल त ढिलै कऽ देलकै सरकार गनि, आब 4 दिनके बादे कोनो अथी केलकै, नहि त 4 दिन ढिलै नहि कयने रहतै त लगभग हमरा सबके सर निकलि गेल रहतै 4 दिन पहिने अयतै।
4: छोरा सकुशल घर फर्कियोस भन्ने आशमा बुवा आमा मन्दिरमा पूजा पाठ गर्दै हिँडेका छन्। विकासको अवस्था बारे बेखबर पड़ोसीमा पनि सरकारले अधावधि गरिरहेको विनाशकारी बाढी सम्बन्धी सूचनाले कौतूहलता बढाएको छ। सुरुदेखि पढाइमा अब्बल विकास गाउँ समाजको मात्रै होइन देशकै होनहार र ऊर्जावान सम्पत्ति रहेको टिप्पणी उनका पड़ोसीहरूको छ। सरकारले उनको खोज र उद्धारमा देखाउनु पर्ने तदारुकता नदेखाएको गुनासो विकासका पड़ोसी समेत रहनुभएका वार्ड नम्बर 3 वडा सदस्य कमलेश ठाकुरको छ।
7: विकासको जल्दी से जल्दी ओकर खोज उद्धार होइ छैन। हमरा सबके वार्डके बहुत एगो होनहार लड़का छल, खोज उद्धारमे कनि ढिलाइ जकर देख रहल छी जे खास होबो पर्दै।
4: रसुवाको बाढीले कयौं परिवारको चिराग खोसेको छ भने कयौंको सुहाग।
3: कांग्रेस सभापति गगन थापाले संयुक्त राष्ट्र संघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ।
8: पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड सोमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्नेमा उहाँले जोड दिनुभएको छ। भोटे कोशीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जन का बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाण सहित अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र भर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान सभापति थापाले सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
3: भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीका कारण प्रभावित बनेका नुवाकोटको विदुर नगरपालिकाभित्रका विद्यालय आगामी भदौ 24 गतेदेखि पुनः सञ्चालनमा आउने भएका छन्।
9: नगर कार्यपालिकाको बैठकले बाढ़ीपछि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकको निर्णय अनुसार हाल अस्थायी आवास केन्द्रको रूपमा प्रयोग भइरहेका र बाढ़ीबाट पूर्ण रूपमा क्षति पुगेका विद्यालयहरू बाहेक अन्य सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठन पाठन शुरू हुनेछ। बाढ़ी प्रभावित क्षेत्रका विद्यार्थीहरूको सहजताका लागि नगरपालिकाले लचिलो व्यवस्था र राहतको घोषणा समेत गरेको छ। जस अनुसार बाढ़ीका कारण विस्थापित वा प्रभावित भएका विद्यार्थीहरूले आफूलाई पाएको पर्ने जुनसुकै विद्यालयमा गएर अध्ययन गर्न सक्नेछन्।
3: विश्वका 29 भन्दा बढी देशले नेपालका बाढ़ी पीड़ितलाई सहयोग पठाएका छन्। उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनेदेखि बाढ़ी पीड़ितलाई आपतकालीन राहत सामग्री उपलब्ध गराएका छन्। हालसम्म भारत, चीन, यूएई, बेलायत, जापान, अमेरिका, कतार, सिंगापुर, दक्षिण गणतन्त्र, अस्ट्रेलिया, जर्मनी, लात्भिया, लक्जमबर्ग, मलेसिया, म्यानमार, भूटान, बंगलादेश, पाकिस्तान नर्वेले विभिन्न राहत सहायता सामग्री उपलब्ध गराएका छन्। त्यस्तै इजरायल क्यानाडा श्रीलंका थाइल्याण्ड भियतनाम न्यूजील्याण्ड डेनमार्क स्विजरल्याण्ड आयरल्याण्ड र चेक रिपब्लिकले पनि बाढ़ी पीड़ितलाई विभिन्न सहायता पठाएका छन्। युरोपेली संघ एसियाली विकास बैंक विश्व बैंक संयुक्त राष्ट्र संघ र यसका विशिष्टीकृत एजेन्सीहरू लगायत अन्य संस्थाले पनि विभिन्न सहायता उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।

हजुर, बिएफबिएस गोर्खा रेडियोको मझेरी कार्यक्रमको दोस्रो घन्टे बसाइमा पनि म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित भइसकेकी छु। र सुरुवातमा सुन्यौँ हामी प्रविशा अधिकारी अनि प्रताप दासको स्वरमा फुल होइन भने यो मिठो गीत, यो चलचित्र रोजबाट रहेको छ। मिरुना मगर नेपाली फिल्म जगतकी अहिलेको एकदमै प्रोमिनेन्ट एक्ट्रेसमा पर्नुहुन्छ। उहाँको यो सम्भवतः दोस्रो मुभी हुनुपर्छ र यो गीतबाट उहाँ निकै चर्चामा आउनुभएको थियो र यो गीत लगभग 7 वर्ष अगाडि रिलिज भएको थियो। अहिले सुन्दा पनि त्यति नै रमाइलो, आशा छ तपाईँहरूले पनि सुनेर त्यति नै रमाइलो लिनुभयो होला। हजुर, दोस्रो घन्टे बसाइमा पनि गीत सङ्गीतले नै तपाईँहरूलाई भरपूर मनोरञ्जन दिने आशाको साथ म उपस्थित भइसकेकी छु। सुनेर हामीलाई साथ दिनुहोला पक्कै पनि। अब एउटा रमाइलो गीत सुनौ, श्री गोको मलाई त्यही केटी चाहियो।

हजुरश्री गोले गाएका छन् मलाई त्यही केटी चाहियो। हजुर नेपालको परिवेशमा केही वर्ष अगाडितिर चाहिँ यो लभ म्यारिज अरेन्ज म्यारिज भन्ने कुरामा चाहिँ एकदमै डिबेट हुने गर्थ्यो र पिक गर्न लगाइन्थ्यो होइन दुईजनाको ओपिनियनहरू सुन्नको लागि र प्रायः जसो पहिलेको जमानामा चाहिँ अरेन्ज म्यारिज नै हुने गर्दथ्यो र अहिले पनि अरेन्ज म्यारिज छैन भन्न खोजेकी थिएँ होइन तर अहिले चाहिँ अलि नयाँ तस्विर देख्न सक्छौँ नेपाली समुदायमा चाहिँ अहिलेको अवस्थामा चाहिँ धेरैले चाहिँ लभ म्यारिज विथ फ्यामिली अप्रुभल भन्छन् है यसमा चाहिँ अहिलेको समाजमा चाहिँ अलिकति छुट छ अलिकति फ्रिडम पनि छ र समयसँगै अब यसको धारणा पनि बेग्लै हुँदै गएको कारणले अनि बालबालिकाहरूले आफै पढेर बुझेर होइन अलिकति मजाले आफू बुझ्ने सक्षम छ भन्ने हिसाबले चाहिँ बाबाआमाहरूलाई पनि अब त्यो छुट दिनुभएको छ अनि बच्चाहरूले चाहिँ यतिकै मनपर्छ भने चाहिँ यसरी खुलेर भन्न सक्ने वातावरण पनि छ त्यस कारणले गर्दाखेरि अहिलेको हिसाबमा हेर्नुपर्दाखेरि चाहिँ लभ म्यारिज तर फ्यामिली अप्रुभल बाट चाहिँ धेरै बढ्दै गएको चाहिँ महसुस गर्न सक्छ। अब सुन्छौ हामी सुबानी मोक्तानको बानी।

अतः सुबानी मुक्तान को यो एकदमै मिठो गीत बानी सुन्नुभयो श्रोता र कार्यक्रम को आजको दोस्रो घण्टे बसाइमा भने टपिक रहेको छ मन्डे डिस्कभरी. त्यसको बारेमा थोरै हामी कुराकानी पक्कै पनि गर्ने नै छौँ, के जानकारीको साथमा उपस्थित हुने नै छु. अहिलेको लागि भने सुन्नुहोस् कार्ल वाइन, सुशान्त केसी अनि यावेश थापाको ओनाना.

यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683022535। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

हजुर श्रोता, उदय सोताङको आवाजमा सुन्नुभयो यो निकै नै मन छुने गीत, यति चोखो यति मिठो माया। यो गीत भने ओरिजिनल गायक हुनुहुन्छ नारायण गोपाल, उहाँको गीत चाहिँ उदय सोताङको संस्करणमा सुन्यौँ हामी। अनि त्यति नै मन छुने, त्यति नै मनपर्ने गीत रहेको थियो यो। आज सोमबारको मन्डेज डिस्कभरी अन्तर्गत भने मैले आज चाहिँ संयुक्त राष्ट्र संघले मनाउने एउटा दिवसको बारेमा चर्चा गर्न चाहेँ, र यो चाहिँ स्वास्थ्यसँग सम्बन्धित रहेको छ। यानि कि आज 7 सेप्टेम्बरको दिनमा भने वर्ल्ड डुसेन अवेरनेस डे, यानि कि विश्व डुसेन सचेतना दिवसका लागि चाहिँ मनाइन्छ आजको दिन। र यसलाई चाहिँ छोटकरीमा डिएमडी भनिँदो रहेछ, डुसेन मस्कुलर डिस्ट्रोफी। मस्कुलर डिस्ट्रोफी सुन्नुभएको छ होला कहीँ कतै, यो चाहिँ एउटा जेनेटिक कन्डिसन रहेको छ। अनि यसमा चाहिँ विशेष गरी बच्चामा बच्चा चाहिँ बन्ने क्रममा चाहिँ एक्स लिङ्क जेनेटिक डिसअर्डरको कारणले गर्दाखेरि चाहिँ यो समस्या चाहिँ हुन जान्छ। र विशेष गरी चाहिँ शिशुहरूमा चाहिँ छोरीभन्दा छोरामा चाहिँ यो समस्या चाहिँ अलिक बढी देखा पर्ने चाहिँ अध्ययनले देखाएको छ। र यो समस्यामा चाहिँ बालकहरूमा, बालबालिका बालकहरूमा चाहिँ विशेष गरी मांसपेशीको चाहिँ कमजोरी चाहिँ क्रमशः बढ्दै जाने समस्याहरू देखिन्छ, जस्तै हिँड्ने, दौडिने, भुइँबाट उठ्ने जस्ता गतिविधिमा चाहिँ समस्या देख्दै जाने चाहिँ यो डिएमडीले चाहिँ ग्रसित बच्चाहरूमा देख्न सक्छ। र संयुक्त राष्ट्रसङ्घले 2024 चाहिँ प्रत्येक वर्ष आजको दिन मनाइने युएन डेका रूपमा चाहिँ आज यो दिनलाई मान्यता पनि दिएको छ। र यसको लागि पछिल्लो अनुसन्धानहरूले चाहिँ जिन थेरापीहरूको चाहिँ धेरै प्रयोगमा चाहिँ अब केही अध्ययनहरूले चाहिँ यसमा बच्चाहरूमा चाहिँ राम्रो उल्लेखनीय रूपमा चाहिँ यो सुधार आएको देखाए तापनि यस्ता थेरापीहरूलाई चाहिँ अब यसलाई एकदमै निको नै पार्छ भन्न चाहिँ मिल्दैन भनेर चाहिँ अध्ययनहरूले देखाएको छ। र यसले हिन्डुलसँगै मांसपेशी भन्नाले चाहिँ हाम्रो मुटु पनि एउटा मांसपेशीले बनेको अर्गेन हो, त्यस कारणले गर्दाखेरि यो मुटु अनि श्वास प्रश्वास प्रणालीमा पनि एकदमै असर पार्ने रहेछ। अनि यो अनुसन्धानले चाहिँ जिन थेरापीको अनुसन्धानले चाहिँ संसारमा चाहिँ अब थोरै भए पनि आशा पलाएको छ यो जिन थेरापी अनि माइक्रो डिस्ट्रोपिनमा भइरहेको अनुसन्धानले। र डिएमडीको नाम भने डाक्टर डुसेन डी बोलोनीबाट आएको हो, जसले 1860 दशकमा यस रोगलाई विस्तृत रूपमा वर्णन पनि गरेका थिए। हजुर, यो डुसेन कुनै खानपान, व्यायाम अथवा आमा बुबाले गरेको गल्तीका कारण हुने रोग भने पक्कै पनि होइन। यसको मुख्य कारण चाहिँ डिएमडी जिनमा हुने यो अनुवंशिक परिवर्तन हो। तपाईँहरूले चाहिँ जिन म्युटेसनहरूको कुरा पनि सुन्नुभएको छ होला, त्यस कारणले गर्दाखेरि गर्भवती महिलाहरूमा यस्ता धेरै कुराहरूको चाहिँ तनावहरू भने पक्कै पनि हुन्छ। तर यसको बारेमा जानकार हुनु चाहिँ सबैको लागि आवश्यक हो जस्तो लाग्छ मलाई। हजुर, आजको संयुक्त राष्ट्र संघद्वारा मनाइएको डिएमडी दिवसको बारेमा छोटो चर्चा गरे मन्डे डिस्कभरी अन्तर्गत। अब कार्यक्रमलाई निरन्तर गर्छौ, अब सुनेछौ विक्की गुरुङको यो हावालाई।

हजुर सुन्नुभयो सुरेश लामा अनि एलिना चौहानको आवाजमा झ्यामै छोपनी। ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि जुन अहिलेको धुवाँ धुलो मिश्रित धुवालो यानि कि हेजको कारणले गर्दाखेरि स्कुलको चाहिँ सेसन चाहिँ आधा भएको छ र बालबालिकाहरू चाहिँ 11:30 चाहिँ घर आइसकेका हुन्छन्। यो चाहिँ उहाँहरूको स्वास्थ्यको लागि भनेर चाहिँ आधा दिन चाहिँ स्कुल सञ्चालनमा आएको छ। त्यसको लागि भने आर्मी वेलफेयर सर्भिसले चिटच्याट कम्युनिटी सेन्टर चाहिँ खुला गरिदिएको छ दिउँसोको 1 बजेदेखि 3 बजेसम्म। घरमै बसेर बालबालिकाहरू पक्कै पनि बोर हुने गर्दछ र उनीहरूलाई बाहिर घुम्ने डुल्ने अनि बिच जाने यस्ता धेरै कार्य क्रियाकलापहरूमा चाहिँ व्यस्त हुने बालबालिकाले चाहिँ अब घरमा बस्दाखेरि गाह्रो भएको अवस्थामा चाहिँ तपाईँहरूले आफ्नो नजिकैको चिटच्याट कम्युनिटी सेन्टर यो समयमा 1 बजेदेखि 3 बजेसम्म चाहिँ लान सक्नुहुन्छ र अवश्य पनि अभिभावकहरू सहित जानुहोला र केही खेलाउन खेल्न मन छ भने चाहिँ घरबाट पनि खेलाउन लान सक्नुहुन्छ भनेर चाहिँ जानकारी आएको छ। र पक्कै पनि यो समय चाहिँ चिटच्याट कम्युनिटी सेन्टरमा पनि बिताउन सक्नुहुन्छ भन्दै अब सुनौ समीर श्रेष्ठको तिमी भए काफी।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

뚜문 피처링 니키타 타파 순우보이 발카레이 쇼다 हजुर भदौ महिना लागेसँगै विभिन्न चाडपर्वहरू आइ नै रहन्छ पूजा पाठ होइन यसका साथसाथै अरू अन्य चाडहरूले गर्दाखेरि चाहिँ यो महिना चाहिँ तपाईँहरू पक्कै पनि बिजी हुनुभयो होला यसको साथसाथै हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाई परिवारमा चाहिँ अब हामीसँग चाहिँ धेरै सोसियलाइज गर्ने चाहिँ धेरै मौका भएको कारणले गर्दाखेरि हाम्रो दिदीबहिनीहरू कति नयाँ आउनुहुन्छ अनि फेरि बिदाई पनि गर्छौँ भेटघाट हुन्छ बाबु नानीहरूको बर्थडे हुन्छ भोज हुन्छ होइन भेटघाट हुन्छ अब तिज पनि आउँदै गरेको छ त्यस कारणले गर्दाखेरि सानोतिनोदेखि लिएर ठुलो तिजको इभेन्टहरू त बाँकी नै छ र यस क्रममा चाहिँ धेरै कार्यक्रमहरू भए पनि हामीले चाहिँ स्वस्थ खाना खाने बानी चाहिँ कसरी कायम राख्ने बारेमा चाहिँ मैले छोटो रोचक जानकारी राखेकी छु यो एक महिनाभरि हुने पार्टी भेटघाटहरूले गर्दाखेरि चाहिँ तपाईँले हेल्दी इटिङलाई पनि छुट्टी दिनु चाहिँ पर्दैन किनभने तपाईँले सजिलै तरिकाले केही उपायहरू अपनाउन सक्नुहुन्छ जस्तै खाली पेटमा चाहिँ कार्यक्रम पक्कै पनि नजानुहोस् घरबाटै केही प्रोटिनयुक्त खानाहरू केही आफूलाई फुल गराउने खानाहरू चाहिँ खाएर जानुहोला जस्तै अन्डा दही फलफुलहरू होइन अनि यस कारणले गर्दाखेरि चाहिँ तपाईँलाई चाहिँ धेरै क्रेभिङ हुँदैन खानाको मिठो मिठो खानेकुराहरू अवश्य पनि पार्टीमा त हुने नै गर्छ त्यसले गर्दाखेरि तपाईँको चाहिँ धेरै इन्टेकलाई चाहिँ कम गर्नको लागि त्यस्तो गर्न सक्नुहुन्छ यसै गरी एक प्लेटको नियम राख्ने बानी गर्नुहोस् मन परेको खाना चाहिँ लिनुहोस् तर पटक पटक चाहिँ नथप्नुहोस् यदि तपाईँले केही छैन आजको कार्यक्रम अथवा हिजोको कार्यक्रममा थपी थपी खानुभयो भने प्रब्लम छैन भोलिदेखि यो सुरुवात गर्न सक्नुहुन्छ हजुर यसको साथसाथै विविध पार्टीहरूमा चाहिँ केटरिङ गर्ने क्रममा चाहिँ सुरुमा चाहिँ प्लेट नजिकै चाहिँ खाना चामल होइन भातहरूबाट सुरु हुन्छ भने तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भने पहिला चाहिँ तपाईँ प्रोटिन सेक्सनमा जानुहोस् पहिला चाहिँ तपाईँले खानामा भात रोटी भन्दा पनि पहिला मासु होइन तरकारी अनि सलादहरू भएको ठाउँबाट चाहिँ स्टार्ट गर्नुहोस् अनि खाना भात रोटीहरूलाई चाहिँ अन्त्यमा राख्नुहोस् ताकि त्यो कार्बोहाइड्रेटको इन्टेक चाहिँ थोरै मात्रा चाहिँ तपाईँले छुटाउन सक्नुहुन्छ र तपाईँले डेजर्टमा चाहिँ आफूले मन परेको मिठाई रोजेर खानुहोस् सबै मिठाई चाख्नै पर्छ भन्ने छैन तर यदि चाखिसक्नु भएको छ भने नो प्रब्लम तर तपाईँले यो हेल्दी इटिङ ह्याबिट चाहिँ अझै पनि मौका छ किनभने कार्यक्रमहरू धेरै नै बाँकी रहेको छ अनि दिनभरि खाना नखाई बेलुकाको भोजको लागि चाहिँ क्यालोरिज बचाउने प्रयास पनि नगर्नुहोस् अघि भनिहाले जस्तै खाली पेट नजानुहोस् आफ्नो समय तालिका अनुसार चाहिँ तपाईँको खानेकुरा खाने गर्नुहोस् र तपाईँहरूले सुन्दै गर्नुभएको होला सोसियल मिडियाहरूको मार्फत 80-20 को नियम त्यसमा चाहिँ अधिकांश समय चाहिँ पौष्टिक खाना खाने गर्नुहोस् र कहिलेकाहीँ 20% भागमा चाहिँ अब कहिलेकाहीँ मन लागेको खाना खाँदा चाहिँ आफूलाई एकदमै गिल्टी फिल पनि नगर्नुहोस् र एउटा भोज एउटा खाना बिग्रियो भन्दैमा पुरै दिन अथवा हप्ता पनि बिगार्नु पर्दैन र तपाईँले आज नभए भोलिदेखि यो हेल्दी इटिङ ह्याबिट चाहिँ कन्टिन्यू गर्न सक्नुहुन्छ र स्वस्थ खानु भनेको चाहिँ अब तपाईँ कार्यक्रममा गएर अथवा पाहुना भएर गएर नो भन्नु होइन कि मन लागेको कुरा चाहिँ थोरै इन्जोय गर्नुहोस् अनि आफ्नो पोर्सनमा चाहिँ एकदमै ध्यान दिनुहोस् भन्न खोजेकी हुँ अनि आफ्नो हेल्दी रुटिन चाहिँ एनी टाइम तपाईँले फेरि निरन्तर गर्न सक्नुहुन्छ र यो बानी चाहिँ तपाईँले कन्सिस्टेन्ट गर्न सक्नुभयो भने पक्कै पनि यसले लङ टर्ममा तपाईँको स्वास्थ्यलाई पक्कै पनि राम्रो नतिजा भने दिनेछ अब सुन्नेछौ नवीन के भट्टराईलाई उहाँको गीत बिहानी

आज सुन्नुभयो भर्खरै नवीन के भट्टराईको बिहानी किरण। हजुर, यो गीतसँगै हामी कार्यक्रम मझेरीको दोस्रो घट्य बसाईको पनि अन्त्यमा आइसकेका छौँ। समय अहिले दिउँसो, माफ गर्नुहोस्, मध्य दिन हुन लागिसकेको छ। 12 बज्नका लागि 5 मिनट बाँकी रह्यो र अब बज्न गइरहेको छ निकै नै मिठो गीत, एसडी योगी अनि अन्जु पन्तको आवाजमा चाँदी जलप भन्ने गीत। यो गीत सुने लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ र कार्यक्रम प्रस्तुत बिना गुरुङ फेरि पनि मझेरीको तेस्रो अनि अन्तिम घन्टे पसाईमा यस्तै मिठा मिठा गीत सङ्गीत, रोचक जानकारी अनि केही उपयोगी जानकारीको साथ उपस्थित हुने नै छु।

0: અને લાઈવ હડી ઓન એર એપમાં અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોરખા રેડિયો ગોરખા રેડિયો. अविरल वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न ठाउँका मुख्य राजमार्ग तथा सड़क खण्ड अवरुद्ध छन्. नेपाल प्रहरीले बिहानसम्मको विवरण सार्वजनिक गर्दै यात्रुलाई सचेत रहन र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ. काठमाडौँको चन्द्रगिरी दुई चिसापानीमा पहिरोका कारण अवरुद्ध सड़क खण्ड एकतर्फी सञ्चालनमा आएको छ. बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुन्जेबेसी खण्डमा भने सवारी सञ्चालनमा रोक लगाइएको छ. बिहान चार बजेदेखि साँझ छ बजेसम्म अवस्था हेरेर मात्रै सवारी सञ्चालन गरिने प्रहरीले जनाए. रसुवाको उत्तर गया पाँच खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याप्रुबेसी खण्डका पूर्ण रूपमा अवरुद्ध छ. अन्य मुख्य राजमार्ग पनि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द रहने प्रहरीले जनाएको छ. नुवाकोटको शिवपुरी आठ घट्टे खोलाको टोखा छहरे सड़क खण्डमा राति सवारी चलाउन रोक लगाइएको छ. राति दस बजेदेखि बिहान पाँच बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ. ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा 898 सवारी साधनका चालकलाई कार्यवाही गरेको छ. बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने 80, सीसीटीभी मार्फत 81, रातो बत्तीमा 46 चालकलाई कार्यवाही गरिएको छ. यसै गरी तीव्र गतिमा 118, हर्न निषेधमा 37, लेन क्रसमा 12, अवस्था ठिक नभएको 20, एकतर्फीमा 4 र अन्यमा 500 चालकलाई कार्यवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ. आज निजामती सेवा दिवस मनाइँदैछ. देशभर विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाउँदैछन्. निजामती सेवा सम्बन्धी ऐन पहिलो पटक जारी भएको विक्रम सम्बत 2012 भदौ 22 गतेको स्मरण गर्दै हरेक वर्ष यस दिन निजामती सेवा दिवस मनाइने गरिएको छ. सर्लाहीमा चोरीका गरगहना किनेको आरोपमा ज्वेलर्स संचालक पक्राउ परेका छन्. पर्सा दुई संग्रामपुरको मौजे ज्वेलर्सका संचालक विश्वनाथ शाह सोलारलाई प्रहरीले पक्राउ गरेको हो. चोरीमा पक्राउ परेका व्यक्तिको बयानका आधारमा शाहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ. चोरी गरेलाई ल्याइएका गरगहना किनेको आशंकामा शाहमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. अनुसन्धानका क्रममा प्रहरीले चोरी भनिएका केही गरगहना समेत बरामद भएको छ. स्थानीयले भने शाहले लामो समयदेखि स्थानीय तथा भारतीय सीमावर्ती क्षेत्रबाट चोरी गरेर ल्याइएका गरगहना कम मूल्यमा खरिद गर्दै आएको आरोप लगाएका छन्. भोटेकोशी बाढ़ीको कहरपछि अहिले सिंगो देश नै पीड़ितलाई राहत र सहयोगमा जुटेको छ. यो समय विभिन्न संघ संस्थादेखि व्यक्तिगत रूपमा पनि आफ्नो तर्फबाट सहयोग गरेका छन्. यस्तै सहयोग र राहत होस् भन्दै काठमाडौँबाट एउटा समूह स्वस्फूर्त रूपमा धादिङ पुगेर श्रमदान गरेको छ. टोलीका प्रमुख राजु बजगाई.
1: हामी गएको चाहिँ गल्छी कोइरानी भन्ने ठाउँमा, यो बागेश्वरी माध्यमिक विद्यालयमा गएको छौँ हामी. किन विद्यालय जस्तो कुरा लामो समय रोकिनु पनि राम्रो कुरा होइन, विद्यार्थीहरूको भविष्यको कुरा रह्यो. त्यो हिसाबले चाहिँ हामीले खाद्यान्नहरू, अलिअलि त्यो ड्राईवाला चाउचाउहरू र पानीको चाहिँ 20-25 त्यो प्याकेटहरू पानी लिएर गयौँ. मेन हाम्रो उद्देश्य चाहिँ हाम्रो केही मात्रामा भयो भने कन्ट्रिब्युसन होस्, श्रमदान रहोस् यस्तो दुःखको बेलामा भनेर हामीले चाहिँ त्यो स्कुलमा त्यो लेदो जमेर र पुरै 3 फिट जस्तो एउटै रुममा 3 फिट जतिको लेभलमा पुरै कक्षा कोठादेखि लिएर कम्पाउन्डदेखि चाहिँ ग्राउन्डहरूदेखि लिएर सबै त्यो त्यो एरियाको हस्पिटल रहेछ, त्यो स्कुल रहेछ, अरू बस्तीहरू सहित सबै पुरेको रहेछ लेदो माटोहरूले. अनि दुईवटा रुम चाहिँ हामी 25 गएको थियौँ. कन्टिन्यू 5-6 काम गरेर दुईवटा रुमलाई चाहिँ हामीले क्लियरली रूपमा सबै त्यो सफा हुने गरेर त्यो माटोहरू चाहिँ बाहिर निकाल्यौँ. बाहिर निकालिसकेपछि त्यो एक्सकाभेटर मार्फत त्यो अर्को टिपरहरूमा हालेर लगिजस्तो रहेछ. त्यसरी गरेर आयौँ.
2: स्वत
1: स्फूर्त रूपमा यस्तो भयो. यस्तो दुःखद घडीमा जति सकिन्छ कोहीले सक्नेले श्रमदान, कोहीले आर्थिक, कोहीले भौतिक रूपमा जसरी सकिन्छ सहयोग गर्नु पर्ने अवस्था रहेकोले हामी स्वस्फूर्त रूपमै गयौँ. त्यसमा हामीहरूको योगदान केही सानो मात्रामा भए पनि उहाँहरू पीडितहरूलाई सहयोग होस्, राहत होस् भनेर यो काम गरेको. मेरो रिक्वेस्ट भनेको आम नेपाली नागरिक जति पनि हुनुहुन्छ जो हामी उहाँहरूभन्दा अलिकति पर छौँ, हामीले सक्नेको कम्तीमा एक दिन नभए दुई दिन चाहिँ प्रत्येकले आर्थिक रूपमा आर्थिक, भौतिकमा सकिन्छ भौतिक, श्रमदान सकिन्छ श्रमदान चाहिँ दिनु दियौँ भने उहाँहरूलाई धेरै राहत हुन्छ.
2: त्यहाँ गएर हेर्दाखेरि तपाईँले त्यहाँ तत्काल आवश्यक के देख्नु भएको छ?
1: तत्कालको लागि अहिले खाने पानी त्यहाँ, किनभने त्यो सबै मुहानहरूदेखि लिएर पाइपहरू गएको अवस्था अनि इनारहरू भक्साउँहरू पनि त्यो खासै अब त्यो भेटिने अवस्थै छैन. अनि मुहानबाट आउने पानीहरू पनि त्यत्तिकै डिस्प्लेस भएको छ पाइपहरूको लाइनहरू. मेन भनेको एकदम पानीको आवश्यकता हो। लघु खाद्यान्नहरू त लघु कोही संस्था कोही व्यक्तिहरूले अभिवन सरकारबाटै पनि लघु गएको छ, धेरै नै मात्रामा पुगेको छ लत्ता कपडादेखि खाद्यान्न। अहिले मेन समस्या चाहिँ मैले पानीको देखाएको छु मन्त्री।
2: अब के छ यहाँ फेरि जाने तयारीमा हुनुहुन्छ?
1: रात लिएर जाने प्लानमा छौँ म्याम। फेरि अब अन्तिममा त्यो चाहिँ अब कुनै संस्था मार्फत हुन्छ कि इन्डिभिजुअल हुन्छ, अब हामी तत्कालै जान्छौँ। मिलेसम्म अझै कतिपय ठाउँहरूमा बाँकी रहेछ भने अस्तिको जस्तै हामी फेरि श्रमदान दिने पनि प्लानमा छौँ।
0: खबर यति नै। यो BFBS कुल खबर रेडियो हो।

हजुर, बेला विदेशी समीक्षा अधिकारी अनि प्रकाश सपुतको आवाजमा सुनिहाल्नुभयो यो निकै नै रमाइलो गीत। र यो गीतबाट हामीले कार्यक्रम मझेरीको तेस्रो घन्टे बसाइ सुरुवात गर्यौं। र फेरि पनि स्वागत छ कार्यक्रम प्रस्तोता बिना गुरुङको तर्फबाट, हार्दिक स्वागत अनि नमस्कार। समय अहिले ब्रुनाईमा दिउँसोको 12:10 गयो र अबको बाँकी एक घन्टे बसाइमा पनि मिठा मिठा गीत सङ्गीतले तपाईँको दिन भने आजको सोमबार रमाइलो बनाउने आशाको साथ अब हामी अर्को गीत सुन्नतर्फ लाग्छौँ। यो गीत भने एकदमै भावनात्मक गीत रहेको छ, अपूर्व तामाङले गाउनुभएको भावना। इन्जोय।

भावना भाई अपूर्व तामाङ सुन्नुभयो श्रोता. आर्मी वेलफेयर सर्भिस आर्ट्स एन्ड क्राफ्ट सेसन हुन गइरहेको छ र यो क्लास भने डेक्युपाज क्लास रहेको छ. फ्राइडे यानि कि शुक्रबार 18 सेप्टेम्बरको दिन 9:30 बजेदेखि 11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा हुन गइरहेको यो सेसनमा पक्कै पनि भाग लिनुहोस् र यो आर्टको सम्बन्धी चाहिँ तपाईँले सिक्नको लागि टिकट भने $30 रहेको छ र यसमा चाहिँ तपाईँलाई चाहिने हरेक सामग्रीहरू चाहिँ उपलब्ध गरिने पनि जानकारी दिएको छ. त्यस कारणले गर्दाखेरि क्युआर कोड चाहिँ रेजिस्टर गर्नको लागि प्रयोग स्क्यान गर्नुहोला 11 सेप्टेम्बरभन्दा अघि नै. र यो सेसन चाहिँ एकदमै सुरुवात एकदमै बिगिनरहरूको लागि अनि क्राफ्ट लभरहरूको लागि एकदमै उपयोगी हुनेछ भन्ने चाहिँ दावी गर्नुभएको छ. र तपाईँहरूलाई यो डेक्युपाज सम्बन्धी इच्छा छ भने पक्कै पनि यो क्लास जोइन गर्नुहोला. अब सुन्नेछौ सज्जनराज वैद्यको सुस्केरा.

0: हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ।

हजुर, कबाट कमल जेनेसिस अफ पिङ्कले गाएको छ यो गीत। यो एकदमै नस्टाल्जिक भाइब क्रिएट गर्ने गीत सुनिहाल्नुभयो हाम्रो कार्यक्रम मझेरीको तेस्रो घन्टे बसाइमा। हजुर, आजभन्दा करिब 13 वर्ष अगाडि यानि कि 2013 सालमा सिक्किमबाट 4 युवतीले बनाएको अल गर्ल ब्यान्ड जेनेसिस अफ पिङ्कले चाहिँ कबाट कमल मार्फत चाहिँ नेपाली सङ्गीतमा छुट्टै पहिचान बनाएको थियो र यो बाल्यकालको खेल अनि सम्झनालाई चाहिँ रक एन्ड पप शैलीमा चाहिँ प्रस्तुत गरिएको उक्त गीत सुनेर पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुभयो होला। अब पालो भएको छ हाम्रो तृष्णा गुरुङले गाउनु भएको गीत सोल्टी जिउ सुन्ने।

हजुर, एकदमै मिठो गीत बाबु पोखटीले गाउनु भएको तुलसी आँगनमा रोपौंला भन्ने गीत सुन्नुभयो। यो चलचित्र बाटो मुनिको फूलबाट रहेको छ। गीत संगीत सुन्ने क्रममा अब ब्रिटिश फोर्सेस बुर्नाएका परिवारहरूको लागि काम लाग्न सक्ने चिटच्याट कमेडी सेन्टरको सफ्ट प्लेको बारेमा त यहाँहरू सम्पूर्णलाई थाहा छ होला। यदि तपाईँको बालबालिका 5 वर्षभन्दा मुनिका छन् भने तपाईँहरू चिटच्याट कमेडी सेन्टर अन्तर्गतको सफ्ट प्ले रुममा लान सक्नुहुन्छ र यसको ओपनिङ आवर्सहरू अपडेट गरिएका छन्। सोमबारदेखि बिहिबार बिहानको 9 बजेदेखि 5 बजेसम्म तपाईँले कुनै पनि समय आफ्नो बालबालिका लिएर चाहिँ खेलाउन लान सक्नुहुन्छ र शुक्रबारको दिन भने बिहानको 9 बजेदेखि 1 बजेसम्म मात्र खुला रहनेछ चिटच्याट कम्युनिटी सेन्टरको सफ्ट प्ले। र सफ्ट प्ले भित्र चाहिँ तपाईँको बेबीको न्यापीहरू चेन्ज गर्ने स्टेसन पनि रहेको छ, यसको साथसाथै टोयलेटहरू पनि भित्र नै रहेको छ। र तपाईँले भने सफ्ट प्ले भित्र फुड अनि ड्रिङ्क भने लान पाउनु हुँदैन। र प्यारेन्ट्स एन्ड टडलर्स यानि कि 3 वर्ष मुनिका बालबालिकाहरूको कार्यक्रम आजको लागि भने स्थगित गरिएको छ र 9 सेप्टेम्बरको कार्यक्रम भने अझ पनि अन नै रहेको छ। त्यस कारणले गर्दाखेरि प्यारेन्ट्स एन्ड टडलर्स सेसनको लागि 9 सेप्टेम्बरमा चाहिँ बिहानको 9:30 बजेदेखि 11 बजेसम्म जान लान सक्नुहुन्छ आफ्नो बालबालिकालाई। अनि यसको लागि भने $2 प्रति बालक लानुपर्ने हुन्छ। यसै गरी मुमङको चिटच्याट कम्युनिटी सेन्टर मुमङको कम्युनिटी सेन्टरमा भने आउँदो 17 तारिकदेखि सञ्चालन हुन गइरहेको छ प्यारेन्ट्स एन्ड टडलर्स सेसन। यसै गरी युथ क्लब इयर 1 देखि इयर 3 का बालबालिकाहरूको लागि भने नेक्स्ट सेसन 14 सेप्टेम्बर बिहान बेलुकीको 4 बजेदेखि 5:30 बजेसम्म रहेको छ। अब कार्यक्रममा गीत सुन्ने पालो भएको छ फेरि पनि एसटी योगी अनि रेश्मा पुनको निकै नै मिठो गीत बादलु पारीको देशैमा। इन्जोय गर्नुहोस्।

चालिस गोर्खा रेडियो चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। चालिस वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब RAF हाइब वा RN फोरममा गएर।

हजुर धर्मेन्द्र सेवान अनि मेलिना राईको आवाजमा सुन्नुभयो चट्ट रुमाल. ब्रिटिस फोर्सेस ब्रुनाईका यङ आर्टिस्टहरूको लागि साफाद्वारा आयोजित ड्रइङ कम्पिटिसनमा भाग लिन सक्नुहुन्छ र यसका लागि डेडलाइन वेन्सडे यानि कि बुधबार 30 सेप्टेम्बर रहेको छ. यो महिनाको अन्तसम्ममा आवर बीएफपी कम्युनिटी भन्ने थिममा चाहिँ तपाईँको बालबालिकाहरूलाई A4 साइजको ल्यान्डस्केप पेपरमा चाहिँ कुनै पनि चित्रहरू कोर्न चाहिँ प्रेरणा दिनुहोस् अनि हाइभ अफिसेस चिटच्याट कम्युनिटी सेन्टर अथवा मुमुङको जुन पनि हाइभ अफिसेसमा सब्मिट गर्न सक्नुहुन्छ 30 तारिकसम्ममा. र यसै गरी विभिन्न युथ क्लबहरू चिटच्याट कम्युनिटी सेन्टर अनि त्यसपछि मुमङ कम्युनिटी हलमा भने भइरहेका हुन्छन्. तपाईँको बालबालिकालाई पक्कै पनि विभिन्न सेसनहरूमा लान सक्नुहुन्छ. र यसै गरी बिएफपी न्यू अराइभल इन्डक्सन ब्रिफ अर्को ब्रिफ हुन गइरहेको छ 17 सेप्टेम्बर बिहिबारको दिन बिहानको 9 बजेदेखि 12:30 बजेसम्म मेन हल चिटच्याट कम्युनिटी सेन्टरमा. र यो चाहिँ सबै ब्रिटिस फोर्सेस ब्रुनाईमा फर्स्ट टाइम पाल्नुभएका अथवा फेरि पनि पाल्नुभएका व्यक्तिहरूको लागि चाहिँ एकदमै म्यान्डेटरी इन्डक्सन ब्रिफ रहेको छ. त्यहाँ चाहिँ तपाईँहरूलाई टी अनि कफीको पनि व्यवस्था रहेको छ.

हजुर प्रीतिको फुल त्रिशाला गुरुङको आवाजमा सुन्नुभयो श्रोता, र यो गीतको पुरानो भर्जन अथवा ओरिजिनल संस्करण भने पवित्र सुब्बाले गाउनु भएको छ। गीत सुन्ने क्रममा अब सुनौ यावेश थापालाई उहाँको आँखाले भन्ने गीत।

हजुर तीजको रनको तीज आउनको लागि पनि ठिक सात दिन बाँकी रह्यो श्रोता र दर्शना गान्धारी अनि साथीहरू गाउँदै हुनुहुन्थ्यो तीजको रनको र यो गीत एकदमै सकारात्मक खालको गीत यो वर्षको होइन अब एकदमै विकृतिहरू नमिसिएको गीत भन्न पनि सक्छौँ एकदमै सभ्य पाराको गीत रहेको छ अनि तीजको महत्त्व झल्काउने खालको गीत रहेको छ अनि सुनेर पक्कै पनि तपाईँहरूले इन्जोय गर्नुभयो होला र गीतको म्युजिक डाइरेक्सन गर्नुभएको छ कालीप्रसाद बासको र यो गीतसँगै हामी कार्यक्रम मझेरीको आजको बसाइबाट बिदा माग्ने बेला भइसकेको छ अब बज्न गइरहेको छ जन चामलिङ राईको आवाजमा साधना त्यस गीत लगतै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ त्यसपछि कार्यक्रम साङ्गीतिक तरङ्ग यो हाम्रो लोकल रेडियो प्रोग्राममा भने एकदमै नयाँ रेडियो प्रेजेन्टर दिदी हाम्रो वृन्दा राई दिदीले आजदेखि यो कार्यक्रम चलाउनु सञ्चालन गर्नुहुनेछ र आजको लागि भने म कार्यक्रम प्रस्तुता बिना गुरुङलाई भने बिदा दिनुहोस् तपाईँको बाँकी दिन शुभ रहोस् भोलि फेरि भेटौँला कार्यक्रम मझेरीमा भन्दै यो गीत इन्जोय गर्नुहोस्।

बिया बियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिया बियास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिया बियास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज सोमबार हो आदरणीय श्रोता, सोमबार हामी अर्धनारीश्वर भगवान शिवको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। आशुतोष मानिनुहुने औडरदानीका रूपमा पूजित शिवजीको उपासनाबाट हामी सदैव प्रसन्न रहन सकौँ, हाम्रो जो मनोकाङ्क्षा छ ती पुरा हौन्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी केही न केही विषय बिन्दुको आडमा आश्रयमा हामी चिन्तन गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा हाम्रा प्रथम गुरु, हाम्रा प्रथम देवता र हामी सँगसँगै जीवनभरि लगभग खेल्ने, हामीलाई आरती उपदेश दिने, बाटो देखाउने, हामीलाई हुर्काउने, बढाउने, खुवाउने, सम्पूर्ण आफ्ना खुसीहरू हामीलाई नै लुटाउने हाम्रा प्रथम गुरु, हाम्रा देवता रूपमा रहनुभएका माता पिताको विषयमा चर्चा गर्नेछु। शास्त्रले माता पितालाई निकै उचो स्थानमा राखेको छ, निकै ठुलो पूजनीय व्यक्तित्वको रूपमा प्रस्तुत गरेको छ। तर व्यवहारमा हामी माता पितालाई त्यो सम्मान, त्यो आदर्श मान्न सकिरहेका छैनौँ, त्यो सम्मान दिन सकिरहेका छैनौँ, त्यो आदर्श मान्न सकिरहेका छैनौँ र वास्तवमा हामी दुःखी छौँ। किनभने हामीले हाम्रा अति पूजनीय व्यक्तित्वहरूको पूजा नगरेर उनीहरूलाई प्रताडित गरेका छौँ, उनीहरूलाई दुःख दिएका छौँ र उनीहरूले गरेको हामीप्रतिको ममताको तिरस्कार गरेका छौँ। त्यसैले मानव जीवन दैनिक रूपमा दुःख बढिरहेको अनुभव गरिरहेको छ र वास्तवमा दुःखी छ संसार, किनभने संसारमा माता पिताको अवहेलना अत्यन्तै ठुलो पाप हो र त्यस पापबाट मुक्ति कहिले पनि हुन सक्दैन, शास्त्रले त्यसै भनेको छ। त्यसैले हाम्रो वेदले, सनातन धर्ममा वेदले भनेको छ, मातृदेव भव, पितृदेव भव, आचार्य देव भव। वास्तवमै माता देवता हो, पिता देवता हो र गुरु देवता हो। गुरु देवता हो, माता देवता हो, पिता देवता हो, उनीहरूको पूजा गर्नुपर्दछ। किनभने देवताको हामी पूजा गर्ने गर्दछौँ, जसको पूजा गरिन्छ त्यही देवता हो। त्यसैले त्यस्ता पूजित देवता समान स्वरूपमा रहनुभएका, हाम्रा अत्यन्तै निकट हुनुभएका र हामीलाई अत्यन्तै कठिन अवस्थाबाट यति सहज रूपमा जीवन प्रदान गर्नुहुने त्यस्ता माता पिताको चरणमा हामीले निरन्तर नमन गर्नै पर्दछ। र यदि त्यसबाट चुकियो भने वास्तवमा जीवन चुको, फेरि त्यसले मनुष्य जीवन पाएको सार्थकता रहँदैन। शास्त्र यही भन्छ, पिता माता आचार्य र जेठो दाजुले यदि अपमान गरे भने पनि उनीहरूको अपमान गर्नु हुँदैन, किनभने उनीहरू चारैतिरबाट सबैतिरबाट पूजित छन्। विशेष गरेर ब्राह्मणले त यस्तो गर्नै हुँदैन। ब्राह्मणका लागि विशेष नियम के छ भने, गुरु माता पिता र जेठो दाजुको एक समान भावले पूजन गर्नुपर्दछ, किनभने आचार्य परमात्माको मूर्ति हो, पिता प्रजापतिको मूर्ति र माता पृथ्वीको मूर्ति हो र जेठो दाजु आफ्नै मूर्ति हो भनेर उल्लेख गरेको छ। आचार्यश्च पिता चैव माता भ्राता च पूर्वजः नार्ते नाप्यवन मन्तव्य ब्राह्मणेन विशेषतः। आचार्यो ब्रह्मणो मूर्तिः, पिता मूर्ति प्रजापतेः, माता पृथिव्या मूर्तिस्तु, भ्राता सो मूर्तिरात्मनः। यसरी शास्त्रले पूजनीय मानेर पूजा गर्ने आदेश गरिएका व्यक्तित्वहरूलाई हामीले कति पूजा गरेका छौँ, वास्तवमा त्यो हामीलाई प्रत्यक्ष छँदैछ। यसमा धेरै चिन्तन मनन गर्न जरुरी छैन, यो प्रत्यक्ष भएको कुरा हो। जसको माता पिता, दाजु अथवा गुरु शरीरमा हुनुहुन्छ अथवा शरीरमा नभए पनि उहाँहरूको निरन्तर पूजा आवश्यक छ र त्यो निरन्तर पूजा गर्ने विधि शास्त्रले बताएकै छ, हामीमा यस्तो प्रचलनमा छँदैछ। त्यसैले श्रद्धा र विश्वासपूर्वक हुँदा अथवा नहुँदा पनि माता पिता, दाजु र गुरुप्रति निरन्तर श्रद्धा व्यक्त गर्दै आफ्नो कर्तव्य रूपी पूजा गर्दै रहनुपर्छ, मनुष्यको यही कर्तव्य हो। यदि यसो गरियो भने अरू कुनै धर्मको पालना नगरे पनि फरक पर्दैन, शास्त्रले यसै भन्छ। र यस
धर्मको पालना गर्नेले अरू अधार्मिक कार्य गर्दै गर्दैन, त्यस कारणले ऊ स्वत धर्मात्मा हुने गर्छ, शास्त्रको यही मर्म हो भनेर उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा माता पिता गुरु र जेठो दाजुको जो अवस्था छ अथवा उनीहरूको जो महिमा छ जो शास्त्रले गाएको छ त्यस्ता उनीहरूले यदि अपमान गरे जीवनमा अर्थात् माता पिता गुरु र जेठो दाजुले यदि अपमानै पनि गरे भने उनीहरूको अपमान गर्नुहुँदैन। पुत्र उत्पन्न हुनमा माता पितालाई जुन कष्ट हुन्छ त्यसको बदला सयौँ वर्षमा पनि तिर्न सकिँदैन। त्यसैले माता पिता र आचार्यलाई नित्य सन्तुष्ट राख्नुपर्दछ। माता पिता र गुरु सन्तुष्ट भए भने सबै तपस्याको फल प्राप्त हुन्छ। यदि माता पिता गुरु र जेठो दाजु जीवनमा सन्तुष्ट भएनन् भने कुनै पनि तपस्याको फल प्राप्त हुँदैन। यम माता पितरो क्लेशम सहेते सम्भवे निर्णाम न तस्य निष्कृति शक्या कर्तुम वर्ष सतैरपि तयोर नित्यं प्रियं कुर्या दाचार्यस्य च सर्वदा तेष्वैव त्रिषु तुष्टेषु तप सर्वं समाप्यते। यसरी शास्त्रले माता पिता गुरु र जेठो दाजुको जो मनुष्यप्रति एउटा सद्भाव रहन्छ, एउटा अब ऋणको रूपमा जे चिज रहन्छ, उनीहरूले गरेको सेवा, उनीहरूले गरेको त्याग, तपस्याको जो फल हामीले पाएर हाम्रो जीवनलाई सार्थक अगाडि बढाउने चेष्टा गरिरहेका छौँ अथवा यो जीवन प्राप्त गरिरहेका छौँ त्यसको ऋण कहिले पनि तिर्न सकिँदैन। त्यसैले माता पिता र आचार्यलाई नित्य निरन्तर रूपमा सन्तुष्ट राख्ने प्रयत्न गर्नुपर्दछ। आफ्नो तर्फबाट नित्य निरन्तर प्रयत्न आवश्यक छ, एकातर्फ प्रयत्न आवश्यक छ। यदि उताबाट अपमान हुन्छ, तिरस्कार हुन्छ अथवा अरू केही कष्टहरू प्राप्त हुन्छन् भने पनि तिनको सहन गरेर एकतर्फी रूपमा उनीहरूको पूजा आवश्यक छ, उनीहरूको सेवा आवश्यक छ, उनीहरूको आज्ञा पालन आवश्यक छ। उनीहरूको वास्तवमा सेवा पूजा यी सबै कुराहरू व्यावहारिक रूपमा भन्दा उनीहरूको आज्ञा पालन नै

आदरणीय श्रोता, हामी बिएफबिएसगरका रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी माता पिता गुरु र जेठो दाजुसँगको सम्बन्ध मनुष्यहरूको कस्तो रहेछ र के गर्नुपर्ने रहेछ त्यसको शास्त्रीय चर्चा गर्दैछौँ। तेषां त्रयाणां शुश्रूक्षा परमं तप उच्यते न तैरभ्य ननु ज्ञातो धर्ममन्यं समाचरेत् तएव हि त्रयो लोकास्तएव त्रयाश्रमाः तएव हि त्रयो वेदास्तएवोक्तास्त्रयोग्नयः पिता वैकार्यपत्न्योऽग्निर्माताग्निर्दक्षिणा स्मृतः गुरुराहवनीयस्तु साग्निहोत्रेता गरीयसि। माता पिता र गुरुको शुश्रूषा अर्थात् सेवालाई सबैभन्दा ठुलो तप मानिएको छ। ती तिनजनाको आज्ञा बिना कुनै पनि अर्को धर्म पालनको आवश्यकता छैन। माता पिता र गुरु तिनै लोक, तीन आश्रम, तीन वेद र तिनै अग्नि हुन्। तीन अग्निमा पिता गार्यपत्याग्नि, माता दक्षिणाग्नि र गुरु आहवनीयाग्नि हो। अत यी तिनै श्रेष्ठ छन् भनेर शास्त्रले उल्लेख गरेको छ। त्यस्ता श्रेष्ठ माता पिता र गुरुको र माता पिता सँगसँगै जेठो दाजुको पनि त्यही स्थितिमा, जसले सेवा शुश्रूषा अर्थात् आज्ञा पालन रूपी धर्मलाई निरन्तर गर्ने प्रयत्न गर्छ त्यसले जे गरे पनि धर्म नै हुन्छ भनेर उल्लेख गरिएको छ। माता पिता तथा आचार्यको प्रमादरहित भएर सेवा गर्नेले तिनै लोकलाई जित्छ र सूर्यादि देवता समान तेजस्वी भएर स्वर्गमा आनन्द भोग गर्छ। माताको भक्तिले भूलोक, पितृभक्तिले अन्तरिक्ष लोक र आचार्यको भक्तिले ब्रह्मलोक प्राप्त हुन्छ भनेर शास्त्रले उल्लेख गरेको छ। जसले माता पिता र गुरुको आदर गर्छ त्यसले सबै धर्मको आदर गरेको मानिन्छ। जसले ती तिनको अनादर गर्छ त्यसको सबै क्रिया व्यर्थ हुन्छ। माता पिता र गुरु रहेसम्म कुनै अन्य धर्माचरणको आवश्यकता पर्दैन। उनीहरूको प्रिय र हित कार्यमा लागेर नित्य शुश्रूषा गरिरहनु नै धर्म हो र त्यही धर्म नै मनुष्यले निरन्तर रूपमा शरीर रहेसम्म गर्नुपर्दछ भनेर शास्त्रले उल्लेख गरेको छ। यही शास्त्रका वचनहरूलाई स्वीकार गर्न सक्ने हृदय शास्त्रहरूकै कृपाबाट प्राप्त होस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यही विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायत बासीलाई अनि युरोप बासीलाई पनि शुभ बिहानीको कामना. बिहानको समय भएको कारणले गर्दाखेरि अनि अन्य ठाउँमा न्यानो न्यानो नमस्कार टक्राउन चाहन्छु. अफकोर्स यहाँहरूलाई पनि शुभ शुभ समयको कामना गर्न चाहन्छु. जुन ठाउँमा जे गर्दै हुनुहुन्छ, तपाईँको काम अनि तपाईँको समय एकदमै शुभ रहोस्. बिहानको 6:39 गइसकेको छ बेलायतको यो समय, बिहानको टाइम. नमस्ते युके कार्यक्रम सञ्चालन हुने गर्छ र कार्यक्रमको साथमा म आशा छु यहाँहरूसँगै आज पनि 9 बजेसम्म रहने हो. पक्कै पनि साथ दिनुहुनेछ, साथै रहनुहुनेछ, लेख्दै गर्नुहुनेछ. आज हामीले कार्यक्रमलाई राजु लामाले गाउनुभएको देशभक्ति भावनाले भरिएको गीतसँगै सुरुवात गऱ्यौँ. हजुर, आज सोमबारको दिनको कार्यक्रम यसरी सुरुवात भयो. सधैँ जस्तो त्यस हामी नेपाललाई नै सम्झिँदै कार्यक्रमलाई सुरुवात गर्ने गर्दछौँ. र यसपछि पनि अन्य मिठा मिठा गीतहरू छन् तपाईँसँगै. 9 बजीसम्म विविध सरसामग्रीहरू सेयर गर्दै रहनेछु म आज पनि. र आज बिहानको समय 6:22 जाँदा लन्डन एरियाबाट सूर्योदय भएको हो. तर सूर्योदय हुनको लागि अलिअलि घाम बादलको स्थिति त्यहाँ चाहिँ हुन्छ बिहान पख. त्यसपछि दिउँसो यसो बादल लाग्ने देखिन्छ लन्डनको कुरा गर्नुपर्दाखेरि, होइन. र ओभरअल अब तपाईँहरूको यो विकेन्डको समय राम्रो भयो, वेदरले पनि साथ दियो भन्ने आशा गरेको छु. अलिअलि न्यानोपना दक्षिणी भेगतिर हुन्छ यस अहिले पनि यो सिजन भन्दाखेरि पनि यो विकको सुरुवाततिर पनि. त्यसपछि त बिस्तारै तापक्रम घट्दै पनि जान्छ. र हिजो निकै तातो भएको थियो साउथ इस्ट इङ्ल्यान्डतिर, है. त्यहाँ कतिपय ठाउँमा 28.6 डिग्री सेल्सियस हिजोको टेम्परेचर रेकर्ड पनि भयो. र यो चाहिँ कहाँ भनेपछि लन्डन हो, लन्डनको नर्थ ओल्ड एरियामा चाहिँ 28 डिग्री प्लसको तापक्रम रेकर्ड भयो हिजो हो. त्यसपछि अब बिस्तारै आज पनि अलिअलि न्यानो नै छ अनि हामी बिस्तारै फेरि तापक्रम घट्दै पनि जान्छ. र एकछिनमा डिटेलमा अझै पनि हुन्छ मौसमको जानकारी. अहिलेलाई चाहिँ सुनाएँ मैले यो गीत गाउने कलाकार हुनुहुन्छ मेलिना राई अनि रेवत राई.

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: BFPS Kurkar Radio।

अन्जु पन्तले गाउनु भएको गीत हामीले सुन्दै थियौँ, एउटा मिठो गीत। अब अर्को गीत राजेश पायल राईले गाउनु भएको सुन्दै हामी समाचारतिर लाग्ने हो। समाचारभन्दा अगाडि चाहिँ एउटा गीत त्यो छँदैछ, त्यसभन्दा अगाडि प्रश्न राख्ने बेला भएको छ। यो साताको लागि राखिएको प्रश्नमा के छ? हजुर, हामी सुरुमा अर्ली बर्डहरूको लागि राख्ने पनि गर्छौँ। अर्ली बर्ड भन्दाखेरि पनि अहिले त साँच्चै नै अँध्यारो हुन थाल्यो हो। बिहान उठ्दाखेरि जति उज्यालो भइसकेको हुन्थ्यो त्यति छैन, अहिले चाहिँ पक्का अँध्यारो भइरहेको रहेछ। यसो झ्याल खोलेर पर्दा खोलेर हेर्दाखेरि त होइन, पहिले त मजाले घाम लाग्नु लागेको जस्तो हुन्थ्यो, अहिले चाहिँ पक्का अँध्यारो नै छ। बिहान तपाईँ छिटै उठ्नुहुन्छ भने चाहिँ अब त्यसैले अब अहिलेको लागि यो बिहानको समयमा तपाईँको लागि प्रश्न प्रश्नमा एउटा आवाज राखेको छु मैले यसपालि पनि। हजुर, कहिले आवाज राख्छौँ, कहिले हामी अन्य गान ज्ञानगुणका कुराहरू, कहिले चाहिँ अलिकति तपाईँको ब्रेनलाई टिज गर्ने प्रश्नहरू होइन, तपाईँको ब्रेनलाई अलिअलि जिस्काउने चलाउने प्रकारको प्रश्नहरू राखिरहेका हुन्छौँ। आज चाहिँ यो आवाज छ तपाईँले चिन्नुपर्ने।

कसको हो यो दामी स्वर? हजुर, तपाईँले चिन्नु पर्नेछ। यसपालिको प्रश्न यही नै हो। अब तपाईँले आवाज चिन्नुपर्छ, गीत चिन्नुपर्छ, होइन? यसो गीत खोज्नुपर्छ। अब यो स्वर कोसँग म्याच हुन्छ त? हाम्रो गायिकाहरू, नयाँ नयाँ गायिकाहरू हुनुहुन्छ धेरै, होइन? उहाँहरूसँग तपाईँले म्याच गरेर हेर्नुभयो भने कहीँ न कहीँ त ठुक्किहाल्छ, भेटिहाल्नुहुन्छ तपाईँले। पक्कै पनि तपाईँको फेभरेट आवाज पनि हुनसक्छ यो आवाज जो भर्खरै हामीले सुन्यौँ, होइन? कसको हो त, नाम बताउनुहोस् उहाँको। यति नै हो हाम्रो अनुरोध यहाँलाई, यसपालिको प्रश्न यही नै हो। अब अगाडि बढ्नुपर्छ फेरि अर्को गीततर्फ। अब यो आउने शुक्रबार बिहान 8 बजीसम्म उत्तर पठाइदिनु होला, होइन? लक्की विनर को हुनुहुन्छ, उहाँको नाम एनाउन्स हुन्छ 9 बजेभन्दा अगाडि। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 22 गते हो आज सोमबारको दिन। तदनुसार आज सेप्टेम्बर 7 तारिक सन् 2026 को दिन हो। हजुर, आजको यो दिनको कार्यक्रमलाई अब अगाडि बढाउन आउनुहोस् राजेश पायल राईले गाउनु भएको यो गीतबाट।

0: रसुवा भोटेको सी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। आज नेपालभरिका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारको विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ। गोर्खाको मनासलु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले अर्को सूचना नआएसम्म पदयात्रा नगर्न भनेको हो। चुम्नुब्री चार नामरुङको थेराङ खोलामा हिजो बिहानको बाढीले चुम्नुब्री चार र दुई जोड्ने फलामी पुल तथा नामरुङ जंगल जाने बुढी गण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ। पुल बगाएपछि मनासलु र लार्केपास पदमार्गमा आवत जावत प्रभावित भएको छ। भोटेको सीमा आएको बाढीले धादिङको गल्छीमा 326 परिवार प्रभावित भएका छन्। गल्छीका 10 नागरिक रसुवामा बेपत्ता छन्। तीमध्ये 2 शव फेला परेको छ भने 8 अझै बेपत्ता छन्। बाढीले 52 घर पूर्ण रूपमा र 136 घरमा आंशिक क्षति पुगेको छ। 4 पक्की पुल र 10 झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। खानेपानी आयोजना र संयौँ रोपनी खेतीयोग्य जमिनमा पनि क्षति पुगेको छ। गाउँपालिकाले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको छ। 65 परिवारलाई 10,000 रूपियाँका दरले राहत दिइसकिएको छ भने मृतकका परिवारलाई 25,000 रूपियाँका दरले सहयोग गरेको छ। अध्यक्ष केदारनाथ कतिवडाले अब विस्थापितको स्थायी पुनर्स्थापना मुख्य चुनौती रहेको बताउनु भएको छ। सुरक्षित स्थानमा पुनर्स्थापना गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने उहाँको माग छ। पूर्वी पहाड़ी जिल्लामा लगातार पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। गैराती 8:15 मापन अनुसार कोशी ब्यारेजमा 2,20,000 क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको सुनसरी प्रहरीले जनाएको छ। पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 ढोकामध्ये 27 ढोका खोलिएका छन्। ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको छ। सप्तकोशीमा पानीको बहाव अझ बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन भनिएको छ। कृष्णवीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुई मध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढ़ाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो। अमेरिकाका 2 विशेष दूतले युक्रेनको राजधानी कीवमा भएको वार्ता सकारात्मक रहेको बताएका छन्। रूससँगको युद्ध अन्त्यका लागि अमेरिकाले प्रयास बढ़ाइरहेका बेला दूतद्वय कीव पुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफ र जारेड कुस्नरले शनिबार मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको थियो। त्यसपछि दुवैजना रेल मार्फत कीव पुग्नु भएको हो। युक्रेनमा हवाई आक्रमण बढ़िरहेका बेला भएको वार्तामा युद्ध विरामसँगै दीर्घकालीन समाधान खोजिरहेको कुस्नरले बताउनु भएको छ। उहाँले तत्कालका लागि मात्रै हुने सम्झौता नभई युद्ध अन्त्य गर्ने स्थायी समाधानमा जोड दिनु भएको छ।
1: Not just to figure out how do we end the current war, but how do we create the right conditions and arrangements for a long-term durable peace that allows Ukraine to use the amazing bravery, ingenuity, strength that it's used to get through the last, years of war.
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी विदेश मन्त्री मार्क रुबियो बीच टेलिफोन वार्ता भएको छ। राष्ट्रपतिले दिएको जानकारी अनुसार टेलिफोन वार्ताका क्रममा अमेरिकी विदेश मन्त्री रुबियोले भोटेकोशी बाढीमा परिज्यान गुमाएकाहरूप्रति गहिरो सम्वेदना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी ऐक्यबद्धता जनाउनु भएको छ। जवाफमा सभापति लामिछानेले विपदपछिको खोजी उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले सम्पूर्ण उपलब्ध स्रोत साधन परिचालन गरिरहेको जानकारी गराउनु भएको थियो। उहाँले नेपाली नागरिकका साथै नेपालमा रहेका सम्पूर्ण विदेशी नागरिकको सुरक्षाका लागि नेपाल उत्तिकै प्रतिबद्ध रहेको भन्दै अमेरिकी विदेश मन्त्रीलाई आश्वस्त पार्नु भएको छ। यो घड़ीमा अमेरिकाले गरेको सहयोगप्रति लामिछानेले अमेरिकी सरकारलाई धन्यवाद दिनुभएको थियो। टेलिफोन वार्तामा अमेरिकी विदेश मन्त्री रुबियोले विपदको घड़ीमा नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
2: बीएफबीएस गोर्खा रेडियो हो।

महेश काफले अनि मेलिना राईको स्वरबद्ध गीत भर्खरै हामीले सुन्यौं. वेलकम ब्याक, नमस्ते, गुड मर्निङ. फेरि पनि आज बिहानीको यो शो नमस्ते युके सुरुवात भइसकेको त अघि नै हो. हामी दोस्रो घण्टामा प्रवेश गरेका छौँ भर्खरैको यो गीत सँगसँगै. 7:09 पनि गयो, समाचार सुनिसकेका छौँ. अब अर्को समाचार सुन्नको लागि 1 घन्टा त होइन, 50 मिनट चाहिँ कुर्नुपर्छ, किनभन्दा 8 बजे समाचार हुन्छ. त्यसपछि पनि म समाचारकै हेडलाइनहरू राख्ने गर्छु बेलायतबाट प्रकाशित भएका. र यति बेला भने वेदर अर्थात् मौसमको चर्चा गर्ने बेला भएको छ. हामीले जति गर्मी अलिकति न्यानोपना जति झेल्नुपर्ने हो झेलिसकेका जस्तो भइरहेको छ अहिले, किन भन्दाखेरि अब बिस्तारै बिस्तारै हामी एभरेज टेम्परेचर, एभरेज तापक्रम, यो सिजनको यो समयको त्यो तापक्रममा आउनेछौँ. यो साताको अन्तसम्म पुग्दाखेरि त कतिपय ठाउँमा अलिअलि यो एभरेज तापक्रम, औसत तापक्रमभन्दा पनि अलिकति कम्ती तापक्रम चाहिँ हुनसक्छ भन्ने भनाइ छ. तर आज चाहिँ मजाले घाम लागेको छ, लागेर नै दिन सुरुवात हुन्छ. इङ्ल्यान्ड वेल्समा घाम पनि लाग्छ, बादल पनि लाग्छ बेला बेलामा फेरि ठाउँ ठाउँमा. तर माथि स्कटल्यान्डतिर चाहिँ अलिअलि पानी पर्ने अनि माथि नर्दर्न आयरल्यान्डतिर चाहिँ अझै धेरै पानी पर्ने स्थिति चाहिँ अहिले दिउँसो सृजना हुन्छ. सुरुमा त त्यति साह्रो छैन, होइन, स्कटल्यान्डतिर त धेरै घामै छ, तर नर्दर्न आयरल्यान्डतिर अलिक बादल लागेको र त्यताबाट पानी पर्ने हावा चल्ने क्रम चाहिँ जारी नै छ भन्नु पर्यो. र यो उत्तरी भेगतिरबाट दक्षिण भेग हुँदै आएर फेरि उकालो लाग्छ कि यो हावा, र दक्षिण पश्चिमी हावा चाहिँ चलिरहेको हुन्छ अहिले. यहाँ बेलायतमा हेर्दाखेरि चाहिँ पश्चिमी भेगतिर, दक्षिण पश्चिम भेगतिरबाट चाहिँ हावा उकालो लागिरहेको छ, अर्थात् नर्दर्न आयरल्यान्ड अनि स्कटल्यान्डतिर अहिले चाहिँ त्यो छ स्थिति. आज त्यो हावा त्यतातिर अलिक जोड जोडले चलि नै रहन्छ र पानी पनि त्यस्तो अलिअलि पर्छ. अनि अरू ठाउँमा सुखै हुन्छ. तापक्रम हेर्दाखेरि लन्डन एरियातिर 24 डिग्री सेल्सियस, नर्थइस्टतिर पनि लन्डनतिर पनि 24 डिग्री हो तापक्रम हुने, अनि कार्डिफतिर, बर्मिङहामतिर, लिभरपुलतिर 20 डिग्री सेल्सियस हुन्छ भने बेलफास्टमा 17 डिग्री सेल्सियस र माथि स्कटल्यान्डमा आज 15 देखि 18 डिग्री सेल्सियस, एबरडिनतिर 18 डिग्री सेल्सियस हुने अनुमान गरेको छ. यो आज भयो, आज सोमबारको दिनको. र रातमा पनि नर्दर्न आयरल्यान्ड अनि स्कटल्यान्डतिर हावा चल्ने क्रम जोड जोडले जारी नै रहन्छ र पानी पर्छ आज रातको समयमा. तल दक्षिणी भेगमा, इङ्ल्यान्डको दक्षिणी भेग भयो, वेल्सतिर भयो, अनि माथि स्कटल्यान्डतिर पानी परिरहेको हुन्छ र बिहानसम्म आइपुग्दाखेरि चाहिँ तापक्रम लन्डनमा 15 डिग्री सेल्सियस हुन्छ. हजुर, हामी कहाँ आज चाहिँ बिहान 19 डिग्री सेल्सियस थियो, होइन, न्यानो नै भन्नुपर्छ. तर बिस्तारै बिस्तारै तापक्रम चाहिँ घट्दै जानेवाला छ. अब भोलि मङ्गलबारको दिनको मौसम हेर्दाखेरि चाहिँ अब हावाहुरी चल्ने क्रम जारी नै रहन्छ. उही दिउँसो पनि माथि स्कटल्यान्ड र नर्दर्न आयरल्यान्डमा अलिअलि पानी पनि पर्छ त्यहाँनिर. र अलि उज्यालो हुने भनेको वेल्समा भयो, उत्तरी इङ्ल्यान्डमा, अनि मिडल्यान्डतिर, पछि फेरि दक्षिणी इङ्ल्यान्डमा पनि घमाइलो हुन्छ. इङ्ल्यान्डमा, वेल्सतिर घाम बादल भइरहन्छ भन्नु पऱ्यो. र तापक्रम हेर्दाखेरि लन्डनमा भोलि 21 डिग्री सेल्सियस, भोलि मङ्गलबार घटेर 21 डिग्री सेल्सियस, कार्डिफतिर 19, बेलफास्टतिर 16, माथि स्कटल्यान्डमा 15 देखि 17 डिग्री सेल्सियस गर्दै गर्दै यसरी नै तापक्रम बिस्तारै बिस्तारै फेरि हामी एभरेज टेम्परेचरमा झर्छौँ. र अहिले यो मङ्गलबारको कुरा भयो, अब बुधबारको हेरौँ अलिकति. बुधबारको हेर्दाखेरि चाहिँ उत्तरी हावा आउँछ है. बुधबार चाहिँ अलिक विन्डी हुन्छ इङ्ल्यान्डको, इङ्ल्यान्डमा, वेल्समा, अनि इङ्ल्यान्डको पूर्वीय भेग अलिअलि पानी पनि पर्छ र त्यहाँनिर अलिक बढी विन्डी पनि हुन्छ, हावा चल्छ बढी, इस्ट एङ्ग्लियातिर पानी पनि पर्छ अलिक बढी. र पछि फेरि उज्यालो हुन्छ बुधबारको दिनमा. स्कटल्यान्डमा, इङ्ल्यान्डमा, वेल्समा घमाइलो धेरै हुन्छ, नर्दर्न आयरल्यान्डतिर बादल धेरै लाग्छ. तापक्रम उही नै फेरि लन्डनतिर 21 डिग्री सेल्सियस हुन्छ भने माथि स्कटल्यान्डतिर चाहिँ 15 देखि 16-17 डिग्री सेल्सियससम्मको तापक्रम हुन्छ. यो बुधबारको दिनको कुरा भयो, हजुर, बुधबारको दिनसम्मको. त्यसपछि यसो हेर्दा फेरि हावाको गति चाहिँ बद्लिँदो रहेछ, अलिअलि दक्षिणी हावा आउने, दक्षिणी हावासँगै पानी पर्ने, नर्दर्न आयरल्यान्ड, स्कटल्यान्ड, वेल्सतिर, इङ्ल्यान्डको पूर्वीय भेग घमाइलो नै रहने, तापक्रम त्यस्तै नै रहने, हजुर, बुधबार जस्तै नै. अब गीत सुनाउ, आउनुहोस् मौसमको छोटो चर्चा गरिसकेपछि. सुरेश लामाले गाउनु भएको छ यो गीत, त्यो मिठो पल भन्नुहुन्छ उहाँ.

समय बिहानको 7:18 गएको छ. अहिले हामीले अर्को एउटा मिठो गीत सुन्यौँ, मन पराउनु भयो होला पक्कै पनि. अब फेरि अरू गीतहरू पनि छन्, सुरेश लामा साथीहरूले गाउनुभएको गीत थियो भर्खरैको. आजको पात्र फेरि एकचोटि हेर्नुपर्छ अनि तपाईँ समक्ष जानकारी राख्नुपर्छ आजको दिनको बारेमा पनि. हजुर, आजको हुन त मैले अघि पनि पात्र एकचोटि हेरेको थिएँ, तर फेरि कतिले छुटाउनु भएको पनि होला. कतिको 7 बजेपछि मात्रै घन्टी बज्छ होइन, अलार्म बज्छ तपाईँको, तपाईँको बडीको क्लक, तपाईँको शरीरको आफ्नै घन्टी हुन्छ र तपाईँको अब घडीको घन्टी त भइ नै हाल्यो होइन. अब बज्ने बेला भयो, बजिसक्यो कतिको, 7 बजेपछि चाहिँ बज्ने गर्छ. त्यसैले गर्दाखेरि अब एकचोटि फेरि पनि पात्र हेरौँ. आज विक्रम सम्बत 2083 साल भदौ महिनाको आज 22 गते हो, सोमबारको दिन. तदनुसार आज 7 सेप्टेम्बर 2026 दिन आज निजामती सेवा दिवस परेको छ हाम्रो नेपाली पात्रमा हेर्दाखेरि. अब आजको एक्सचेन्ज रेट के छ, यो सुन र चाँदीको मूल्य के छ त्यो पनि हेरिहालौँ. आज मैले एक्सचेन्ज रेट सबै राख्ने गर्दिनँ होइन, तपाईँलाई जे चाहिन्छ यहाँनिर बेलायतमा विशेष गरिकन बेलायतवासीहरूले पाउन्ड स्टर्लिङको भाउ खोज्नुहुन्छ. त्यसैले आज पाउन्ड स्टर्लिङ 1 को खरिददर 204 रुपियाँ 3 पैसा, बिक्री दर 204 रुपियाँ 84 पैसा. पाउन्ड स्टर्लिङ 1 को खरिददर आज 204 रुपियाँ 3 पैसा, बिक्री दर 204 रुपियाँ 84 पैसा छ भने आज सुन प्रति तोलाको मूल्य 3,01,900 रुपियाँ. हजुर, प्रति तोला सुनको मूल्य आज 3,01,900 रुपियाँ छ भने चाँदी प्रति तोलाको मूल्य छ आज 4,690 रुपियाँ. हजुर, 4,690 रुपियाँ चाँदी प्रति तोलाको आज मूल्य रहेको छ. अब फेरि अर्को गीत सुन्नुपर्छ. आउनुहोस्, यो गीत छ दिव्य सुब्बाको स्वरमा, पश्चाताप टाइटलको गीत उहाँको सुरु भएको छ. अब आउनुहोस् एकैछिन उहाँलाई सुनाऊ.

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि, र भेटरनहरूका लागि यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFPS कुलकर्म रेडियो हो।

भन्छन् ससुराली ज्वाई बुढेसकालमा ल्याइकी स्वास्नी रुन्छे क्वाई क्वाई जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी जहिले पनि ल्याइदे भन्छे चोलो अनि साडी चोलो साडी भन्दा भन्दै

साडी लाउने उमेरमा प्यान्ट लाउन खोज्छे, म बुढालाई छोड्छु भन्दै केटाहरू रोज्छे। चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, चिलाउनेको हलो जुवा भक्युम्लाको सोइला, आधी उमेर ढल्किसक्यो जान्छु भन्छे पहिला।

समय बिहानको 7 बजेर अहिले 32 मिनट गएको छ। हामीले अहिले इन्द्र झिसीले गाउनु भएको बडो गजकको गीत सुनिरहेका थियौँ। अब राशिफल सुन्ने बेला भयो, तयार हुनुहुन्छ तपाईँ राशिफलको लागि? हजुर। अब आज सोमबार हो, सोमबारको दिनको राशिफलले के भन्छ त तपाईँलाई? हजुर, यहाँहरू प्रतीक्षा गरिरहनु भएको होला यो समयमा। ओके, अब राशिफलको लागि सबभन्दा पहिले मेष राशिबाट हामी सुरु गरिहालौँ। आज मेष राशिको लागि तपाईँले थालेको काममा राम्रो प्रगति देखिनेछ। आफ्नो कुरा राख्दा स्पष्ट बोल्नुहोला। घर बाहिरको कामले केही समय व्यस्त बनाउला। शरीरमा आलस्य भए आरामलाई प्राथमिकता दिनुहोला। वृष राशिको आज नजिकको व्यक्तिबाट आएको सुझाव तपाईँका लागि उपयोगी हुनेछ। पसल वा व्यापार गर्नेहरूलाई ग्राहकको चाप बढ्न सक्छ। आवश्यकभन्दा बढी खर्च नगर्नुहोला। छोटो यात्रामा रमाइलो भेटघाट हुन सक्छ। मिथुन राशि, कामको एउटा महत्त्वपूर्ण जिम्मेवारी हात लाग्नेछ। कागजी प्रक्रिया पुरा गर्नुपर्ने भए ध्यान दिएर अघि बढ्नुहोला। साथीको सहयोगले अल्झिएको विषय निकै सजिलै मिल्नेछ। नयाँ सामान किन्दा गुणस्तर जाँच गर्नुहोला। कर्कट राशि, घरमा आवश्यक सामान थप्ने विषयमा छलफल हुनेछ। आम्दानी र खर्चको हिसाब मिलाउँदा आर्थिक अवस्था स्पष्ट हुनेछ। मनमा लागेको कुरा लुकाएर नराख्नुहोला। शान्त बन्नुभए राम्रो हुनेछ। र आज आफ्नो शरीरको लागि चाहिँ पानी पर्याप्त पिउन प्रति ध्यान दिनुहोला। सिंह राशिको नयाँ जिम्मेवारी पाएपछि त्यसलाई पूरा गर्ने उत्साह बढ्नेछ। व्यवसायमा पुरानो ग्राहकसँग पुनः सम्पर्क हुन सक्छ। यात्रामा हतार गर्दा सामान छुट्न सक्छ, त्यसैले सावधानी अपनाउनुहोला। धेरै समय लगाएर लगातार बसिरहनुभन्दा बीचबीचमा उठेर हिँडडुल गर्दाखेरि राम्रो हुनेछ तपाईँको स्वास्थ्यको लागि। कन्या राशिलाई कुनै निर्णय लिनु अघि सबै पक्ष बुझ्नु राम्रो हुनेछ, तपाईँको लागि नै लाभदायक हुन्छ। कार्यालयको एउटा काम समयमै पुरा भएपछि बोझ घट्ला। पढ्ने वा नयाँ कुरा सिक्ने समय निकाल्न सकिनेछ। खानामा धेरै तेल प्रयोग नगर्नु ठिक होला। तुला राशिको तपाईँले दिएको सानो सहयोग कसैका लागि निकै महत्त्वपूर्ण बन्न सक्छन्। काममा नयाँ जिम्मेवारी थपिए पनि वातावरण सहज बन्नेछ। घरका लागि आवश्यक सामान खरिद गर्ने योजना बन्न सक्छ आज। वृश्चिक राशिको भने आज आर्थिक विषयमा रोकिएको कुराको समाधान खोज्न सकिएला। सहकर्मीसँग मत फरक परे पनि विवाद बढाउन आवश्यक चाहिँ छैन। दिउँसो पछि आफ्नो व्यक्तिगत कामका लागि समय मिल्नेछ। मसालेदार खाना कम गर्दा पेटलाई आराम पनि होला। धनु राशि, नयाँ व्यक्तिसँग भएको चिनजान भविष्यमा उपयोगी हुन सक्छ। घरमा कसैसँग बसेर रमाइलो समय बिताउने मौका पनि मिल्नेछ। थकान भए सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु होला। मकर राशिको आज अधुरो रहेको एउटा व्यक्तिगत काम पूरा गर्ने समय मिल्नेछ। कार्यालयमा तपाईँको जिम्मेवारीलाई विश्वास गरिनेछ। साथीभाइसँगको भेटले पुरानो तनाव कम गर्ला। बिहानको समयमा हल्का व्यायाम गर्दा स्फूर्ति पनि बढ्नेछ। कुम्भ राशिको आज खर्चको प्राथमिकता छुट्याएपछि आर्थिक दबाव कम हुनेछ। परिवारमा सानो खुसीको वातावरण बन्ला। मोबाइल र कम्प्युटर प्रयोग गर्दा आँखालाई बीचबीचमा आराम पनि दिनुहोला। अब अन्तमा मीन राशि। आज मीन राशिको लागि कामको सिलसिलामा अनुभवी व्यक्तिसँग महत्त्वपूर्ण कुरा सिक्ने अवसर मिल्नेछ। आर्थिक कारोबार गर्दा प्रमाण सुरक्षित राख्नुहोला। टाढा रहेका आफन्तसँग कुराकानी गर्दा आत्मीयता बढ्नेछ। बेलुकी हल्का भोजन गरेर समयमै आराम गर्नु राम्रो हुनेछ। राशिफल यति नै। हाम्रो पात्रबाट राशिफल राखिसक्यौँ हामीले। अब फेरि पनि गीत सुन्नुपर्छ, तीजको गीत। हजुर, बिस्तारै बिस्तारै हामी तीजका गीतहरू सुन्दैछौँ। अब यो क्षणमा पनि एउटा छ प्रिया भण्डारी अनि सुमित्रा काफ्ले गाउनुभएको एउटा गीत छ। धेरै गीतहरू बजारमा आएका छन् र यो गीत चाहिँ अलि अगाडि नै आएको। हजुर, धेरै धेरै तीजका गीतमध्ये एउटा यो गीत। अबको क्षणमा
स्वीकार्नुहोस् अनि इन्जोय पनि गर्नुहोस्।

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

नवराज कलाउनी ले गाउनु भएको यो गीत हो। बिहानको 7:47 पनि गएछ गीत सुन्दा सुन्दै। अहिले यो बेलायतको समय बिहानको 7:47 गएको छ भने नेपालमा दिउँसोको 12:32 गएको छ र ब्रुनाई अनि हङकङतिर दिउँसोको 2:47 गएको छ अहिले यो बेला ठ्याक्कै। अब आजको प्रश्न एकचोटि रिपिट गरौँ, अघि बिहानै सुरु गरेको थिएँ मैले, एउटा आवाज छ यसमा, यो स्वर कसको, यो गीत कसले गाउनु भएको, बस त्यति नै तपाईँले चिन्नुपर्छ।

एकजना प्रख्यात गायिका कुनै आवाज हो, नयाँ गायिकाहरू मध्ये उहाँको हुनुहुन्छ, बस यो आवाज चिन्नुहोस्, यति नै हो मेरो आग्रह यहाँहरूलाई। यसपालि यो आवाज चिन्नुपर्छ र कसको नाम हो तपाईँले बताउनुपर्छ। यो हजुर, यो आवाजको धनीको नाम हामीलाई बताउनुहोस्, यति नै हो यो साताको मेरो प्रश्न यहाँहरूको लागि। शुक्रबार बिहान 8 बजीसम्म पठाइदिनु होला उत्तर। उत्तर आउँदै पनि छ है, यताकता देखिरहेको छु त्यहाँनिर तपाईँहरूको मेसेज आउने क्रम जारी छ, लेख्दै गर्नु होला। र तपाईँहरूको मेसेज कस कसले आज हामीलाई पठाउनु भएको छ हामी चेक गरि नै हाल्छौँ। आई मिन तपाईँको नाम म लिनेछु अवश्य पनि। तपाईँहरूको इन्ट्रेस्टिङ फोटोहरू पनि हुन्छन्, कतिले पठाउनु भएको हुन्छ है। र अब आजको यो प्रश्न त भइहाल्यो, फेरि अर्को गीत राख्नुपर्छ। यो गीत चाहिँ प्रयण सिंहले गाउनु भएको, उहाँको गीत सुन्नुभएको छ। यो गीत फसेँ म भन्ने सुन्नुभएको छैन भने सुन्नुहोस् अहिले।

कस्तो राम्रो एन्डिङ भयो है यो गीतको, मादलको सानो तालसँगै जुन गीतलाई गाउँदै हुनुहुन्थ्यो प्राय ओके प्रायण सिंह, हजुर प्रायण सिंह उहाँले गाउनुभएको गीत थियो। बिचमा त झाँक्री बसेको पनि रहेछ है। एनिवे अब अर्को गीत छ एउटा प्रदीप नेपालीले गाउनुभएको, यो गीत सुन्दै म तपाईँलाई फेरि लैजान्छु समाचारतिर। समाचार सुनिसकेपछि आज न्युज पेपरका हेडलाइनहरूमा विभिन्न प्रकारका हेडलाइनहरू छन्, तिनको चर्चा गर्नेछु म। यहाँ बेलायतबाट प्रकाशित भएका तपाईँहरूको मेसेजहरू पनि आइरहेका छन् निकै नै, एकछिन पर्खिँदै गर्नु होला, म हेर्दै पनि छु, नाम पनि अवश्य लिन्छु। भर्खरै प्रश्न सुन्नुभयो, उत्तर पनि आउँदैछ है फटाफट, खुसी लाग्यो यहाँहरूले आज पहिलो दिन नै उत्तर पठाउँदै हुनुहुन्छ, नत्र पनि अलि सङ्घर्ष गर्नुपर्ने हुन्छ कि कहिलेकाहीँ यहाँहरूलाई। र यो अहिले बिहानको समय सायद तपाईँहरू कति काममा पुगिसक्नु भएको छ, कति काममा अन द वे पनि हुनुहुन्छ। अहिले बेलायतमा चाहिँ रस आवर सुरु भयो होइन, विद्यार्थीहरू स्कुल पनि जाँदैछन्, स्कुल सुरु भएको छ, साना नानीहरूको पनि तपाईँहरूलाई निकै भिडभाड पनि छ बाटोतिर हिँड्दाखेरि। र यो बिहान चाहिँ अब कार्यस्थल पुगिसक्नु भएको छ भने, काममा पुगिसक्नु भएको छ भने, अथवा जाँदै हुनुहुन्छ भने, काममा चाहिँ अलिकति के गर्नु पर्दा, के गर्दाखेरि अलि तपाईँ खुसी हुनुहुन्छ होला त, अथवा स्वास्थ्य हुनुहुन्छ होला त भन्ने कुराको अलिकति चर्चा गरिहालौँ है त। काममा यदि जाँदै हुनुहुन्छ भने, सुन्दै हुनुहुन्छ भने चाहिँ, र काममा गएपछि चाहिँ कार्यस्थलमा तपाईँको काम कुर्सीमै बसेर गर्नुपर्ने प्रकारको छ भने त्यो एकदमै स्वास्थ्यको लागि हानिकारक हुन्छ, धेरै लामो समयसम्म कुर्सीमा बसिरहनु ठिक हुँदैन। त्यसैले यो यसले चाहिँ के गर्छ भने, हाम्रो मुटु रोग पनि बढाउने सम्भावना हुन्छ, तौल बढ्ने कारणले गर्दाखेरि तौल पनि बढ्ने होइन, टाइप 2 मधुमेह डायबिटिज पनि सुरु हुने यो पनि सम्भावना हुन्छ। त्यसैले गर्दाखेरि यसलाई सन्तुलन मिलाउनुपर्छ हाम्रो शरीरको स्वास्थ्यलाई, बसिरहेर होइन, एकै ठाउँ बसिराखेर काम गर्ने होइन कि, बेला बेलामा हिँड्नु ठिक हुँदो रहेछ। कामको बिचबिचमा हरेक घन्टा 5 मिनट यसो विश्राम लिने होइन, विश्राम लिने गर्ने, कम्प्युटरमा हेर्नुहुन्छ भने कम्प्युटरलाई छोड्ने, केही हातले गर्दै गर्नुहुन्छ भने त्यसलाई पनि छोड्ने, र बिचमा ब्रेक लिने, र यो ब्रेक मात्रै लिने होइन, बाहिर यस्तो चल्ने कि, हिँड्ने, खुट्टा चलाउने, वक उठेर हिँड्ने त्यो पनि गर्नुपर्छ। यो चाहिँ अमेरिकाको कोलम्बिया विश्वविद्यालय चाहिँ एउटा हालसालै ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनमा छापेको एउटा आर्टिकल अनुसार हो। र सृजनशील रहन, मूड सुधार गर्न र अलिक सचेत रहनको लागि त्यो गर्न एकदमै जरुरी छ। र एकै ठाउँमा बसिरहने होइन, यो बिताउने हो भने चाहिँ यसले धेरै स्वास्थ्य समस्याहरू ल्याउँछ। त्यसैले हलचल गरिरहनुपर्छ, यताउता हिँड्नुपर्छ, टाइम टाइममा ब्रेक लिएर यताउता हिँड्ने गर्दाखेरि राम्रो मुड पनि हुन्छ, बाहिर पनि जाने होइन, बाहिर गइहाल्ने, र अलिकति तनावको सृजना छ भने चाहिँ त्यहाँनिर काममा निस्केर हिँड्न जाने अथवा ब्रेक लिने। तपाईँहरू सबैले भनौँ न, काममा अलिकति तनावको स्थिति छ भने चाहिँ यसो निस्केर बाहिर जाँदा फ्रेस एयर लिँदाखेरि चाहिँ तनाव पनि घट्छ, मुड पनि ठिक हुन्छ भनिन्छ होइन। र अब धेरै घन्टा उभिएरै काम गर्नुहुन्छ भने चाहिँ फेरि यहाँहरूले चाहिँ बसेर ब्रेक लिनु पऱ्यो कि, बसेर गर्नेहरूले हिँडेर ब्रेक लिनु पऱ्यो, बाहिर गएर होइन एकछिन उभिएर, धेरै काम उभिएर गर्नुहुन्छ भने चाहिँ यहाँहरूले फेरि बसेर मात्रै पनि हुँदैन, तपाईँले खुट्टा चाहिँ अब धेरै घन्टा उभिँदाखेरि सबै शरीरको चाहिँ माथिल्लो भागको पानी ब्लड तल गइरहेको हुन्छ नि खुट्टामा, त्यसले गर्दाखेरि खुट्टालाई चाहिँ छडाएर रेस्ट, खुट्टालाई भित्तामा उकालो लगाएर खुट्टाको चाहिँ तपाईँ भुइँमा यसरी सुत्नुभयो भने चाहिँ खुट्टालाई माथि उठाइन्छ नि भित्तामा अडाएर, हो त्यो तलको माथि खुट्टाको फ्लुइड चाहिँ तल ल्याउने कि, होइन भने चाहिँ त्यो लाउने तरिकाहरू हुन्छन् अरू, माथि पठाउने, पम्प गर्ने कि, हो त्यो खुट्टालाई यसो दुईवटा खुट्टालाई उचाल्ने, हो त्यो गरेर पनि पम्प गर्न सकिन्छ। सो त्यो पनि गर्नुपर्ने हुन्छ, तपाईँले पनि चलाउनुपर्छ तर भिन्दै तरिकाले। ओके अब गीत सुनौ अर्को, प्रदीप नेउपानेले गाउनुभएको गीत छ, यो गीत सुन्दै समाचारतिर लागौँ।

0: Pelaajan Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: जलविद्युत आयोजनामा फँसेका आफन्तको खोजी गरिदिन पीड़ित परिवारका सदस्यले काठमाडौँ माइतीघरबाट हार गुहार गरेका छन्। बाढ़ी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको अझै खोजी हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ता आफन्तले तस्विर सहितका प्लेकार्ड बोकेर सरकारको ध्यान आकर्षण गराएका हुन्। आफ्ना मान्छे हराएको 13 दिन बित्दा समेत उनीहरूको अवस्था र खोजी उद्धारको विषयमा सरकारले कुनै जानकारी नदिएको उनीहरूको गुनासो छ। हालसम्म भोटेकोसी बाढीमा परेका 1355 जनाको शव फेला परेको छ। 4993 जना सम्पर्कविहीन छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी उद्धारका लागि 21,400 सुरक्षाकर्मी खटाइएको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। आज नेपालभरिका सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। बाढीमा ज्यान गुमाएका नागरिकप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै सिंहदरबारका विभिन्न मन्त्रालय परिसरमा पनि आज राष्ट्रिय झण्डा आधा झुकाइएको छ। गोर्खाको मनास्लु र लार्के पास पदमार्गमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले अर्को सूचना नआएसम्म पदयात्रा नगर्न आग्रह गरेको हो। चुम्नोब्री 4 नामरुङको थेराङ खोलामा हिजो बिहानको बाढीले चुम्नोब्री 4 र 2 जोड्ने फलामे पुल तथा नामरुङ जंगल जाने बुढी गण्डकी नदीमाथिको झोलिङ्गे पुल बगाएको प्रशासनले जनाएको छ। पुल बगाएपछि मनास्लु र लार्के पास पदमार्गमा आवतजावत प्रभावित भएको छ। भोटेकोसीमा आएको बाढीले धादिङको गल्छीमा 326 परिवार प्रभावित भएका छन्। गल्छीका 10 जना नागरिक रसुवामा बेपत्ता छन्। तीमध्ये 2 जनाको शव फेला परेको छ भने 8 जना अझै बेपत्ता छन्। बाढीले 52 घर पूर्ण रूपमा र 136 घरमा आंशिक क्षति गरेको छ। 4 पक्की पुल र 10 झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। खानेपानी आयोजना र सयौं रोपनी खेतीयोग्य जमिनमा क्षति गरेको छ। गाउँपालिकाले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको छ। 65 परिवारलाई 10,000 रुपियाँका दरले राहत दिइसकिएको र मृतकका परिवारलाई 25,000 रुपियाँका दरले सहयोग गरिएको छ। अध्यक्ष केदारनाथ खतिवडाले अब विस्थापितको स्थायी पुनर्स्थापना मुख्य चुनौती रहेको बताउनु भएको छ। सुरक्षित स्थापनामा पुनर्स्थापना गर्न संघीय सरकारले सहयोग गर्नुपर्ने उहाँको माग छ। भोटेकोसी बाढीबाट प्रभावित परिवारलाई विदुर नगरपालिकाले कोठाबाट बापत रकम उपलब्ध गराउने भएको छ। नगर कार्यपालिका बैठकले बाढीका कारण बस्न योग्य घर नभएका स्थानीयवासीलाई नगरपालिकाले घर भाडामा लिएर बस्न अनुरोध गर्दै भाडा बापतको रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढी प्रभावितलाई बस्न प्रति परिवार 10,000 रुपियाँ कोठा भाडा बापत नगद उपलब्ध गराउने निर्णय गरेको हो। पाल्पाका 255 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। चालु आर्थिक वर्ष 83-84 को साउन र भदौ महिनामा पाल्पा जिल्लामा मात्रै 255 जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसूदन भट्टराईले जानकारी दिनुभएको हो। पछिल्ला वर्षमा पाल्पामा डेङ्गु संक्रमणको अवस्था उतार चढ़ावपूर्ण देखिए पनि संक्रमणको संख्या बढ्दै गएको छ। आर्थिक वर्ष 82-83 432 81-82 510 80-81 86 र 78-79 24 डेङ्गी संक्रमण पुष्टि भएको थियो। पछिल्लो 2 महिनामा 255 जनामा संक्रमण पुष्टि हुनुले यो वर्ष पाल्पामा डेङ्गीको जोखिम उच्च देखिएको भट्टराईको भनाइ छ। पूर्वी पहाड़ी जिल्लामा लगातार पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। गैराती 8:15 मापन अनुसार कोशी ब्यारेजमा 2,20,000 क्युसेक पानीको बहाव रहेको सुनसरी प्रहरीले जनाएको छ। पानीको बहाव बढेपछि कोशी ब्यारेजका 56 ढोकामध्ये 27 खोलिएका छन्। ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ भने रातो झण्डा समेत फहराइएको छ। सप्तकोशीमा पानीको बहाव अझ बढ्न सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन भनिएको छ। अमेरिकाका 2 विशेष दूतले युक्रेनको राजधानी किबमा भएको वार्ता सकारात्मक रहेको बताएका छन्। रुससँगको युद्ध अन्त्यका लागि अमेरिकाले प्रयास बढाइरहेका बेला दूतद्वय किब पुगेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नरले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको थियो। त्यसपछि दुवैजना रेलबाट किप पोख्नु भएको हो। युक्रेनमा हवाई आक्रमण बढ़िरहेका बेला भएको वार्तामा युद्धविरामसँगै दीर्घकालीन समाधान खोजिरहेको कुस्नरले बताउनु भएको छ। उहाँले तत्कालका लागि मात्रै हुने सम्झौता नभएर युद्ध अन्त गर्ने स्थायी समाधानमा जोड़ दिनुभएको छ। खबर यति नै, नमस्कार।
2: BFBS, Gorkha Radio Hole.

समय बिहानको 8 बजेर अहिले 9 मिनट गएको छ। प्रमोद खरेलले गाउनु भएको निकै जोसिलो गीत हामीले अहिले सुन्दै थियौं। अब आजको पत्र पत्रिकाका हेडलाइनहरू हेरौं र आज यो हेडलाइनहरूमा हामीले धेरै प्रसंग चाहिँ यहाँ आउने शरणार्थीहरूको बारेमा लेखिएको देखिरहेका छौं र शरणार्थीहरू आउने क्रम जारी छ र यहाँको ट्याक्स पेयरहरूले पैसा उनीहरूलाई बस्न खान होइन उनीहरूलाई हेर्नको लागि तिरिरहेका छन् र यसमा अहिले चाहिँ आउने क्रम निकै अब जारी नै छ। गएको वर्षको जुन महिनासम्मको रेकर्ड हेर्दाखेरि जुन 2025 सालसम्ममा त्यो साल चाहिँ कति आए भन्दाखेरि 1,11,084 मान्छे आएका रहेछन्। यो गत सालको मात्रै रेकर्ड हो जुन 25 सम्मको र यही साल फेरि 2026 सालमा जुनसम्मको जुन महिनासम्मको भनौँ न यो 2026 सालको जुन महिनासम्मको रेकर्ड हेर्दाखेरि चाहिँ यो साल चाहिँ 85,891 आइसकेका रहेछन्। यो जुन महिनासम्मको मात्रै रेकर्ड हो र यसरी रेकर्ड ब्रेकिङ हिसाबले आइरहेका छन् मानिसहरू यहाँ शरण लिनको लागि साना बोटहरू क्रस गरिकन यहाँ नजिकै डोभर र यता फ्रान्सबाट हुँदै यिनीहरू आइरहेका छन्। जाने क्रम चाहिँ एकदमै थोरै छ अरे, वर्षमा झन्डै 60 जनामा एकजना, एउटा कन्ट्रीबाट आउने व्यक्तिहरूमा 60 जनामा एकजना मात्रै उनीहरू फर्किरहेका छन्, पठाइएको छ घर। सो यो प्र यस यो क्रम एकदमै आइरहेको छ होइन र यसमा अहिलेको स्थितिलाई यहाँ बेलायतको स्थितिलाई चाहिँ एकदमै यो आउने यसरी शरणार्थीहरू आउने क्रमले चाहिँ अहिले झन झन यहाँको स्थितिलाई अवस्थालाई बिगारिरहेको छ र धेरै राजनीति पार्टीहरूले पनि यहाँका राजनीतिज्ञहरूले र पार्टीहरूले पनि एकदमै सरकारको लागि यो च्यालेन्ज भएको कुरा चाहिँ स्वीकार्छन् र सबैले चाहिँ हामी यो हटाउँछौँ यसलाई एन्ड गर्छौँ भनेर भनिरहेका हुन्छन्। तर यो समस्या जहाँको तहीँ नै रहेको देखिन्छ, जुन पार्टीले जे आएर जे भनेको भए पनि गर्ने जति प्रयास गरेको भए पनि। सो यहाँ आउने शरणार्थीहरूको बारेमा यो उल्लेख गरिएको छ र सबभन्दा धेरै यो सालमा 2026 सालको जुनसम्ममा हेर्ने हो भने चाहिँ सबभन्दा धेरै अब 10 टप 10 फिगर मात्रै यहाँनिर आएको रहेछ है, यो यहाँ बाहिर प्रकाशित गरेको छ पत्र पत्रिकाले यसो हेरे लेखेअनुसार चाहिँ टाइम्सले हो। अनि पाकिस्तानबाट सबभन्दा धेरै, हजुर सबभन्दा धेरै अहिलेसम्म 2026 सालको जुनसम्ममा, अघि मैले कति टोटल आएका छन् भनेर भने तिनीहरूमा उनीहरूमध्ये पनि 10 कन्ट्रीको हेर्दाखेरि सबभन्दा धेरै पाकिस्तानबाट आएका रहेछन्, 8,305 जुन 26 सम्मको मात्रै रेकर्ड है यो सालको मात्रै। र अरू चाहिँ एरिट्रियाबाट 6,952, इरानबाट 6,705, सुडानबाट 5,992, अफगानिस्तानबाट 5,952, बङ्गलादेशबाट 5,769 होइन, सोमालियाबाट 4,983, इन्डियाबाट 4,964, नाइजेरियाबाट 3,000+ होइन, श्रीलङ्काबाट 2,312 हो, यसरी नै आइरहेका रहेछन्। यो टप 10 कन्ट्रीहरू फिगर मात्रै बताएको है, 10 वटा कन्ट्री योभन्दा अरू ठाउँबाट पनि अझै आएका छन्। एनिवे यसरी आइरहेका छन्। यो जुन 26 सम्मको मात्रै रेकर्ड हो, अहिले त सेप्टेम्बर महिना होइन अझै आउने क्रम जारी नै छ र आजभोलि अस्तिको समाचारमा चाहिँ साना बोटहरूको चाहिँ अलिक कमी भएको कारणले गर्दाखेरि ठुला बोटमा कि एकदमै ठुलो बोटमा धेरै धेरै मानिसहरू एकैचोटि हालेर पठाउने हो त्यस्तो गरिरहेका छन् रे मानिसहरू यहाँनिर चाहिँ तस्करहरूले, ह्युमन तस्करहरूले भनौँ न, हजुर। र अहिले यहाँ आउने मानिसहरूमा चाहिँ फेरि कस्तो भने 100 जनामा एकजना मात्रै रियल हुन्छन् रे, रियल शरणार्थी चाहिँ 100 जनामा एकजना मात्रै हुन्छन् रे जति आउँछन् उनीहरूमा होइन, र अरू चाहिँ सबै फेक के एउटै एउटै प्रकारको उनीहरूको कस्तो भने 100 जनाको चाहिँ एउटै एप्लिकेसन हुन्छ अरे कि, एप्लिकेसनमा चाहिँ उनीहरूको रिजन कारण चाहिँ एउटै हुन्छ अरे। र होम अफिसले कति चाहिँ यस्तो चाहिँ अब होम अफिसमा यो होम अफिसबाट आएको यो फिगरहरू नै हामी भन्दैछौँ होइन, र
पत्रिकाले लेखे अनुसारको र एकजना विसल ब्लोअरले चाहिँ त्यो भनेका छन् कि जो चाहिँ पहिले अब होम अफिसमै काम गरेका होइन र अहिलेको हाम्रो यहाँ सिस्टममा चाहिँ यहाँ मानिसहरू चाहिँ के गरिरहेका छन् रे भने पुरा 100 जनामा 1 जना मात्रै रियल शरणार्थी छन् रे यहाँ आउनेमा उनीहरू पक्का त्यही समस्या भएर आएका हुन् भने अरू सबै पुरा कपी एन्ड पेस्ट गर्ने रे कि उनीहरूको रिक्वेस्ट फर्ममा चाहिँ जस्तो एउटै लेख्ने कि एउटै रिजन लेख्ने जस्तो इराकीहरूले होइन अनि यस्तै गरिकन यस्तो कपी पेस्ट गर्दाखेरि जस्तो पाकिस्तानबाट आउनेहरूको प्रायः जस्तो चाहिँ के हुँदो रहेछ भने त्यहाँ चाहिँ रिलेसनसिप के यो गे समलिङ्गी रिलेसनसिप त्यहाँ गर्न नसक्ने हिसाबले उनीहरू चाहिँ अब गे रिलेसनमा भएको र यो समलिङ्गीहरूको त्यहाँनिर उनीहरूलाई डेन्जर भएको कारणले गर्दाखेरि होइन त्यहाँनिर आफ्नो लाइफको लागि थ्रेट भएको कारणले गर्दाखेरि उनीहरू यहाँ शरण लिन आएको भन्ने लेटर उनीहरूले लेख्दा रहेछन् होइन र बङ्गलादेशबाट आउने उनीहरूले चाहिँ सरकारी पार्टी जो पहिले चाहिँ उनीहरू फर्मर पार्टी पुरानो पार्टी जो चाहिँ सरकारले ब्यान गर्यो त्यसका मेम्बर भएको कारणले गर्दाखेरि त्यहाँ बस्न नसक्ने स्थिति भएर शरण लिन आएको भन्दा रहेछन् होइन कति मानिसले चाहिँ फेरि कतिले चाहिँ इराकबाट आउने उनीहरूले हजुर उहाँहरूले चाहिँ बिचरा उहाँ प्राइम प्रधानमन्त्रीको छोरीको नाम लिएर उहाँसँगको उहाँसँग मेरो सम्बन्ध भएको भन्दै धेरैले त्यो चाहिँ फेरि कपी एन्ड पेस्ट गरिरहेका छन् रे कि त्यो आउने एप्लिकेसनहरूमा एनिवे त्यस्तोहरू हुँदो रहेछन् होइन अब त्यो भएपछि अब देशबाट निकाला हुनु पऱ्यो अथवा डेन्जर भयो मलाई भन्ने हिसाबले नि उनीहरूले त्यसरी अर्काको नाम लिएर आएका रहेछन् रे एनिवे हो त्यो प्रसङ्ग आज पत्रिकामा त्यो पनि छ है र यही यहाँनिर आएका अब धेरैभन्दा धेरै मानिसहरू आएका छन् यही कारणले गर्दाखेरि चाहिँ फेरि यो हिजो राति प्रोटेस्ट भएको कुरा पोस्ट मासमा हो प्रोटेस्ट भएको कुरा हामीले आज पत्रिकामा सुनिरहेका छौँ देखिरहेका छौँ होइन त्यहाँनिर साना बोटमा आउने आएर क्रस भएका मानिसहरूलाई चाहिँ पोस्ट मासमा झारियो लगियो होइन त्यहाँनिर आएकाहरूलाई त्यहाँ र त्यहाँ उनीहरू अब ल्याइदिँदाखेरि चाहिँ पोस्ट मासमा आउँदाखेरि उनीहरूलाई त्यहाँनिर व्यवस्था गर्न खोजिँदाखेरि चाहिँ हिजो सन्डे नाइट हिजो बेलुका निकै मानिसहरूले विरोध गरे त्यहाँका स्थानीय बासिन्दाहरूले र 500 भन्दा बढी मानिसहरू त्यहाँ यो डेमोन्स्ट्रेसन यो विरोधमा जोइन गरेका थिए र एकजना व्यक्तिले चाहिँ अनलाइन भ्युवरहरूलाई चाहिँ लाइभ स्ट्रिममा यो डेमोन्स्ट्रेसनमा टेक पार्ट गर्न जाउँ भनेर भनेका रहेछन् रे पुरा होइन र यहाँ सहभागी हौँ भनेर उनीहरूले त्यो देखेपछि चाहिँ त्यो देखेको मात्र होइन कि अब त्यसले झन् बढायो भनौँ न र मानिसहरू त्यहाँ गए र 500 भन्दा बढी मानिसहरूलाई चाहिँ प्रहरीले रोक्ने कोसिस गर्यो त्यो सिल्ड अगाडि राखेर रा, रोक्ने कोसिस गर्यो धकाला धकेल हुँदै थियो होइन त्यो पोस्ट मासमा हिजो रातिको कुरा हामीले टेलिभिजनमा पनि आज देखिरहेका थियौँ छौँ भन्नु पर्यो हजुर र यसरी त्यहाँनिर चाहिँ शरणार्थीहरूको विरोधमा चाहिँ हामी हाम्रो ठाउँमा हामीलाई हाम्रै ठाउँ हामीलाई चाहिन्छ होइन यसरी ल्याउनु भएन आउनु भएन भनेर उनीहरूले त्यहाँनिर विरोध पनि गरेका थिए त्यो हिजोको कुरा आज पत्रिकामा निकै नै छ प्लस न्युज पेपरमा पनि हजुर यो पनि आजको एउटा अर्को विषय प्रसङ्ग रहेको छ आज भने अर्को चाहिँ फेरि हामीले अहिले यहाँनिर यो मेडिकलको कुरा गर्नुपर्दाखेरि अहिले प्रोस्टेट क्यान्सर पेसेन्टहरूलाई चाहिँ के एउटा अनुसन्धान एउटा स्टडी गरिएको रहेछ कि ल्यान्सेट अन्कोलोजीले चाहिँ एउटा स्टडी गरेर पब्लिस गरेको छ यो अहिले प्रोस्टेट क्यान्सर भएका बिरामीहरूलाई चाहिँ हेल्दी बिहेभियर उनीहरूको जीवनस्तर चेन्ज गर्ने अर्थात् हेल्दी लाइफस्टाइल स्वास्थ्य जीवनशैली अपनाउने भनेर सल्लाह सुझाव मात्रै दिनुभन्दा यो प्रोस्टेट क्यान्सर केयरको लागि यो सल्लाह सुझाव दिने गर्दछन् होइन सिम्पली यो सल्लाह सुझाव हेल्दी बिहेभियरको सल्लाह दिनुभन्दा उनीहरूलाई चाहिँ प्रोस्टेट क्यान्सर पेसेन्टहरूलाई चाहिँ एनएचएसले चाहिँ अहिले उनीहरूलाई एक्सर्साइज प्रिस्क्राइब गर्नको लागि चाहिँ अहिले यो स्टडीले भनेको छ हजुर एक्सर्साइज चाहिँ उनीहरूलाई प्रिस्क्राइब गर्नु पऱ्यो अरे कि प्रोस्टेट क्यान्सर भएका पुरुषहरूलाई चाहिँ
नकि सल्लाह सुझाव मात्रै होइन अरू र यसरी ट्रायलले पनि गरिएको छ अहिले र यो साइड इफेक्टहरू यसको कम गर्नको लागि प्रोस्टेट क्यान्सरको उपचार गर्ने पुरुषहरूको साइड इफेक्ट दबाई जुन गरिन्छ त्यसले साइड इफेक्ट कम गर्नको लागि चाहिँ उहाँहरूलाई एक्सर्साइज रेकमेन्ड गर्नु रे गर्नु पऱ्यो रे जिममा जानुभयो भने चाहिँ बरु जिम गएर एक्सर्साइज गर्ने भने चाहिँ साइड इफेक्ट कम हुन्छ अरे होइन त्यसैले गर्दाखेरि यो एउटा रेकमेन्डेसन पनि आइरहेको छ एउटा स्टडी पछि र अर्को चाहिँ अमेरिकामा भएको जुन कार्गो विमान दुर्घटना छ त्यसको बारेमा पनि अहिले आइसकेको छ अमेरिकाको यो मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ एमेजनको एयर कार्गो हजुर यो एयर कार्गो विमान यो प्लेन चाहिँ यो कस्तो भने धावन मार्गमै हो एयरपोर्टमै दुर्घटनाग्रस्त भएको छ र यसले गर्दाखेरि पाँचजनाको मृत्यु भएको रहेछ अन्य पाँचजना घाइते भएका छन् आइतबार दिउँसो 2 बजे यो चाहिँ अवतरण गर्ने क्रममा एक्सिडेन्ट भएको यो ठोकिएको विमानस्थलमा नै दुर्घटना भएको हो र अब यो यसको के कसरी यस्तो भएको हो भन्ने कुरा चाहिँ स्टिल खोजीको क्रम भइरहेको नै छ र यो प्रसङ्ग पनि आज पत्र पत्रिकामा उल्लेख गरिएको छ लगायत अब यहाँनिर अर्थमन्त्रीलाई चान्सलर अर्थमन्त्रीलाई निकै धेरैले सुझाव पनि दिइरहेका छन् त्यो सुझावहरूको पनि प्रसङ्ग आएको छ र चान्सलरले यहाँको अर्थतन्त्रको बारेमा अब नेक्स्ट मन्थ अर्को यो महिना आउने बजेटमा के उल्लेख गर्नुहुनेछ त भन्ने कुरा धेरैको चासोको विषय भएको छ यहाँ विशेष गरिकन बिजनेसहरूको त्यसैले गर्दाखेरि बिजनेसेसहरूले सल्लाह पनि दिइरहेका छन् उहाँलाई सल्लाह दिइरहेका छन् र यसमा एउटा बिजनेस ग्रुप छ एकदमै यहाँको ठुलो मानिन्छ ब्रिटिस च्याम्बर अफ कमर्स बिसिसी जसले चाहिँ झन्डै 65,000 फर्म यहाँको बिजनेसेसहरूलाई चाहिँ प्रतिनिधित्व गर्छ जहाँ 7.4 मिलियन मानिसहरूले काम गर्छन् हजुर उनीहरूले चाहिँ अहिले सरकारलाई अर्थमन्त्रीलाई विशेष गरिकन यो बजेटको लागि सल्लाह सुझाव दिनुभएको रहेछ यस विषयमा पनि आज आएको छ पत्रिकामा र आज मन्डे चाहिँ कोभेन्ट्रीमा अर्थमन्त्री चान्सलर जोन हेलीले चाहिँ स्पिच दिनुहुनेछ हजुर उहाँको स्पिचमा के हुन्छ के अपर्च्युनिटी छन् देशलाई के गर्न सक्नुहुन्छ के आइडियाहरू छन् त्यो चाहिँ आज हामीले थाहा पाउनेछौँ हजुर यति नै गरिकन अब गीत सुन्नुपर्छ आउनुहोस् यो गीत छ आस्था रावतले गाउनुभएको तिजकै गीत छ हजुर तिजकै गीत सुन्दै हामी अगाडि बढ्छौँ अब तिज आउन लागेको छ धेरै समय बाँकी छैन तिज आउनको लागि कति टाइम बाँकी छ एकचोटि हेरौँ त फेरि हजुर तिज दर खाने दिन आउनको लागि त 6 दिन मात्रै बाँकी छ त सेप्टेम्बर 13 तारिक हो भदौ 26 गते

0: BFBS Gorkha Radio.
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो PFBS गोर्खा रेडियो हो।

0: समय बिहानको अहिले 8:31 गएको छ। बिहानको समय माफ गर्नुहोस् 31 त होइन 32 मिनट पो गएछ त हौ, हेरेर यता फ्लिक गरेर उता हेर्दा 32 मिनट गएछ। हजुर, उता घडी हेर्दै फेरि यतातिर हाम्रो तपाईँको मेसेज हेरेर फेरि उता फर्किँदाखेरि 32 गइसकेछ। एनिवे, बिहानको 8:30 भइसक्यो यहाँ बेलायतमा। नेपालमा चाहिँ दिउँसोको 12:17 गइसकेको छ भने ब्रुनाई र हङकङतिर अहिले दिउँसोको 3:32 गइसकेको छ। कार्यक्रमको हामी अब अन्तिम आवरमा, अन्तिम आधा घन्टामा प्रवेश गरिसकेका छौँ भन्नु पर्यो। तपाईँहरूको मेसेजहरू यहाँ धेरै आइरहेका छन्। तीमध्ये हाम्रो फेरि नारायण सापकोटाजीले पुरा नयाँ नयाँ हामीलाई मेसेज दिनुहुन्छ कि, आज पनि हामीलाई दिनुभएको छ, बडो गजबको। उहाँहरूको अस्ति पनि त्यो ढुवाङको कुरा गर्नुभएको थियो, उहाँले होइन देखाउनु भएको थियो, त्यहाँनिर थोरै थियो। आज त झन् यस्तो स्पष्ट नक्सा हुँदो रहेछ कि त्यहाँनिर, त्यो पढिरहन पनि नपर्ने कि। हुन त उहाँले मजाले पढेर पनि सुनाउनु भएको छ, तर त्यहाँनिर त्यो नक्सा हुँदो रहेछ कार्टुन जस्तो, त्यसमा चाहिँ ठ्याक ठ्याक हाल्नु मिल्ने क्या। अब उहाँले भन्नुभएको कुरा सुनौँ है अलिकति,
1: यो फोहोरको बारेमा।
0: ओके, उहाँले आज बिहानै
1: नमस्ते शुभ बिहानी ल हेर्नुहोस्, यो फोहोरको बारेमा हजुरलाई अस्ति पनि एउटा फोहोर फ्याँक्ने डब्बाहरूको बारेमा अस्ति पनि देखाएको थिएँ, आज पनि देखाउँदैछु। ल हेर्नुहोस् त, देखियो के देखाएको छ होइन, ए बियो याते भनेको
0: त्यसमा माछा
1: सामानहरू फ्याँक्ने
0: हजुर, त्यहाँनिर चाहिँ यस्तो मजाले क्या, त्यहाँनिर त्यो एप्पलको नक्साहरू, माछाको नक्साहरू, खानेकुराको नक्सा देखाइएको छ,
1: फलामका टुक्राहरू
0: हजुर, पियानी मेतलमा चाहिँ फलामको देखाइएको छ, सरसामग्रीहरू के फाल्ने भनेर, अर्कोमा चाहिँ बोतलहरू, सिसाको बोतलहरू फाल्ने देखाइएको छ,
1: यो चाहिँ अर्को बिग्रेका सामानहरू,
0: कार्डबोर्डको नक्साहरू छ त्यहाँनिर है,
1: यो चाहिँ पत्रिका फाल्ने ठाउँ
0: हजुर, यो पेपरै भन्नेको मात्रै बुझेँ मैले, पेपर फाल्ने ठाउँ, अर्को देखाउनु भयो
1: उहाँले
0: हजुर, यसमा चाहिँ फेरि त्यो बोतलहरू फाल्ने प्लास्टिकको, यसमा चाहिँ पुरा नक्सा नै छ कि त्यहाँनिर, डाइपरको नक्सा पनि छ, उहाँले भन्नुहुन्छ है
1: डाइपर
0: हजुर,
1: फाल्ने ठाउँ मिक्स
0: छुट्टा छुट्टै डब्बाहरू ठुल्ठुलो छ, त्यो देखाउँदै हुनुहुन्छ,
1: के गर्छ भने यो गाडी आउँछ ट्रक, ट्रक आइकन के गर्छ, यसलाई उठाउँछ दिजु, यो
0: ए
1: सट्ट उचाल्छ कि किरणले
0: हजुर,
1: उचालेपछि यस्तो,
0: उहाँले त खोलेर पनि देखाउँदै हुनुहुन्छ भित्र, त्यो क्रेनले उचाल्ने ठाउँ पनि रहेछ त्यहाँ, अङ्कुशे जस्तो एकदम बलियो, त्यो देखाउँदै हुनुहुन्छ उहाँले, र यो ढुवाङ पनि खोलेर देखाउनु भएको छ कि, कागजको ढुवाङभित्र, कागज मात्रै छ अरू केही छैन, ढुवाङभित्र खोलेर हेर्दा पनि त्यो ढुवाङ पनि कति सफा हो,
1: त्यहाँभित्र
0: ठुलो हजुर, लाइभ देखाउँदै हुनुहुन्छ उहाँले, त्यो ढुवाङभित्र पनि अर्को ठुलो प्लास्टिक हुँदो रहेछ, कति सफा के त्यहाँभित्र चाहिँ, हजुर हजुर, थ्याङ्क यू,
1: ट्रक आएर यसलाई चाहिँ किरणले उचाल्यो सट्ट आफ्नो त्यहाँ उसमा खनाएर लिएर जान्छ दिदी, यस्तो चाहियो
0: ए
1: ठाउँ ठाउँमा यस्तो पनि राखिदिएको छ
0: हजुर, कालो ठुल्ठुलो बिन छ, कति सफा छ उहाँहरूको,
1: जाडो सुरु भयो, तातोहरू झर्ने क्रम जारी छ दिदी, यो
0: अझै हरियो चाहिँ छ है, तपाईँहरूको
1: हावा चलेर पातहरू धेरै झरेको थियो, अहिले बिहान बिहान आएर सबै क्लिन गरेर लिएर गएको छ, यस्तो छ है दिजुलाई, हस् त बाबा है,
0: हस् हाम्रो नारायण सापकोटाजीलाई धेरै धेरै धन्यवाद, फिनल्यान्डबाट उहाँले चाहिँ आजको रिपोर्ट पठाइसक्नु भएको छ, हाम्रो एक किसिमले फिनल्यान्डको संवाददाता जस्तै हुनुभएको छ, उहाँ नयाँ नयाँ कुरो हामीलाई देखाउनुहुन्छ, त्यो कालो रङको ढुवाङको कस्तो मजाले तन्न मिलाएर राखेको है, कति सफा ढुवाङ हो, त्यो ढुवाङ खोलेर देखाउँदा पनि त्योभित्र नि सफा हुने कस्तो हो त, हजुर बाटो पुरै सफा गर्दो रहेछ नि, झरेको पातहरू बेला बेलामा होइन, हाम्रो झरेको पात त कहिले हो, कहिले हप्तामा एकचोटि मात्रै हो क्यारे क्लिन गर्ने, त्यो पनि कतिखेर आउँछन् जमेर हुन्छ है, घर अगाडि आफै सफा गर्नुपर्ने स्थिति हुन्छ, अनि हाम्रो घर अगाडि बिचरा हाम्रो छिमेकीले काटिरहेका हुन्छन् सररर, त्यो एक रोडै अगाडिको पुरै काटिदिनुहुन्छ कि उहाँले हजुर, काटेर पुरा श्रीमान श्रीमतीले मैला ओसारेर फालिरहेको उहाँहरूले गर्नुहुन्छ हाम्रोतिर लोकली होइन, अनि भोलन्टियरहरू पनि हुन्छन् सरकारको तर्फबाट कहिलेकाहीँ हुन्छ काउन्सिलको तर्फबाट, तर भोलन्टियरहरूले चाहिँ अब एलिवेतिर भयो होइन ठाउँ ठाउँमा सफाइ गर्ने कार्यक्रम चाहिँ विकेन्डमा गरिरहेका हुन्छन्, अनि त्यो काट्ने हुन्छ नि झाडी साडी काट्नेहरू त्यसमा पनि भोलिन्टियर गर्छन् कि यहाँ चाहिँ, र भोलिन्टियर तपाईँ पनि गर्न सक्नुहुन्छ यसो आफ्नो लोकल एरियामा चाहिँ नाम दिने हो, अनि कहाँ जम्मा भएर के गर्ने भन्ने उनीहरूले भनिरहेका हुन्छन् त्यहाँ जाने हो होइन, तयार भएर सरसामग्री के गर्ने काट्ने साट्ने टिप्ने उनीहरूले दिन्छन्, अथवा तपाईँले आफ्नो शरीरको लागि अब के छ त्यो के गर्ने हो त्यो अनुसार जानुपर्ने हुन्छ लिएर, अथवा तपाईँहरू कसरी जान सक्नुहुन्छ उनीहरूले त्यहाँ इन्फर्मेसन दिएका हुन्छन्। सो त्यसमा गएर तपाईँ हामीले चाहिँ भोलन्टियर गर्ने हो र सरसफाइ गर्ने हो, काट्नेदेखि झाडी काट्ने हुन्छ कि के गर्ने हुन्छ बाटो क्लियर गर्ने हुन्छ है त्यो चाहिँ गर्ने चलन छ यहाँनिर। एनिवे थ्याङ्क यू हाम्रो नारायण सापकोटाजीलाई, र अरू श्रोताले पनि निकै हामीलाई मेसेजहरू पठाउनु भएको छ, सुन्दै हुनुहुँदो रहेछ नारायणजीले हामीलाई थम्सअप पनि पठाइदिनु भएको छ। हजुर हाम्रो ओम थापा दाईले चाहिँ ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेको पहलमा नेपालको बाढी पीडित हालसालै भएको जुन घटना भयो नेपालको बाढी पीडितको लागि चाहिँ सहकार्य र राहत सङ्कलन गरिरहेको भनेर हाम्रो ओम थापा दाईले पठाइदिनु भएको छ। यो न्युज चाहिँ एभरेस्ट टाइम्समा यहाँ छापिएको रहेछ, यहीँकै एभरेस्ट टाइम्स युके यहीँकै अनलाइन खबर पत्रिका हो यो होइन, र यसमा चाहिँ ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेको पहलमा चाहिँ यो हुँदै रहेछ, उहाँहरूले चाहिँ बकेट थाप्नु भएको छ कि नेपाल फ्लड्स भनेर बकेट थाप्नु भएको छ। हाम्रो ओम थापा दाई पनि हुनुहुन्छ त्यहाँ र अरू त्यहाँका लोकल मेम्बरहरू पनि हुनुहुन्छ है, र हाम्रो ग्यारी घले दाई हुनुहुन्छ क्यारे उहाँ पनि देखिरहेको छु त्यहाँनिर, अरू चाहिँ उहाँहरूको सायद यतैतिरका ब्रिटिस काउन्टर पार्ट कलिगहरू हुनुहुन्छ क्यारे उहाँहरू है, र त्यहाँबाट रसमुर इलाकाबाट आउनु भएको रहेछ। सो उहाँहरूले चाहिँ यो थापिरहनु भएको छ कि र डोनेट गर्नुहोस् भनेर बकेटहरू प्रोग्राम गर्नुभएको रहेछ, कहाँ कहाँ गर्नुभएको छ सबै इलाकाहरूको उहाँले लेख्नु भएको छ, टेस्कोतिर अगाडि हुनुहुँदो रहेछ। सो फोटो पठाइदिनु भएको छ, पिक्चरले चाहिँ धेरै कुरा भन्छ कि, यसको लागि धेरै धेरै धन्यवाद तपाईँहरूको प्रयासको लागि है। र हाम्रो दिपेन्द्र प्रजापतिजी उहाँले पनि फोटो पठाइदिनु भएको छ, दिदी मेरो हिजोको तस्बिर भनेर उहाँले पठाइदिनु भएको छ, र हिजोको तस्बिर चाहिँ उहाँ त ऊ नेपाल इमिग्रेसनको डिपार्चर एरियाबाट चाहिँ पठाइदिनु भएको रहेछ हिजोको तस्बिर, धेरै धेरै धन्यवाद छ। हिजो उहाँ नेपालबाट फर्किनु भएछ, जापानतिरै आएर फेरि अहिले चाहिँ जापानमा उहाँले चाहिँ समय भए यनको दर पनि सुन्न पाए हुन्थ्यो भनेर भन्नुभएको छ, उहाँले जापानिज यनको पनि कुरा गर्नुभएको छ हजुर, अनि त्यहाँको वेदरको पनि पठाइदिनु भएको रहेछ होइन, अनि मेरो देशको परेवा हेर्दा त बिचरा यहाँको परेवाहरूलाई दया लागेर आउँछ, दया माया लागेर भनेर भन्नुभएको छ होइन, र गएको 10 गतेको हिम नदी सुनामीमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल सबैमा धैर्य धारण गर्ने शक्ति मिलोस्, अहिलेसम्म सम्पर्क नभएकाहरू तुरुन्तै सकुशल मिलुन् भनेर उहाँले त्यो विश पनि गरिकन लेख्नु भएको छ, हामीलाई पठाउनु भएको रहेछ तस्बिरमा, धेरै धन्यवाद छ हाम्रो दिपेन्द्र प्रजापतिजी। नारायण सापकोटाजीले सुन्नुभएछ, उहाँले नमस्ते भनेर पठाउनु भएको छ मेसेज, अनि फटाफट एन्सरहरू आइरहेको अवस्था छ, र हाम्रो धनु बहिनीले चाहिँ अघि नै गुड मर्निङ भनेर लेख्नु भएको थियो, अहिले चाहिँ नारायण दाईको भिडियो हामीले पनि यसो हेर्न पाए हुन्थ्यो सेयर गर्नुहोस् न दिदी भनेर भन्नुभएको छ है, हजुर ओके थ्याङ्क यू तपाईँलाई सुझावको लागि। हाम्रो अब उत्तरहरू पनि फटाफट आइरहेको छ है तपाईँहरूको, अघिदेखि यहाँहरूले चाहिँ मेसेजहरू पठाउनु भएको छ, उत्तरहरू पनि पठाउनु भएको छ कतिले, कतिले गुड मर्निङ मेसेजहरू छ तपाईँहरूको है, यहाँनिर मैले बिहानदेखि यसो नाम लिनु पर्दाखेरि चाहिँ तपाईँहरूको मेसेज ओके मा मैले यहाँ भर्खरै राख्दै गर्दाखेरि एकतिर जान्छ कि यो एनिवे हाम्रो देवी गर्बुजाजीले चाहिँ नेपालमा यो ओके बाढी उहाँले चाहिँ नेपालमा मेरो भदै दिलरास भदै स्वर्ग भएकोले यो दुःखद घडीमा चाहिँ उहाँलाई सम्झन चाहन्छु, र एउटा गीत पनि सुनाइदिनु होला है भनेर कोलचेस्टरबाट देवी गर्बिजाले लेख्नु भएको छ। हजुर, रिमा गुरुङको गीत सुनाइदिनुहोस् न है भनेर उहाँले भन्नुभएको छ। र अरूले चाहिँ अब गुड मर्निङ मेसेजहरू पनि छ र एन्सरहरू पनि छन्, म प्रश्न पनि सुनाउँछु है। अनि प्रश्नमा चाहिँ एउटा गीत छ, यो प्रश्न के छ त्यो म अलिकति सुनाऊ पहिले, अनि त्यसपछि ओके गीत पनि सुन्नेछ, तपाईँहरूको मेसेज चाहिँ हेर्दैछु म गीत प्रश्नको लागि। ओके, प्रश्नको लागि भन्दाखेरि पनि यतातिर टाइम अलिकति हुन लाग्यो जस्तो लाग्यो, त्यसैले म चाहिँ अर्को गीततिर लाग्छु जुन गीत अघिदेखि नै यहाँ क्यूमा छ। यो गीत सुनौ पहिले, अनि त्यसपछि हामीले रिमा गुरुङको गीत पनि सुन्छौँ। मेसेजहरू तपाईँहरूको धेरै आएका छन्, थ्याङ्क यू यहाँहरूलाई। बिहानदेखि सम्पर्कमा हुनुहुन्छ तारा प्रसाद चेमजोङजी, झुमबहादुर गुरुङजी, बम गुरुङ, विष्णु गुरुङ, होम लक्षम्बा, शोभा गुरुङ, देवी घरबुजा, वीरबहादुर पुन, ज्ञानु गुरुङ, टिका पूर्जा, कृष्ण गुरुङ, खेलमती हाङमा लिबाङ, ग्याङ गङ्गा थापा, तुलपुन, लोक सुब्बा, गोपाल गुरुङ, नुतन भूषाल, यहाँहरू सबै बिहानदेखि सम्पर्कमा हुनुहुन्छ। बिहानै हामीलाई यो मेसेन्जरमा पठाउनुहुनेहरू, यो सदा गुरुङ दिदी पनि अहिले यता इमेल गर्नुभएको रहेछ हामीलाई, धेरै धन्यवाद छ। अनि अरूको हुनुहुन्छ, ओके, इमेल चाहिँ उहाँको आएको छ। ल त अब गीत एउटा मैले सुरु गरिसकेको छु, मेलिना राई र रवि ओडले गाउनुभएको यो गीत सुन्दै अगाडि बढाउँ।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं
3: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ जस्तो कि मद्दत माग्नु
2: यदि तपाई समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनु होस् तपाईको परिवार वा साथीभाइले तपाईलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ तसर्थ आफैलाई मद्दत गर्नुहोस्
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
1: BFBS Gorkha Radio

गैयामा गई भन्ने गीत गाउँदै हुनुहुन्थ्यो रामशरण आली, रामशरण ढकाल, दुईटाको नामै रामशरण फर्स्ट नेम हजुर, अनि कविता आचार्य उहाँहरू हुनुहुन्थ्यो. अहिले समय बिहानको 8:51 पनि गइसकेछ, अब त जाने बेला पो हुन लागेछ त है. तपाईँलाई एज प्रमिस यो साताको लागि राखिएको गीत के छ प्रश्न एकचोटि म सुनाउँछु. मैले गीत राखेको छु एउटा, आवाज राखेको छु भन्नुपर्छ हजुर. यो आवाज कसको यो हो तपाईँले चिन्नुपर्छ.

0: यो सुरिलो आवाज, सुन्दर, एकदम युनिक आवाज कसको हो? बस यति नै हो मेरो प्रश्न, यो साताको लागि राखिएको प्रश्न यही नै हो। यो आवाज चिन्नुहोस्, तपाईँको होमवर्क यही नै हो। अब कतिले पठाइसक्नु भएको छ, कतिले राम्रो प्रयास गर्नुभएको छ, कतिले ठ्याक्कै ठाउँमा लाउनु भएको छ, होइन, मैले नाम लिइसकेको छु अघि कस कसले मेसेज पठाउनु भएको छ भनेर। भर्खरै हाम्रो दिपेन्द्र प्रजापति जापानबाट चाहिँ उहाँले के लेख्नु भएको छ भने, आशा दिदी यहाँ त डस्टबिनमा हालेर लिन आउने दिन बाहिर राख्ने हो भन्नुभएको छ। यहाँ जस्तै नै रहेछ, त्यहाँ पनि लिन आउने दिनमा बाहिर राख्ने हो, आफ्नो आफ्नो घरको डस्टबिन हुन्छ, होइन। र हाम्रो फिनल्यान्डमा चाहिँ नारायणजीले चाहिँ त्यहाँनिर सामूहिक हुँदो रहेछ कि ठुल्ठुलो बिन, र त्यहाँ चाहिँ त्यहाँ वरिपरिको मान्छेले ल्याएर फाल्दो रहेछन् क्यारे। यहाँ चाहिँ अब घर घरमा हुन्छ क्यारे, होइन, आफ्नो आफ्नो घरको हुन्छ, फ्ल्याटको पनि आफ्नो आफ्नै हुन्छ, अब सायद कमिलियन एरियाको के हुन्छ, आफ्नो आफ्नो बिन हुन्छ जे होस्, हजुर, र आफ्नो आफ्नो फ्ल्याटको बिनहरू हुने गर्दछन् यहाँनिर। सो त्यो चाहिँ अब दिनमा लिन आउने हो, कुन दिन आउने हो तपाईँहरूका, होइन, त्यस्तै हाम्रो पनि त्यस्तै नै हुन्छ, हप्तामा एकचोटि उठाउने चलन छ। अब यो हप्ता राख्न बिर्सियो भने अर्को हप्ता फेरि पुरा गनाएर बसिरहेको हुन्छ, होइन, त्यसरी बिर्सनु हुँदैन। बाहिर फाल निकाल्नु चाहिँ बिन चाहिँ घरबाट बाहिर निकालिदिनु पऱ्यो अनि मात्रै। र उहाँले चाहिँ म बसेको ठाउँतिर क्यान र प्लास्टिक बोतल बाहेक अरू फाल्ने बिनै राखेको हुँदैन भनेर भन्नुभएको छ। हजुर, धेरै नहुँदो रहेछ त्यहाँनिर, हामी कहाँ पनि एउटा प्लास्टिकको हुन्छ, होइन, र एउटा चाहिँ अब कुहिने सामान फाल्ने हुन्छ क्यारे, अनि अर्को चाहिँ क्यानहरू फाल्ने हुन्छ, र अरू चिज फाल्नको लागि चाहिँ फेरि उता प्लास्टिकको सामान एउटा, क्यान र क्यानहरू एउटा भयो, होइन, र एउटा कुहिने कुरा हुन्छ, र अर्को एउटा चाहिँ कागजको लागि हुन्छ, सानो ब्याग बकेट, होइन, बक्स भनौँ, अनि हजुर त्यस्तै नै हो। यहाँको कुरा गर्नुपर्दाखेरि चाहिँ अरू झारपातको लागि पनि हुन्छ, तर त्यो आउने सर्टन टाइम हुन्छ। हामीले चाहिँ हाम्रो अब विशेष गरिकन क्रिसमसमा चाडबाडको बेलामा चाहिँ त्यो आउने बिन आउने टाइम पनि हुन्छ कि, त्यो आउने टाइममा चाहिँ के राख्ने भनेर त्यो एउटा प्रिन्ट गरेर काउन्सिलको वेबसाइटबाट निकाल्दा पनि हुन्छ। अब यो यहाँको कुरा भयो, होइन, अब जापानको कुरा उहाँले गर्नुभयो दिपेन्द्रजीले, यस्तै अब अरू समस्ती तुलाचन्दजीको पनि भर्खरै एउटा मेसेज आएरहेछ है, तर अब आजलाई अलि ढिलो होला जस्तो भयो, मलाई माफ गर्नु होला है। हाम्रो यतातिर यशोदा दिदीको पनि सूचना छ, सूचना अलिकति म सुनाउने कोसिस गरौँ, उहाँको कार्यक्रमको हो, होइन, अन्तमा सुनाऊ एकचोटि।
1: सम्पूर्णमा नमस्ते। यही आउँदो 13 तारिक सेप्टेम्बर आइतबारको बिहान 10 बजेबाट 1 बजेसम्म हुन गइरहेको गौरवशाली शाक्य वंशका उत्तराधिकारी महामहिम खोन्डोङ असाङ्ग बज्र रिम्पोचे गुरुज्यूको अध्यक्षतामा व्हाइट तारा इम्पावरमेन्ट एन्ड टिचिङ, भतारक श्वेत ताराको अभिषेक वाङ तथा धर्म देशना कार्यक्रममा आयोजक ज्यूहरू बुद्धिस्ट गुम्बा रेडिङ युके, सेड्रुप डोजो गसल ज्यू र पेमाकारा गसल ज्यू, यहाँहरू सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछ। सो दिनमा हुने कार्यक्रम अङ्ग्रेजी, चाइनिज र नेपाली भाषामा पनि उल्था गरिनेछ। प्रवेश शुल्क केवल 20 पाउन्ड मात्र रहेको छ। सो शुल्कबाट यहाँहरूले चिया, कफी र स्यान्डविच प्लेटर लन्च पनि पाउन सक्नुहुनेछ। दक्षिण भारत नम्डुलिङ गुम्बाबाट हजारौँ भिक्षुहरूबाट साधना गरिएको सहकलश याङबुम, परम पूज्य रिम्पोछेज्यूबाट 21 जम्बला कुबेरको साधना विधिद्वारा राख्ने गरी बिक्री वितरण पनि गरिनेछ। यहाँहरू सम्पूर्णलाई यस व्हाइट तारा इम्पावरमेन्ट एन्ड टिचिङ, भटारक श्वेत ताराको अभिषेक वाङ तथा धर्म देशना कार्यक्रममा यही आउँदो आइतबार 13 तारिक सेप्टेम्बर बिहानको 10 बजेबाट 1 बजेसम्म ग्रेट हल लन्डन रोड क्याम्पस रेडिङ RG15AQ हामी हार्दिक निमन्त्रणा गर्दछु।
0: यशोदा गुरुङ दिदीलाई धेरै धन्यवाद, यति सुन्दर सुन्दर मेसेज आफैले बनाएर पठाइदिनु भएको छ हामीलाई, है, एकदम सबै स्पष्ट रूपमा यहाँले भनिदिनु भएको छ कि, यसको लागि धेरै धन्यवाद छ, यति धेरै मेहनत गर्नुभएको छ यहाँले, र हामी कुराकानीमा अवश्य उहाँलाई समावेश गर्नेछौँ कुनै दिन। अहिले चाहिँ अब जाने बेला पनि हुन लाग्यो, हेर्नुहोस् न, गीत त छ, गीत सुनाउनलाई टाइम चाहिँ अलिकति छैन है। हजुर, यहाँनिर हाम्रो श्रोता माया गुरुङज्यूले चाहिँ अघि भन्नुभएको गीत म सुनाउन चाहन्छु उहाँको मेसेजमा, नेपालमा चाहिँ उहाँको भदै दिलरास उहाँको स्वर्ग भएको रहेछ, होइन, र दुःख यो उहाँको परिवारमा परेको दुःखद घडीमा चाहिँ रिमा गुरुङले गाउनु भएको तिमी जुन भयौ कि तारा भन्ने गीत चाहिँ सुनाइदिनु हुन अनुरोध गर्दछु भनेर उहाँले कोलचेस्टरबाट भन्नुभएको छ। सो यी गीत अब सुन्दै आजको कार्यक्रमबाट हामी छुट्टिन्छौँ। भोलि फेरि कन्टिन्यू गर्नेछौँ। तपाईँहरूको कार्यक्रमको चर्चा मैले गर्न अलिकति भ्याइनँ आज, मलाई माफ गर्नुहोला। कति मेसेज हाम्रो समष्टिजीको मेसेज पनि सुनाउन सकिनँ। भोलि त सधैँ छ फेरि हाम्रो भेटघाट, होइन? हामी भोलि भेट्नेछौँ। अहिलेलाई चाहिँ रिमा गुरुङले गाउनु भएको गीत सुनौँ। हाम्रो देवी गर्बुजा, हजुर, देवी गर्बुजाजीको भदैको भदै दिलवास, उहाँको आत्माको हामी शान्ति काम शान्तिको कामना गर्छौँ, होइन? अनि उहाँको परिवारमा परिवारप्रति पनि शक्ति मिलोस्, धैर्य धारण गर्ने भन्ने कामना गर्दै छुट्टिन्छौँ। आजको कार्यक्रमबाट थोरै भए पनि गीत सुनाऊ अब। नमस्ते, बाबा।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानेजले विपत्तिमा परेको नेपालका लागि आफू साथैमा रहेको बताउनु भएको छ। आज अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानेजले विपत्तिको बेला नेपाललाई एक्लो नसोच्न भन्दै आफूहरू साथैमा रहेको बताउनु भएको हो।
4: On behalf of Australia, I express my deepest condolences to all Nepali people affected by this disaster. Today, as Nepal marks a national day of mourning, I want our Nepalese friends to know that they do not carry this burden alone. No matter the scale of what we face it together, and we face it with our shared spirit of humanity.
3: पुनर्निर्माण विज्ञहरूले भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्। विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुनर्निर्माणका लागि 8 देखि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन्। प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ। संयोजक भण्डारीका अनुसार क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ। उहाँले एका दिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुनर्निर्माणका लागि 50 अर्ब रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। विभागको प्रारम्भिक अध्ययन अनुसार बाढीले सड़क र पुलमा मात्र 30 अर्बको नोक्सानी पुर्याएको छ। बाढीले 42 पुल र 40 किलोमिटर भन्दा बढी सड़क लगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले भत्किएका भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ। निजी भवन पुनर्निर्माण गर्न 5 अर्ब र सरकारी स्कूल र सार्वजनिक भवनको पुनर्निर्माण गर्न 5 अर्ब रुपियाँ खर्च हुने उहाँको भनाइ छ। उहाँका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 स्थानीय तहमा 7,570 सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भोटेकोशी बाढीले खानेपानी आयोजनामा 6 करोड 40 लाखको क्षति पुर्याएको छ। बाढीले 4 जिल्लाका 55 खानेपानी आयोजनामा क्षति पुर्याएको विभागको भनाइ छ। रसुवाको भोटेकोशी बाढीमा परेका 1,355 जनाको शव फेला परेको छ। 4,996 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरण अनुसार फेला परेका 1,355 शवमध्ये 98 जनाको शनाखत गरेर परिवारलाई बुझाइएको छ। बाढीले बगाएका शव विभिन्न 8 जिल्लामा फेला परेका छन्। नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित परिवारलाई कोठा भाडाका लागि 10,000 दिने भएको छ। नगरपालिका बैठकले घरमा बस्न नमिल्ने परिवारलाई भाडामा कोठा लिएर बस्न भन्दै रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगरपालिकाले प्रभावित परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र सरसफाईका सामान समेत दिएको छ। घर भाडामा दिँदा चलन चल्तीको भन्दा बढी रकम नलिन पनि नगरपालिकाले घरधनीलाई आग्रह गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमको पत्रकारले चीनको बाढी प्रभावित क्षेत्रमा जनजीवन सामान्य बन्दै गएको जानकारी दिएका छन्। पहिरोपछि भइरहेको उद्धार, राहत तथा पुनर्निर्माणको कामबारे उनीहरूले जानकारी लिएका थिए। अमेरिका, बेलायत, भारत, पाकिस्तान, रुस सहित विभिन्न देशका पत्रकारले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। भेनेजुएलाको टेलिसुरका पत्रकार ब्रुनो फाल्सीले चीनले उद्धार र राहतको काम तीव्र पारेको बताउनु भएको छ। उहाँले 11 दिनअघि ठूलो क्षति देखिएको क्षेत्रमा अहिले सड़क खुलेको र जनजीवन सामान्य बन्दै गएको जानकारी दिनुभएको छ। पाकिस्तानी पत्रकार मोहम्मद असगरले जलवायु परिवर्तन एउटा देशको मात्रै समस्या नभएकाले सबै मिलेर समाधान खोज्न अनुरोध गर्नुभएको छ। जलविद्युत आयोजनामा फँसेका आफन्तको खोजी गरिदिन पीड़ित परिवारका सदस्यले काठमाडौँ माइती घरबाट हार गुहार गरेका छन्। बाढी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको खोजी अझै हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ताका आफन्तको तस्विरसहितका प्ले कार्ड बोकेका उनीहरूले सरकारको ध्यान आकर्षण गरेका हुन्। मुलुकमा विपत्ति परेका बेला सामाजिक सद्भाव भड्काउने र खुसी लागेको भन्दै भिडियो सार्वजनिक गर्ने बैतडीको युवालाई पक्राउ गरिएको छ। सामाजिक सद्भावमा आघात पुर्याउने भिडियो प्रसारण गरेको आरोपमा बैतडीको स्वर्णमा सातका 24 वर्षीय वीरेन्द्र मडेलाई पक्राउ गरिएको हो। काठमाडौँ चन्द्रगिरी 12 बलम्ब बस्दै आएका मडेलाई जिल्ला अदालतबाट कारोबार विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याद थप गरेर हिरासतमा राखिएको छ। मडेले भोटेकोसी बाढीबाट भएको जनधनको क्षतिबारे विभिन्न जात जातिलाई बचाउने, अपमानित गर्ने र विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो बनाएर फेसबुकको रिलमा राखेका थिए। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, जिन्दगीले हिसाब माग्छ। यो गीतबाट आजको कार्यक्रमको ढिले भए पनि सुरुवात भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर केही दिन पछि आएको छु। सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार, हार्दिक स्वागत छ। श्रोताहरू, केही दिनको विश्राम पनि भयो, आफ्नो काम पनि थियो भन्नु पर्यो, र यस बेलामा युकेका साथीहरूले सपोर्ट गर्नुभयो, थ्याङ्क यू सो मच। र कार्यक्रमको सुरुवात माने अलिकति ग्लिच भयो, यानि स्न्याग टेक्निकल प्रब्लम भयो, र फेरि हामी आउन सफल भएका छौँ। सेटेलाइट र टेक्निकल भनौँ न, अब अलिकति प्रब्लम हुन्छ कहिले कहिले, क्षमा गर्नुहोला भन्दै आजको पहिलो गीत यहाँले हजर जङ्गमको गीत सुन्नुभयो, भूपेन्द्र महतको शब्द र दीपक जङ्गमको सङ्गीतमा। यो गीत के बनेको केही वर्ष भयो र पुरस्कृत गीत पनि भयो भनेर भन्नु श्रोताहरू, र आशा गरौँ तपाईँहरू सबै मारामी होला। र भर्खरै नमस्ते युके कार्यक्रम सुन्नुभयो, आशा बुन बहिनीको तर्फबाट विभिन्न देश शरीर बस्नुभएको हाम्रा श्रोताहरूको इन्टरेक्सन सुन्न पाइयो, खुसी लाग्छ। कोही फिनल्यान्डबाट, कोही बेलायतबाट, कोही नेपालबाट, र प्रश्नको उत्तरहरू दिँदै आउनुभएको थियो भने आजको दिनको कुरा गरिहालौँ। आजको दिन नेपालको भनौँ न अब समाचार भनौँ अथवा अपडेटहरूमा के छ त, राष्ट्रिय शोक दिवस हो, सेप्टेम्बर महिनाको 7 तारिक आजको दिन भनौँ न अब 26 अगस्तमा गएको, माफ गर्नुहोस्, त्यो दिन गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाइँदैछ। र हिमताल हिमनदी छल भत्किएपछि आएको भीषण बाढी र माटो ढुङ्गाको भेलले रसुवा लगायतका क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएको थियो। सरकारले आज सरकारी कार्य तथा विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ सुधारु। र नेपालले आज चीनसँगको सीमावर्ती क्षेत्रमा गएको यो ठुलो भनौँ न विपत्ति मा सम्झना र राष्ट्रिय शोक दिवस मनाएको छ। खोज तथा उद्धार कार्य अझै पनि जारी छ। विपदमा ठुलो संख्यामा मानिसहरूको मृत्यु हुनुको साथै हजारौँ अझै पनि विपत्ता छन्। विशेष गरी जलविद्युत आयोजनाका सुरुङमा फँसेका मानिसहरूको खोजीलाई प्राथमिकता दिएको छ। कठिन भौगोलिक अवस्था र मौसमका बावजुद नेपाली सुरक्षा निकाय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीले खोज तथा उद्धार कार्यले जारी राखिरहेका छन् श्रोताहरू। यही भनौँ न इन्फर्मेसनबाट आजको काठमाडौँको स्वागत कार्यक्रम मैले सुरु गरेँ। गीतहरू पनि यस कार्यक्रममा समावेश छन्, यहाँले सुन्न चाहेको सुनाउन चाहेको गीतहरू पनि हामी सुनाउँछौँ। केही गीतहरू हाम्रो मिना बहिनीले तयार गरिदिनु भएको छ, त्यो पनि म राख्छु भने आजको दिनको कुरा फेरि पनि गरिहालौँ। भदौ महिनाको 22 गते विक्रम सम्बत 2083, आज सोमबार, भदौ कृष्ण एकादशी हो श्रोताहरू। आज निजामती सेवा दिवस पनि परेको रहेछ भने अन्य जानकारीहरूमा नेपालतिर केही खबरहरू सुनाउँ श्रोताहरू। भोटेकोशी बाढीमा निधन भएकाहरूको सम्मानमा राष्ट्र शोकको बारेमा मैले कुरा अघि गरिसकेँ। अन्य खबरहरू देशको के छ त, वर्षान्तको बजेट खर्च रोक्नमा देशको नयाँ परीक्षण भन्ने शीर्षकमा एक समाचार छ भने बाढी प्रभावितको उपचारका लागि 179 पॉइंट रगत सङ्कलन गरेको खबर पर्सातिरबाट हो। रसुवा बाढी प्रभावितको उपचारका लागि वीरगन्ज स्थित विभिन्न सङ्घ संस्थाहरूले 179 पॉइंट रगत सङ्कलन गरेका छन्। यहाँ स्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजना गरेको रक्तदान कार्यक्रममा 68 पॉइंट रगत सङ्कलन गरिएको छ भन्ने समाचार छ। रोड ट्र्याक क्लब अफ नेसनल मेडिकल कलेजको आयोजनामा तथा नेसनल मेडिकल कलेज ब्लड ब्याङ्कको सहकार्यमा यो कार्य भएको भन्ने खबर राखे मैले। अन्य खबर के छ त श्रोताहरू, सरसरी हेर्दा देश विदेशका खबर पनि हेरिहालौँ, त्यसपछि हाम्रो पत्र पत्रिकाले के भन्छन् हेडलाइन्सको रूपमा म राख्न चाहन्छु। अन्तर्राष्ट्रिय जगतका केही खबरहरूमा अन्तर्राष्ट्रिय पर्यटन आकर्षित गर्न न्युजिल्यान्डले $50 लाख लगानी गर्ने भन्ने खबर छ श्रोताहरू भने, पापा न्युगिनीमा आग लागि 11 जनाको मृत्यु भएको खबर यस्तो रहेछ, छोटकरीमा पढौँ। इन्डोनेसियाको पूर्वी पापुआ क्षेत्रमा सोमबार भएको आगलागीमा 6 बालबालिका सहित 11 जनाको मृत्यु भएको खबर छ। मध्य पपुवा प्रान्तको पायन पानी याई शहरमा मध्यरात पछि सुरु भएको आगो तीव्र रूपमा फैलिँदा कम्तीमा 40 पसल कियोस्क तथा घर नष्ट भएका थिए भन्ने खबर छ श्रोताहरू। दुःखलाग्दो कुरा भने शान्तिवार्ताको कुरा राखिहालौँ। शान्तिवार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेन बीच छलफल भएको खबर यस्तो छ।
युक्रेन का राष्ट्रपति व्लादिमिर जेलेन्स्की ले अमेरिकी विशेष दूत स्टीव विटकफ र जेरेड कुश्नरसँग भएको वार्ता अत्यन्त सार्थक र महत्वपूर्ण रहेको बताउनु भएको छ। आइतबार भएको भेट वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै जेलेन्स्कीले रुस युक्रेन द्वन्द्व समाधानका लागि रोकेको शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी गराउनुभयो। केही देश विदेशको खबर सुन्नुभयो। नेपालतिरको खबरमा मौसमले के भन्छ अलिकति हेरिहालौँ। आज देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भूभागका केही स्थान तथा पहाड़ी भूभागका के धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ। मेट अफिसको एनालिसिस यस्तो छ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ, साथै उत्तर प्रदेश आसपास बनेको न्यून चापीको क्षेत्र पनि प्रभावमा रहेको बताइएको छ। श्रोताहरू काठमाडौँ धरान पोखराले हेर्ने गर्छ। आज धरानबाट सुरु गरौँ कि कसो। धरानमा आज 41 डिग्री सेल्सियस तापक्रम, अधिकतम 43 हुने र 32 डिग्री न्यूनतम हुनेसम्म देखाएको छ श्रोताहरू धरानतिरको। भने काठमाडौँ भ्यालीमा आज हेरिहालौँ, बागमती प्रदेश र काठमाडौँलाई सरस्वती हेर्नुपर्दाखेरि एसिसी वेदर कोड गर्दाखेरि आज 20 डिग्रीको हारिमा यो चाहिँ तापक्रम रहनेछ र केही मेघगर्जन चट्याङ सहित कुनै पनि ठाउँमा वर्षा छ। उत्तर उत्तर पूर्वी हावा छ। यो चाहिँ राजधानीमा। श्रोताहरू पोखरातिरतर्फ के छ, पोखराको अपडेट भर्खर भर्खर भइरहेको छ, त्यसलाई हेरिहालौँ। पोखराको वेदर मा 30 डिग्री सेल्सियस, अधिकांश दिन आज बदली र छिटपुट वर्षा कुनै कुनै ठाउँमा। यो त भयो केही तपाईँलाई जानकारी श्रोताहरू। अब आजको पहिलो विषयमा हाम्रो कुराकानी हुनेछ छवि पाण्डेजीसँग। उहाँ चाहिँ लुम्बिनी प्रदेशको करिब करिब भनौँ न अब

0: बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। प्रेसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर, यहाँ बिछोड भएको देख्यो कि पुरानो गीत कुमार सुब्बाको आवाजमा थियो भने अब हामी कुराकानीको लागि केही क्षणमै जान्छौँ बुटवलतर्फ। छवि पाण्डेजी तयार भएर बस्नु भएको छ, तर केही समाचारहरू नयाँ नयाँ पत्र पत्रिकाहरूमा के के छन् त हेरिहालौँ भन्नु पर्यो। नेपाल खबरको टप न्युजमा अस्ट्रेलियाका प्रधानमन्त्रीले बालेनसँग भने यो दुःखको भारी बोक्नु तपाईँहरू एक्लै हुनुहुन्न भन्ने खबर आएको छ। हाम्रो समाचारमा सुन्नुभयो ताप्लेजुङतिरको खबरमा ताप्लेजुङमा चाहिँ ट्र्याक्टरसँग उर्लिएको बाढीमा खसेका चालक र सहचालक पौडिएर बाँच्न सफल भए भन्ने खबर छ। गुड न्युज हो भन्नु पर्यो, दुर्घटना हुनु नराम्रो हो तर बाँचेछन् चालक र सहचालक। उर्लिएको बाढीको फोटो सहित समाचार लेख्दछ नेपाल खबर पत्रिका। पोटेकोशी बाढीको मृतकको संख्या 1355, अझै झण्डै 5000 सम्पर्कविहीन भनेर यो पत्रिका लेख्दछ भने राष्ट्रपतिका सभापति रवि लामिछानेलाई अमेरिकाका विदेश मन्त्री रुबियोको फोन, विपदमा सहयोग गर्ने वचन दिनुभएको पनि खबर छ श्रोताहरू। अन्य खबरहरू अन्य पत्रिकाले हेरिहालौँ श्रोताहरू, एउटा दुईटा हेर्न चाहन्छु। त्यसपछि हामी जान्छौँ बुटवलतर्फ। मैले अनलाइन खबरको टप न्युजमा शक्ति राष्ट्रहरूको कूटनीतिक प्राथमिकतामा रवि लामिछाने भन्ने फोटो सहितको खबर छ। अमेरिका, चीन र भारतको शीर्ष नेताहरूको फोटो छ भने अन्य खबरहरूमा गोठाटारको प्रतीक्षालयमा एक पुरुषको शव मृत फेला र नुहाकोटको बाढी प्रभावित क्षेत्रमा राष्ट्रपति पौडेल पुग्नुभएको खबर फोटो सहित राख्दछ यस पत्रिकाले। खसीको भन्दै बाख्रीको मासु बेच्ने आरोपमा 3 पक्राउ परेको समाचार पनि छ श्रोताहरू। छल्ने र छलाउनेहरूलाई चाहिँ समात्नै पर्छ होइन र यी हुन् आजको विभिन्न खबरहरू भने अब लागिहालौँ हाम्रो मित्र पर्खेर बस्नुभएको छ छविजीलाई कार्यक्रममा स्वागत गरिहालौँ। छविजी नमस्ते, स्वागत छ यहाँलाई। ओके, कार्यक्रममा स्वागत छ। केही दिनपछि तपाईँसँग प्रत्यक्ष बोल्ने भनौँ न सन्दर्भ जोड्यो र भोटेकोसी बाढीमा परेकाहरूको संख्या त मैले भने यहाँको भनौँ न अपडेट अनुसार लुम्बिनी प्रदेशमा पनि त्यहाँ भएका व्यक्तिहरूको पनि ठुलो संख्यामा यसमा परेको भन्ने कुरा रहेछ। 300 हारारीमा भन्नुभयो, अपडेट दिइहाल्नुहोस् हामीलाई प्लिज।
1: लुम्बिनी प्रदेशको 12 छन् जुन चाहिँ, त्यसमा चाहिँ अब लुम्बिनी प्रदेश सरकारले चाहिँ पछिल्लो अपडेट निकालेको छ, यो अपडेट चाहिँ हिजोको हो। त्यसमा चाहिँ 298 चाहिँ अझै सम्पर्कविहीन भएका छन् भनेर चाहिँ भनेको छ। लुम्बिनी प्रदेश सरकारले निकालेको विज्ञप्ति अनुसार सबभन्दा धेरै बदलिएका 91 सम्पर्कविहीन छन्। त्यसै गरी रूपन्देहीका 42 सम्पर्कविहीन छन्, दाङका 35, रोल्पाका 27, बाँकेका 21, रुकुम पूर्वका 14, पाल्पाका 11, प्युठानका 10, अराखची जिल्लाका 9, गुल्मीका 8, पश्चिम मालपासीका 6 र कपिलवस्तुका 4 रहेका छन्। यी सबै नागरिकहरू, नेपाली नागरिकहरू भोटेकोशी क्षेत्र रसुवा क्षेत्रमा चाहिँ पर्ने जुन जलविद्युत आयोजना छ, धेरै चाहिँ त्यही क्षेत्रमा काम गर्न गएकाहरू परेको खबर छ। त्यसै गरी चाहिँ कोही व्यापारको सिलसिलामा चाहिँ रसुवा नाकामा के अरे सामान लिन गएका व्यापारी समेत चाहिँ परेको चाहिँ अवस्था छ। कोही सवारी चालक परेको अवस्था छ, कोही इन्जिनियर परेको अवस्था छ। यसरी चाहिँ लुम्बिनी प्रदेशबाट चाहिँ पछिल्लो अपडेट अनुसार लुम्बिनी सरकारको ले निकालेको रिपोर्ट अनुसार चाहिँ 298 चाहिँ 12 जिल्लाबाट अझै पनि सम्पर्कविहीन छन्। लगभग तथ्याङ्क चाहिँ यही नै हो अन्तिम चाहिँ।
0: अब यतिका व्यक्तिहरू परेका रहेछन् भने अब आज राष्ट्रिय शोक दिवस भनेर भनिएको छ होइन, विनाशकारी बाढीमा आएको 13 दिन पनि हो शोक दिवस हामीले मनाइरहेका छौँ भने तपाईँहरूको स्थानमा यो कसरी मनाइँदैछ र के कार्यक्रमहरू भइरहेका छन्, केही छ अपडेट?
1: यस्तो छ, पछिल्लो समय चाहिँ अब नेपाल सरकारले चाहिँ 3 अगाडि चाहिँ मन्त्री परिषदको बैठकले चाहिँ भदौ 22 चाहिँ भोटेकोसी बाढीमा परेका मृतक भएकाहरूको चाहिँ सम्झनामा चाहिँ आज राष्ट्रिय शोक दिवस मनाउने जुन घोषणा गरेको थियो, त्यो घोषणा अनुसार चाहिँ अब सरकारले चाहिँ औपचारिक रूपमा चाहिँ राष्ट्रिय झन्डा आधा यो के अरे चाहिँ झन्डा झुकाएर चाहिँ राष्ट्रिय शोक मनाएको छ। तर त्यति उनीहरू चाहिँ लुम्बिनी प्रदेशका सरकारी कार्यालयहरूले चाहिँ त्यसै गरी चाहिँ सरकारको निर्देशन अनुसार नै चाहिँ आधा झन्डा झुकाएर चाहिँ सरकारी कार्यालय मा शोक मनाइएको छ। त्यसै गरी सरकारी कार्यालय चाहिँ भन्दाखेरि चाहिँ आज खुल्ला गरिएको छ, सरकारले चाहिँ शोक मात्रै मनाउने हो, सरकारी कार्यालयहरू चाहिँ खुल्ला गर्ने निर्णय गरेको अनुसार चाहिँ सबै सरकारी कार्यालयहरू, ब्याङ्कहरू चाहिँ अनि सहकारीहरू चाहिँ सबै चाहिँ खुल्ला गरिएको अवस्था छ। स्कुलहरू पनि धेरै चाहिँ बन्द छन् अहिले चाहिँ पछिल्लो समय चाहिँ, यद्यपि चाहिँ पश्चिम नल त्यसले चाहिँ पश्चिम नलप्रासीमा चाहिँ जुन भयावह अवस्था देखिएको छ यसले चाहिँ वास्तवमा चाहिँ यो शोक मनाउँदै गर्दा पनि चाहिँ त्यहाँका प्रहरीहरू त्यहाँ स्थानीय जनताहरू सुस्ताका क्षेत्रका जनताहरू चाहिँ अहिले पनि चाहिँ तपाईँको सब व्यवस्थापनमा लागिरहेको अवस्था छ. यतातिर शोकको अवस्था छ भने अर्कोतिर सब व्यवस्थापनको अवस्था देखिन्छ. खास गरी चाहिँ माथिल्लो घोटेकोशी तथा तटीय क्षेत्रबाट नारायणी नदीमा बगेर आएका जुन 199 सब थिए ती चाहिँ पश्चिम नलप्रासीको सुस्ता क्षेत्रमा चाहिँ अहिले व्यवस्थापन गरिएको छ. आज पनि व्यवस्थापनको काम त्यहाँ भइरहेको छ. यसरी चाहिँ राष्ट्रिय एकत्र राष्ट्रिय शोक पनि सरकारले मनाइरहेको छ, देशले मनाइरहेको छ भने चाहिँ अर्कोतर्फ चाहिँ सुरक्षा कर्मीहरू स्थानीयहरू जनप्रतिनिधिहरू फेरि चाहिँ त्यो भेटिएका सबको व्यवस्थापन गर्ने काममा पनि लागेका छन्. जिल्ला प्रहरीकाले पश्चिम नलप्रासीकोले हिजो जारी गरेको सूचनामा चाहिँ 133 पूर्ण सब त्यसै गरी 64 मानव शरीरका अङ्गहरू जुन काटिएर आएका छन्, कसैको टाउको छ, कसैको के छ, कसैको शरीर छ, हातखुट्टा छन्, त्यसै गरी ती फेला परेका थिए. नारायणीमा बगेर भारत पुगेका त्यसै गरी 18 सब पनि चाहिँ गर्दाखेरि चाहिँ पश्चिम नलप्रासीमा चाहिँ करिब 215 सब फेला परेका थिए. ती सबैको सबको व्यवस्थापन गर्ने काम भएको छ र आज करिब करिब 15-20 सब चाहिँ व्यवस्थापन गरिएको छ. यसरी चाहिँ सब व्यवस्था एकातिर सब व्यवस्थापनको काम पनि भएको छ, अर्कोतिर सरकारले निर्णय गरे अनुसार चाहिँ राष्ट्रिय शोक पनि मनाएको छ र यो रुपनी प्रदेशका सबै सरकारी कार्यालयहरू चाहिँ आधा झन्डा झुकाएर कार्यालय खुलेका छन्, काम चाहिँ भइरहेको छ.
0: ओके, अब फेरि लुम्बिनी प्रदेशको फेरि आग्रह पनि रहेछ. पर्यटकहरू भनौँ न विभिन्न देशबाट आउँछन् त्यहाँ. पर्यटकहरूलाई चाहिँ जुन चाहिँ भनौँ न स्थगित भ्रमण स्थगित नगर्न प्रदेशले पनि आग्रह गरेको रहेछ. यो अपडेट के छ त भनिदिनुहोस् त.
1: लुम्बिनी खास गरी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जुन कि चाहिँ पछिल्लो समय चाहिँ पर्यटकहरू चाहिँ बढिरहेका थिए. एक किसिमले चाहिँ भारतीय उखान छ, देर आए दुरुस्त आए भने जस्तै पछिल्लो समय चाहिँ पर्यटक गतिविधि बढ्दै गर्दाखेरि चाहिँ पछिल्लो समय चाहिँ भोटेको सिजनमा बाढीको जुन घटना छ त्यसले गर्दाखेरि चाहिँ नेपालभरि नै यसको चाहिँ प्रभाव परेको विपत्ति परेको सन्देश चाहिँ अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव हुन सक्ने र हुन थालेको भन्दै लुम्बिनी विकास कोषले चाहिँ यस्तो अवस्था छैन भनेर चाहिँ सूचना निकालेर चाहिँ लुम्बिनी सुरक्षित छ र लुम्बिनीमा भ्रमण गर्न चाहिँ कुनै पनि त्यस्तो चाहिँ समस्या छैन त्यो त्यो लुम्बिनी विकास कोषले त्यो चाहिँ अन्तर्राष्ट्रिय समुदायसँग चाहिँ खास गरी यो चाहिँ अपिल गरेको छ लुम्बिनीमा चाहिँ भ्रमण स्थगित नगर्न र चाहिँ लुम्बिनी सुरक्षित छ ती हिसाबले चाहिँ सूचना प्रकाशित गरेरै लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्र बाढीबाट प्रभावित नभएकोले लुम्बिनी आउने त्यस्तो कार्यक्रम छ भने चाहिँ स्थगित नगर्न चाहिँ आग्रह गरेको छ. कोषले चाहिँ जारी गरेको सूचनामा चाहिँ खास गरी चाहिँ लुम्बिनी सहित ग्रेटर लुम्बिनी जुन चाहिँ क्षेत्र छ जस्तै कपिल बस्तीको तिलोरा कोट भयो त्यसै गरी चाहिँ रूपन्देहीको देवघर जुन गौतम बुद्धको मावली क्षेत्र हो त्यसै गरी चाहिँ रामग्राम क्षेत्र गौतम बुद्धको चाहिँ अस्थि धातु रहेको जुन रामग्राम छ त्यो क्षेत्र पुरै सुरक्षित रहेकोले चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई चाहिँ लुम्बिनीमा चाहिँ सुरक्षाको अवस्था राम्रो छ त्यस्तो केही भएको छैन र चाहिँ लुम्बिनी भ्रमण गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ चाहिँ आउन सक्नुहुन्छ भनेर चाहिँ एक खालको चाहिँ म्यासेज चाहिँ सन्देश चाहिँ दिन खोज्छ लुम्बिनी विकास कोषले.
0: ओके, अब अन्य विषयहरू पनि मा प्रवेश गरौँ. अब बुटवलको पुरानो तिनाउ पुल होइन नदीको पुल बिस्तारै कति 50-55 वर्ष पुरानो भयो क्यारे होइन त्यसलाई चाहिँ विस्थापित गरिँदैछ भन्ने पनि खबर सुन्ने यो के हो र नयाँ पुल बनाउन कति खर्च लाग्ला त्यो अपडेट पनि दिनुहोस् न प्लिज.
1: निश्चित रूपमा चाहिँ केही दुःखदको खबर पनि छ र केही सुखद खबर पनि छ लुम्बिनी प्रदेशमा. बुटवलमा चाहिँ अब पूर्व पश्चिमसँग जोड्ने चाहिँ एउटा ऐतिहासिक जुन पुल छ तिनाउ पुल यो धेरै वर्ष पुरानो करिब करिब 50 पुरानो पुल हो. अब यो त्यसको चाहिँ अब विस्थापन गर्ने समय आइसकेको छ. किन भन्दाखेरि चाहिँ 50 अगाडि जुन चाहिँ जनसङ्ख्या जुन जनघनत्व जुन ट्राफिकलाई सोचेर चाहिँ गरी त्यो पुल निर्माण भएको थियो. अब यो पुलले चाहिँ ठेक्न नसक्ने धान्न नसक्ने अवस्था आएकोले चाहिँ अब नेपाल सरकारले नयाँ सिग्नेचर पुल बनाउने निर्णय गरेको छ. पुल निर्माणका लागि 1,70,59,592 चाहिँ ठेक्का सम्झौता पनि भएको छ. यस क्षेत्रमा चाहिँ यो बालेन सरकारले अस्ति मात्र यो सम्झौता गरेको छ बाढीको पीडाको एकातिर छ भने चाहिँ यही बेलामा पनि चाहिँ नेपाल सरकारले चाहिँ भौतिक पूर्वाधार मन्त्रालयले यस क्षेत्रमा निर्माण हुने तिनाउमा निर्माण हुने यो पुलको चाहिँ ठेक्का चाहिँ लगाएको छ. ठुलो आयोजनाको ठेक्का चाहिँ चिनिया कम्पनीले नै पाउने जुन पहिलाको चाहिँ उ थियो परम्परा थियो यो पटक पनि चाहिँ तिनाउ खोला तिनाउ पुलमा पनि यही अवस्था दोहोरिएको छ। यो कामको ठेक्का पनि चाहिँ चिनिया निर्माण कम्पनी आतुहुई सिन्जियाफले चाहिँ पाएको छ। नयाँ पुलको लम्बाइ चाहिँ 230 मिटर हुनेछ भने यो 2035-36 सालतिर बनेको यो पुल जुन चाहिँ थियो त्यो चाहिँ बढ्दो जनसङ्ख्या र सवारी चापको कारणले गर्दा चाहिँ जीर्ण बन्ने गएपछि सरकारले चाहिँ नयाँ पुलका लागि चाहिँ ठेक्का सम्झौता गरेको छ। यो एकदमै खुसी कुरा हो किन भन्दा चाहिँ बुटवललाई पूर्व र पश्चिमसँग जोड्ने जुन तिनाउ पुल छ त्यो पुल भत्किएको अवस्थामा चाहिँ कुनै पनि बेला भत्किने अवस्था पनि छ र त्यो पुल भत्किएको अवस्थामा चाहिँ सबै यातायात अवरुद्ध हुने हुँदाखेरि चाहिँ सरकारले समयमै यो पुललाई चाहिँ पुनर्निर्माण गर्नु पुलको सट्टामा अर्को पुल बनाउनु पर्छ भनेर चाहिँ सरकारले यो चाहिँ ठेक्का सम्झौता गरेको छ। यो चाहिँ अब 3 वर्षभित्रमा चाहिँ निर्माण सम्पन्न गर्नुपर्छ भनेर चाहिँ ठेकेदार पक्षलाई चाहिँ त्यसमा चाहिँ उल्लेख गरिएको छ। पुलमा चाहिँ दायाँ बायाँ चाहिँ 2-2 लेनको चाहिँ नयाँ पुल बन्नेछ। त्यो अहिलेको तिनाउ पुललाई पनि नतोडिकन चाहिँ त्यसको दायाँ पनि त्यसको बायाँ पनि चाहिँ त्यही पद्धतिमा 2-2 लेनको चाहिँ अलग अलग पुल निर्माण हुनेछ।
0: राम्रो कुरा सुन्यो भने अब यो दुःखको बेलामा त्यहाँ पनि धेरै ठाउँमा धेरै कार्यक्रमहरू स्थगित भएका छन् पोस्टपोन भएको छ होइन यो शोकमा डुबेको बेलामा किन तिजको कार्यक्रम गर्ने किन रमाइलो गर्ने भनेर धेरैले हाम्रो विजयमा पनि कार्यक्रमहरू स्थगित भयो होइन र धेरैले गर्नुभएको छ तिजको कार्यक्रम चाहिँ रोकिएको कुरा पनि खबर आएको छ त्यस क्षेत्रको होइन यो चाहिँ र त्यहाँ उठ्नु खर्च हुने रकम चाहिँ बाढीपीडितले दिने भन्ने कुरा केही जानकारी छ तपाईँको?
1: हजुर हजुर निश्चयमा सरले भने जस्तै भोटेपछि बाढी पीडितको सम्मान स्वरूप उनीहरूको सम्झनामा र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै पश्चिम नेपालका विभिन्न क्षेत्रमा चाहिँ मनाइने जुन चाहिँ यो तिज पर्व छ यो नजिक आइरहेको थियो। अब यो तिज पर्वलाई यस्तो दुःखको बेलामा किन मनाउने भनेर चाहिँ बुटवल उपमहानगरपालिका त्यसै गरी चाहिँ सानैमाना नगरपालिका लगायत रूप लुम्बिनी प्रदेशकै धेरै पालिकाहरू र रूपन्देहीको 16 वटै पालिकाहरूले चाहिँ अब के अरे चाहिँ यस्तो चाहिँ विपदको अवस्थामा चाहिँ यो तिज मनाउनु हुँदैन भनेर चाहिँ एउटा चाहिँ शोकको अवस्थामा चाहिँ नाचगान गर्ने पार्टी प्यालेसमा चाहिँ कार्यक्रम गर्ने र दर खाने खुवाउने कार्यक्रम नगर्न चाहिँ स्थानीय के अरे चाहिँ यो पालिकाहरूले समेत अपिल गरेको र विभिन्न सामाजिक सङ्घ संस्थाहरू जस्तो चाहिँ आमा समूह यिनी आमा खास गरी तिज जसले मनाउँछ महिलाहरू चाहिँ यी महिलाहरू जोडिएको सङ्घ संस्थाहरूले समेत चाहिँ अहिले चाहिँ महिलाहरू आफैले पनि केही तिज मनाउनु हुँदैन भनेर चाहिँ यो चाहिँ एउटा अपिल गरेको अवस्थामा चाहिँ यो वर्ष चाहिँ लुम्बिनी प्रदेशमा खास गरी बुटमा यसै गरी भैरुवा लगायत चाहिँ पश्चिम नेपालमा चाहिँ यो वर्ष तिजको कार्यक्रम कुनै पनि नहुने भएको छ। यद्यपि चाहिँ मानिसहरूले चाहिँ आफ्नो चेलीबेटीलाई बोलाएर घरमा खुवाउने कुरा अलग भयो तर के भन्दा चाहिँ औपचारिक कार्यक्रम गरेर पार्टी प्यालेसमा नाचगान गर्ने रमाइलो गर्ने अब त्यसै गरी चाहिँ बजाउने त्यस्तो चाहिँ कार्यक्रम चाहिँ नहुने चाहिँ यो वर्ष भएको छ र यसमा चाहिँ लाग्छ चाहिँ सबै पालिकाहरू चाहिँ एकीबद्धता प्रकट गरेका छन् र सबै यो वर्षको तिजको खर्च चाहिँ जुन लाग्छ चाहिँ त्यो चाहिँ बाढी पीडितहरूलाई चाहिँ सहयोग गर्ने भनेर चाहिँ एक खालको चाहिँ लायन्स क्लब लियो क्लब लगायत धेरै सङ्घ संस्था महिला जोडिएका सङ्घ संस्थाहरूले चाहिँ आफै पनि निर्णय गर्दै सौहार्द रूपमा चाहिँ प्रधानमन्त्री उद्धार राहत कोषमा चाहिँ रकम जम्मा गरेको चाहिँ अवस्था चाहिँ छ।
0: ओके ल त आजलाई लुम्बिनी प्रदेशको धेरै ठाउँको र धेरै इभेन्टहरू भनिदिनु भयो विशेष गरी दुःख लाग्दोको कुरा चाहिँ करिब करिब 300 को हाराहारीमा अझै पनि सम्पर्कविहीन रहेका रहेछन् भोटेकोसीको बाढीमा परेका लुम्बिनी प्रदेशका व्यक्तिहरू त्यो बारे पनि अपडेट दिनुभयो भने अब कति फेरि भेटेलान् भन्ने आशा गर्दै र प्रार्थना गर्दै तपाईँसँग बिदा लिन चाहन्छु। छविजी थ्याङ्क यू सो मच है त। नमस्ते नमस्ते छवि पाण्डे ज्यू केही अपडेट दिँदै तिनाउ नदीमा बनेको पुरानो पुल विस्थापित हुँदैदेखि लिएर तिजका कार्यक्रमहरू स्थगित भयो हुने कारण कुराहरू आदि आदि अन्तर्राष्ट्रिय समुदायलाई लुम्बिनी प्रदेशको भ्रमण स्थगित नगर्न आग्रह आदि आदि कुरा सुन्नुभयो यहाँले मुख्यमुख गरेर। अब एउटा गीत सुनौ यो पनि दुःखको गीत छ श्रोताहरू यो बेलामा हामीले यस्तै यस्तै गीत सुनाइरहेका छौँ। आज 13 दिन हो त्यस कारणले हामी यस्तै यस्तै गीत छानेर राखिरहेका छौँ राष्ट्रिय शोक दिवस पनि।

0: BFPS
1: BFPS
0: गोर्खा रेडियो
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
2: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
3: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: गोर्खा रेडियो।

0: हजुर छकबहादुर बिके मेनुका परियार गाउँदैछ गीतलाई भने अब नरबहादुर नेपालको कुराकानी सुनौ श्रोताहरु. धनजङ्गजीले त्रिशुली नदीमा मिसिएपछि धादिङको कृष्णभीरमा पहिरो जाँदा हाल पृथ्वीराजमा उपलब्ध भएको कुरा राख्न चाहनुहुन्छ.
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा. यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ पृथ्वी राजमार्गसँग जोडिएको. त्यसमा पनि गएको हप्ता रसुवा जिल्ला हुँदै बग्ने जुन भोटे कोशी नदीमा आएको बाढीले धेरै नै क्षति पुर्याएको, जनधनको क्षति पनि मानवीय क्षति र भौतिक क्षति भएको समाचारहरू हामीले देखिरहेका छौँ. उद्धार कार्य जारी नै रहेको छ. हजारौंले ज्यान गुमाउनु परेको र हजारौं अझै पनि बेपत्ता रहेको कुरा हामीले संचार माध्यममा सुनिरहेका छौं समाचारमा. र आज भने हामीले पृथ्वी राजमार्गमा पनि जुन क्षति पुर्याएको छ त्रिशुली नदीमा आएको बाढीले कृष्णभीरमा पहिरो जाँदाखेरि काठमाडौँ लगायत देशका विभिन्न भागमा जोड्ने जुन एउटा मुख्य राजमार्ग हो राजधानी काठमाडौँसँग जोडिएको त्यो पनि अहिले बन्द रहेको अवस्था छ. र यसलाई चाहिँ पुनः निर्माण गरे पुनः यसलाई हिँड्न योग्य बनाउनको लागि प्रयोग्य बनाउनको लागि प्रयास भइरहेको कुरा हामीले समाचारमा सुनिरहेका छौँ. र यही प्रसंगमा केन्द्रित रहेर इच्छा कामना गाउँपालिकाको वडा अध्यक्षसँग कुराकानी गर्दैछौ नरबहादुर नेपालजीसँग. उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ. नरबहादुरजी कार्यक्रममा स्वागत छ यहाँलाई. धेरै धन्यवाद सर समय दिनुभयो. मैले अलिकति पृष्ठभूमि बताएँ र हामीले अघिल्लो जुन चरणमा पनि सरसँग कुराकानी गरेका थियौँ होइन. अहिले भौतिक संरचना निर्माणको काम भनौँ न सडक निर्माणको विशेष गरेर कृष्णभीरको के छ अवस्था र अरू भनौँ न त्यहाँसँग जोडिएको गजुरी बजार भयो त्यहीँबाट सुरु गरौँ कुराकानी.
2: कृष्णभीरको अवस्था तपाईँको हिजो आज सम्बन्धमा चाहिँ बाटो सञ्चालन हुन्छ कि भन्ने एउटा आशा थियो. तर बेलुका राति एउटा सानो पहिरो पनि गएको र माथि अलिकति फाटिएको अवस्था र आज फेरि त्यहाँ क्षमा पूजा गर्ने पनि कार्यक्रम छ त्यहाँ गाउँलेको र आज फेरि त्यसपछि त्यो फाटिएको अवस्थाको माटोलाई निकाल्ने काम भइरहेको छ. आज पनि बाटो खुल्ला छैन, काम सुचारू रूपमा अघि बढिरहेको छ. त्यसपछि मलिखुको परेवा भिरमा काम भइरहेको छ. दुई घन्टा काम गर्ने फेरि एक घन्टा गाडी खोल्ने काम गर्ने गाडी खोल्ने गरेर बाटो सञ्चालनमा आएको छ. काठमाडौँ आउनको लागि दुई पाङ्रे
1: अहिले बताउनु भएको कुरा हेर्दाखेरि जसरी त्यसलाई पुनः निर्माण गरेर गाडीलाई आवाजावत गर्नको लागि सहज बनाउने जुन प्रयास भएको छ त्यहाँको त्यो भौतिक संरचना हेर्दाखेरि कृष्णभीरको त्यहाँले अवलोकन पनि गरेर आउनुभयो भनेर भन्नुभएको थियो अफ द रेकर्डमा कस्तो छ? प्रयोग हुन सजिलो छ अथवा अझै पनि जोखिम छ त्यो ठाउँ चाहिँ?
2: होइन, त्यो ठाउँ अब अलिकति कटिङ गर्ने काम भइरहेको छ. रक आइरहेको अवस्था हुनाले बरु दुई दिन ढिलो भयो नि. रकै आइरह्यो भने रक कटिङ गरेर निकालिएको बाटो थाइतो हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ. जब माटोको बाटो भन्दा रक काटिरहेको र एक दुई दिन ढिलो भए पनि बाटो राम्रो थाइतो नै होला भन्ने अनुमान छ.
1: लगभग कति समय लाग्न सक्छ तपाईँको अनुमानमा? त्यहाँ जुन प्राविधिकहरूसँग भेटेर कुरा पनि गर्नुभयो होला, तपाईँले देख्नुभयो होइन त्यहाँको चाहिँ बाटोको बनावट र यहाँले भन्नुभयो जस्तै अलिक प्रयोग गर्नको लागि अलिक सहज हुनको लागि चाहिँ लामो समयसम्म समस्याबाट मुक्त हुनको लागि.
2: हिजो दिउँसोको मैले जुन बेला म गएको थिएँ प्रत्यक्ष देखेको थिएँ त्यो अवस्थासम्म हेर्दाखेरिमा चाहिँ आजसम्ममा चाहिँ बाटो केही गाडीहरू छिराउन सकिन्छ कि भन्ने एउटा अनुमानमा थियो. तर आज चाहिँ फेरि राति थोरै त्योभन्दा माथिको भागमा अलिकति चर्किएको अवस्था देखिएको हुनाले आजलाई पनि त्यो चर्किएको अवस्थाको प्रकृति क्लियर नगरिकन बाटो क्लियर नगरिएको अवस्था छ. त्यसलाई अब सफा गरेर एक दुई दिनभित्रमा चाहिँ बाटो खुल्ला हुन्छ.
1: भनेपछि तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि चाहिँ ठुला गाडीहरू पनि अलिक हिँड्नलाई सजिलो हुन्छ नरबहादुरजी?
2: हजुर हजुर, ठुलो गाडीहरूलाई, सानो गाडीहरूलाई त अहिले नै छिराउन सकिने जस्तो अवस्था हो. तर ठुलो गाडीहरू छिराउनु पर्ने मुख्य छ. सानो गाडीको लागि त वैकल्पिक मार्गहरू छन् प्रशस्तै दायाँ बायाँ, त्यहाँबाट हिँडिरहेको छ.
1: हजुर, अर्को के छ त्यहाँको सबैभन्दा समस्या? जस्तै कृष्णभीरको त पुननिर्माणको कामको भइरहेको छ बाटोलाई आवाजावत सजिलो गर्नको लागि, यता गजुरीतिरको स्थिति के छ? त्यहाँ पनि त बाढीले ठुलो असर गरेको ठाउँहरू छ होइन?
2: होइन, गजुरीतिर अन्य ठाउँमा अब सबै क्लियर रूपमा निर्माण नभए पनि गाडी सञ्चालनमा आएको छ. एउटा परेवा भिर भन्ने मलिको नजिकै त्यहाँ पनि बाटो अवरुद्ध भयो. हिजो चाहिँ त्यहाँ
1: गाडी पठाउने भनेको त्यो सवारी साधनमा बिरामी र एम्बुलेन्स मात्रै हो कि त्यो अरू सवारी साधन पनि हो त्यसमा चाहिँ?
2: अरू सवारी साधन पनि हो
1: त्यसमा चाहिँ, त्यो लाइट गाडीहरू पर्छ?
2: लाइट गाडीहरू चलिरह, अब एकछिन एक घन्टा पछि गाडीहरू पनि छिर्नु छ भन्ने अनुमान छ.
1: हजुर, अब यो जुन अहिले अब चाडबाडको समय छ होइन, अब नजिकै आइसक्यो, चाडबाड भित्रिसकेको स्थिति छ, त्यस त्यसमा पनि अब गएको हप्ता चाहिँ जुन विदण्ड भयो अकल्पनीय मान्छेले सोचेको भन्दा फरक होइन अचानक भएको कुराहरू हामीले देख्यौँ. अब त्यहाँ जुन भौतिक संरचनाहरूलाई यसो हेर्दाखेरि पुल निर्माणको कामहरू पनि तीव्र गरिएको कुराहरू हामीले सुनेका छौँ. जुन तपाईँहरू बसेको एरियामा यो त्रिशुली नदीले चाहिँ पारेको असरहरू अहिलेको स्थितिमा के छ? खोलाको सतह चाहिँ अलिक घटेको छ कि अलिक बढेको स्थिति छ कि के छ सर त्यसमा चाहिँ?
2: खोलाको सतह अब जुन दिनको भयावह स्थिति थियो त्योभन्दा घटेको अवस्था छ. बर्खामा स्वाभाविक अवस्थामा आउने जस्तो खोला ठुलै अवस्थामा छ.
1: खतरा चाहिँ के छ त्यसमा सबैभन्दा यात्रा गर्दाखेरि तपाईँले देखेको छैन?
2: होइन, खोला बढेन, फेरि योभन्दा माथि गएन भने खतराको अवस्था छैन.
1: हजुर,
2: पानी पर्यो, ठुलो वर्षा भयो, त्यस्तो भयो, पहिरो आयो भने अलग कुरा भयो. नत्र भने अहिलेको स्थितिमा सवारी साधन प्रयोग गर्दा यातायात हिँडडुल गर्दाखेरि समस्या छैन. जम्मा दुई ठाउँमा बाटो अवरुद्ध हो. यहाँ अब पर्यटकहरूको लगभग आज बेलुकासम्ममा धेरै क्लियर हुन्छ र ग्राभलिङ पनि होला. कृष्णभीरको एक दुई दिनमा तयार हुन्छ. जे होस् कृष्णभीरलाई चाहिँ अझै एक हप्ता लाग्छ, तर गाडी सुचारू गर्दै काम गर्ने हुन्छ. अहिले चाहिँ गाडी सुचारू नभएको अवस्था हो. अन्य ठाउँमा चाहिँ त्यस्तो त्यति असुरक्षित अवस्था छैन यदि अब योभन्दा माथि खोला बढेन भने.
1: कृष्ण इन्जिनियरहरूले पक्कै हेरेको होला, अध्ययन गरेको होला. अहिलेको लागि तत्कालको लागि बाटो खुलाउनुको लागि हो अथवा चाहिँ अलिक पछाडिसम्मलाई पनि सहज हुने तरिकाले बनाउनु खोजेको त्यो बाटो चाहिँ खास?
2: त्यसको चाहिँ दुईटा विकल्प मैले इन्जिनियर सर प्राविधिकसँग कुरा गरेको थिएँ. प्राविधिकसँग कुरा गर्दा अब यो चट्टानले राम्रो बाटो निस्क्यो भने त्यसलाई झन् त्यसलाई थाइतो गर्न झन् राम्रो भयो. भएन भने पनि अब अलिकति खोला सुकिसकेपछि तलबाट वाल दिएर फेरि बाटोलाई थाइतो बनाउनु पर्ने छ.
1: अहिलेको स्थितिमा सामान्य आवजातको लागि चाहिँ बाटो खुलाउने, अब यो बर्खा सकिएपछि खोलाको सतह पनि घट्छ, त्यस पछाडि तपाईँले भन्नुभएको विभिन्न प्रविधिहरू प्रयोग गरेर बाटोलाई सुचारू गर्न सकिन्छ?
2: सकिन्छ हजुर.
1: त्यसमा पनि तपाईँहरूको गाउँपालिका वडालाई कस्तो असर परेको छ यो अहिलेको जुन भनौँ न यो प्राकृतिक आपत्ताले? होइन, अब बाटोको स्थिति त्यो छ, त्यहाँको चाहिँ जनजीवनमा के छ, कस्तो छ अब स्थिति चाहिँ?
2: होइन, यहाँको नि स्थिति विकराल छ. झोलिङ्गे पुलहरू गएको छ, खेतीबारी गएको छ, नदी तटीय क्षेत्रमा भएका व्यवसायी ती सबै पीडित छन्. त्यसमाथि हाम्रो पालिकाका दुईजना रसुवा बाढीमा बेपत्ता हुनुभएको छ. अनि हाम्रो अहिलेको यहाँको शैक्षिकदेखि सबै जस्तै पारीबाट आउनेहरूको झोलुङ्गे पुलको समस्या भएको कारणले शैक्षिक संस्थाहरूलाई नै असर परेको छ. तर छिट्टै नै अन्य हाम्रोमा अब रसुवा बेतावती हेरेको हेर्दा चाहिँ हामी कहाँ त्यस्तो समस्या छैन भन्न पर्यो, तर अदृश्य रूपमा यहाँ पनि प्रभावित छ.
1: त्यसमा चाहिँ भनौँ न अब खाद्यान्न भयो, होइन, अब बिजुलीको भयो, सूचनाको, अब तपाईँ र म त अहिले कुराकानी गरिरहेछु, इलामहरू भयो, आर्थिक सहयोगको कुराहरू भए, त्यो जरुर छ कि छैन सर त्यहाँ चाहिँ तपाईँको एरियामा चाहिँ?
2: होइन, यहाँ चाहिँ हाम्रो रात यस्तो बाँड्नु पर्ने, त्यस्तो खान नपाउने, घर भत्किएर बस्न नपाए अवस्था छैन. त्यस कारण बरु यहाँको समूहहरूले तिज विशेष कुनै जात्रा यस्तो कार्यक्रम सबै बन्द गरेका छन्. त्यसमा हुने सबै खर्च यहाँका समुदाय समूह मिलेर बाढी पीडित राहत कोषमै जम्मा गरेको अवस्था छ. र इच्छा कामना गाउँपालिकाले नि चारजना हाम्रा बेपत्ताहरूको खोज तथा उद्धार भनेर पनि 25,000 आर्थिक सहयोग गरेर खोज उद्धारको लागि ती परिवारलाई सपोर्ट गरेको अवस्था छ. अन्य चाहिँ यहाँ त्यस्तो राहतका प्याकेज
1: अब लगभग कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि अब नरबहादुर सर, त्यहाँ जुन खोलाले भनौँ नदीले त्रिशुली नदीले चाहिँ बगाइएका पुलहरूको अवस्थाहरू के छ? अब पुननिर्माणको कामहरू कहाँ कहाँ चाहिँ बेलिब्रिजहरू हालिएको कुराहरू पनि छ. झोलुङ्गे पुल त अब तपाईँले भनिहाल्नुभयो पनि त्यसलाई पुननिर्माणको कामहरू गर्नु पर्यो. अहिले एकदमै तत्कालै आवश्यक पर्दाखेरि तपाईँहरूलाई आवाजाव सहजीकरण गर्नको लागि चाहिँ कहाँ कहाँ चाहिँ पुल निर्माणको काम भइरहेको छ अस्थायी, जस्तै बेलिब्रिजहरू चाहिँ?
2: बेलिब्रिजको काम सुरु भएको छैन यहाँ, तर तत्कालै सुरु हुन्छ भन्ने एउटा मेसेज आएको छ. यो मलेखुको खुर्के खोलाबाट धादिङ बेसी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध छ, धादिङ बेसी टुटेको अवस्था छ. त्यो पुल सबभन्दा आवश्यक हो. त्यहाँभन्दा तलका मोटरवेल पुल कुनै पनि गएको छैन. ठाउँ ठाउँमा झोलुङ्गे पुल गएको छ. झोलुङ्गे पुललाई अब मर्मत सम्मार स्थानीय निकाय लागेको छ र ठाउँ ठाउँमा खानेपानी ट्याङ्की मुहान नदीको तिरमा भएका लिफ्टिङ परियोजनाहरू अवरुद्ध हुन्, तीहरू आफ्नो पालिकाले आफ्नो तर्फबाट त्यसको जीर्णोद्धार मर्मत कार्य सुरु भएको छ.
0: ओके, सुन्दै हुनुहुन्थ्यो यहाँलाई इच्छा कामना गाउँपालिकाका वडाध्यक्ष नरबहादुर नेपालसँग गरेको कुराकानी. बेली ब्रुज ब्रिज चाहिँ अहिले भएको छैन भन्नुहुन्थ्यो भने अब अलिकति गीत सुनौ, अहिलेको बाँकी गीत, त्यसपछि हामी समाचार जान्छौँ.

0: खबर नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर फर्किएका राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ। राष्ट्रपतिले केही बेरपछि नेपाल टेलिभिजनबाट सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभएको हो। प्रभावित क्षेत्र पुगेर उहाँले क्षति र मानवीय संकट लगायतका विषयमा पीड़ित परिवार, नेपाली सेना र अरू अधिकारीसँग जानकारी लिनुभएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले विपत्तिको बेला आफूलाई एक्लो नसोच्न नेपाललाई अनुरोध गर्नुभएको छ। आज अस्ट्रेलियाले संसदमा सम्बोधन गर्दै अल्बानेजले विपत्तिको बेला नेपाललाई एक्लो नसोच्न भन्दै आफूहरू साथैमा रहेको बताउनु भएको हो।
1: On behalf of Australia, I express my deepest condolences to all Nepali people affected by this disaster. Today, as Nepal marks a national day of mourning, I want our Nepalese friends to know that they do not carry this burden alone. No matter the scale of what we face it together, and we face it with our shared spirit of humanity.
0: जलविद्युत आयोजनामा फँसेका आफन्तको खोजी गरिदिन पीड़ित परिवारका सदस्यले काठमाडौँ माइती घरबाट हार गुहार गरेका छन्। बाढ़ी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको अझै खोजी हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ता आफन्तको तस्विर सहितका प्ले कार्ड बोकेका उनीहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। आफ्नो मान्छे हराएको 13 दिन बित्दा समेत उनीहरूको अवस्था र खोजी उद्धारको विषयमा सरकारले कुनै जानकारी नदिएको उनीहरूको गुनासो छ। हालसम्म भोटेकोटी बाढीमा परेका 1,355 जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये 98 जनाको शनाखत गरेर परिवारलाई बुझाइएको छ। 4,953 जना सम्पर्कविहीन छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी उद्धारका लागि 21,400 सुरक्षाकर्मी खटाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका पत्रकारले चीनको बाढी प्रभावित क्षेत्रमा जनजीवन सामान्य बन्द गएको जानकारी दिएका छन्। चीनको सिलुङ बन्दरगाह भ्रमण गरेका पत्रकारले 11 दिन अघि ठूलो क्षति देखिएको क्षेत्रमा अहिले सड़क खोलेको र जनजीवन सामान्य बन्द गएको जानकारी दिएका हुन्। अमेरिका बेलायत भारत पाकिस्तान र रूस लगायत मुलुकका पत्रकारले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन्। पुननिर्माण विज्ञहरूले भोटेकोसी बाढीपछिको पुननिर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्। विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुननिर्माणका लागि 8-9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन्। प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ। संयोजक भण्डारीले एकादिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुननिर्माणका लागि 50 अर्ब रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। विभागको प्रारम्भिक अध्ययन अनुसार बाढीले सड़क र पुलमा मात्र 30 अर्बको नोक्सानी पुर्याएको छ। बाढीले 42 पुल र 40 किलोमिटर भन्दा बढी सड़क लगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले भत्किएका भवनहरूको पुननिर्माण गर्न कम्तीमा 10 अर्ब खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 स्थानीय तहमा 7,570 सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनको पुननिर्माण गर्न कम्तीमा 10 अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भोटेकोसी बाढीले खानेपानी आयोजनामा 6,40,00,000 क्षति पुर्याएको छ। बाढीले 4 जिल्लाका 55 खानेपानी आयोजनामा क्षति पुर्याएको विभागको भनाइ छ। नुवाकोटको विद्युत नगरपालिकाले बाढी प्रभावित परिवारलाई कोठा भाडाका लागि 10,000 दिने भएको छ। नगरपालिका बैठकले घरमा बस्न नमिल्ने परिवारलाई भाडामा कोठा लिएर बस्न भन्दै रकम उपलब्ध गराउने निर्णय गरेको हो। नगरपालिकाले प्रभावित परिवारलाई खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा र सरसफाईका सामग्री समेत दिएको छ। घर भाडामा दिँदा चलन चल्तीको भन्दा बढी रकम नलिन पनि नगरपालिकाले घरधनीहरूलाई आग्रह गरेको छ। कृष्णभेरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको जनाएको छ।
2: विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुई मध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो।
0: अहिलेसम्मको खबर यति नै। नमस्कार।
3: BFBS गोर्खा रेडियो हो।

0: हजुर, साजन राज वैद्यको आवाजको यो गीत यहाँलाई सुन्नुभयो भने हामी काठमाडौँको सौगातको दोस्रो चरणमा प्रवेश गरिसकेका छौँ भने यसो पुरानो पुरानो मेल हेर्दैछु। एक दुई दिन अगाडिको मेलमा हाम्रो नम्बरिनी समष्टि तुलाचनले लेख्नु भएको रहेछ, रूपा बहिनीलाई भर्खर रेडियो खोलेर सुन्दै थिएँ, कस्तो संजोग चन्द्र गुरुङ दाईको अन्तर्वार्ता पो आइरहेको रहेछ। मेरो श्रीमान म र मेरो श्रीमान र भान्जा दाईसँग अप्पर मुस्ताङ गल्फ खेल्न जानुभएको कुरा गर्दै थियौँ भनेर भन्नुभएको रहेछ। त्यो बेलामा म थिएन अनि चन्द्रजीले मलाई कन्ट्याक्ट गर्नुभयो, उहाँ त मुस्ताङ जाने कुरा गर्दै हुनुहुन्थ्यो र त्यो खेलको कभरेज गर्नु न भनेर भन्नुभयो। मैले चाहिँ यताबाट जोडजाड गरेको थिएँ, रूपा बहिनीले मिठोसँग कुराकानी गर्नुभएछ, अपडेट दिनुभएछ। यो चाहिँ भनौँ न अब संसारको सबभन्दा अग्लो एल्टिच्युडमा हुने गल्फ खेलको चर्चा एउटा मात्रै नभएर साहसकै कुरा हो भनेर भन्दै हुनुहुन्छ हाम्रो श्रोता कोलचर्सबाट समष्टि तुलाचनजी। ओके, अब कुनै दिन काठमाडौँमा आउनुहुन्छ हाम्रा मित्र चन्द्र गुरुङजी, उहाँसँग यहीँ स्टुडियोमा बसेर के कस्तो भयो गल्फ भनेर सोध्नु पर्ला। नेपालमा दुई चारवटा गल्फ कोर्स यस्तो बन्दैछन् बनिरहेका छन्, कतिलाई थाहा पनि छैन। र खिजितेम्बा भन्ने ठाउँमा पनि एउटा गल्फ कोर्स रहेछ, यो बडो मजाको छ, त्यहाँ चाहिँ जाने मेरो पनि विचार छ। किनभने यो पनि थर्ड हाइएस्ट अल्टिच्युडमा बनेको एउटा गल्फ कोर्स हो, त्यसको प्रमोसनको लागि न्युयोर्कमा बस्ने नेपाली दाजुभाइहरू आउँदै हुनुहुन्छ अरे यो नयाँ वर्ष 2084 सुरुमा, अनि त्यहाँ चाहिँ भव्य कार्यक्रम हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो। एकदम राम्रो छ अरे, अनि ट्रेकिङको बाटोमा ट्रेकर्सहरूलाई नै लिएर जाने, उहाँले गल्फ भनौँ आफ्नो किट लिएर जानु पर्दैन, केही बोक्नु पर्दैन, त्यही राखिदिएको हुन्छ। अनि दोज गल्फर्सहरू जो ट्रेकिङमा आउनुहुन्छ अनि डाँडा काँडालाई मिलाएर उहाँले यसो हुनुहुन्छ, कोर्स छ, होल छ, अनि उहाँले खेल्दै जानुहुन्छ र पोर्टरहरूले अथवा चाहिँ भरियाहरूले त्यो गल्फ कोर्स मतलब गल्फ किटलाई चाहिँ ल्याइदिनुहुन्छ, क्लबलाई ल्याइदिनुहुन्छ, उहाँहरू चाहिँ फेरि ट्रेकिङमा जानुहुन्छ। कति राम्रो राम्रो कुरा, उहाँहरूले एक्सपेक्ट नगरेका कुराहरू भनौँ न अब संसारको थर्ड हाइएस्ट गल्फ कोर्समा खेल्न पाउनु ठुलो एउटा चाहिँ भाग्य पनि हो भन्न चाहन्छु म। एनिवे, अब लाइनमा आइसक्नु भएको छ हाम्रो स्पोर्ट्स करेस्पोन्डेन्ट, उहाँलाई कार्यक्रममा ल्याउँ। प्रकाशजी नमस्ते, स्वागत छ यहाँलाई। प्रकाशजी, हामीले धेरै ताली धेरै खेलको कुरा गऱ्यौँ, गल्फको कुरा गरेका छैन तपाईँसँग, होइन? तपाईँलाई कतिको रुचि र जानकारी छ त गल्फको?
1: त्यति जानकारी म धेरै त्यस्तो जानकारी छैन, खालि अब नेपालको कन्टेस्टमा चाहिँ अब हाम्रो एउटा प्रोफेसनल सेटअप छ, साउथ एसियन गेममा हामीले दुईटा गोल्ड मेडल जितेका
0: छौँ,
1: अब एसियन गेममा लगातार हाम्रो पार्टिसिपेट भइरहेको छ, अब यो पल्ट पनि पार्टिसिपेट हुँदैछौँ। अब त्यो रफली त्यस्तो याद छैन सर, तर म गल्फको चाहिँ त्यो हुन्छ नि एकदम बुझेर चाहिँ म
0: त्यसको लागि एउटा दुइटा एक्सर्साइज गर्नु पर्ला। तपाईँलाई एउटा गल्फ टुर्नामेन्ट भएको बेलामा म लिएर जान्छु, हिजो मिस भएछ। हिजो बाह्र सिङ्गे एक्स ब्रिटिस गोर्खा गल्फ सोसाइटी नेपाल भन्ने छ, हामी सबै खेल्छौँ होइन, हाम्रो 30-40 जनाको समूह छ। बाह्र सिङ्गेले चाहिँ हिजो स्पोन्सर गरेर भव्य कार्यक्रम भएको थियो, करिब करिब 100 जना खेलाडीहरू थिए भन्नुपर्छ होइन, त्यसले गर्दाखेरि विथ फ्यामिली लन्च लेट लन्च होइन भव्य कार्यक्रम भएको थियो। यदि तपाईँलाई बोलाउनु मलाई यसो एउटा क्लिक गरेको भए तपाईँले खेल पनि बुझ्ने अनि पर्सनालिटी पनि चिन्ने हुन्थ्यो, तर त्यो मिस भयो। खैर, नेक्स्ट टाइम तपाईँलाई त्यो गल्फको अलिकति चस्का दिउँ है त। ओके, आज तपाईँलाई गल्फको कुरा होइन, अरू कुरा गर्नको लागि, नेपाल लिग भलिबलको कुरा गर्न र अरू एउटा दुइटा खेलको चर्चा गर्नको लागि अनुरोध गरे। नेपाल भलिबल लिग अब सुरु भइसक्यो, यो बारेमा अपडेट दिनुहोस् न त प्लिज।
1: अब आज थर्ड डे हुँदैछ होइन, फोर्थ डे भइसक्यो आज।
0: ओके,
1: यो चाहिँ अब नेपालमा पहिलोचोटि यस्तो खालको एक्सर्साइज भइरहेछ, पुरुष तर्फको फ्रेन्चाइज लिग भएको थिएन, महिला तर्फको त थर्ड एडिसनमा जाने क्रममा छ, महिला पुरुषतर्फको पहिलोचोटि आयोजना भएको, तर पहिलोचोटि नै उहाँहरूले जसरी आयोजना गर्नुभएको छ त्यसले चाहिँ एउटा राम्रो म्यासेज चाहिँ दियो कि हाम्रो खेलाडीहरूले विदेशीहरूसँग अब 18 विदेशी खेलाडीहरू हुनुहुन्छ विभिन्न टिममा, एउटा टिममा 3 गरेर, यसले चाहिँ मलाई लाग्छ लङ टर्ममा नेसनल टिमलाई भलिबललाई नै फाइदा गर्ने देखिन्छ, किनभने हामीले विदेशी खेलाडीहरूसँग खेल्ने भनेको अहिले पछिल्लो केही वर्षहरूमा चाहिँ विदेशी खेलाडी क्लबहरूले पनि ल्याएर नेपाल को लिगमा पनि खेलाउने एउटा ट्रेन्ड सुरु भएको छ. त्यसले गर्दाखेरि हाम्रो प्लेयरहरूमा त्यो एक्सपिरियन्स बढ्ने, म्याच एक्सपोजर हुने र इन्टरनेसनल म्याचेसहरूमा भोलिको दिनमा त्यसले फाइदा पुग्ने चाहिँ देखिन्छ. यो एउटा राम्रो प्रयास गर्नुभएको छ केडिया ग्रुपले. भलिबल सङ्घले पनि अब यसमा हेल्प नै गरेको छ, टेक्निकली उहाँले हेल्प गर्नुभएको छ. एउटा राम्रो एक्सर्साइज भएको छ. हामीले भन्दै आएको चाहिँ नेपालमा फुटबल, क्रिकेट र भलिबल चाहिँ बिक्री हुने खेलमा हो, जसलाई चाहिँ पैसा तिरेर दर्शकहरूले हेर्नुहुन्छ भन्ने हाम्रो जुन भनाइ थियो त्यो हेर्ने हो भने दर्शकहरूको उपस्थिति तपाईँको दुईवटा दिनमा दुईवटा म्याच हुन्छ, 4 बजे र 7 बजे दुईटै म्याचमा एकदम प्याक दर्शकहरू हुनुहुन्छ. युट्युबमा तपाईँले हेर्नुभयो भने त्यत्तिकै उपस्थिति छ लाइभ हेर्नेहरूको, अब टेलिभिजनमा पनि लाइभ छ. त्यो हिसाबले नेपालमा लोकप्रिय छ भलिबल भन्ने कुरा चाहिँ फेरि पनि एकचोटि पुष्टि भएको छ.
0: उद्घाटनको दिन म पुगेको थिएँ शनिबार, होइन, हाम्रो नेपालका चर्चित खेलाडी रेशम गुरुङजी ले मलाई बोलाउनु भयो, म पुगेको थिएँ. उद्घाटन बडो राम्रो पो थियो त, एकदमै प्रोफेसनल्ली व्यावसायिक रूपमा उद्घाटन बन्दोबस्त राम्रो. अलिकति हेर्दाखेरि पनि कतै विदेशमै छु कि जस्तो पनि लाग्दै थियो मलाई, होइन.
1: त्यो चाहिँ अब तपाईँ काम गर्दै जाने क्रममा चाहिँ एउटा प्रोफेसनल सेटअपहरू बन्दै गइरहेको चाहिँ देखिन्छ. भलिबलमा पनि यो खालको हामीले पहिला महिला भलिबलमा पनि अलिकति एक्सर्साइज भएको देखिन्छ,
0: र
1: अब अहिले झन् यो पुरुषकोमा पनि राम्रो देखियो. अब बिस्तारै हामीले चाहिँ कस्तो भने एनपिएल, एनएसएल अनि कबड्डीको पनि लिगहरू देख्दै आएको हिसाबले चाहिँ अब यो नेपाली सेटअपहरू पनि म्यानेजमेन्ट अनि यो सेटअपहरू पनि अलिकति इन्टरनेसनल फ्लेभर दिनुपर्छ भनेर उहाँहरूले एक्सर्साइज गर्नुभएको छ. यो चाहिँ
0: विशेष गरी अब भनौँ न अब व्यावसायिक घरानाहरूको प्रवेश गरेपछि अलि अर्कै लेभलमा पुगे जस्तो लाग्यो. बिमल केडिया एन्ड द फ्यामिलीहरूले जुन चाहिँ अब भलिबललाई चाहिँ नेपालको राष्ट्रिय खेललाई चाहिँ यस्तो प्रोत्साहन गर्ने स्टेप चाल्नुभयो, उहाँहरूलाई चाहिँ हामीले सलाम गर्नै पर्छ. र धेरै भनौँ न अब अहिले चाहिँ प्रोफेसनली पैसा धेरै छैन होला, तर पनि यसको बेस चाहिँ बनिरहेको छ, होइन त.
1: अब यो कस्तो भने हामीले सुरुमा हेर्दाखेरि चाहिँ लागेको थियो यो 2 वर्ष भइसकेको थियो उहाँहरूले चाहिँ भलिबल सँगसँग कन्ट्र्याक्ट गर्नुभएको. 2 वर्ष आउँदाखेरि चाहिँ अब उहाँहरूले अलि हतार गरेर लिनु भएको रहेछ कि क्या हो भन्ने खालको एउटा भएको थियो. तर अहिले उहाँहरूको हेर्दा चाहिँ हतार गरेर भन्दा पनि उहाँहरूले अलिकति टाइम लिएको चाहिँ तयारीको लागि टाइम लिएको जस्तो देखिरहेको छ. त्यो चाहिँ ढिला भए पनि एकदम सुपथ रूपमा आउनु भएको छ, त्यो हिसाबले
0: मैले बिमल केरियाजीसँग कुराकानी गरेको थिएँ, होइन, अनि चिन्जान पनि भयो, पुरानो चिन्जानलाई फेरि दोहोऱ्याइयो पनि कुनै दिन स्टुडियोमा बोलाउँछु भन्दाखेरि उहाँ चाहिँ एकदमै खुसियात आउँछु भन्नुभएको छ. नेपालको धनाढ्य मध्येमा एक पर्नुहुन्छ, वीरगन्ज 12 पर्साको भनौँ न त्यहाँतिरको महाजनहरू, पहिलाको खानदानी महाजनहरू अहिले नयाँ अब आयाममा आउनु लाग्नु भएको छ, विच इज रियली गुड. अब जे होस् यसो हेर्दाखेरि विभिन्न नाम दिए पनि होइन काठमाडौँ रेड्स, सगरमाथा स्मासर्स, होइन, कर्णालीको के हो आदि आदि, होइन, अन्नपूर्णको के अर्को छ नाम जस्तो भए पनि खेलाडीहरूको स्ट्यान्डर्ड चाहिँ मैले विदेशी लगायत नेपाली खेलाडीहरूको पनि स्ट्यान्डर्ड निकै राम्रो देखेँ. त्यसले अब लेभल त बढाउँछ नै, त्यसले गर्दाखेरि अब अलिकति ग्रास रुटतिर बाहिरतिर स्कुलतिर कलेजतिर पनि लान्छ कि जस्तो लाग्छ मलाई, के भन्नुहुन्छ तपाईँ?
1: अब यस्तो छ, अब यो अल्टिमेट खेलको विकास गर्ने भन्ने कुरा चाहिँ सरकार चाहिँ त्यसपछि आउने भयो. सबभन्दा पहिला त सङ्कुची बिमारीमा पर्छ. अब फ्रेन्चाइजहरूले चाहिँ लोकल लेभलमा एउटा एउटा ट्यालेन्ट हन्ट प्रोग्रामहरू त गर्नुभएको छ, त्यो महिलामा पनि छ पुरुषमा पनि छ, तर उहाँहरूको प्रयास मात्रै मलाई जहाँसम्म लाग्छ पर्याप्त हुँदैन. यसलाई चाहिँ सङ्घले नै पहल गर्नुपर्छ, र अब सरकारले पनि चाहने हो भने त राष्ट्रिय खेलमा अलिकति लगानी गर्ने हो भने, हुन त स्कुल लेभलमा पनि नभएको होइन, राष्ट्रपति रनिङ सिलमा पनि भलिबल चाहिँ इन्क्लुड छ, तर जुन मात्रामा हुनुपर्ने, जुन व्यापकतामा हुनुपर्ने त्यो चाहिँ अझै पुग्न सकेको छैन जस्तो लाग्छ मलाई. सङ्घले अलिकति प्लानिङ गर्नुपर्छ एज ग्रुपमा चाहिँ. हुन त योपल्ट उहाँहरूले अन्डर 15 या अन्डर 16 उहाँहरूले नेसनल गेम गर्दै हुनुहुन्छ, एज ग्रुपमा पनि फोकस हुन खोज्दै हुनुहुन्छ. पहिला त योभन्दा अगाडि चाहिँ धेरै त्यस्तो एज ग्रुपमा चाहिँ त्यति प्रयास भएको छैन, एकचोटि अन्डर 19 भयो कहिले काहीँ, तर एज ग्रुपमा तपाईँले काम नगरिकन पछि भविष्यमा गएर नेसनल टिम मात्रै राम्रो हुन्छ भन्ने चाहिँ ठिक हुन्न. त्यसो भएर अहिले एज ग्रुपमा चाहिँ बढी काम गर्नुपर्ने, फोकस गर्नुपर्ने चाहिँ देखिन्छ.
0: ओके, एज ग्रुप महत्त्वपूर्ण छ. र कहिले कहिले के हुन्छ भने नि प्रकाशजी, अन्तर स्कुल भने पनि आफ्नो स्कुलको इज्जतको लागि आफ्नो क्षेत्रको लागि अझै मरिमिट्छन् होइन, गर्दाखेरि अझै प्रतिस्पर्धात्मक पनि हुन्छ र त्यसबाट चाहिँ राम्रो राम्रो खेलाडी उत्पादन हुने सम्भावना नै बढ्छ जस्तो लाग्छ मलाई। किनभने यो कुरा मैले किन गर्दैछु भने पहिला हामी सानो हुँदाखेरि स्कुलले विद्यार्थी हुँदाखेरि भन्नु पर्यो होइन, स्कुल अन्तर स्कुल फुटबल हुन्थ्यो तर अन्डर 5 फिट हाइट हुनु पर्थ्यो के होइन, त्योभन्दा अब कोही कोही त अब सानैमा पनि अलि अग्लोलाई चाहिँ फेरि स्थान नहुने, गर्दाखेरि यति कसरत गर्नु पर्थ्यो कि अन्डर 5 हुनलाई उचाइ नबढोस् भन्ने हामी मरिमिट्थ्यो भनौँ न होइन, गर्दाखेरि तर त्यतिखेर निकालेका त्यो अन्तर स्कुलले निकालेका खेलाडीहरू फुटबलको कुरा गर्दैछु म, नेपालका चर्चित खेलाडी रूपक शर्मा सुरेश पन्थी होइन आदि आदिहरूको त्यो त्यो त्यो अशोक श्रेष्ठ जस्ता व्यक्तिहरू खेलाडीहरू निक्लियो के स्कुलबाट नै, किनभने अन्तर स्कुल भनेपछि स्कुलको लागि ज्यान दिएर खेल्ने भनेपछि त्यसबाट राम्रो राम्रो नेचुरल ट्यालेन्टहरूलाई हन्ट गरियो र पछि राष्ट्रिय टिमका लिडर नै बने उहाँहरू होइन, गर्दाखेरि एउटा स्कुलको नामको लागि धेरै अलिक कटिबद्ध हुन्छन् कि जस्तो लाग्छ मलाई, गर्दाखेरि त्यसले त्यो पनि अब अलिकति यङ स्टेजमै गर्दाखेरि कुनै पनि गेममा जानलाई सजिलो होस् डेडिकेटेड होस् भन्ने एउटा भनाइ हो। ओके, तपाईँको विचारमा अहिलेसम्म 3-4 दिनको खेलमा यो भलिबल नेपाल भलिबल लिगमा चाहिँ कुन चाहिँ टिम अलिकति डर जस्तो लाग्छ खेलको र नतिजाको हिसाबले सोफार?
1: अब अहिले सुरुको दुईवटा म्याचलाई हेर्ने भने चाहिँ कर्णाली शिवराज र मेन गरी अर्को भनेको सगरमाथा स्म्यास, यो दुईवटा चाहिँ अलिक बढी देखिएको छ बलियो, सबैले दुई दुईवटा म्याच त खेलिसक्नु भएको छ होइन, उहाँहरूले चाहिँ दुइटै म्याच जित्नु भएको र अब आज उहाँहरूको म्याच छ काठमाडौँ के अरे यो सगरमाथा र कर्णालीको, त्यो कारणले अब आज रियल टेस्ट चाहिँ आज हुँदैछ उहाँहरूको, किनभने दुई दुई म्याच खेल्दाखेरि उहाँहरूले दुई दुईवटा म्याच जित्नु भएको हिसाबले चाहिँ उहाँहरूको सम्भावना यी नै दुइटाको सम्भावना राम्रो देखिएको छ, अब आज चाहिँ जित्ने टिमले मलाई लाग्छ फाइनलसम्म पुग्न सक्ने सम्भावना देख्छु म।
0: ज्यू, अब विदेशी खेलाडीहरूमा पनि भारतका राम्रा खेलाडीहरू पाकिस्तान मङ्गोलियाका खेलाडीहरू पाकिस्तान होइन को देखेँ, अलि नाम चलेको खेलाडी देश विदेशमा भनौँ न अब मानेको खेलाडी को देख्नु भएको छ तपाईँले विदेशीको हकमा?
1: अब यस्तो छ, मङ्गोलियामा पनि नेसनल टिमकै तिनैजना नेसनल टिमको प्लेयरहरू आएर खेल्नु भएको रहेछ होइन, पाकिस्तानमा पनि नेपालमा योभन्दा अगाडि पनि आएर खेलिसक्नु भएको इन्डियनहरू पनि योभन्दा अगाडि, मलाई सबैको पर्सनली नाम त थाहा छैन तर उहाँहरू फेमिलीहरू जस्तो इन्डियन र पाकिस्तानीहरू चाहिँ योभन्दा अगाडि पनि नेपालमा आएर लिग खेलिसक्नु भएको उहाँहरू अलिक फेमिलियर हुनुहुन्छ, जो चाहिँ सगरमाथा स्म्यासमा हुनुहुन्छ 5-3 पाकिस्तानीहरू, उहाँहरू अलिकति राम्रै देखिनु भएको छ, इन्डियन पनि राम्रै छ, त्यो हिसाबले मङ्गोलियाको त अब तिनैवटा नेसनल टिममा भएको कारणले गर्दाखेरि उहाँहरूको पनि अब हिजो मैले म्याच हेरेको थिएँ उहाँहरूको पनि राम्रो रहेछ सुरुमा हेर्दाखेरि, तर विदेशी भनेको हाम्रोभन्दा एडभान्टेज नै देखिन्छ, विदेशीहरू सबै प्लेयरहरू हाम्रोभन्दा चाहिँ राम्रै देखिन्छ।
0: ओके, अब यो भलिबल बाहेक अरू खेलको चर्चा गर्नुपर्दाखेरि मलाई सोध्न मन लाग्यो यसपालिको नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको जस्तो लाग्छ मलाई होइन, वर्ष पुरुष खेलाडी अवार्ड र चाहिँ महिला खेलाडी अवार्ड को पुरस्कार हालसालै वितरण भयो, यो बारेमा केही अपडेट छ तपाईँको तर्फबाट?
1: अब यो चाहिँ हरेक वर्ष दिने अवार्ड हो नेपाल खेलकुद पत्रकार मञ्चले, हरेक वर्षको नतिजाको आधारमा उहाँले गर्नुभएको सफलता उहाँहरूको सहभागिता र सफलताको आधारमा दिने यो एउटा परम्परा 23 संस्करण भइसक्यो, त्यसैको निरन्तरताको रूपमा हो, योपल्ट चाहिँ पुरुषतर्फ चन्द्र थापा र महिलातर्फ फेरि हाम्रो एरिका गुरुङ विनर हुनुभएको छ, एरिका चाहिँ नेपालमा लगातार त्यो तीन पटक जित्ने पहिलो महिला बन्नुभएको छ, अरू चाहिँ अब ब्याडमिन्टनको मोहन बहादुर साइजलले चाहिँ अब ब्याडमिन्टनमा लामो समय खेल्नुभयो, देशलाई रिप्रेजेन्ट गर्नुभयो उहाँ, अब पुरानो पुस्ताको लागि उहाँले लाइफ टाइम अचिभमेन्ट अवार्ड पाउनुभयो, अर्को ध्रुव विक्रम मल्ल उहाँले चाहिँ कराँतेमा लामो समयदेखि कोचिङ गर्दै आउनु भएको उहाँको स्पेसल अवार्ड पाउनु भएको थियो, अनि भलिबलको मिना सुनार चाहिँ पिपल्स चोइस अवार्ड जुन चाहिँ त्यो जनताले छान्ने भनौँ न त्यो त्यसमा उहाँ विनर हुनुभएको थियो, यसै गरी 9 विधामा चाहिँ हरेक वर्ष दिइने अवार्ड योपल्ट पनि सफलतापूर्वक सम्पन्न भएको छ।
0: अब अरू भन्दा पनि अब एरिका गुरुङ चाहिँ भनौँ न अब आउटराइट विनर जस्तो देखिने अगाडि नै हुनुहुँदो रहेछ, पुरुषकोमा कता कता अलिक कम्पिटिसन भए हो कि यसो कता कता रविन्द्र ढाँटको पनि अगाडि नाम थियो जस्तो लाग्छ, तपाईँले त्यसलाई अलिकति सूक्ष्म रूपमा हेर्नु भएको छ कि छैन त?
1: अब यस्तो छ, रविन्द्र ढाडको हकमा चाहिँ कस्तो छ भने यो चाहिँ अब इन्टरनेसनली मार्सल आर्टको आफ्नै एउटा विधा छ, उहाँहरूले खेल्ने गरेको त्यो मार्सल आर्ट मिक्स मार्सल आर्ट चाहिँ अफिसियल गेममा पर्दैन, तर एनएसडिएफले चाहिँ के भने पिपल्स चोइस अवार्डमा चाहिँ उहाँलाई नोमिनेसनमा राखेको थियो। पुरुषतर्फ त्यो अफिसियल गेमहरू जति पनि हामीले विनरहरूलाई विनरहरू बनाउँछौँ या नोमिनेसनमा राख्छौँ त्यो सबै अफिसियल गेमको हुनुहुन्छ, उहाँ चाहिँ नन अफिसियल गेमको भाग भएर उहाँलाई पिपल्स चोइस अवार्डमा चाहिँ उहाँ नोमिनेसनमा हुनुहुन्थ्यो र उहाँ सेकेन्ड आउनुभयो त्यसमा चाहिँ।
0: ओके, गर्दाखेरि जे होस् रेकग्नाइज हुनुभएछ, देशको इज्जत देशको शान थामिरहनु भएको छ, बढाइरहनु भएको छ, युवा खेलाडीहरू सबैले आफ्नो तर्फबाट कोसिस गरिरहनु भएको छ। तपाईँले अघि मोहन बहादुर साईको कुरा गर्नुभयो होइन, उहाँ चाहिँ लाइफ टाइम अचिभमेन्ट अवार्ड चाहिँ बाट सुशोभित हुनुभयो मोहन बहादुर साई, उहाँ चाहिँ ब्याडमिन्टनमा त नभएर टेनिसको पनि खेलाडी जस्तो लाग्छ मलाई कता कता, होइन?
1: हजुर

0: यो एसिसी प्रिमियर कप जित्यो भने चाहिँ नेपालले फेरि एसिया कप सेकेन्ड टाइम खेल्ने चान्सेस छ, इन्डिया पाकिस्तान जस्तो देशहरूसँग फेरि खेल्न एउटा अवसरको लागि चाहिँ अब एटलिस्ट नेपालले दुईवटा म्याच सेमी फाइनल र फाइनल जित्नु पर्यो, ट्रफी नै जितेपछि मात्रै फेरि सेलेक्ट हुनेछ, यसमा चाहिँ त्यो भएर फाइनलै जित्नुपर्छ, हामी सेमी फाइनल चाहिँ पुगिसकेका छौँ।
1: ल त अब तपाईँले धेरै पोजिटिभ न्युज दिनुभयो खेलकुदमा होइन, अब कुनै दिन फेरि गल्फमा लगेर तपाईँलाई गल्फको पनि इन्फर्मेसन र अलिकति एजुकेसन दिनु पर्ला हाम्रो ब्रिगेड अफ गोर्खाजमा जहाँ चाहिँ तपाईँ हामीसँग आबद्ध हुनुहुन्छ। गल्फ असाध्यै पपुलर भइरहेको छ, हाम्रा युनिटका सम्पूर्ण सदस्यहरूले आर्मी च्याम्पियनसिपदेखि लिएर इन्डिभिजुअली टिममा चाहिँ एकदमै राम्रो नाम गर्नुभएको छ, नेपालमा पनि हाम्रो रिटायर्ड गोर्खा कम्युनिटी अफिसर्स जेन्टलमेनहरूको आफ्नै क्लब छ, एउटा चाहिँ समूह छ, हामी हरेक बुधबार र आइतबार खेल्छौँ, हरेक मन्थको अन्तमा मन्थली म्याटर खेल्छौँ र अरू ब्रडर अरू नेपालका गल्फ खेलाडीहरूसँग पनि हाम्रो राम्रो खेल भइरहेको छ। त्यस कारणले तपाईँ पनि कुनै दिन यसो निम्तो गरेर राष्ट्रिय समाचार बनाउनु पर्ला है त। ओके प्रकाशजी, तपाईँको जापानतिरको यात्रा कति 14-15 सेप्टेम्बर भने जस्तो लाग्छ कि कहिले हो? ल त अब यो पनि कभरेज गर्नु पर्ला। इन द मेन टाइम तपाईँलाई धन्यवाद दिँदै मैले बिदा लिएँ है त।
0: हस्
1: थ्याङ्क यू। प्रकाश तिमिल सेनाजीसँगको कुराकानीमा केही भलिबल, नेपाल भलिबल लिग शुक्रबारदेखि सुरु भयो, त्यो बारेमा कुराकानी र अन्य खेलको पनि हामीले चर्चा गऱ्यौँ र नोटको कुरा, नेपाल भलिबल लिगको विजेताले 20 लाख रुपियाँ पाउनेछन्, ठुलो धनराशि हो श्रोताहरू, र प्रतियोगितामा 10 देशका 18 विदेशी खेलाडी पनि सहभागी भएका छन् र निकै राम्रो धनराशि रहेछ, सेकेन्ड थर्डलाई पनि राम्रो पुरस्कार छ भनेर मैले सुने भन्दै अब एउटा गीत सुन, त्यसपछि अर्को कुराकानीतर्फ जानुपर्छ। हामी अर्को कुराकानी पोखराबाट कृष्ण दबाडीजीको लिन्छौँ। भदौ 10 गतिको विनाशकारी बाढीपछि पोखराको पर्यटन क्षेत्र राम्रोसँग प्रभावित भएको छ भनेर रिपोर्ट दिनुहुन्छ हाम्रा मित्र, त्यहाँबाट कृष्ण दबाडी गाउने खलाक हुनुहुन्छ यस गीतलाई। स्वरूप सुमन, माफ गर्नुहोस् स्वप्न।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: नौथी आल र स्वर्ण तिवारी गाउँदो रहेछ गीतलाई श्रोताहरू गीतलाई छोट्याएँ मैले समयलाई पनि हेर्नु पर्यो भन्दै अब पोखरातर्फ जाउँ पोखरामा हुनुहुन्छ हाम्रा मित्र कृष्ण दवाडीजी उहाँलाई पोखराको अपडेटको लागि अनुरोध गरिहालेँ मैले कृष्णजी नमस्ते स्वागत छ यहाँलाई
1: हजुर विनोद सर नमस्कार
0: थ्याङ्क यू नमस्कार ल भनिदिनुहोस् सबभन्दा पहिला पोखरातिरको वेदर के छ पानी रोकेको छ कि पर्दैछ के छ स्थिति
1: सर अहिले यति बेला आज बिहानदेखि पानी रोकिएको अवस्था छ यहाँ मौसम सफा छ र घाम लागिरहेको अवस्था छ केही दिन अगाडि चाहिँ निरन्तर वर्षा भइरहेको
0: छ मैले पनि यसो पोखराको अपडेट दिन्छु मोस्टली क्लाउडी भनिएको छ कतै कतै छिटपुट वर्षा भनेको मिलेछ होइन ओके ल भनिदिनुहोस् अब महत्त्वपूर्ण कुरा के भने नि अब विनाशकारी यो बाढीपछि भदौ दसको पोखराको पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ भनेर खबर सुन्ने दुःख लाग्यो ल अपडेट दिनुहोस् त प्लिज
1: हजुरले भन्नुभयो जस्तै जुन भदौ दस गतेको जुन भोटे कोशी नदीमा जुन विनाशकारी महाप्रलयकारी बाढी आयो त्यस पछाडि समग्र देशकै अर्थतन्त्रमा पनि त्यसले ठुलो असर गरेको छ सँगसँगै पर्यटन क्षेत्र त्यससँग नराम्रोसँग प्रभावित भएको अवस्था छ पोखरा देशको एउटा पर्यटकीय राजधानीको रूपमा स्थापित छ यहाँ यो अब पर्यटकीय सिजन सुरु हुने बेला भइराखेको अवस्थामा जुन बाढीका कारणले जुन पोखराको बारेमा नकारात्मक हेलो
0: हजुर म सुन्दैछु पोखरा
1: बाढी पछाडि पोखराको बारेमा एउटा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत एउटा नकारात्मक असर नकारात्मक सन्देश गएको अवस्थाले गर्दा पनि यहाँ अहिले पर्यटक आगमन र पर्यटक गतिविधि लगभग ठप्प प्राय छ भन्दा हुन्छ विनोद सर जसरी बाढीका कारणले नेपालका सर्टेन केही क्षेत्र प्रभावित भए पनि समग्र देशलाई नै असर गरेको देशै प्रभावित भएको अवस्था थिएन तर अन्तर्राष्ट्रिय स्तरमा नेपालको सन्दर्भमा जुन खालको अहिले नकारात्मक सन्देश गयो त्यसले गर्दाखेरि पर्यटन क्षेत्रमा प्रभावित भएको अवस्था छ एउटा कुरा र अर्को कुरा जुन विदेशी पर्यटकका सन्दर्भमा त्यो भयो भने आन्तरिक पर्यटक सँगसँगै जुन हाम्रो सीमावर्ती सहरहरू भारतका सीमावर्ती सहरहरूबाट पर्यटकहरू विदेशी पर्यटकहरू यहाँ आउनुहुन्थ्यो उहाँहरूका लागि जुन यो बाटो कृष्णभिरको पहिरो जब त्रिशुली नदीको कटानले गर्दा त्यहाँ पहिरो कटान भयो त्यसपछि राजमार्ग झन्डै एक सातादेखि अवरुद्ध छ त्यस कारणले पनि यो पर्यटन क्षेत्र पोखराको पर्यटनलाई यसले ठुलो असर गरेको अवस्था छ भने जब सार्वजनिक सवारीहरू राजमार्ग अवरुद्ध भइसकेपछि सञ्चालन हुन सकेको छैन त्यसका कारणले गर्दा यो हवाई रुटमा पोखरा काठमाडौँ पोखरा जुन हवाई रुटमा चाहिँ अहिले अत्यधिक चाप परेको चाहिँ एयरलाइन्स सँगसँगै विमानस्थल प्राधिकरणले पनि जनाएको छ त्यो चाप छ र हवाई टिकट पाउन चाहिँ अहिले अत्यन्त कठिन अवस्था रहेको पनि म विनोदसर यहाँलाई जानकारी गराउन चाहन्छु मैले अगाडि केही पर्यटन व्यवसायीहरूसँग पनि कुरा गरेको थिएँ अहिले यो टिकटको जुन हामीले चाडपर्व मुख्य गरी दसैँको बेला विगतका वर्षहरूमा जुन टिकट हवाई टिकट पाउन समस्या हुने गर्थ्यो त्यो अहिले ठ्याक्कै त्यही देखिएको अहिले देखिएको अवस्था छ भएको छ र यहाँ पोखराबाट दैनिक 150 हारिमा विभिन्न स्थानमा मुख्य गरी काठमाडौँ नै जुन टुरिस्ट बसहरू यहाँबाट छुट्ने गरेका थिए ती बस चाहिँ अहिले थन्किएको अवस्था छ गाडी चल्न सकेको छैन फाटोफुटो साना सवारीहरू फोर व्हिलर र जुन स्कर्पियो गाडीहरू जुन घुमेर पैकल्पे बाटो हुँदै यता हेटौँडा हुँदै काठमाडौँ जाने या अर्को मध्यपहाडी राजमार्ग गोर्खाबाट निस्किएर धादिङ हुँदै जाने त्यो विकल्प त छ तर त्यो त्यो साना सवारीको लागि त्यो उपयुक्त भए पनि ठुला सवारीहरू छुट्न नसकेका कारणले पनि अहिले यो पोखराको कनेक्टिभिटी चाहिँ अत्यन्त समस्या कनेक्टिभिटीको समस्याले गर्दा पर्यटन क्षेत्रमा चाहिँ अहिले असर परेको व्यवसायीहरूले गुनासो गरिराख्नु भएको छ
0: हो केही हाम्रा मित्रहरू बेलायतबाट आफ्नै भनौँ न पार्विक कामको लागि आउनै पर्ने स्थिति अथवा पोखरा पुग्नै पर्ने स्थितिमा पनि बाटो नहुँदा र प्लेनमा पनि टिकट नपाउँदा हेलिकप्टर बुक गरेर जानुपर्ने अवस्था पनि आएको थियो होइन तर उहाँहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुभएछ एनिवे अब केही समय अगाडिको कुरा गर्ने यो भदौ दसभन्दा अगाडि कुरा गर्नु पर्दाखेरि अब हरेक नेपालको पर्यटकीय क्षेत्रहरू मात्र नभएर धेरै ठाउँमा पहाडी ठाउँ जहाँ चाहिँ बाटो पुगेको छ अलिअलि होटेल छ त्यहाँ चाहिँ पुरै भारतीय पर्यटकहरू पुगेर देश नै गुलजार भएको अवस्था थियो भनौँ न एक प्रकारले होइन, एकदम एक्टिभिटिज बढेको अवस्थामा अचानक यो भदौ दसकोले खर्लम खुर्लुङ सबै चिज धाराशायी गरिदियो होइन त?
1: हजुर एकदमले हजुरले भन्नुभए जस्तै त्यही अवस्था छ हाम्रो यो पोखरा र समग्र गण्डकी प्रदेशमा त जुन असारको मध्य असारसम्मै पनि जुन एउटा अक्सिजनको बेलामा पनि यति धेरै पर्यटकहरू आगमन भयो यसपालि, त्यसले गर्दाखेरि एकदम ठुलो उत्साह पर्यटन क्षेत्रमा एकदम सकारात्मक सञ्चार भएको अवस्था थियो. तर जुन एउटा प्रलयकारी जुन बाढीको कारणले फेरि एउटा तुषारपात भएर फेरि एउटा अनिश्चितता तर्फ धकेलिएको पाउन सकिन्छ. जुन भारतीय पर्यटकको आगमनले गर्दाखेरि यो पोखराका होटलहरूमा लामो समय यहाँको अकुपेन्सी चाहिँ 90% भन्दा माथि भएको अवस्था थियो. पहिला
0: बुकै बुक गर्दा बुकिङ गर्दा पनि ठाउँ छैन भन्ने अवस्था पो थियो त होइन र?
1: अवश्य पनि यहाँका व्यवसायीहरूले सरी भन्नुपर्ने अवस्था थियो.
0: कसैको आँखा लागेछ, आँखा लागेछ हाम्रो नेपाललाई होइन. एनिवे अब अर्को कुरातर्फ म तपाईँ लगिहाल्छु. आज राष्ट्रिय शोक सभा गरिँदैछ, देशभरि नै शोक दिवस मनाइँदैछ भने पोखरामा के कस्तो भइरहेको छ यसो छोटकरीमा अपडेट दिनुहोस् त.
1: विनोद सर, पोखरा जुन यो भुटेको सिप बाढी पछाडि त्यो बाढीको कारणले प्रभावित भएको त होइन, तर यो जोडिएको पोखरा चाहिँ त्यो जोडिएको चाहिँ कसरी छ भन्दाखेरि जुन बाढीमा परेर यहाँ 102 शवहरू जुन नारायणी र त्रिशुली किनारमा भेटियो, ती भेटिएका शवहरू अन्यन्त्र व्यवस्थापन परीक्षणका लागि स्थान नभइसके पछाडि यहाँ पोखरामा 102 शवहरू ल्याइएको थियो. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान जसलाई गण्डकी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पनि भनेर चिनिन्छ, त्यहाँ ल्याइएका जुन भुटेको सिप बाढीमा परेकाहरूको 102 शव यहाँ ल्याइसके पछाडि 21 शवको चाहिँ पहिचान हुन सफल भएर पोस्टमार्टम पछि आफन्तले हस्तान्तरण भएर आफन्तले आफ्नो परम्परा धर्म अनुसार चाहिँ दाह संस्कार अन्त्येष्टि गर्नुभयो भने 76 शव चाहिँ पहिचान हुन सकेको थिएन. र जुन शव लामो समय राखिराख्दाखेरि यहाँ महामारी फैलिने दुर्गन्ध फैलिने भइसके पछाडि पोखराको 16 वडा जुन चौबारी भनेर चिनिन्छ त्यहाँ सुरक्षित व्यवस्थापन गरिएको थियो ती शवहरू, र ती शवहरू राखिएको ठाउँमा आज पोखरा महानगरपालिकाको आह्वानमा त्यहाँ चाहिँ एउटा श्रद्धाञ्जली सभा शोक सभा आयोजना गरियो. त्यहाँ हिन्दू तथा बौद्ध परम्परा अनुसार धर्मगुरुहरू पुरोहितहरूले मन्त्रोच्चारण गर्नुभयो र त्यहाँ स्वस्ति शान्ति गरेर त्यहाँ मृतकहरूप्रति एउटा सहानुभूति श्रद्धाञ्जली व्यक्त गर्ने काम भयो, जुन आज राष्ट्रिय शोक दिवस पनि सरकारले घोषणा गरेको छ. र सँगसँगै यहाँका पोखरा महानगरका जुन 33 वडाहरू छन् यो वडाहरूले पनि आज प्रत्येक वडामा साँझ दीप प्रज्वलन, मृतकहरूको स्मृति र बेपत्ता तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना घाइतेहरूको गरेर यो एउटा दीप प्रज्वलनको कार्यक्रम पनि रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु.
0: अब अन्तमा तपाईँलाई एउटा विषय दिउँ, घान्द्रुक. घान्द्रुकको पनि केही समाचार छ भन्दै हुनुहुन्थ्यो. हाम्रा घान्द्रुकका दाजुभाइहरू, अग्रजहरू, साथीभाइहरू थुप्रै हुनुहुन्छ देश विदेशमा, उहाँलाई पनि आफ्नो घान्द्रुकको विषयमा जानकारी लिने इच्छा होला. के छ त अपडेट भनिदिनुहोस् त.
1: घान्द्रुकको अवस्था जुन साउनको 27 रातिको जुन मोदी खोलामा एउटा बाढी आयो, त्यो बाढीका कारणले घान्द्रुकसँगको सम्पर्क झन्डै अब 1 पुग्न लाग्दा पनि सडक सम्पर्क अहिले विच्छेद भइराखेको अवस्था छ. घान्द्रुक मात्र होइन, अन्नपूर्ण गाउँपालिकामा पर्ने 4 वडाहरूको अहिले पोखरासँगको कनेक्टिभिटी चाहिँ टुटेको अवस्था छ. र गाउँपालिका प्रदेश सरकारको समन्वयमा बाटो खुलाउने काम भइराखेको थियो. भलै फेरि राष्ट्रमा भदौ 10 जुन भुटेको सिको विपत्ति आइलाग्यो र त्यसले गर्दाखेरि सम्पूर्ण ध्यान चाहिँ त्यता केन्द्रित भइराखेको कारणले यो घान्द्रुकको बाटो खुलाउने, नयाँ पुल बिरेठाडी घान्द्रुक सडक खुलाउने सन्दर्भमा अलिकति विलम्ब भएको हो कि भन्ने देख्न सकिन्छ. सुरक्षाकर्मीहरू धेरै यहाँबाट अन्यन्त्र खोजी तथा उद्धारका लागि गएका कारणले पनि यहाँ त्यति काम प्रभावकारी हुन सकेको छैन. भलै केही सुरक्षाकर्मी तथा स्थानीयहरूले बाटो खुलाउने प्रयास गरिराख्नु भएको छ. जुन समस्या भएको मेन बिरेठाँटी हो, बिरेठाँटीमा 100 पक्की कालोपत्र सडक बगाएको छ भने त्यहाँको बिरेठाँटी बजार पनि एउटा गाउँ पनि एउटा जोखिममा रहेको अवस्था छ. बिरेठाँटी जुन विश्व प्रसिद्ध एबिसी अन्नपूर्ण एबिसी आधार शिविरको एउटा प्रवेशद्वार हो। सँगसँगै बेरेठाती हुँदै घामद्रुक सरी म्याग्दीमा पर्ने घोडेपानी कुन हिलसम्म पनि पर्यटकहरू पुग्ने अवस्था थियो र यो पर्यटकीय सिजन सुरु हुनै लाग्दा एउटा ग्रामीण पर्यटनको केन्द्रको रूपमा स्थापित घामद्रुकमा यो एउटा सडक सम्पर्क विच्छेद भइराखेका कारणले समस्या भएको छ। त्यहाँको जनजीवन अत्यन्त प्रभावित भएको अवस्था।
0: ओके, हजुर यति गरौँ। तपाईँसँग जाँदा जाँदा एउटा के सोध्नु मन लाग्यो भने, अब यसो हेर्दाखेरि हाम्रो देशका कुना काप्चाबाट कसैले याद नगरेको तर रसुवा, नुवाकोट, धादिङतिर विभिन्न टनल र विभिन्न ठाउँमा चाहिँ सडकदेखि लिएर विभिन्न कन्स्ट्रक्सन वर्कमा काम गर्ने हाम्रा धेरै दाजुभाइ दिदीबहिनीहरू पर्नुभएको रहेछ। पश्चिमबाट त्यतिकै 50-60 जना अनि यतातिर लुम्बिनी प्रदेशबाट झन्डै 300 जना पर्नुभएको छ भने पोखरा कास्की क्षेत्र त्यो क्षेत्रको पनि पर्नुभएको कुराहरू केही छ त? थ्याङ्कको केही आएको छ नम्बर फिगर?
1: विशेष सर कास्की जिल्लाको कुरा गर्दाखेरि त्यो बाढीमा पर्नुभएको 15 जनाको सङ्ख्या सार्वजनिक भएको थियो सुरुमातमा, र पछि 2 दिन पछाडि त्यसमध्ये 3 जना चाहिँ सम्पर्कमा आइसक्नु भएको छ। पोखरा महानगरपालिका 15 काजी पोखरीको 2 जना दम्पति हुनुहुन्थ्यो, उहाँहरू चाहिँ सम्पर्कमा आउनु भएको छ, र 1 जना रूपा गाउँपालिकाको 1 जना चाहिँ उहाँ घाइते अवस्थामा उहाँको उद्धार भएको छ र परिवारको सम्पर्कमा आउनु भएको छ भने आइसक्नु भएको छ भने अन्य 12 जना जुन छन् उहाँहरूको बारेमा अहिलेसम्म त्यस्तो कुनै पनि जानकारी परिवारले पाउन सकेका छैनन्। र त्यसमा केही परिवारले भने अब उहाँहरू यतिका दिनसम्म कुनै सम्पर्क नभइसके पछाडि, केही जानकारी प्राप्त नभइसके पछाडि आफ्नो संस्कार अनुसार कुशलाई एउटा शवको प्रतीकका रूपमा मानेर उहाँको जो बेपत्ता हुनुहुन्छ, सम्पर्कविहीन हुनुहुन्छ, उहाँको अन्त्येष्टि गरेको पनि केही परिवारले चाहिँ यहाँको अन्त्येष्टि पनि गर्नुभएको छ। 12 जना कास्की जिल्लाको 12 जना चाहिँ अहिलेसम्म पनि
0: हराइरहनु भएको अवस्था। अब तपाईँलाई एउटा अनुरोध छ, यदि मिल्छ भने घाइते जो अहिले रिकभर गर्ने अवस्थामा हुनुहुन्छ होला, मिल्छ भने उहाँको प्रत्यक्ष भनौँ न अब उहाँले भोगेका कुराहरू यसो लिएर केही उहाँले आफूलाई कसरी बचाउन सफल हुनुभयो, कसरी बाँच्नुभयो कुरा राख्दा राम्रो होला। यदि कुरा गर्न मिल्छ भने होइन, उहाँको स्वास्थ्यले साथ दिन्छ भने गर्नुहोला, नभए अपडेट दिँदै गर्नुहोला है त कृष्णजी।
1: अवश्य पनि विनोद सर, मैले त्यो जानकारी लगायत चाहिँ उहाँलाई कन्ट्याक्ट गर्ने प्रयास गरेको थिएँ तर उहाँ चाहिँ अत्यधिक एकदम त्रसित भएको हिसाबले अरूसँग पनि नबोलिराखेर उहाँ त्यति बोल्न त्यति बेला
0: समय दिनुहोस्, समय दिनुहोस्, समय दिनुहोस्, उहाँलाई प्रेस गर्नु भएन किनभने एकदमै यो त्रादशी हामी यहाँ बस्दा त हामीलाई त्यो काली लाग्छ भने उहाँ त भुक्तभोगी भाग्यले बाँच्नुभएका व्यक्तिलाई हामीले समय दिनुपर्छ है। त्यति भन्दै म तपाईँसँग बिदा लिएँ है। थ्याङ्क यू सो मच।
1: हस्
0: किशन दवाडीजी, कास्की, पोखरा, धानद्रुक सबैको अपडेट दिँदै भन्दै छोटो एउटा ब्रेक लिएर त्यसपछि समीक्षा लिएर महेन्द्र रायमाझीजी आउनु भएको छ।
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेग पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
0: हजुर, बिएफबिएस गोर्खा रेडियो सुन्नुहुन्छ, सञ्चालक विनोद खड्का हजुरको साथमा छु। अब कार्यक्रमको अन्तमा हाम्रो नियमित सामग्री डेली रिभ्यू, दैनिक समीक्षा लिएर महेन्द्र रायमाझी आइसक्नु भएको छ, उहाँलाई नमस्कार छ, कार्यक्रममा स्वागत छ।
3: नमस्ते, यहाँलाई श्रोतालाई पनि नमस्ते छ। आज यो सुरुङभित्रकै उद्धारको विषय चाहिँ पहिलो प्राथमिकतामा छ र हुनुपर्ने विषय पनि यही नै हो। खास गरी माथिल्लो त्रिशुली 3A र माथिल्लो त्रिशुली 1 भएका उद्धारले आशा त देखाएका छन् तर अब 13 दिन भइसकेको छ, अरू सुखद खबरका अपेक्षा गरिएका छन्। भारत चीन मलेसिया अस्ट्रेलिया र दक्षिण कोरियाका उद्धारकर्मीले सुरुङमा साथ दिइरहेका छन् नेपाली सुरक्षाकर्मीहरूलाई अनि जलविद्युत क्षेत्रले मात्रै 67 अर्बको क्षति बेहोरेको अनुमान गरिँदा बङ्गलादेश बिजुली निर्यात ठप्प भएको छ. अब अन्तिम संस्कारमा पनि समस्या भएको छ र नुवाकोटमा बेत्रावतीमा काजक्रिया गरिएकी पीडित जीवितै भेटिनु भयो. यस्तो अवस्थामा के संस्कार छ त अब काजक्रिया भइसकेपछि यसको चर्चा पनि छ र स्पेस एक्स र कोपरनिकसम्मको सहयोगमा नेपाली सरकारी आइटी विज्ञले कसरी काम गरिरहेका छन् भन्ने विषयका साथै कृष्णवीर र जेएनजी विद्रोहपछि क्षतिग्रस्त उद्योग व्यवसायको अवस्था पनि हामीले समय भयो भने समेट्नेछौँ. हजुर, सबभन्दा पहिले यो गोर्खापत्र दैनिकमा सुरुङभित्र जीवनको खोजी भनेर सुरुमा हामीले पनि यो सुरुङमा यति धेरै मान्छे होलान् भनेर चाहिँ धेरै कमले मात्र अनुमान गरिएको थियो र सङ्ख्या चाहिँ एउटै माथिल्लो त्रिशुली एक जलविद्युत आयोजना सिमिलेमा मात्रै 685 जना सम्पर्कमा आएका छन् भने 557 जना अझै पनि सम्पर्कविहीन छन्. एकजना चिनिया नागरिकको चाहिँ जीवितै उद्धार गरिएको छ होइन. त्यसबाहेक त्रिशुली 3A चाहिँ 2 जना उद्धार गरिएको छ. सम्पर्कमा नरहेकाको संख्या 40 छ. यस्तै 18 जना सम्पर्कमा छन्. 3B चाहिँ सबभन्दा धेरै अहिलेसम्मको माथिल्लो त्रिशुली 1 191 जना सम्पर्कमा छैनन् भने 84 जना सम्पर्कमा छन्. उद्धार कसैको भएको छैन. यस्तै चिलिमे जलविद्युत आयोजना स्याफ्रुबेसीमा 6 जना सम्पर्कमा छैनन् र 40 जना लाङताङ खोला जलविद्युत आयोजना स्याफ्रुबेसीमा पनि सम्पर्कमा छैनन् भने रसुवागढीका 93 जना सम्पर्कमा छैनन् र यो आयोजनाको त सम्पर्कमा रहेको कोही पनि छैन भनेर.
0: कुन चाहिँमा?
3: रसुवागढीमा. हजुर, अब यी सबैमा चाहिँ अब अहिले जुन आधुनिक प्रविधिको प्रयोग गर्दै ड्रोनदेखि लिएर सबै साधनको प्रयोग गर्दै खोजी भइरहेको छ र आज मात्रै नेपाली सेनाले पत्रकार सम्मेलन गरेर खास सुरुङभित्र थुनेकाको संख्या चाहिँ 121 हुनसक्छ भन्ने किसिमको फेरि नयाँ खालको अध्ययनको विवरण पनि आएको छ. अब यसको वास्तविकता अझै खुल्दै जाला केही दिनमा होइन. तर पनि अब खोजीको क्रम चाहिँ जारी छ. ईश्वरचन्द्र झाले लेख्नुहुन्छ, भोटेकोस नदीमा आएको बाढी गएको 10 र 11 दिनमा गरी 4 जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ. नेपाल सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ. खोज तथा उद्धारमा विदेशका सुरुङ विज्ञ समेत सहभागी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव परमबहादुर केसीका अनुसार भारत चीन र दक्षिण कोरियाका विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ. जलविद्युत आयोजनाको सुरुङ र घरबस्ती तथा बजार क्षेत्रमा गरी 2 तहमा उद्धार तथा खोजी भइरहेको छ. हेलिकप्टरबाट नेपाली सेना, स्थलमार्गबाट प्रहरी र सशस्त्र तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार गर्दैछन् भनेर 2 जिल्लाका 11 जलविद्युत आयोजनामा कार्यरत व्यक्तिको खोजी तथा उद्धार जटिल बनेको छ भनेर 9 सुरुङमा चाहिँ खोजी कार्य भइरहेको छ. जलविद्युत आयोजनामा फँसेका 3 जनाको जीवित उद्धार गरिएको छ भनेर यो तथ्याङ्क पनि प्रस्तुत गरिएको छ. र यहाँ 1 उद्धार गरिएका कामदारको भनाइमा पनि उल्लेख गरिएको छ. यसमा 217 घन्टा बिताएका सञ्जय शाहले आज कति गते हो, म 10 गते बिहान करिब 10 बजे त्रिशुली 3A फँसेको थिएँ बताउँदा सुरुङभित्र बिताएको समयको कहाली लाग्दो अवस्था दर्शाउँछ भनेर. सुरुङभित्र बत्ती पनि छैन होइन, खानेकुरा छैन, पानीको हुनेकुरी भएन, त्यही थोपा खाँदै हो होइन. त्यस्तो अवस्थामा त्यो कहाली लाग्ने हामीलाई पनि सोच्दाखेरि चाहिँ कहाली लाग्दो अवस्थाको कुरा चाहिँ.
0: तर जुन बेलामा उहाँलाई निकालियो कृष्ण जन्माष्टमीको दिन, उहाँले त्यो मन्त्र जप गरेर बसे भनेको कुरा पनि अलिकति आएको थियो नि होइन.
3: त्यस्तो उद्धार चाहिँ अझै हुनु पर्यो, हुन सक्यो भने राम्रो हुन्थ्यो भन्ने हो.
0: चमत्कारको आवश्यकता छ पर्यो होइन. अनि अब हुन त अब विज्ञहरूले चाहिँ कुरा गर्छन् हरेक यस्तो अन्डरग्राउन्ड टनलहरू बनाउँदाखेरि स्केप रुट, स्केप प्लान होइन, सेफ सेफ्टीलाई ध्यान दिइन्छ संसारमा. मैले यसो युरो टनलको हेर्दैछु कि होइन, आजभन्दा धेरै वर्ष अगाडि युरो टनल बनेको, त्यहाँको सेफ्टी मेजर्सहरू के हुन सक्छन् होइन, अब हजार्डसहरू के हुन्, सबभन्दा पहिला त्यो आइडेन्टिफाई गरेर सेफ्टी को गरेको यसो डिटेलमा तपाईँको हाम्रो श्रोताले हेर्नुभयो भने अचम्म मान्नुहुन्छ होइन. किनभने के हुन सक्छन् टनलको हजार्डहरू के हो त, रेलवे टनलको इन्सपेक्टर्सहरू ठुला ठुला व्यक्तिहरूले चाहिँ क्वालिटी कन्ट्रोल होइन, अनि कसरी एसेसमेन्ट गरिन्छ, वाटर प्रुफिङ कसरी गरिन्छ भन्नेको डिटेल पढ्न पाइन्छ. गर्दाखेरि अबको नेपाल जस्तो देशमा भूकम्पदेखि लिएर यस्तो यस्तो विपद आउने देशमा टनलको मेकिङमै कन्सेप्टमै ठुलो सोच दिनुपर्ने जस्तो देखिन्छ होइन त. किनभने अब अहिले चाहिँ स्केप रुट नै छैन क्या हो भने जस्तो भइसक्यो
3: हो. अब यो त अहिलेको चाहिँ अब अलिकति अपवादको जस्तो सोचेभन्दा धेरै ठुलो खालको बाढी आयो त.
0: तर पनि खै त स्केप रुट खै त होइन
3: छन् धेरै छन् प्रश्नहरू चाहिँ
0: तर पनि खै त भन्ने कुरा आएको छ. अब हामी त के एक्सपर्ट हो र एक्सपर्टहरूले भन्लान् यहाँ थियो जान पाएनन् बाटो बन्द भयो भन्ने कुरा अर्कै हो तर छ कि छैन भन्ने मेरो प्रश्न के
3: एकदमै
0: होइन ओके अगाडि बढौँ.
3: जलविद्युत आयोजनामा 67 अर्ब बढीको क्षति भएको भनेर भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्टमा बङ्गलादेश निर्यात समेत ठप्प भएको विषयमा बङ्गलादेशमा 40 भारतमा 1200 मेगावाट बिजुली निर्यात हुन्थ्यो त्यस बाबत बङ्गलादेशबाट मात्रै दैनिक 76 लाख रुपियाँ नेपालले पाउँथ्यो तर बाढीले रसुवा र नगरका 1 दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याएपछि बङ्गलादेश निर्यात बन्द भएको छ. भारतमा 200 मेगावाट विद्युत काम कम निर्यात भइरहेको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ जसबाट दैनिक 3,53,00,000 रुपियाँ घाटा बेहोर्नु परेको छ भनेर यो आकलनको विषय पनि समेटिएको छ. अब अन्तिम संस्कारमा पनि सकस एउटै कोठामा दुई परिवार भनेर तस्विर सहित यो शोक मनाउँदै गरेको विषयमा मधुसङ्ग पाण्डेले लेख्नुहुन्छ. सीमापारीबाट भोटेको सिउँदै त्रिशुली नदीमा आएको विनाशकारी पार्टी पार्टी ज्यान गुमाएकाको 13 दिनको कास्क्रिया सोमबार आज पुरा हुँदैछ. बाढीमा बेपत्ता केहीको कुशको शव बनाएर अन्त्येष्टिसित आफन्त क्रियामा बसेका छन्. बाढीमा बेपत्ता कतिपय सम्पर्कमा नआएपछि मृत्यु भएको ठानेर कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो. बाढीले बगाएर बगरमा परिणत बेत्रावती बजारका 26 घरका 57 सदस्य बेपत्ता छन्। उनीहरूका आफन्त काठमाडौँको धुम्बाराई र शोभा भगवती क्षेत्रमा काजगिरीमा छन्। धुम्बाराईमा 16 परिवार र शोभा भगवतीमा 10 परिवारका आफन्त क्रियामा छन्। ठाउँ अभावमा कतिपय परिवार एकै ठाउँमा बसेर काजगिरी गर्न बाध्य छन् भनेर यो विषय पनि छ. र पीडित राहत नपाएर दिक्क कोषमा 11 अर्ब भनेर गणेश विश्वले बाँकेबाट पठाएको खबर पनि आज उल्लेख गरिएको छ. र उद्धारमा दैनिक 20 वटासम्म हेलिकप्टर प्रयोग भएको विषयलाई पनि नागरिक दैनिकले समेटेको छ.
0: तपाईँले यो पढ्दै गर्दा मैले हिरो टनलको स्केप प्लान हेरेर छु फिगरमा होइन यो स्केचमा मनपर्छ. यहाँसम्म इभ्याकुएसन वक वे हिँड्ने पनि बाटो बनाएको रहेछ. हेर्नुहोस् त आजभन्दा 30-40 वर्ष अगाडिको कुरा हो होइन. अन्तखेरि यो प्लान चाहिँ दरिलै हुनुपर्छ भन्नुपर्छ. पैसा त खर्च हुन्छ तर ज्यानभन्दा ठुलो त पैसा भएन नि होइन. त्यो पनि भनौँ न मजदुरहरू त्यहाँ चाहिँ त्यस्तो ठाउँमा काम गर्नुपर्ने रहेछ स्थिति. ओके अरू
3: काजक्रिया गरिसकेको व्यक्ति जिउँदै भेटिए के गर्ने भनेर हाम्रो संस्कारले के भन्छ त भनेर सूर्यप्रसाद अर्यालले नेपाल समाचार पत्रमा अलिकति व्याख्या गर्नुभएको छ. मृत्यु भएको ठानेर काजक्रिया गरिसकेको व्यक्ति अचानक जिउँदै भेटिए के गर्ने आफन्तका लागि यो असम्भव जस्तै लाग्ने प्रश्न हो. विपदका बेला यस्ता घटना हुन सक्छन्. त्यसपछि परिवारले धार्मिक रूपमा के गर्नुपर्छ भन्ने विषयमा धर्मशास्त्रले बाटो देखाएको छ. भदौ 10 गतेको विनाशकारी बाढीमा 1,000 मानिस बेपत्ता भए हराएका मध्ये कतिपयको शव फेला पर्यो भने कतिपयलाई जीवितै उद्धार गरियो. यही क्रममा भदौ 20 गते 11 दिनमा सशस्त्र प्रहरीले नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट 64 वर्षीय चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गर्यो. तर चण्डिका जीवितै उद्धार भइरहँदा उहाँको परिवारले भने उहाँ फर्किने आशा मारिसकेको थियो. परिवारले कुशको प्रतिमा बनाएर काजक्रिया सुरु गरिसकेको थियो. हिन्दू धर्मशास्त्रमा पुनः जन्मादि 16 संस्कार भन्ने हुँदो रहेछ. यो गर्नुपर्छ भनेर भन्दो रहेछ होइन. यस विषयमा चाहिँ वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभाग प्रमुख प्राध्यापक डाक्टर देवमणि भट्टराई भने यस्तो असामान्य अवस्थामा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुहुन्छ. मृत्यु भएको ठानेर गरिएको संस्कार आफ्नो ठाउँमा हुन्छ तर व्यक्ति जीवितै भेटिएपछि उसलाई जीवित व्यक्तिका रूपमा पुनः संस्कारको प्रक्रियामा ल्याउने धार्मिक विधि रहेको छ. उहाँले भन्नुभयो धर्म सिन्धु निर्णय सिन्धु धर्मशास्त्रीय मान्यता अनुसार मृत्यु भएको ठाने काजक्रिया तथा अन्तिम संस्कार गरिसकेको व्यक्ति पनि पछि जीवितै भेटे पुनः संस्कार गर्नुपर्ने व्यवस्था रहेको छ भनेर यो विषयलाई उल्लेख
0: बाटो त रहेछ होइन. धेरै कुरा विचार गरेको रहेछ भन्नु पर्यो. अरू के छ
3: यो बाढीमा बेपत्ताको विवरण जुटाइरहेका निरज भनेर निरज भूषालको विषयमा सजना बरालले कान्तिपुरमा लेख्नुहुन्छ. 10 भदौमा निरज भूषाल सिंहदरबार अर्थ मन्त्रालयमा नियमित काम गर्ने तयारीमा थिए. पहिलो खबर सुने चीनसँगको व्यापारिक नाका र सहगढीको भन्सार कार्यालय बाढीले बगायो. त्यसपछि लगातार सञ्चार माध्यम र सरकारी साइट मात्र होइन सामाजिक सञ्जालमा पनि बाढीको विवरण र प्रभावितको तथ्याङ्कको छरपष्ट रूपमा आउन थाल्यो. एकीकृत सूचना पाउन कठिन भएपछि उनले एआईएन गभर्नेन्स विषय पढ्दा सिकेको ज्ञान प्रयोगमा ल्याउने निर्णय गरे. अर्थ मन्त्रालयका आइटी इन्जिनियर निरजले केही समय अघि मात्रै इलन मस्कको कम्पनी एक्सएआईले बनाएको एआई मोडल ग्रकबटमा पहुँच पाएका थिए. उनले त्यसलाई बाढी सम्बन्धी एकीकृत सूचना सङ्कलन गर्ने गरी प्रोग्राम गरे. ग्रकलाई प्रम्प्ट दिएर वेबसाइटको लेआउट डिजाइन र कार्यप्रणाली जाभास्क्रिप्टको सम्पूर्ण कोड तयार पारे. त्यसमा जल तथा मौसम विज्ञान विभाग प्रहरी सेना विपद व्यवस्थापन प्राधिकरण आधिकारिक सञ्चार माध्यमका पोर्टल सेटेलाइट एपिआईबाट आएका विवरण प्रेस विज्ञप्ति र तथ्याङ्कलाई क्रोक मार्फत नै व्यवस्थित ढाँचामा राखे भनेर हामीले यो देखिरहेका हुन्छौँ होइन. यो एक्समा ट्विटरमा पनि पाउँछ हाम्रो त्यो क्रोक भनेर होइन. कोड तयार भइसकेपछि त्यसलाई गिटहबमा लाइभ गरे. बिहिबार अर्थ सचिवको कार्यालयमा भेटेका निरजले भने एआईले हरेक 5 मिनटमा नयाँ अपडेट मेरो मोबाइलमा पठाउन थाल्यो, गल्ती नहोस् भनेर म्यानुअल्ली भेरिफाई गर्न थालेँ, त्यो दिन बिहान 4 बजे सुतेको थिएँ भनेर यो सूचना प्रणालीमा उहाँले कसरी काम गर्नुभएको थिए भनेर यो विस्तृतमा चाहिँ उल्लेख गरिएको रहेछ। र यो विषयमा चाहिँ अब यो यसबाट चाहिँ सूचना चाहिँ कसरी सही तरिकाले पाउन सकिन्छ भनेर यो उल्लेख गरिएको छ। र भोटेको श्री त्रिशुली बाडीले सडक बनाएको थियो, त्यस रात उनको ल्यापटप बन्द भएन, ल्यापटपमा एआईले इन्टरनेटभरि छरिएका सूचना खोजिरहेको थियो, कहाँ कति क्षति भयो, को हराइरहेका छन्, कहाँ उद्धार भइरहेको छ, सरकारी निकायले के भनिरहेका छन् भन्ने विषयमा हरेक 5 मिनटमा नयाँ सूचना आउँथ्यो, उनी त्यसलाई जाँच्थे र पोर्टलमा अध्यावधि गर्थे भनेर विस्तृतमा यो चाहिँ यो कसरी चाहिँ उहाँले डेटालाई चाहिँ युरोपियन सङ्घको युकोस कोपरनिकस नामक अन्तर्राष्ट्रिय अन्तरिक्ष संस्थाले उपलब्ध गराएको डेटालाई पनि उहाँले कसरी उपयोग गर्नुभयो भन्ने विषय
0: कान्तिपुरको भनौँ अनलाइन सर्चमा गएर पढ्न सक्नुहुन्छ होइन त ओके इन्ट्रेस्टिङ रहेछ, उहाँलाई धन्यवाद दिनुपर्छ, उहाँले आफ्नो इनिसिएटिभ खेलाउनु भयो। हस् त महेन्द्रजी थ्याङ्क यू सो मच तपाईँलाई। हाम्रो श्रोताले टनलहरू बनाउँदा अथवा चाहिँ यस्तो बनाउँदा के कसरी भन्दो रहेछ भने हेर्न पनि सक्नुहुन्छ भन्दै आजको बसाइमा यति नै भयो। जान जाँदै आज राष्ट्रिय शोक दिवस हो, त्यस कारणले समस्त जो मृतकहरू हुनुहुन्छ र हराइरहेकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै होइन उहाँलाई पाउने आशा गर्दै प्रार्थना गर्दै हामी दुवै बिल्ने हौ है त।
3: हस्
0: नमस्कार।

0: BFBS Gorkha Radio.
1: नेपाली सेनाले जनविरोधित आयोजनाको कठिन भौगोलिक अवस्था पहिचान लगायतका कारण सोच जस्तो उद्धारमा तीव्रता हुन नसकेको बताएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक रथी सुभाष जङ थापा,
2: त्यो त्यहाँ ग्राउन्डमै कहाँनिर छ भन्ने कुरा लोकेट गर्नलाई नै हामीलाई समय लाग्ने देखिन्छ। अब अहिले त सबै ब्लु प्रिन्टहरू विविध प्राधिकरणसँग समन्वय गरेर ल्याएर यही ठाउँमा थियो भनेर हामी खन्न त सुरु गरिसक्यौँ, तर त्यो कारणले गर्दा पनि हाम्रो काममा चाहिँ चाहेको अनुसारको तीव्रता चाहिँ नदेखिएको हो। र अर्को कुरा चाहिँ त्यो अलिक खाल्टोमा पर्या भएर हिलोको मात्रा बढी भएर हामीलाई त्यहाँसम्म अप्रोच गर्न पनि धेरै नै कठिनाई भएको थियो। 3A र 3B सबभन्दा बढी ट्रुप्स झारेको अवस्था थियो, तर त्यही पनि हामीलाई काम गर्नेलाई जुन ठुल्ठुलो मेसिनहरू त्यो चाहिँ त्यहाँ झार्ने अवस्था चाहिँ थिएन। त्यसले गर्दाखेरि हाम्रो काममा अलिकति हाम्रो एनर्जी लेभल अथवा चाहेको अनुसार चाहिँ काम देखिएन। तर अहिले चाहिँ अलिकति जमिन पनि सुक्दै गयो, ठाउँ कहाँ छ के छ भन्ने कुराहरू चाहिँ खोज्दै हामी निकाल्ने प्रयासमा छौँ। र थप मेसिन पनि हामीलाई प्राप्त भयो 3A, अरू कहीँबाट जाने ठाउँ छैन। 3A टनलबाट 3B टनलमा निस्किने ठाउँ हामीले देख्यौँ, त्यहाँबाट तुरुन्तै हिजो हिँडाएको अब अहिलेसम्म पुगिसक्या होला। आजबाट चाहिँ झन् व्यापक रूपमा हाम्रो काम सुरु हुने चाहिँ म जानकारी गराउन चाहन्छु।
1: पत्रकार सम्मेलनमा सहायक रथी थापाले सुरुङ मार्ग पुरै नछिचोलेसम्म खोजी जारी राखिने पनि जानकारी दिनुभएको छ। साथै उहाँले भोटेकोशी बाढीबाट 11 जलविद्युत आयोजनामा क्षति पुर्याए पनि आयोजनाका सुरुङभित्र 121 मात्रै फँसेको आकलन गरिएको बताउनु भएको छ। आजको पत्रकार सम्मेलनमा उहाँले परियोजनाले 900 हाराहारी संख्यामा मान्छे टनलभित्र फँसेको भने पनि त्यो संख्या सबै टनलभित्र नरहेको बताउनु भएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानले बाढीमा 993 जना सम्पर्कविहीन भएको जानकारी दिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सीमावर्ती क्षेत्रमा बढ्दो प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न नेपाल, चीन र भारत सम्मिलित संयुक्त हिमालय विपद निगरानी तथा अनुसन्धान संयन्त्र तत्काल स्थापना गर्न सरकारसँग माग गरेको छ। पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले विपद सम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो। विपदका बेला हिमनदी, हिमताल, भूकम्पीय गतिविधि, मौसम, नदीको बहाव र जलवायु परिवर्तनका कारण भू आकृतिमा आउने फेरबदल सम्बन्धी तथ्याङ्कहरू वास्तविक समयमा आदान प्रदान गर्न यो संयन्त्र अपरिहार्य हुने नेकपाको ठहर छ। प्रस्तावमा नेपाल चीन नेपाल भारतसँग त्रिदेशीय संयन्त्र बनाएर त्यसको नियमित बैठक बस्नुपर्ने र संयुक्त वैज्ञानिक टोली मार्फत नियमित क्षेत्रीय अध्ययन तथा अनुगमन गरिनुपर्ने उल्लेख छ। नेपाली काङ्ग्रेसले रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड आर्थिक सहयोग प्रदान गरेको छ। नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री स्वर्णिम वाग्रेलाई भेटेर 1 करोडको चेक हस्तान्तरण गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो। रसुवाको भटेकोशी बाढीमा ज्यान गुमाएहरूको सम्मानमा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ। आज नेपालभरका सरकारी कार्यालयसहित विदेशका नेपाली दूतावास र नियोगमा समेत राष्ट्रिय झण्डा आधा झुकाइँदैछ। कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको जनाएको छ।
3: विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुई मध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्प बारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो।
1: फ्रान्स र बेलायतको बीचमा पर्ने टापु राष्ट्र गुन्सेले नेपाललाई 1.4 करोड रुपियाँ बराबरको सहयोग दिने भएको छ। बेलायत अधीनस्थ यो मुलुकले पीड़ितका लागि 50,000 पाउन्ड बराबरको सहयोग दिने भएको हो। गुन्सेको विदेश सहायता आयोग उपप्रमुख जेनिफर स्ट्राचानले सेल्टर बक्स नामको संयन्त्र मार्फत सहयोग दिने जानकारी दिनुभएको छ। फ्रान्सले लेखक भिक्टर ह्युगोको घर रहेको यो मुलुकको क्षेत्रफल 62 वर्ग किलोमिटर र जनसंख्या 66,000 मात्रै छ। जिल्ला प्रशासन कार्यालयले गोर्खाको मनास्लु र लार्के पास पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। हवस् त अहिलेसम्मका खबर यति नै, नमस्कार।

हजुर नमस्कार बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो सबैको रेडियो सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्ने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबेस गोर्खा रेडियो सुनेर बस्ने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर साउन्ड गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायमा म तुलसीको हार्दिक नमन

आदर्श सुधार कार्यक्रम स्वर्णिम संगमको वसाईको उछान मैले गीतकार आनन्द अधिकारीको गीत रचना आशिष अविरलको संगीत अनि नरेन्द्र प्यासीको स्वरमा रहेको एउटा सुमधुर गीतबाट गरिसकेको छु तिमी बिनाको जीवन सोच्न पनि सक्दिन। यो गीतबाट आज मैले कार्यक्रम स्वर्णिम संगमको ढोका उगारी सकेको छु। अवलङ्ग श्रोताहरू आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 22 गते एकादशी तिथि सोमबार नेपाल सम्बत 1146 तदनुसार आज भने सेप्टेम्बर 7 तारिक सन 2026 र आशा छ श्रोताहरू यो सप्ताहन्त यहाँहरूको सुखतै बित्यो भन्ने र यता मौसमको कुरा गर्ने भने नेपालमा आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा आज अपराह्न वर्षा भएको थियो भने अहिले पानी पर्ने क्रम चाहिँ रोकिएको छ र यहाँहरू पनि यो छोड्ने बेला यात्रा गर्दै हुनुहुन्छ भने अलिकति सावधानी चाहिँ अप्नाउनुहोला किनकि यो बर्सातको समयमा यात्रा गर्दाखेरि हामीले धेरै कुरालाई ख्याल गर्नुपर्दछ। त्यही भएर पनि यात्रा अनावश्यक नगरौँ पनि भन्न चाहन्छु र नेपालमा आज सूर्योदय बिहान 5:45 जाँदा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ 6:17 जाँदा हुँदैछ। श्रोताहरू मौसमको नि जानकारी भइसकेछ तिथिमितिको पनि कुरा भइसकेछ। अब नै कार्यक्रम स्वर्णिम संगमको बसाईको आजको बसाईको बारेमा कुराकानी गर्नुपर्दा श्रोताहरू आज सोमबार र सोमबारको बसाईको पहिलो खण्डमा म सधैँ जस्तै यहाँहरू माझमा आज पनि एउटा गीती कथा राख्नेछु भने कार्यक्रमको दोस्रो खण्डमा चाहिँ श्रोताहरू तपाईँ आदरणीय श्रोताहरूले नै सुन्न चाहनुभएका गीतहरू आज गीतहरू अनुरोध गर्न सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई कार्यक्रमको दोस्रो खण्डमा समेट्नेछु अनि तपाईँका प्रतिक्रियाहरूलाई पनि कार्यक्रमको दोस्रो खण्डमा नै समेट्दै जानेछु र आशा छ सधैँको सोमबार जस्तै आज पनि यहाँले कार्यक्रम सुनेर साथ दिनुहुन्छ र हामीसित प्रत्यक्ष रूपमा प्रतिक्रियाको माध्यमबाट जोडिनुहुनेछ भन्ने विश्वास लिएको छु। र आजको बसाईको पहिलो खण्डमा भने म कथाकार लीलाराज लिम्बूले लेख्नुभएको एउटा गीती कथा राख्नेछु र यो गीती कथाको शीर्षक रहेको छ परदेशी चेलीको दुःख। परदेशी चेलीको दुःख कस्तो हुन्छ सायद कथा सुनेपछि यहाँले अनुमान लगाइहाल्नुहुनेछ र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगेमा चाहिँ यसलाई संयोग मात्र ठानिदिनुहोला भन्न चाहन्छु र गीत सङ्गीत छँदैछ श्रोताहरू। कथामा समाजका पीडा सपना अनि अनुभूतिहरू पक्कै पनि हुने गर्दछ र एउटा सशक्त अभिव्यक्ति पनि हो र पक्कै पनि आजको कथा परदेशी चेलीको दुःखले यहाँहरूको मन छुनेछ भन्ने विश्वास लिएको छु र तपाईँहरूले पनि हामीसित प्रत्यक्ष रूपमा प्रतिक्रियाको माध्यमबाट जोडिन सक्नुहुनेछ र तपाईँका प्रतिक्रियाहरू प्राप्त भए पश्चात कार्यक्रमको दोस्रो खण्डमा समेट्नेछु। तर पहिलो खण्डमा भने चाहिँ आज पनि म एउटा गीती कथा राख्नेछु र यो कथाको शीर्षक रहेको छ परदेशी चेलीको दुःख। लेख्नु भएको छ लीलाराज लिम्बूले र अब भने म कथा राख्ने नै छु तर त्यसभन्दा अगाडि श्रोताहरू एउटा गीत सुनाउन मन लाग्यो यति बेला भने गायिका श्रेयसी च्यामजुङको स्वरमा रहेको एउटा गीत राख्न चाहन्छु। यो गीत लेख्नु भएको छ गीतकार धनवीर पुनले भने सङ्गीत यसमा राजकुमार बगरको रहेको छ।

0: SBS Gorkha Radio.
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

बिहानको 5 बजेको थियो, अझै बाहिर अध्ययारो थियो। शहरका अग्ला भवनहरूका च्यालमा केही बत्तीहरू बलिरहेका थिए। सडक सुनसान थियो, तर एउटा ठुलो घरको भान्सामा भने एउटा नेपाली चेली उठिसकेकी थिइन्। नाम थियो उनको माया। उमेरले भर्खर 30 पनि नपुगेकी माया केही वर्ष अघि आफ्नै गाउँको हरियाली, आमाको माया, बाबुको आशिष र भाइ बहिनीहरूका सपनाहरू बोकेर परदेश आएकी थिइन्। परदेश आउनु उनको रहर थिएन। घरमा ऋण थियो, बाबुको स्वास्थ्य कमजोर हुँदै गएको थियो, भाइ पढ्दै थियो, बहिनीको विवाह गर्नै पर्ने थियो। आफ्नै गाउँमा रोजगारीको कुनै भरपर्दो बाटो थिएन। त्यसैले एक दिन आमाको काखमा टाउको राख्दै उनले भनेकी थिइन्, आमा, म केही वर्षको लागि विदेश जान्छु, दुःख गर्छु, पैसा कमाउँछु, ऋण तिर्छु, भाइलाई पढाउँछु, अनि फर्केर तपाईँको छेउमै बस्छु। आमाले छोरीको कपाल मुसार्दै भनेकी थिइन्, छोरी, पैसा त कमाइएला, तर आफ्नो ज्यान र इज्जत जोगाएर बस्नु। त्यो बेला मायाले आमाको कुरा सामान्य रूपमा लिएकी थिइन्। उनलाई के थाहा थियो र परदेशमा पैसा कमाउनुभन्दा ठूलो सङ्घर्ष त आफूलाई सम्हालेर बाँच्नु रहेछ। परदेश पुगेको पहिलो दिनमा नै उनलाई लाग्यो यो संसार उनको कल्पनाभन्दा बिल्कुल फरक रहेछ। भाषा बुझिँदैन थियो, मान्छेहरू अपरिचित थिए, बाटो थाहा थिएन, आफ्नो भनेर चिन्ने कोही थिएन। घरमा काम सुरु गरेपछि उनको दिनको कुनै निश्चित अन्त्य हुँदैन थियो। बिहानै सबेरै उठ्ने, घर सफा गर्ने, खाना बनाउने, भाँडा माझ्ने, कपडा धुने, बच्चाहरूलाई हेरचाह गर्ने, फेरि घरका अरू काम। थकाइले शरीर गल्थ्यो, तर थाके भन्न पाउने अधिकार पनि थिएन। एक दिन उनले साहुसँग बिस्तारै भनिन्, म आज धेरै थाकेको छु, अलिकति आराम गरौँ। जवाफ आयो, काम गर्न आएको हो कि आराम गर्न? त्यसपछि माया चुपचाप भइन्। त्यो दिन पहिलो पटक उनले बुझिन्, परदेशमा आफ्नो पीडा सुनाउन पनि साहस चाहिँ दोहोऱ्याएछ।

यसरी यता परदेशमा जे जस्तो भए पनि उता घरमा फोन गर्दा भने मायाले कहिले आफ्नो वास्तविक दुःख सुनाउँदैन थिइन्। आमाले सोध्नुहुन्थ्यो, छोरी सन्चै छेस? माया मुस्कुराउँदै भन्थे, सन्चै छु आमा, काम राम्रो छ? राम्रो छ। अनि खाना समयमा खान्छेस? खान्छु नि आमा। आमालाई के थाहा छोरीले कति पटक अरूले खाइसकेपछि बाँकी खाना खाएकी छिन्, कति पटक भोकै सुतेकी थिइन्, कति पटक बिरामी भएर पनि काम गरेकी छिन्, कति पटक आँसु पुस्दै भाँडा माझेकी छिन्, कति पटक अपमान सहेर पनि चुपचाप बसेकी छिन्। किनकि उनलाई डर थियो, यदि आफू दुःखी भएको कुरा घरमा भनिन् भने बाबुआमाको मन झन् दुख्नेछ। त्यसैले परदेशी चेलीहरू धेरै पटक आफ्नो दुःखभन्दा ठुलो झुट बोल्ने गर्छन्। म ठिक छु। एक दिन मायालाई ज्वरो आयो। शरीर तातिरहेको थियो, टाउको भारी थियो, हात खुट्टा काँपिरहेका थिए। उनले काम गर्ने घरकी महिलालाई भनिन्, मलाई आज धेरै गाह्रो भएको छ, अस्पताल जानु पर्ला। तर जवाफ आयो, पहिला काम सक। मायाले त्यो दिन पनि काम गरिन्, बच्चालाई खाना खुवाइन्, भाँडा माझिन्, घर सफा गरिन्। सबै काम सकेपछि आफ्नो सानो कोठामा गएर ओछ्यानमा पल्टिन्। त्यहाँ उनलाई सम्झाउने कोही थिएनन्, औषधि खायो भन्ने कोही थिएन, तातो पानी खाऊ भन्ने पनि कोही थिएन, सुत छोरी म छु भन्ने आमा थिएनन्। उनले मोबाइल उठाइन्, आमाको नम्बर हेर्दै धेरै बेर बसिन्। फोन गर्न मन लाग्यो, तर फेरि सोचिन्, आमालाई भने भने उहाँ रातभरि निदाउनुहुन्न। फोन नगरी मोबाइल छेउमा राख्छिन् र सिरानी बिच्नै घरि रोइन्। परदेशको सबैभन्दा ठुलो पीडा गरिबी मात्र होइन रहेछ, एक्लोपन रहेछ। हजारौँ मान्छेहरूको भिडमा भएर पनि आफ्नो मान्छे नभएको अनुभूति रहेछ। कसैको जन्मदिनमा परिवार जम्मा भएको देख्दा आफ्नो घर सम्झनु, दसैँमा सबैले टिका लगाएको तस्विर सामाजिक सञ्जालमा राख्दा आफ्नो निधार खाली भएको सम्झनु, तिहारमा दिदीबहिनीहरूले भाइलाई माला लगाएको भिडियो हेर्दा आफ्ना भाइलाई सम्झनु, आमाको हातको खाना सम्झेर परदेशको होटलको खाना खाँदा आँसु झर्नु, बाबुको आवाज सुन्न मन लाग्दा समय नमिल्नु, र सबैभन्दा ठुलो कुरा आफ्नो दुःख सुनाउन मन लाग्दा पनि सुन्ने मान्छे नहुनु। दसैँ आयो, गाउँमा सबैजना घर फर्किरहेका थिए। मायाको घरमा पनि दसैँको तयारी थियो। भाइले फोनमा भन्यो, दिदी यसपालि त आउनुहुन्छ होला नि? माया केही पनि बोल्दैनन्, मौन बस्छिन्। अनि आउँदिन भाइ, किन? छुट्टी मिलेन। भाइ चुपचाप भयो। दिदी तपाईँ बिना दसैँ रमाइलो हुँदैन। मायाले आस्ने प्रयास गरिन्, अर्को वर्ष आउँछु नि। तर फोन काटेपछि उनको आँसु रोकिएन। त्यो दिन उनले काम गर्ने घरको झ्यालबाट बाहिर हेर्दै सोचिन्, म अरूको घरमा काम गरेर उनीहरूको घरको चाड रमाइलो बनाइरहेको छु, तर मेरो आफ्नो घरको चाड भने मेरो अभावमा अधुरो छ। त्यो विचारले उनलाई भित्रैदेखि छिर्यो।

0: Yes Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

यसरी समय बित्दै गयो। मायाले घरमा पैसा पठाई रहिन्। भाइको पढाइ चल्यो, बहिनीको विवाह भयो, घरको छानो फेरियो, बाबुको ऋण घट्दै गयो। गाउँका मानिसहरू भन्न थाले, मायाले त परिवार नै धानेकी छे। सबैले मायाको कमाई देखे, तर कसैले उनको थकाई देखेन। सबैले घर बनेको देखे, तर कसैले उनको मन भत्किएको देखेन। सबैले मायाले पठाएको पैसा गने, तर उनले गुमाएको समय कसैले गनेनन्। एक दिन गाउँबाट अचानक फोन आयो। भाइको आवाज असाध्यै डराएको थियो। दिदी, बाबालाई अस्पताल लगेका छौँ। मायाको मुटु खाम्यो। के भयो बाबालाई? अचानक बिरामी हुनुभयो। माया तुरन्त घर आउन चाहन्थिन्, तर छुट्टी माग्दा समस्या भयो। अहिले कसरी जान्छु? काम कसले गर्छ? मायाले हात जोडिन्। बाबा बिरामी हुनुहुन्छ, म एकपटक घर जान चाहन्छु। उनको आँखामा आँसु थियो, तर परदेशमा आँसु देखाएर मात्र छुट्टी पाइँदैन। उनले आफ्नो बचतबाट टिकटको पैसा मिलाइन्। अन्तत धेरै अनुरोधपछि घर फर्कने बाटो खुल्यो। तर विमानमा बस्दासम्म उनको मनमा एउटै डर थियो, बाबालाई केही भयो भने। गाउँमा पुग्दा बाबाको अवस्था गम्भीर थियो। माया बाबाको हात समातेर रोइन्। बाबाले कमजोर आवाजमा भने, छोरी धेरै दुःख नगर है। माया रोइन्, झन् बेसरी रोइन्। बाबा, तपाईँका लागि नै त हुने गएको थिए। बाबाले उनको टाउकोमा हात राख्दै भने, हामीलाई पैसा चाहिएको थियो छोरी, तर तिम्रो खुसीभन्दा ठुलो केही थिएन। त्यो कुरा सुनेपछि मायाको मन फुटेर आयो। उनले महसुस गरिन्, उनी पैसा कमाउन परदेश गएकी थिइन्, तर त्यसको मूल्यमा उनले आफ्नो जवानी, परिवारसँगको समय, चाडपर्व, आमा बाबुको साथ र आफ्नै मनको शान्ति गुमाउँदै गएकी थिइन्। केही समयपछि माया फेरि परदेश फर्किन बाध्य भइन्, किनकि घरमा अझै जिम्मेवारी बाँकी थियो। परदेशको विमानस्थलमा ओर्लिँदा बाबाले भनेका थिए, छोरी आफूलाई बचाएर काम गर्नु। आमाले भनेकी थिइन्, धेरै दुःख लाग्यो भने फर्केर आऊ। मायाले केही बोल्न सकिनन्। उनले आमाको खुट्टा समातिन्, आमाले छोरीको टाउकोमा हात राखिन्। दुवैको आँखाबाट आँसु बग्यो, विमान उड्यो। गाउँ तल सानो हुँदै गयो। मायाले झ्यालबाट बाहिर हेर्दै मनमा नै भनिन्, एक दिन म फर्कनेछु, अब सधैँको लागि फर्कनेछु। तर त्यो दिन कहिले आउँछ उनलाई थाहा थिएन। यसरी वर्षौँ बिते। माया अहिले पहिलेभन्दा धेरै कमाउँछिन्। घर पनि राम्रो बनेको छ। भाइ जागिरमा लागिसकेको छ। बहिनी आफ्नै घरमा छिन्। बाबुआमाको उमेर ढल्कँदै गएको छ। परिवार आर्थिक रूपमा बलियो भएको छ। तर मायाको मनमा एउटा प्रश्न अझै छ। मैले परिवारलाई सुख दिए, तर मैले आफैले भने कहिले सुख दिए? कहिलेकाहीँ राति काम सकेर कोठामा फर्किसकेपछि उनी आफ्नो अनुहार हेर्छिन्। आँखा मुनि कालो घेरा, अनुहारमा थकान, कपालमा समयभन्दा अगाडि देखिएका केही सेता रौँ। उनी आफैलाई सोच्छिन्, म यही जीवनको लागि परदेश आएको थिएँ। तर उत्तर आउँदैन। परदेशी चेलीहरूको कथा एउटै हुँदैन। कसैले राम्रो मालिक पाउँछन्, कसैले नराम्रो। कसैलाई सम्मान मिल्छ, कसैलाई अपमान सहनुपर्छ। कसैलाई समयमै तलब मिल्छ, कसैले महिनौसम्म आफ्नो मेहनतको पैसा पर्खनुपर्छ। कसैले बिरामी हुँदा अस्पताल पाउँछन्, कसैले बिरामी शरीर लिएर पनि काम गर्नुपर्छ। कसैको घरमा परिवारले हरेक दिन फोन गर्छ, कसैलाई महिनौसम्म आफ्ना मान्छेको आवाज सुन्न समेत गाह्रो हुन्छ। तर उनीहरूको एउटा कुरा भने मिल्छ, उनीहरू आफ्नो परिवारको लागि परदेशमा पसिना बगाइरहेका हुन्छन्। माया पनि आज परदेशमै छिन्, तर अब उनले एउटा कुरा बुझेकी छिन्। विदेश जानु, परदेश जानु अपराध होइन। विदेशमा काम गर्नु पनि लाजको कुरा होइन। आफ्नो परिवारको भविष्य बनाउन परदेशमा पसिना बगाउनु सम्मानको कुरा हो।

आदरणीय श्रोताहरू, यतिन्जेल यहाँहरूले सुन्नुभयो सधैँको सोमबार जस्तै आज पनि एउटा गीतिकथा, र यो गीतिकथाको शीर्षक रहेको थियो परदेशी चेलीको दुःख, जसलाई लेख्नुभएको थियो लीलाराज लिम्बुले। र यो कथाको कथावस्तुलाई बाँध्नको लागि आज मैले चारवटा गीत राखेको थिएँ। श्रोताहरू, कथामा गीतको सम्बन्ध गीतिकथामा निकै गहिरो हुने गर्दछ। श्रोताहरू, कहिलेकाहीँ गीतले भन्न नसकेका कुराहरू श्रोताहरू कथाले भनिदिन्छ, अनि कथाले छोएको मनलाई फेरि गीतले अझै गहिरो बाँधिदिन्छ। र आजको यो गीती कथाले पक्कै पनि तपाईँको मनमा केही प्रश्न, केही सम्झना, केही भावना छोडेको हुनुपर्दछ। परदेशी चेलीको दुःख यो कथाको कथावस्तुलाई भनौँ अझ गहिरो बनाउनको लागि, बाँध्नको लागि सुरुमा मैले राजन राईले लेख्नुभएको गीत राखेँ। राजन राई शिवाकोटीको सङ्गीत अनि अन्जु पन्तको स्वरमा पटक पटक बोलको गीत, त्यसपछि अर्को गीत राखेँ मैले। गीतकार लीलाराज कामबाङले लेख्नुभएको गीत थियो, जुन गीतमा स्वर शान्तिश्री परियारको रहेको थियो, शङ्कर थापा इस्मालको सङ्गीत रहेको बालुवाको महलमा यो गीत राखेँ मैले। लीलाराज कामबाङको गीत रचना उहाँको कलमबाट। अनि अर्को गीत राखेँ मैले रामकृष्ण ढकालको स्वरमा परदेशी जीवन। र आजको गीती कथा परदेशी चेलीको दुःख, यो कथालाई बिट मार्ने क्रममा चाहिँ मैले परदेशिनु बाध्यता हो होइन रहर प्रतीक्षा राईले गाउनुभएको गीत राखेँ। र यी गीतसँग जोडेका सम्पूर्ण स्रष्टा, सर्जक र शिल्पी मनहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब नै तपाईँका प्रतिक्रिया लाई म कार्यक्रमको दोस्रो खण्डमा समेट्नेछु। र आज भने चाहिँ यहाँहरूले गीतहरू अनुरोध गर्न सक्नुहुन्छ, छिटो अनुरोध भएको गीतहरूलाई म समेट्ने छिटो कोसिस गर्नेछु। ढिलो प्राप्त गरी अनुरोध भएको गीतहरूलाई कहिलेकाहीँ समयको पाबन्दीको कारणले गर्दाखेरि अटाउन गाह्रो हुन्छ। यहाँ मिनी कालीकोटी राईले पनि एउटा गीत मागिसक्नु भएको जस्तो लाग्यो, तर यति बेला पनि चाहिँ म यहाँहरू माझमा गीतकार लिलु गुरुङले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, सत्यराज आचार्यको स्वरमा। सङ्गीत यसमा बिबी अनुरागीको रहेको छ। र गीत पश्चात पनि यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा चाहिँ तपाईँका प्रतिक्रिया अनि तपाईँले सुन्न चाहनुभएको गीतहरूलाई कार्यक्रममा समेट्दै जानेछु।

0: Dilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: बाढीमा बेपत्ता र पीड़ित परिवारको डीएनए संकलन तथा मिलाउने काममा पाँच देशका विज्ञले सहयोग गरिरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा दिएको जानकारी अनुसार भारत, चीन, जापान, सिङ्गापुर र कोरियाबाट आएका विज्ञले डीएनए मिलाउने काममा सहयोग गरिरहेका छन्। उनीहरूलाई नेपाली फोरेन्सिक विज्ञहरूले सहयोग गरेका छन्। डीएनए संकलनका लागि जिल्ला र काठमाडौँमा विभिन्न स्थान तोकिएको छ। भदौ 10 गते बाढीका बेला चीनतर्फ रहेर अलपत्र परेका 536 नेपाली स्वदेश फर्किसकेका पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गल्छी त्रिशुली जोड्ने सडकमा पर्ने टाढी नदीको पुल बनाउने काम जारी छ। यस्तै जलविद्युत सुरुङमा थुनिएका श्रमिकको उद्धारका लागि भारत, चीन, कोरिया र अस्ट्रेलियाका विज्ञलाई युएई र मलेसियाका उद्धारकर्मीले पनि साथ दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मोडल परिवर्तन गर्न आह्वान गर्नुभएको छ। रसुवा बाढीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नयाँ निर्माणका साथै विकासको मोडल परिवर्तन गर्न सुझाव दिनुभएको हो।
4: यो समय पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण, पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
3: विपत्तिमा परेका नागरिकको आवाज सुन्नु सबैको कर्तव्य हो भन्दै उहाँले पीडितको भनाइअनुसार काम गर्न ध्यानाकर्षण गराउनु भएको छ।
4: हामीलाई थाहा छ, विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो। त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्त्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
3: राष्ट्रपति पौडेलले तापक्रम वृद्धिका कारण परेको असर न्यूनीकरणका लागि पीडित राष्ट्रका तर्फबाट अपिल पनि गर्नुभएको छ।
4: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: पौडेलले आजै बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किनु भएको छ। उहाँले रसुवागढी, टिमुरे, कट्टेखोला, स्याब्रुबेसी, हाँकुबेसी, मैलुङ, कैदलटार, पैरेबेसी, बेत्रावती तथा माथिल्लो त्रिशुली 3A र बी लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ। जलविद्युत आयोजनामा फँसेका आफन्तजनको खोजी गरिदिन पीडित परिवारका सदस्यले काठमाडौँ माइतीघरमा हार गुहार गरेका छन्। बाढी आएको 13 दिन बितिसक्दा पनि जलविद्युत आयोजनामा बेपत्ता कर्मचारी र स्थानीयको अझै खोजी हुन नसकेको भन्दै उनीहरूले उद्धार प्रयास प्रभावकारी र व्यापक बनाउन आग्रह गरेका हुन्। बेपत्ता आफन्तको तस्विर सहितका प्लेकार्ड बोकेर उनीहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। आफ्ना मान्छे हराएको 13 दिन बितिसक्दा समेत उनीहरूको अवस्था र खोजी उद्धारको विषयमा सरकारले कुनै जानकारी नदिएको उनीहरूको गुनासो छ। हालसम्म भोटेकोसी बाढीमा परेका 1355 जनाको शव फेला परेको छ। फेला परेका सबमध्ये 98 जनाको शनाखत गरेर परिवारलाई बुझाइएको छ। 4993 जना सम्पर्कविहीन छन्। विपद जोखिम न्यूनीकरण प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा खोजी उद्धारका लागि 21,400 सुरक्षाकर्मी खटाइएको छ। मुलुक विपत्तिमा परेको बेला सामाजिक सद्भाव पड्काउने र खुसी लागेको भन्दै भिडियो सार्वजनिक गर्ने बैतडीको युवालाई पक्राउ गरिएको छ। सामाजिक सद्भावमा आघात पुर्याउने भिडियो प्रसारण गरेको आरोपमा बैतडीको सुर्नामा 7 का 24 वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरिएको हो। काठमाडौँ चन्द्रागिरी 12 बलम्बो बस्दै आएका मडैलाई जिल्ला अदालतबाट कारोबार ऐन विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा म्याथप गरेर हिरासतमा राखिएको छ। मडैले भोटेकोसी बाढीबाट भएको जनजनको क्षति पारे विभिन्न जातजातिलाई होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी व्यक्त गर्ने भिडियो बनाएर फेसबुकको रिलमा राखेका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियासँगको युद्ध हिउँदसम्म जाने अनुमान गरेको बताउनु भएको छ। किबमा डोनाल्ड ट्रम्पका विशेष दूतसँग शान्तिवार्ता भए पनि जेलेन्स्कीले तत्काल युद्ध रोक्ने सम्भावना नदेखिएको बताउनु भएको हो। थप नाइजेल एडर्लीबाट
2: Following a weekend of diplomacy, Russia's attacks on Kyiv have resumed. The city is now facing more daily air raid alerts than at any stage during the conflict. But the drones currently bombarding Ukraine are new, jet-powered, faster and harder to intercept.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार, म महेन्द्र.

हजुर श्रोता, यो सुमधुर गीत मैले यहाँहरू माझमा राखेँ हरिदत्त फुलाराको स्वरमा। गीत लेख्नु भएको थियो जानु काम्बाङ लिम्बुले, र यसै गीतको साथ आज मैले कार्यक्रम स्वर्णिम सङ्गमको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेछु, र दोस्रो खण्डमा सम्पूर्ण श्रोताहरूलाई पूर्ण कार्यक्रममा स्वागत गर्न चाहन्छु। बेबेस गोर्खा रेडियो घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो बेबेस गोर्खा रेडियोको व्यवसायको दोस्रो खण्डमा अब नै तपाईँका प्रतिक्रियाहरू अनि तपाईँले सुन्न चाहनुभएका गीतहरूलाई म समेट्दै जानेछु, र तपाईँका प्रतिक्रियाहरूलाई म फटाफट समेट्ने कोसिसमा छु। यहाँ हेर्दैछु यहाँहरूको प्रतिक्रिया आएको छ या छैन, आएका जति प्रतिक्रियाहरूलाई समेटिहाल्छु। यहाँ लेख्नुहुन्छ कुलराज दुराजी हुनुहुन्छ, उहाँ चाहिँ अहिले स्कटल्यान्ड छेउबाट हुनुहुन्छ, अर्थात् बेलायतबाट हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ भेरी नाइस, आज मैले इलामको थुम्के रानीको तस्विर राखेको छु, र थुम्के रानी चाहिँ यो इलामको माई जोगमाई गाउँपालिकामा अवस्थित ठाउँ हो, र पछिल्लो समय यो भनौँ पर्यटकीय दृष्टिकोणले पनि निकै राम्रो मानिन्छ। धेरै आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गर्छन्, र यसैको तस्विर मन पराइदिनु भएको होला कुलराज दुराजीले, उहाँलाई धन्यवाद दिन चाहन्छु। र उहाँ अगाडि लेख्नुहुन्छ, दर्शन नमस्ते तुलसी सर, साथै देश विदेशबाट स्वर्णिम सङ्गम बेबेस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण मित्रजनमा हार्दिक नमन, म कुलराज दुरा भनेर लेख्नु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कुलराज दुराजीलाई। यसै गरी यहाँ नर्थ क्यारोलिनाबाट एनपी परदेशीजी लेख्नुहुन्छ, उहाँ लेख्नुहुन्छ लहै आसेङ, यताको बिहानी त सुरु भइसकेको छ, तपाईँको कार्यक्रम सुन्दै र आजको गीतिकथा सुन्दै गर्दा आनन्द पनि लाग्यो, कथा कथा परदेशी चेलीको पीडाले मनलाई कटक्कै पनि खायो, तर पनि रेडियो सुन्ने क्रम जारी छ। यति बेला भनेपछि म यो नर्थ क्यारोलिनाकै निकै अग्लो ठाउँ हुन त यसलाई हिमालय भनिन्छ, हिउँ नपरे पनि, र यो माउन्ट मैचियाल भन्ने ठाउँतिर पो जाँदैछु गाडीमा, रेडियो सुन्दै करिब 5 घन्टाको यात्रा हुनेछ र निरन्तर सुन्दै जानेछु भनेर लेख्नु भएको छ। ओहो ल, साह्रै खुसी लाग्यो। हाम्रो एनपी परदेशजी अहिले चाहिँ भनौँ नर्थ क्यारोलिना भएको छ, हामीलाई सुनिरहनु भएको छ, सुनेर उहाँ चाहिँ अहिले सो ठाउँ युएसए अमेरिकाको नर्थ क्यारोलिनाको अग्लो स्थान रहेछ यो माउन्ट मिचियाल भने जस्तो लाग्यो उहाँले, यही ठाउँ को यात्रामा हुनुहुँदो रहेछ, ल त रमाइलो गर्नुहोला, सायद आज बिदा पनि रहेछ उहाँहरूको, खुसी लाग्यो। उता बोस्टनतिर पनि बिदाई छ जस्तो लाग्यो, रघु भट्टराईजीले अघि केही लेख्दै हुनुहुन्थ्यो, आज छुट्टी जस्तै कुरा लेख्नु भएको थियो, र हाम्रो एनपी परदेशजीको चाहिँ आज करिब करिब फुर्सतिलो दिन रहेछ, निकै घुमघाममा हुनुहुन्छ, साह्रै खुसी लाग्यो, यहाँलाई शुभयात्रा भन्न चाहन्छु। यसै गरी मिनी कालीकोटी रायजी बेलायतबाट लेख्नुहुन्छ, नमस्ते तुलसी दाई, म नि सुरुबाटै सुनिरहेछु, गीतिकथा सुनेर बसिरहेछु, सुन्दर तस्विर दाई, अनि आज मलाई चाहिँ नेपाली हामी बोलको गीत रहुला कहाँ नेपालै नरहे, यो गीत चाहिँ म हाम्रा सम्पूर्ण श्रोताहरूको लागि पनि सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु मिनी कालीकोटी रायजीलाई, उहाँले एउटा गीत माग्नु भएको छ। आज नेपाल सरकारले यो भोटे कोशीमा गएको भदौ 10 गते गएको बाढी र त्यसबाट भएको ठुलो जनधनको क्षतिले सिङ्गो नेपालीहरूको मन रोइरहेको अवस्थामा आज शोक दिवस पनि घोषणा गरेको छ। सार्वजनिक विदा नदिए तापनि राष्ट्रिय झण्डा झुकाइएको छ, र आजको दिन चाहिँ श्रोताहरू शोक दिवस, यो दिवस भन्ने साथ कहिलेकाहीँ उत्सवको रूपमा हामी लिने गर्दछौँ, तर यो उत्सव होइन, यो सम्झनाको दिन हो, हामीबाट टाढा भएका तिनै प्रिय आत्माहरूलाई सम्झिने दिन हो, उहाँहरूले छोडेर जानुभएको सम्झना र योगदानप्रति आज श्रद्धा सुमन अर्पण गर्ने दिन पनि हो। आँखा रसाए पनि सम्झनाहरू चाहिँ कहिल्यै मर्दैनन् श्रोताहरू, मान्छे टाढा भए पनि उनीहरूले दिएको माया र प्रेरणा सधैँभरि हाम्रो मनमा जीवितै रहने गर्दछ, र यो शोक दिवसको सन्दर्भमा दिवंगत आत्माप्रति म पनि रेडियोको तर्फबाट पनि भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, र शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छु, र शोक
दिवसको यो दुःखद क्षणमा छौँ हामी। राज्यले पनि शोक दिवस घोषणा गरेको हुनाले हामी ती सम्पूर्ण मृत आत्माहरूलाई पनि सम्झनेछौँ र उहाँप्रति श्रद्धासुमन पनि व्यक्त गर्दै संसारभरको नेपालीहरूको एउटै चाहना हुने गर्दछ, नेपाली नेपाली हामी रहौँला कहाँ नेपालै नरहे। अहिलेलाई भने यही देशको एउटा बिम्ब टिपेको देशभक्ति गीत राख्न चाहन्छु। माधव प्रसाद घिमिरेले लेख्नुभएको गीत हो र यसमा सङ्गीत रहेको छ नातिकाजीको र यसमा सुर पनि नातिकाजीकै रहेको छ र यो गीत चाहिँ मिनी कालीकोटी राईजीले अनुरोध गर्नुभएको। उहाँ चाहिँ अहिले बेलायतको अक्सफोर्ड केन्टबाट हुनुहुन्छ र आज राष्ट्रिय शोक दिवस परेको हुनाले हामी शोकमा छौँ र यो सम्झने दिनु तिनी आफन्तहरूलाई प्रिय आत्माहरूलाई र हामी सम्झँदै गर्दा उहाँहरूको पनि चाहना सायद यस्तै यस्तै थियो होला। हामी नेपाली हौँ, नेपालमै रहन्छौँ र यो देश रहन्जेलसम्म हामी हाम्रो पहिचान नेपाली भन्ने उहाँहरूको चाहना थियो होला। तर भटेको श्रीको त्यो ठुलो बाढीले उहाँहरूको त्यो चाहना त्यो इच्छा परिवारबाट पर पुर्याइदिएको छ। उहाँहरू हामीमा नरहे तापनि उहाँहरू जिउँदो छँदा पनि उहाँहरूको चाहना यस्तै थियो होला, नेपाली हामी रहौँला कहाँ नेपालै नरहे। अहिलेलाई भने यही गीत मिनी कालीकोटीजीले अनुरोध गर्नुभएको छ नातिगाजीको स्वरमा।

0: SBS गोर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी

हजुर आदर्श सुधार कुरा मिल्यो मन मिल्यो घर जमजा गर्ने हो यो गीत राखे मैले कविता श्रेष्ठ र निशान भट्टराईको स्वरमा गीत लेख्नु भएको थियो एनपी परदेशी जो यतिखेर युएसए अमेरिकाको नर्थ क्यारोलिनाबाट हामीलाई सुनिरहनु भएको छ उहाँ चाहिँ अन्त हुए गाडीमा ड्राइभिङमा हुनुहुँदो रहेछ र आज करिब करिब चार पाँच घन्टाको यात्रामा उहाँ चाहिँ अहिले त्यस क्षेत्र अर्थात् माउन्ट मिचेल भन्ने पहाड त्यो अमेरिकाको नर्थ क्यारोलिना राज्यमा पर्ने पहाड चढ्नको लागि जाँदै हुँदो रहेछ करिब 6684 फिट 2037 मिटर अग्लो यो पूर्वी अमेरिकाको सबैभन्दा अग्लो चुचुरोको रूपमा लिने गरिन्छ र सोही पहाड चढ्ने सोचमा त्यतातिर जाँदै हुँदो रहेछ नेपाल नआएर अहिले भने उहाँ चाहिँ उता युएसएकै एउटा अग्लो पहाड माउन्ट मिचेलतिर जाने घुम्ने कुरा मिलाउने तर्खरमा हुँदो रहेछ र अन्त बाटोबाट हामीलाई प्रतिक्रिया लेखेर पठाउनु भएको थियो उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अनि खेलमती लिम्बू

थिए र यो परदेशीको चेलीको बेदनामा आधारित गीत कथाले साह्रै मन रुवायो है तुलसीजी। अनि हामी परदेशी सबैको कथा यस्तै नै हो, कथालाई हजुरको मिठो वाचनले धेरै उचाइमा पुर्याइदिनु भएको छ। गीतहरू सबै मलाई मन पर्यो र सम्धीजीको गीत अर्थात् लीलाराज कामकजी गीत पनि सुनिसके, अब सबैमा हजुरकै रोजाइमा एउटा गीत सुनाइदिनु होला है भन्दै बिदा। म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। उहाँले गीतिकथामा आफ्नो सम्धी लीलाराज कामबाङको गीत पनि सुने भने लेख्नु भएको छ र पनि तपाईँकै रोजाइमा एउटा गीत भन्नुभएको छ, म एउटा गीत केही क्षणपछि राख्ने नै छु। यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ चाहिँ अहिले जर्मनीको हम्बर्गबाट हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मित्रबहादुर कार्की दाई नमस्कार तुलसी सर भन्नु लेख्नु भएको, ओहो साह्रै खुसी लाग्यो। हाम्रा मित्रबहादुर कार्की दाई नचिकारुण्यबाट माफ गर्नुहोला न्युयोर्कबाट हुनुहुन्छ, उहाँ चाहिँ लङ आइल्यान्ड न्युयोर्कबाट हुनुहुन्छ। अलिकति अस्वस्थ हुनुहुन्छ, बिरामी जस्तो पनि लागेको थियो र आमाले चाहिँ हाम्रा मित्रबहादुर कार्की दाईलाई खाना खुवाउँदै गरेको एउटा सानो फुटेज पनि भिडियो पनि राख्नु भएको थियो। हामी कामना गर्छौँ शीघ्र स्वास्थ्य लाभको है त यहाँलाई, र धेरै खुसी लाग्यो आज सुनिरहनु भएको रहेछ युएसएबाट न्यु बाट। उहाँलाई धन्यवाद दिन चाहन्छु र तपाईँको छिमेकी हराउनु पनि शङ्ख नारायण प्रजापतिज्यू कता हुनुहुन्छ आजकल। लीलाराज कामबाङजी लेख्नुहुन्छ बेलायतबाट, गीतकार लीलाराज कामबाङजी हुनुहुन्छ, मेरो नाम रासीको लुङ्गाको यो कथा मेरो सिर्जनाले सजाउनु भएकोमा तपाईँ तुलसी बस्ने सरलाई एक्काइस तोपको सलाम भन्नुभएको छ। हा खुसी लाग्यो, मेरो नाम भने आजको परदेशीको परदेशी चेलीको दुःख लीलाराज लिम्बूले लेख्नु भएको थियो, कामबाङ लिम्बू लेख्नुभयो कि अर्कै लिम्बू पर्नुभयो, जे होस् खुसी लाग्यो भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु, तपाईँलाई पनि एक्काइस तोपको सलाम छ। कस्तो सम्यक कथा सँग समर्पित मेरो सिर्जनाले यसरी स्थान पाउँछ भन्ने त लागेकै थिएन, कथा अत्यन्तै मर्मस्पर्शी लाग्यो, निकै भावुक बने। नमस्कार तुलसी बस्नेत सर, सम्झनामा मेरो सम्धी साहेब, द्वारिका थापा मगर, शकुन्तला खत्री, जुनिना राई, होमा लिम्बू, शर्मिला अधिकारी, सुमी लिम्बू, त्यस्तै जानु कामबाङ लिम्बू, नूतन भूषाल, सबै सबैलाई मिठो सम्झना र अन्त्यमा देशले गुमाएका सन्तानहरू जो दुःखद बाढीको चपेटामा परेर उहाँहरूलाई उहाँहरूको त्यो जीवन चोडेर लाग्यो, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। घाइते सबै सबैमा छिट्टो शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्न चाहन्छु। मिल्छ भने दीपश्रेष्ठ सरको हर रात बोलको गीत सबै श्रोताहरूमा राखिदिनु होला है भनेर लेख्नु भएको रहेछ। धन्यवाद दिन चाहन्छु यहाँलाई, केहीछिनपछि त्यो गीत राख्ने नै छु। यहाँलाई धन्यवाद दिन चाहन्छु। नमस्कार सर, सुनिरहेको छु, गीती कथा मार्मिक थियो, उस्तै मिठा गीतहरू, धन्यवाद सर भन्नु नूतन भूषालले इजरायलबाट लेख्नु भएको छ। नूतनजीलाई पनि धन्यवाद दिन चाहन्छु। र यहाँ वाइके सरलजी लेख्नु छ, नमस्कार तुलजय, कार्यक्रम सुन्दैछु, गीती कथा सुने मार्मिक थियो, कथाकारज्यूलाई बधाई तथा शुभकामना छ। यो गीती कथा सुन्दै गर्दा म आफू पनि कुनै बेला परदेशी भूमिमा हुँदा केही कुराहरू मानसपटलमा ताजा भएर आयो। कान्धारको एयरपोर्टको आसपास सुरु सुरुमा फिल्डमा काम गर्थे, फिल्डमा काम गर्दा सेफ्टीको कारण पनि कारणले पनि हो, अमेरिकन र ब्रिटिस आर्मी टाइपको त्यो घुँडासम्म आउने गरुङ्गो बुट लगाउनु पर्थ्यो, बानी नभएकोले पनि होला खुट्टा पोलेर रुन मात्रै सकिएन। फेरि पनि हामी नेपालीहरूको एउटा बानी चाहिँ निकै मजाको छ, पीडा लुकाउन माहिर छौँ हामी नेपाली भनेर लेख्नु भएको छ। र फेरि दिनभर कामको सिलसिलामा जति नै दुःख पीडा भए पनि आफ्नो सपरिवारसँग फोनमा एकल बोल्न पाउँदा ती पीडाहरू सबै गायब हुन्थ्यो। यो शक्ति चाहिँ हामी नेपालीसँग गजबकै छ। एउटा कुरा चाहिँ म भन्न छुटाउँदिनँ कि बेबेस गोर्खा रेडियो हाम्रो हर पलको साथी थियो त्यति बेला। मलाई कान्धारमा 5 वर्ष टिकाउन बेबेसले निकै ठुलो भूमिका खेल्यो, म बेबेसलाई धन्यवाद भन्न चाहन्छु। दाई अन्तमा समय मिलेमा कमल विष्टजीको तिम्रो नयनको झिल क्षितिजमा बोलको गीत बजाइदिनुहोस् है, धन्यवाद नमस्कार भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। म यहाँले अर्थात् वाइके सरलजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, त्यो गीत पनि म सुनाउने नै छु, कार्यक्रम सुन्दै जानुहोला, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हरिराईजी लेख्नुहुन्छ फेल्तम लन्डनबाट हुनुहुन्छ,
तुलसी सर नमस्कार। म आज पनि यो कार्यक्रम छडिमसँग सुनिरहेछु। मिठा मिठा गीतसँगै सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु। आजको गीतिकथा साह्रै राम्रो र मर्म स्पर्शी।

लाग्यो र उस्तै मिठो गीत संगीत कथाकार ज्यूलाई धेरै साधुवाद। यो मर्मस्पर्श कथाको लागि हजुरहरूको यस्तो सुन हजुरको यस्तो सुन्दर लेखन कार्यले सधैँ निरन्तरता पाइरहेको शुभकामना भन्न चाहन्छु भनेर अगाडि लेख्नुहुन्छ। अझ तुलसी सरले कथाको भावमा डुबेर आफ्नो जादुमय प्रस्तुतिले झनै भाव विह्वल बनाइदिनु भयो। कथाकार ज्यू र प्रस्तुता तुलसी सर दुवैजनालाई धेरै धेरै धन्यवाद साथै शुभकामना। अनि सर आज मिल्छ भने हाम्रा वरिष्ठ गीतकार आदरणीय घनबहादुर थापा मगर सरको रचना अनि जुन गीत आजको गीती कथाको पात्रसँग पनि मिल्दो जुल्दो छ झुल्के घामको किरणसँगै उडी गयो जहाजमा भन्ने गीत रोशन गुरुङज्यूले गाउनुभएको हो। सो गीत आफ्नै अभिरुचिमा तुलसी सर साथै सम्पूर्ण श्रोताहरूलाई सुन्न सुनाउन चाहन्छु धन्यवाद भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु म हाम्रा हरि राईजीलाई। यहाँ तिनवटा गीताको अफर आएको छ अनुरोध आएको छ। यहाँ लीलाराज कामबाङजीले चाहिँ एउटा गीत माग्नु भएको छ दीप श्रेष्ठले गाउनुभएको हरराज सपनीमा ऐठन हुन्छ। अनि वाइके सरलजीले चाहिँ कान्दार अफगानिस्तान बस्दाको प्रसङ्ग जोड्नु भएको छ। गीती कथा चाहिँ आफ्नै जीवनसँग पनि कथा कथा मेल खायो र हामी नेपालीको एउटा गजबको बानी छ है त्यो चाहिँ जति पनि हामी पीडा सहने शक्ति चाहिँ छ भनेर लेख्नु भएको छ। अनि यही मेसोमा बेबेज गोर्खा रेडियोलाई पनि उहाँले हरपरको साथी भन्नुभएको छ त्यहाँ टिकाउनको लागि ठुलो योगदान दिएको कुरा लेख्नु भएको छ खुसी लाग्यो र म उहाँले अनुरोध गर्नुभएको गीत पनि केही छिन पछि राख्न नै छु तर यति बेला भने चाहिँ झुल्के घामको किरणसँगै गीत राख्न चाहन्छु। रोशन गुरुङको स्वरमा यो गीत हरिराईजीले अनुरोध गर्नुभएको गीत हो। सङ्गीत यसमा गणेश पराजुलीको रहेको छ अनि गीत रचना रहेको छ घनबहादुर थापा मगरको।

0: यो गजल मैले यहाँ अटाए भोजराज घिमिरेले लेख्नु भएको थियो. गजलका शेरहरू भने कमल विष्टको स्वर रहेको थियो र यो गजलको अनुरोध चाहिँ यहाँ वाइके सरलजीले काठमाडौँबाट गर्नुभएको थियो. कमल विष्टकै सङ्गीत रहेको थियो र उहाँले धेरै कुरा लेख्नु भएको थियो आज गीत आजको गीतिकथा सुनेर र उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र अर्को एउटा गीतको पनि अनुरोध आएको छ लीलाराज कामबाङ गीतकार लीलाराज कामबाङजीले. यो भटेकोसीको बाढीमा परेर ज्यान गुमाएको सबै सबै ती मृत आत्माहरूको चिर शान्तिको कामना गर्न चाहन्छु र उहाँहरूप्रति भावपूर्ण श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु. आज सरकारले नै राष्ट्रिय शोक दिवस दिएको दिन मैले पनि सम्झेँ अनि सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हर रात सपनीमा ऐठन हुन्छ गाउँमा सायद पहिरो गएकी यो गीत सुनाइदिनु होला भन्नुभएको छ विप्लव प्रतीकले लेख्नु भए गीत हो. त्यो गीत त म सुनाउने नै छु तर एउटा छोटो विश्राम लिइहाल्छु.
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको साह्रै गाह्रो हुँदो रहेछ.
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको.
2: ए त्यो त सजिलै छ नि. फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स.
1: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो.
2: हो त नि. यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ. यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्. यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ.
3: Radio.

यो गीत मैले हरमाजमा राखे लीलाराज कामबाङको अनुरोधमा गीतकार हुनुहुन्छ लीलाराज कामबाङ स्वयं र उहाँले यहाँ लेख्नु भएको छ फेरि पनि यो गीत बज्दै गर्दाखेरि त्यो भदौ 10 गतेको अत्यन्तै डरलाग्दो घटनाको याद आयो र मन पनि कथा कथा बहकिन्छ यस्ता गीतहरू सुन्दै गर्दा र सो घटनामा परेर ज्यान गुमाउनुभएका सबैप्रति श्रद्धा सुमन त छँदैछ घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामी अक्सफोर्ड नेपाली समाजले पनि केही रकम सहयोग गर्नको लागि यता युद्धस्तरमा लागिरहेका छौँ भनेर लेख्नु भएको छ अझन्तै पुण्य काम गरिरहनु भएको रहेछ खुसी लाग्यो वास्तवमा एक थोकी सुखी हजार थोकी नदी भनिन्छ तपाईँहरूको त्यो सासानो सहयोगले पनि ठुलो एउटा आशा जाग्नेछ र यस्ता कामहरू गर्नुभएकोमा यहाँलाई धेरै धेरै हामी धन्यवाद दिन चाहन्छु र आज नेपाल सरकारले पनि राष्ट्रिय शोक दिवस घोषणा गरेको छ यो भोटेकोशीको विपत्तिको सन्दर्भमा राष्ट्रिय शोक दिवस घोषणा गरेको छ कामना गरौँ अब शोकलाई शक्तिमा बदल्ने शोकमा डुबेर बस्नु हाम्रो सधैँभरिको नियति हुन सक्दैन श्रोताहरू यही शोकलाई शक्तिमा बदल्दै फेरि उठ्नुपर्छ र जिम्मेवारी तपाईँ हाम्रो हो आँखाका आँसुहरू पुछौँ पीडालाई साहसमा बदलौँ र भत्किएका ठाउँहरूबाटै एउटा नयाँ सुरुवात पनि गरौँ भन्न चाहन्छु हामीले गुमाएकाहरूको सम्झनालाई कमजोरीको रूपमा लिनु हुँदैन यसलाई अगाडि सुधारेर हिँड्ने एउटा शक्तिमा बदलौँ भन्न चाहन्छु विपत्तिले हामीलाई तोड्न खोजेको छ तर हाम्रो एकता साहस र सङ्कल्पले हामीलाई अझ बलियो बनाउनेछ यी र यस्ता गीतहरू सुन्दै गर्दाखेरि थोरै मनमा पीडा होला तर आज शोक दिवस परेको हुनाले पनि मैले अलिकति यस्तै भावका गीतहरू राखिरहेको छु र लीलाराज कामबाङजीले अनुरोध गर्नुभएको यो गीत राखिने छु र नूतन भूषालजीले पनि एउटा गीत अनुरोध गर्नुभएको रहेछ उहाँको प्रतिक्रिया पढिहाल्छु अघि छोटो प्रतिक्रिया लेख्नुभएको थियो यहाँ लेख्नु भएको छ नमस्कार सर सुनिरहेछु गीती कथा मार्मिक थियो उस्तै मिठो गीत धन्यवाद सर अनि विध्वंसकारी बाढीले बाढीमा परि मृत्यु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु कर्णदासको आवाजमा रहेको गीत जिन्दगीको के भरोसा सुनाइदिनु होला है भन्नुभएको छ धन्यवाद दिन चाहन्छु उहाँलाई गोपाल पौडेलजीले चाहिँ कताबाट लेख्नुभयो चलचित्र बेहुलीको अफिसियल ट्रेलर सार्वजनिक कमाईको 5% बाढी पहिरोलाई सहयोग गर्ने घोषणा गरेका छौँ भन्नुभएको छ धन्यवाद दिन चाहन्छु उहाँलाई पनि यो पुण्य कामको लागि गोपाल पौडेलजीले कताबाट लेख्नुभयो यहाँलाई धन्यवाद दिन चाहन्छु अनि छवि थापा मगजज्यू लेख्नुहुन्छ फोक्सटन के न्युकेबाट नमस्ते तुलसी लोकप्रिय कार्यक्रम सुनिरहेछु आहा कति सुन्दर ठाउँ फोटो हेर्दै आनन्द आउने गीती कथा मार्मिक लाग्यो समय सान्दर्भिक अहिले हाम्रो नेपाली चेलीहरूले विदेशमा भोग्नु परेको जीवन भावुक बनायो कथाकारज्यू र हजुरलाई धन्यवाद समयले साथ दिएमा मेरो यो सानो संसार बोलको गीत गायिका दावा ग्याल्मोले गाउनुभएको गीत यो बेला कार्यक्रम सुनेर रहनुभएका देश तथा विदेशका सम्पूर्ण श्रोतालाई सुनाउन चाहन्छु र सबैका पल बाँकी रहोस् शुभ रहोस् भन्नुभएको छ हरि राईजीले उहाँलाई पनि धन्यवाद दिन चाहन्छु माफ गर्नु छवि थापा मगरज्यूले उहाँलाई पनि धन्यवाद दिन चाहन्छु हरि राईजीले चाहिँ मलाई धन्यवाद गीतको लागि भन्नुभएको छ फेल्थम लन्डनबाट जो आफै पनि गायक सङ्गीतकार पनि हुनुहुन्छ हरि राईजीले पनि धन्यवाद दिँदै नूतनजीले अनुरोध गर्नुभएको गीत राखिहाल्छु त्यस पश्चात म छवि थापाजीले अनुरोध गर्नुभएको गीत राखेर आजको यो व्यवसायबाट बिदा हुनेछु है त नूतनजीले अनुरोध गर्नुभयो गीत चाहिँ कारणवश अर्को परे जस्तो लाग्यो उहाँले जिन्दगीको के भरोसा गीत माग्नु भएको थियो कहिलेकाहीँ यो एउटै टाइटल एउटै नाम राखिने भएको कारणले पनि यो यस्तो हुने गर्दछ खैर जे होस् नूतनजी क्षमा चाहन्छु र अहिलेलाई पनि चाहिँ म दावा ग्याल्मोले गाउनुभयो गीत राखिहाल्छु मेरो यो सानो संसार

टक्सटन केन युकेबाट दावा ग्याल्मोको स्वरमा रहेको यो गीत माग्नु भएको थियो छवि थापा मगजीले, उहाँलाई धन्यवाद दिन चाहन्छु। र यति बेला भने यहाँ ललित गुरुङ दाई र सती गुरुङ भाउजू लेख्नुहुन्छ बेलायतबाट, डियर तुलसी सर नमस्कार, हामी पनि हजुरको हृदय स्पर्शी कार्यक्रम सुनिरहेका छौँ। आजको गीती कथाले मन धेरै नै छोयो, हजुरको वाचन शैलीले कथालाई अझ जीवन्त र भावपूर्ण बनाइदिनु भयो, यति सुन्दर प्रस्तुति र मन छुने गीती कथाको लागि तपाईँहरू दुवैजनालाई, लेखक र प्रस्तुता दुवैजनालाई धन्यवाद भन्नुभएको छ। मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु ललित गुरुङज्यू र साथी गुरुङ भाउजूलाई। अनि नाइन्टन युकेबाट तारोप सच्याम्जङज्यू चाहिँ सेवारो तुलसीज्यू, म बिजी भए है रेडियो चाहिँ सुन्दैछु, एकदम छोटो लेखेँ भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु। यो तपाईँको छोटो लेखको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र पनि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिने बेला भइसकेछ। आज जति पनि श्रोताहरूले कार्यक्रम सुनेर साथ दिनुभएको छ उहाँहरू सबैजनालाई म धन्यवाद दिन चाहन्छु। जाँदा जाँदै म नूतनजीले अनुरोध गर्नुभयो गीत चाहिँ राख्ने नै छु, र आज सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु। सुनेर जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र आजको गीती कथाका लेखक लीलाराज लिम्बूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको बिसौनीमा पुछारमा एउटा गीत राख्न चाहन्छु, जुन गीतमा स्वर रहेको छ कर्णदासको, र कर्णदासले गाउनु भएको यो गीतको अनुरोध चाहिँ नूतन भुषालजीले ज्यालबाट गर्नुभएको थियो। अघि मैले यही गीत राख्नु खोजेको थिएँ तर कहिलेकाहीँ भनौँ यो प्लेलिस्टमा अर्को नम्बर पर्न गएछ, यसको लागि क्षमा चाहन्छु। र पुछारमा यही गीत छाड्दै म पनि बिदा हुन चाहन्छु। यहाँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: ચીલીમી આયોજના શોરૂમમાં પ્રવેશ ગર્ન અઝૈ દુઈ દિન લાગ્ન સક્ને રાસોપા સાંસદ તથા ઇન્જિનિયર સાગર ઢકાલે બતાઉનુ ભએકો છ। भोलि साँझ वा पर्सि बिहान सोरुङभित्र प्रवेश गर्न सक्ने गरी त्रिशुली 3A प्रयोग भएका सामान लगेर आज पहिलो विस्फोट गरिएको उहाँले बताउनु भएको छ। सो सोरुङमा 6 थुनिएको विश्वास गरिएको छ। त्रिशुली 3A उकालो सोरुङबाट लेदो निकाल्न पानीको फोहरा प्रयोग भएकोमा सिलिमेमा ओह्रालो सोरुङ भएकाले लेदो निकाल्न अर्को उपाय अपनाइने ढकालको भनाइ छ। ओह्रालो सोरुङको लेदो निकाल्ने मसिन आज राति विदुर पुगेर भोलि बिहानै चिलिमे लगिने ढकालले जानकारी दिनुभएको छ। नेपाली सेनाले जलविद्युत आयोजनाका कठिन भौगोलिक अवस्था पहिचान लगायतका कारण सोधे जस्तो उद्धारमा तीव्रता हुन नसकेको बताएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सहायक राती सुभाष सङ थापा,
2: त्यो त्यहाँ ग्राउन्डमै कहाँनिर छ भन्ने कुरा लोकेट गर्नलाई नै हामीलाई समय लाग्ने देखिन्छ। अब अहिले त सबै ब्लु प्रिन्टहरू विद्युत प्राधिकरणसँग समन्वय गरेर ल्याएर यही ठाउँमा थियो भनेर हामी खन्न त सुरु गरिसक्यौँ, तर त्यो कारणले गर्दा पनि हाम्रो काममा चाहिँ चाहेको अनुसारको तीव्रता चाहिँ नदेखेको हो। र अर्को कुरा चाहिँ त्यो अलिक खाल्टोमा पर्या भएर हिलोको मात्रा बढी भएर हामीलाई त्यहाँसम्म अप्रोच गर्न पनि धेरै नै कठिनाई भएको थियो। 3A र 3B सबभन्दा बढी टुप झारेको अवस्था थियो, तर त्यही पनि हामीलाई काम गर्नेलाई जुन ठुल्ठुलो मेसिनहरू त्यो चाहिँ त्यहाँ झार्ने अवस्था चाहिँ थिएन। त्यसले गर्दाखेरि हाम्रो काममा अलिकति हाम्रो एनर्जी लेभल अथवा चाहेको अनुसार चाहिँ काम देखिएन। तर अहिले चाहिँ अलिकति जमिन पनि सुक्दै गयो, ठाउँ कहाँ छ के छ भन्ने कुराहरू चाहिँ खोज्दै हामी निकाल्ने प्रयासमा छौँ। र थप मेसिन पनि हामीलाई प्राप्त भयो 3A, अरू कहीँबाट जाने ठाउँ छैन। 3A टनलबाट 3B टनलमा निस्किने ठाउँ हामीले देख्यौँ, त्यहाँबाट तुरुन्तै हिजो हिँडाएको अब अहिलेसम्म पुगिसके होला। आजबाट चाहिँ झन् व्यापक रूपमा हाम्रो काम सुरु हुने चाहिँ म जानकारी गराउन चाहन्छु।
1: पत्रकार सम्मेलनमा सहायक राति थापाले सुरुङ मार्ग पुरै नछिचोलेसम्म खोजी जारी राखिने पनि जानकारी दिनुभएको छ। बाढीमा परित निधन भएका सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिर बागमती तटमा वैदिक ब्राह्मणले ग्रन्थ पाठ पारायण एवं जप गरेका छन्। शोक सन्तप्त परिवारजनमा धैर्य साहस प्राप्त होस् भन्ने उद्देश्यले श्रीमद् भागवत गीता पाठ, श्री विष्णु सहस्रनाम स्तोत्र पाठ, द्वादश अक्षरी एवं पञ्चाक्षरी मन्त्र जप तथा हरिनाम संकीर्तन लगायत कर्म गरिएको अभियान कर्मी सुशान्त आचार्यले जानकारी दिनुभएको छ। भागवत सन्यास आश्रमका उत्तराधिकारी स्वामी डाक्टर रुद्रानन्द ब्रह्माचार्यको संयोजनमा पाठ भएको थियो। प्रार्थना कार्यक्रममा नेपाल वेद विद्याश्रम र संस्कृत माध्यमिक विद्यालय रानी पोखरीका ब्राह्मण बटुक सहित विभिन्न धार्मिक संस्थाका आचार्य एवं सदस्यको पनि सहभागिता थियो। पुनर्निर्माण विज्ञहरूले भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्।
3: विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुनर्निर्माणका लागि 8-9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन्। प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ। संयोजक भण्डारीले एका दिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुनर्निर्माणका लागि 50 अर्ब रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ। विभागको प्रारम्भिक अध्ययन अनुसार बाढीले सड़क र पुलमा मात्र 30 अर्बको नोक्सानी पुर्याएको छ। बाढीले 42 पुल र 40 किलोमिटर भन्दा बढी सड़क लगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले भत्किएका भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब खर्च लाग्ने अनुमान गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका 15 स्थानीय तहमा 7,570 सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनको पुनर्निर्माण गर्न कम्तीमा 10 अर्ब लाग्ने प्रारम्भिक अनुमान गरिएको उहाँको भनाइ छ। त्यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार भोटेकोसी बाढीले खानेपानी आयोजनामा 6,40,00,000 क्षति पुर्याएको छ। बाढीले 4 जिल्लाका 55 खानेपानी आयोजनामा क्षति पुर्याएको विभागको भनाइ छ।
1: फ्रान्स र बेलायतको बीचमा पर्ने टापु राष्ट्र गुन्सीले नेपाललाई 1,04,00,000 रुपियाँ बराबरको सहयोग दिने भएको छ। बेलायत अधीनस्थ यो मुलुकले पीड़ितका लागि 50,000 पाउन्ड बराबरको सहयोग दिने भएको हो। गुन्सीको विदेश सहायता आयोग उपप्रमुख जेनिफर स्ट्रासनले सेल्टर पक्स नामको संयन्त्र मार्फत सहयोग दिने जानकारी दिनुभएको छ। फ्रान्सेली लेखक भिक्टर ह्युगोको घर रहेको यो मुलुकको क्षेत्रफल 62 वर्ग किलोमिटर र जनसङ्ख्या 66,000 मात्रै छ। काठमाडौँको भद्रकाली नेपाल कृषि अनुसन्धान परिषद नागको परिसरमा जुम्ली स्याउ प्रदर्शनी तथा बिक्री सप्ताह सुरु भएको छ। जुम्लाको अर्ग्यानिक स्याउको प्रचार प्रसार तथा बजार प्रवर्तन गर्न कार्यक्रम गरिएको हो। कार्यक्रमको कृषि मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभयो। खबर यति नै, नमस्कार।

तिम्रो मायाले के गर्यो के गर्यो गर्यो मन भयो चञ्चल उदित नारायण झा र दिपा झाले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले प्रिय श्रोतावृन्द। र यो गीत सँगसँगै कार्यक्रम दिवाको शैलीको शुभारम्भ भएको छ। यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत न्यानो युवाहरू टकाउन चाहन्छु। सधैँ चाहिँ आजको यो प्रस्तुतिमा पनि तपाईँको सेवामा म शिरी सुनवार आइसकेकी छु। यहाँहरूले साथ दिनुभएको छ, दिइरहनु हुनेछ कार्यक्रम अवधिभरि, यो आशा पनि मैले गरेकी छु। समय भने दिउँसोको अहिले 1:12 गएको छ। आज सोमबारको दिन आजबाट हाम्रो वर्किङ विक सुरु भइसकेको छ। यहाँहरू सबैजना पनि एकदमै तरोताजा भइकन आफ्नो आफ्नो काममा लागि परिसक्नु भएको छ होला भन्ने मलाई लाग्छ। यतिखेर तपाईँहरू सबै सबै सबैले नै यो विकेन्डलाई राम्रोसँगले मनाउनु भयो होला, इन्जोय गर्नुभयो होला, रिल्याक्स गर्नुभयो होला, आराम गर्नुभयो होला। र दुई दिनको आराम पश्चात एकदमै हाम्रो जुन जोस जागरण छ, उमङ्ग, जुन एउटा एनर्जी छ, ऊर्जाको जुन एउटा लेभल छ हाम्रो भित्र, होइन, त्यो पूर्ण रूपमा बढिसकेको छ, होइन। र यही जोस जागर उत्साह उमङ्गको साथमा अब भने हामी फेरि पनि कार्यक्रमको साथमा दिवसको रेडियो पनि तपाईँको सेवामा आएको छ, तपाईँहरू पनि आफ्नो काममा लागिसक्नु भएको छ भन्ने आशा गरेको छु मैले। त यो बेलामा अब तपाईँको लागि मिठा मिठा गीत सङ्गीतको अलावा विभिन्न सर सामग्रीहरू लिएर म हाजिर छु आजको यो प्रस्तुतिमा। र यस्ती बेला चाहिँ नि तपाईँको लागि अब भने के कस्ता सर सामग्री छन्, यीहरू यी कसरी कसरी तपाईँको सेवामा राख्दै जानेछु भन्ने कुरालाई अलिकति अगाडि प्रकाश पार्न चाहन्छु। त आजको दिनको आजको यो कार्यक्रमको विशेष गरिकन सुरुवात गर्नुपर्दा भने प्रिय श्रोतावृन्द, सबैभन्दा पहिला त मैले तपाईँहरूसँग तिथिमितिको नै बारेमा जानकारी सेयर गर्न चाहे। सधैँ चाहिँ आज पनि नेपाली पात्रोलाई पल्टाएर सबैभन्दा पहिला त आजको तिथिमितिको कुरा गर्न चाहन्छु म तपाईँहरूसँग। आज चाहिँ नि विक्रम सम्वत 2083 साल भदौ महिनाको परेको छ 22 गते, तदनुसार 7 सेप्टेम्बर 2026 सोमबारको दिन हो। र आजको यो तिथिमितिको कुरा गरिसकेको छु, सोमबारको दिन भएको हुनाले पुराना पुराना गीत सङ्गीतहरू सुनाउँदै तपाईँलाई अगाडि लिएर जानेछु कार्यक्रममा, यो पनि मैले जानकारी गराउन चाहेँ। अनि कार्यक्रम अन्तर्गत के कस्ता सर सामग्री छन् यिनको विषयमा कुरा गर्नुपर्दाखेरि, प्रथम चरण अन्तर्गत हेल्थ सेगमेन्ट त भइहाल्यो, यसको अलावा 2 बजेको समाचार पश्चात हामी नेपाल दर्पण सुन्नेछौँ हाम्रो दिदी सूर्यकुमारी पन्तज्यूको प्रस्तुतिमा। र त्यस पश्चात भने कार्यक्रममा हाम्रो चाहिँ अन्तिम चरणको सुरुवात 3 बजेको समाचार सँगसँगै हुनेछ। र त्यस अन्तर्गत भने तपाईँको लागि मिठा मिठा गीत सङ्गीतको सिलसिला आज जारी राख्नेछु म। त यो चाहिँ नि हाम्रो भइहाल्यो जुन चाहिँ नि तपाईँहरूको लागि आजको दिनमा के कस्तो सर सामग्री छन् यो विषयवस्तुमा कुराकानी। र अब भने तपाईँको लागि अगाडि म अब लिएर जान्छु तपाईँलाई आजको दिनको विशेषताको बारेमा अलिकति कुरा गर्न चाहन्छु। के छ त आज है यस विषयवस्तुमा चाहिँ अलिकति कुरा गर्नुपर्दाखेरि विभिन्न विशेष विशेष अवसरहरू परेका छन्। र त्यसमध्ये सबैभन्दा पहिला चाहिँ नि मैले तपाईँलाई चाहिँ 7 सेप्टेम्बरको दिनमा मनाइने इन्टरनेसनल डे अफ क्लिन एयर एन्ड ब्लू स्काइजको कुरा गर्न चाहेँ। हरेक साल 7 सेप्टेम्बरको दिनमा चाहिँ स्वच्छ हावाको अन्तर्राष्ट्रिय दिवस मनाइन्छ, स्वच्छ हावा र निलो आकाश है, यसको लागि चाहिँ अन्तर्राष्ट्रिय दिवस हो आज। वायु प्रदूषणप्रति जागरुकता बढाउनु र स्वच्छ हावाको लागि विश्वव्यापी स्तरमा ठोस कदम उठाउनुको लागि नै आजको दिनको चाहिँ सुरुवात गरिएको हो। यसको सुरुवात चाहिँ 19 दिसम्बर 2019 प्रस्ताव पारित भए पश्चात 2020 सुरु भएको हो। र खराब हावाले हाम्रो शरीरलाई हाम्रो स्वास्थ्यलाई कति नराम्रो असर पुर्याउँछ तपाईँलाई थाहा छँदैछ। र यो खराब हावाबाट चाहिँ कसरी हामी बच्न सक्छौँ अथवा कसरी हावालाई खराब हुनबाट जोगाउन सक्छौँ भन्ने कुराहरूमा चाहिँ नि तपाईँ हामी सबैको ध्यान आकर्षण गराउनको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण रहेको छ प्रिय श्रोताहरू है। र यो वर्षको थिम चाहिँ रहेको छ प्रदूषणलाई कम गर्ने चाहिँ सजिलो तरिकाहरू भनेर भनिएको छ। र प्रदूषणलाई कम गर्ने सजिलो तरिकाहरू के के छन् ती विषयवस्तुमा चाहिँ आज हामीले चर्चा गर्न सक्छौँ प्रिय श्रोताहरू है। र यस विषयवस्तुमा म अझै पनि अगाडि तपाईँहरूसँग कुराकानी सेयर गर्दै जानेछु, सुन्दै गर्नुहोला। यसै गरिकन चाहिँ नै युके अन्तर्गतको कुरा गर्नुपर्दाखेरिमा आजबाट 1 सप्ताहसम्मको लागि चाहिँ नो यो नम्बर्स विक भनेर मनाइँदैछ।
यो नो यो नम्बर्स विक भन्दाखेरि के होला त भनेर भन्नुहुन्छ भने विशेष गरी कन यो चाहिँ नि प्रत्येक साल चाहिँ एक हप्ता यसरी चाहिँ दिइने गरिन्छ। यसपटक 7-13 सेप्टेम्बरसम्मको लागि रहेछ। यो चाहिँ उच्च रक्तचापको बारेमा जागरुकता फैलाउने एउटा राष्ट्रिय अभियान हो। युकेभित्र यसलाई चाहिँ अहिले रन गरिरहेको अवस्था छ होइन। र यो नो यो नम्बर्स भन्ने बित्तिकै यसलाई चाहिँ ब्लड प्रेसर युकेले सञ्चालन गर्ने गर्दछ र यसले चाहिँ हरेक वयस्क व्यक्तिहरूलाई चाहिँ आफ्नो ब्लड प्रेसर चेक गर्ने र ब्लड प्रेसर भन्ने बित्तिकै नम्बर्स आउँछ, माथि एउटा नम्बर तल एउटा नम्बर, त्यो नम्बर बुझ्ने, त्यो नम्बरले के भन्छ त्यो कुरालाई बुझ्ने अनि त्यही अनुरूप अगाडि के गर्नुपर्ने छ त्यो गर्ने भन्ने एउटा चाहिँ नि जागरुकता अभिवृद्धिको लागि यो सप्ताह समर्पित गरिएको छ। साथ भनेपछि आजको दिनबाट सुरु भएको छ, अब आउने आइतबारसम्मको लागि ठिक 7 दिनसम्म नो यो नम्बर्स विक 7-13 सेप्टेम्बरसम्म चाहिँ सञ्चालन भइरहेको छ। यसै गरिकन एयर एम्बुलेन्स विक पनि हो यो सप्ताह नै, र एयर एम्बुलेन्स भन्ने बित्तिकै कति महत्त्वपूर्ण छ भनेर मैले तपाईँलाई भनिरहन त पक्कै पनि परेन होइन। यो एयर एम्बुलेन्स चाहिँ एकदमै इमर्जेन्सी अवस्थामा चाहिँ यसलाई प्रयोग गर्ने गरिन्छ र यो एयर एम्बुलेन्सले धेरैको चाहिँ ज्यान पनि जोगाउन सफल भएको छ। अब हामीले चाहिँ स्थलगत बाटोबाट लागिँदाखेरि कहिलेकाहीँ कति धेरै चाहिँ भनौँ ट्राफिकहरूले गर्दाखेरि इभन द एम्बुलेन्सको लागि ट्राफिकहरूले बाटो छोड्छन् तर पनि भनेको बेलामा चाहिँ हस्पिटल नपुगिएला अथवा भनेको बेलामा चाहिँ नि त्यो उपचार नमिल्ला जसले गर्दाखेरि धेरैको ज्यान जोखिममा पनि पर्न सक्छ। यसर्थमा अत्यन्तै इमर्जेन्सी अवस्थामा चाहिँ नि एयर एम्बुलेन्सको प्रयोग गर्ने गरिन्छ। मुख्य रूपबाट युनाइटेड किङडममा यो दिन मात्र होइन यो सप्ताह नै मनाइरहेको अवस्था रहेको छ र जसको उद्देश्य चाहिँ हवाई आपतकालीन चिकित्सा सेवाहरूप्रति जागरुकता बढाउनु पनि हो, ताकि मानिसहरूलाई बताउन सकियोस् कि एयर एम्बुलेन्स टिमले कति तत्परताको साथमा कति गम्भीरताको साथमा जीवन घातक परिस्थितिहरूमा चाहिँ सिधै घटनास्थलमा पुगेर अस्पताल जस्तो आपतकालीन देखभाल प्रदान गर्छ भनेर है। र यसको लागि फन्डिङको पनि कुरा आउँछ। युकेमा सञ्चालित हुनेवाला लगभग 21 एयर एम्बुलेन्स च्यारिटी संस्थाहरू सरकारी र एनएचएसको दैनिक फन्डमा नै निर्भर गर्छ। यसको पुरा खर्च जनता र स्थानीय व्यवसायहरूद्वारा दिएको दानबाट नै चल्छ र यस कारणले गर्दाखेरि पनि यो जुन एयर एम्बुलेन्सप्रतिको जुन एउटा फन्ड रेजिङ छ, फन्ड रेजिङ इभेन्ट्सहरू छ, यसलाई पनि टेवा दिनु आजको मात्र होइन यो सप्ताहको नै मुख्य उद्देश्य हो। र प्रत्येक वर्ष थिम हुन्छ एउटा न एउटा, यसपटकको आधिकारिक थिम चाहिँ रहेको छ एभ्री मिसन स्टार्ट्स विथ यु भनेर भनिएको छ र यसको अर्थ चाहिँ हरेक जीवन रक्षक उडान र मिसनको सुरुवात ती दाताहरूबाट हुन्छ, ती दानकर्ताहरूबाट हुन्छ जसले चाहिँ फाइनेन्सियल रूपमा मदत गर्छन् यस्ता च्यारिटीहरूलाई है। त यति नै कुरा गर्छु अहिलेको लागि प्रिय श्रोताबृन्द, समय अगाडि घर्किसकेको छ। अगाडि बढ्नु पर्दाखेरि अब फेरि पनि एउटा मिठो गीत म तपाईँको लागि राख्ने तयारीमा रहेकी छु। आज पुरानो पुराना नेपाली हिन्दी गीतहरू सुन्दैछौँ हामी होइन, तपाईँलाई भन्ने थाहा छ यो कुरा। यस कारणले गर्दाखेरि चाहिँ यो एउटा गीत मोहम्मद रफीको आवाजमा म तपाईँको लागि राख्दैछु यो बेलामा। इन्जोय गर्नुहोस् है तपाईँहरू सबैले।

0: ales Gorkarway Deal.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्स को बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरुको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरु जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरुका साथै थुप्रै रेस्टुरेन्ट देखि लिएर सिनेमाका टिकटहरु सम्ममा छुट पाउन सक्छौ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4.99 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरुको फाइदा उठाउनुहोस्
2: यो PFBS गोरखा रेडियो हो

हजुर त आदरणीय श्रोता पनि दिवाको शैलीमा अब स्वास्थ्य चर्चाको पालो परिसकेको छ र यतिखेर अब तपाईँको लागि मैले राख्न गइरहेको छु आज भने बिपी यानि कि ब्लड प्रेसरको बारेमा केही जानकारी बिपी कति हुनुपर्छ भन्ने विषयवस्तुमा आज कुरा गरौँ किनभने आजबाट सुरु भएको छ नो यो नम्बर्स विक जुन चाहिँ मैले अघि पनि तपाईँहरूलाई भनिसकेको छु नो यो नम्बर्स विकले चाहिँ विशेष गरिकन हाई ब्लड प्रेसरको बारेमा जागरुकता फैलाउनको लागि सञ्चालन गरिन्छ यो राष्ट्रिय अभियान होइन र यसको उद्देश्य चाहिँ मानिसहरूलाई आफ्नो ब्लड प्रेसर को नम्बरहरू जान्ने र नियमित रूपबाट जाँच गराउने कामको लागि प्रेरित गर्नु पनि हो किनभने उच्च रक्तचाप चाहिँ साइलेन्ट किलरको रूपमा लिन्छ प्रायः यसको लक्षणहरू देखिँदैन बिना जाँच यो चुपचाप मुटुको जुन एउटा मुटुको भनौँ हृदयघात हुन्छ अथवा मस्तिष्क घात हुन्छ होइन र किडनी बिमारी यिनीहरूको जुन खतरा छ यसलाई चाहिँ बढाइरहेको हुन्छ यसले अनि यो कारण गर्दाखेरिमा चाहिँ नि यस विषयवस्तुमा थाहा पाउनु अनि कतिको नम्बर्सहरू चाहिँ ठिक हो त होइन कतिको नम्बर्सहरू चाहिँ कम हो अथवा कतिको नम्बर्सहरू चाहिँ बढी हो भन्ने कुराको जानकारी लिनको लागि अथवा त्यस विषयमा जागरुक हुनको लागि पनि यो सप्ताह चाहिँ समर्पित गरिएको छ भन्दा फरक पक्कै पनि नपर्ला हुन त अब ब्लड प्रेसर भन्ने बित्तिकै अलिकति उमेरदार मान्छेहरूलाई मात्र हुन्छ भन्ने खालको एउटा आम धारणा पनि हुनसक्छ तर 20-30 वर्षको उमेरका युवाहरूमा पनि ब्लड प्रेसरको समस्या हुनसक्छ यसर्थमा उनीहरूले पनि समय समयमा चेक गराइरहनुपर्छ तपाईँले आफ्नो फार्मेसी आफ्नो जिपी प्याक्ट्रेस वा सामुदायिक केन्द्रहरूमा गएर पनि चेक गराउन सक्नुहुन्छ नभए आजभोलि त घर घरमा नै हामीले चाहिँ जिपी भन्दाखेरि पनि बिपी नाप्ने मसिन्सहरू पाउँछौँ त्यसमा पनि तपाईँले प्रयोग गर्न सक्नुहुन्छ त्यसको प्रयोगद्वारा आफ्नो चाहिँ नि बिपी ठिक भएको नभएको तपाईँले पत्ता लगाउन सक्नुहुन्छ र यसको लागि जरुरी छ कि हाम्रो नम्बर्स हामीले थाहा पाउनको लागि कतिदेखि कतिसम्म चाहिँ नि सही हो अथवा कतिदेखि कति हुँदाखेरि चाहिँ खतरा हो भन्ने कुरालाई चाहिँ हामीले ध्यान दिनु जरुरी हुन्छ यसर्थमा यो सप्ताह चाहिँ यसै कुराको लागि समर्पित गरिएको छ नो यो नम्बर्स भनेर यो चाहिँ ब्लड प्रेसर युके चार्टीले चाहिँ सञ्चालन गरेको छ त हाम्रो शरीरमा ब्लड प्रेसर यानि कि रक्तचापले के बताउँछ भने हाम्रो हृदय यानि कि हाम्रो मुटु चाहिँ कुन दबाबबाट शरीरको अलग अलग चाहिँ भागमा चाहिँ रगत पम्प गरिरहेको छ त भनेर यसले बताउँछ हाम्रो स्वास्थ्यको एकदमै महत्त्वपूर्ण एउटा चाहिँ नि एलिमेन्ट हो ब्लड प्रेसर यदि ब्लड प्रेसर सामान्य सीमामा छ भने शरीरको सबै अङ्ग सही ढङ्गबाट काम गर्न सक्छन् तर यदि यो एकदमै धेरै र एकदमै कम भयो भने चाहिँ कैयौँ बिमारीहरूको कारक तत्त्व पनि बन्न सक्छ ब्लड प्रेसर सधैँ नै स्थिर चाहिँ रहँदैन यो तपाईँको दिनभरिको गतिविधिहरू शरीरको स्थिति दबाईहरू र उमेरको हिसाबले परिवर्तन भइ नै रहन्छ त ब्लड प्रेसर को कुरा गर्नुपर्दाखेरि यसमा चाहिँ नि दुईवटा यसको रिडिङ हुन्छ एउटा चाहिँ माथिपट्टिको रिडिङ यसलाई सिस्टोलिक भनेर भनिन्छ अर्को चाहिँ डायस्टोलिक त्यो चाहिँ मुनिपट्टिको रिडिङ र यो सिस्टोलिक बिपी भनेको चाहिँ जब मुटु खुम्चिएर रगत पम्प गर्छ त्यति बेलाको दबाव चाहिँ सिस्टोलिक बिपी हो होइन जब मुटुले आरामको स्थितिमा हुन्छ त्यति बेलाको दबाव चाहिँ डायस्टोलिक बिपी हो र यदि कुनै व्यक्तिको बिपी 120/80 छ भने सिस्टोलिक हुन्छ 120 डायस्टोलिक हुन्छ 80 त आज हामी ब्लड प्रेसरको बारेमा कुरा गरिरहेका छौँ किनभने यो चाहिँ आजको दिनदेखि सुरुवात भएको छ नो यो नम्बर्स ब्लड प्रेसर रिडिङको बारेमा जानकारी राख्नको लागि प्रेरित गर्ने सप्ताह हो त ब्लड प्रेसर किन महत्त्वपूर्ण छ भनेर भन्नुपर्दाखेरि यो चाहिँ सिधै हाम्रो मुटु दिमाग र शरीरको अन्य अङ्गहरूमा चाहिँ ब्लड प्रेसरको प्रभाव पर्छ यस कारणले गर्दाखेरि महत्त्वपूर्ण छ हाइपरटेन्सन र हाइपोटेन्सन दुई प्रकारको चाहिँ नि ब्लड प्रेसरको स्थिति हुन्छ हाइपोटेन्सन यानि कि उच्च रक्तचाप यो हृदय रोग र स्ट्रोकको मुख्य कारण हो धेरै उच्च रक्तचाप भयो जसमा उच्च रक्तचापको आपतकालीन स्थिति पनि भनिन्छ जसलाई हाइपोटेन्सिभ इमर्जेन्सी यस्तो भयो भने यो प्राणघातक पनि हुनसक्छ र लो बिपी निम्न रक्तचाप यदि कम रक्तचापको अवस्था यसलाई हाइपोटेन्सन भनिन्छ यसले चाहिँ चक्कर आउने बेहोस हुने र लड्ने जस्ता
जस्ता लड्ने जस्तो कुराहरुको कारकत्व बन्न सक्छ. यदि बीपी एकदमै कम छ भने शरीरको महत्त्वपूर्ण अङ्गसम्म रक्त प्रवाह कम हुन्छ र शक जस्तो गम्भीर स्थिति पैदा हुन सक्छ. आमतौरमा हामीले चाहिँ महसुस गरेर बताउन सक्दैनौँ कि हाम्रो बिपी सही छ कि छैन भनेर. यसको सही पत्ता लगाउनको लागि बिपी मोनिटरको नै प्रयोग गर्नुपर्छ र त्यति बेला हामीले हाम्रो नम्बर्सहरू चाहिँ यतिसम्मको हो भन्ने अथवा हुनुपर्छ भन्ने कुराको जानकारी हुनु जरुरी छ. आज यही विषयवस्तुमा कुरा गर्दैछु र अगाडि पनि कुरा गर्नेछु, तर त्योभन्दा पनि अगाडि एउटा छोटो विश्राम अब तपाईँको लागि म राख्दैछु यतिखेर. र यो एउटा मिठो गीत म तपाईँलाई सुनाउँछु जुन गीत सँगसँगै हामी अब अगाडि बढ्दैछौँ. र गीतको नै कुरा गर्नुपर्दा यो गीत अहिले लता मङ्गेशकरले गाउनुभएको छ, स्वर सम्राज्ञी लता मङ्गेशकर. र उहाँले गाउनुभएको हरेक गीतहरू अत्यन्तै सुन्दर अत्यन्तै मिठा हुन्छन् र यो गीत पनि साँच्चै नै त्यति नै सुन्दर त्यति नै मिठो छ भन्दा फरक चाहिँ नपर्ला. र आउनुहोस् अब यो गीततर्फ तपाईँको चाहिँ भनौँ न तपाईँको ध्यान आकर्षण म गराइहाल्छु. र यो गीत चाहिँ एकदमै मिठो गीत छ जुन चाहिँ पर्न गएको छ चलचित्र प्रेम प्रतिज्ञाबाट र यसलाई म तपाईँको सेवामा राख्दैछु. यो बेलामा प्रेम प्रतिज्ञा भन्दाखेरि पनि यो गीत चाहिँ प्यासा सावनबाट पर्न गएको छ है. त आदरणीय श्रोताहरू सुनौँ.

0: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई भिज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

हजुर, त प्रिय श्रोता, मिठो एउटा गीत सुन्यौँ हामीले, एउटा छोटो साङ्गीतिक विश्राम पश्चात हामी अब अगाडि हेल्थ सेगमेन्टमा यो ब्लड प्रेसरको बारेमा कुरा गर्दैछौँ. नो यो नम्बर्स विकमा छौँ हामी. ब्लड प्रेसर युके भन्ने च्यारिटीले चाहिँ नि यसलाई सञ्चालन गरिरहेको छ र हाम्रो ब्लड प्रेसरको नम्बरको बारेमा हामीलाई थाहा हुनुपर्छ भन्ने कुराको चाहिँ भनौँ लागि यो चाहिँ अभियान एउटा चलाइन्छ. प्रत्येक साल एक सप्ताह यसको लागि समर्पित गर्ने गरिन्छ र यो सप्ताह चाहिँ त्यही हो, नो यो नम्बर्स विक. र अब मैले यो बिपीको बारेमा अलिकति कुरा गरेकी थिएँ. बिपीको चाहिँ रिडिङ कति महत्त्वपूर्ण छ भन्ने कुरा गरेँ. हाइपोटेन्सन यानि कि एउटा चाहिँ उच्च रक्तचाप, एउटा चाहिँ न्यून रक्तचापको बारेमा पनि कुरा गरेँ. र यो दुईवटा स्थिति स्वास्थ्यको हिसाब किताबले चाहिँ राम्रो मानिँदैन होइन, तर पनि तपाईँ हामी सबैलाई यो कुनै न कुनै रूपबाट चाहिँ ब्लड प्रेसरको कि त हाई कि त लो भन्ने समस्या त भइ नै रहेको हुनुपर्छ. र अब यो छ भने पनि हामी चाहिँ जागरुक रहने, सधैँ आफ्नो ब्लड प्रेसर नापेर त्यो नम्बर्सहरूको बारेमा चाहिँ नि एलिजिबल रहने अनि त्यही अनुसारको चाहिँ आफ्नो एक्सनलाई अगाडि बढाउने यो काममा चाहिँ हामी लाग्नुपर्छ भन्ने उद्देश्यसहित चाहिँ यो जानकारी फैलाउनको लागि यो सप्ताहव्यापी अभियान सञ्चालन गरिने गरिन्छ प्रत्येक साल. र यसपटक 7 सेप्टेम्बर यानि कि आजबाट 13 सेप्टेम्बरसम्मको लागि यो अभियान सञ्चालन भइरहेको छ एक सप्ताहको लागि. त अब हामी सामान्य बिपीको कुरा गरौँ है. त स्वस्थ वयस्क एडल्टहरूको सामान्य बिपी रहनुपर्ने हो 120/80 है. किशोर या युवाहरूको लागि चाहिँ 110/70 120/80 रहनुपर्छ. उमेर हल्किँदै गइसकेपछि 130/80 सामान्य मानिन्छ. गर्भवती महिलाहरूलाई चाहिँ 110/70 मानिन्छ. र मेडिकल गाइडलाइन अनुसार चाहिँ नि 120/80 सामान्य रक्तचापलाई नर्मल भनिन्छ. 130/85 अलिकति बढेको रक्तचाप स्लाइटली एलिभेटेड मानिन्छ. 140/90 रक्तचापलाई चाहिँ 90 या त्योभन्दा बढीलाई उच्च रक्तचाप मानिन्छ भने 90/60 या त्योभन्दा कमलाई चाहिँ लो बिपी यानि कि हाइपोटेन्सन भनेर भनिन्छ. अब यो हाइपोटेन्सनको कुरा गर्नलाई, ब्लड प्रेसरको कुरा गर्न आउँदाखेरि यसको सामान्य सीमाको कुरा गऱ्यौँ है. त स्वास्थ्य विशेषज्ञहरूले आमतौरमा ब्लड प्रेसरलाई बुझ्ने र वर्गीकृत गर्नको लागि केही श्रेणीहरूको उपयोग गर्छन्. यो श्रेणीहरू सबै वयस्कहरू, चाहे त्यो पुरुष हो चाहे महिला, उनीहरूमा चाहिँ लागू हुन्छ. र यसले बताउँछ कि हाम्रो रक्तचाप सामान्य, अलिकति बढेको, उच्च या खतरनाक स्तर केमा छ भन्ने कुरा यसले हामीलाई बताउने गर्दछ. त कम रक्तचापको कुरा गरौँ. यो चाहिँ 90 कम माथिको संख्या, तलको संख्या 60 कम. सामान्य रक्तचाप 120 कम, 80 माथि अनि 80 कम मुनि है. अलिकति बढेको एलिभेटेड रक्तचाप चाहिँ 120/129 सिस्टोलिक, डायस्टोलिक 80 कम. उच्च रक्तचाप स्टेज 1 चाहिँ 130/139 सिस्टोलिक, डायस्टोलिक 80/89. उच्च रक्तचाप स्टेज 2 चाहिँ 140 या त्योभन्दा अधिक सिस्टोलिक अनि 90 या त्योभन्दा अधिक डायस्टोलिक. र खतरनाक उच्च रक्तचाप चाहिँ 180 बढी चाहिँ सिस्टोलिक र 120 या त्योभन्दा बढी चाहिँ डायस्टोलिक छ भने चाहिँ खतरनाक उच्च रक्तचाप हुन्छ. त यो नम्बर्सहरूलाई चाहिँ एकदमै ध्यान दिनु जरुरी छ हाम्रो लागि है. र हाम्रो ब्लड प्रेसरको चाहिँ जाँच हामीले कमसेकम सालमा एकपटक गर्नुपर्छ. आमतौरमा यसले चाहिँ हाम्रो वार्षिक स्वास्थ्य जाँचको दौरानमा जाँच गर्न सकिन्छ है. र यदि तपाईँको बिपीमा चिन्ताको कारण या उपचारको प्रभावशालिता देखिन्छ भने डक्टरले धेरै पटक जाँच गर्ने सल्लाह पनि दिन्छन्. कैयौँपटक डक्टरहरूले आफ्नो घरमा नै ब्लड प्रेसर नाप्नको लागि पनि भन्छन् र उनीहरूले यो पनि भन्छन् कि कतिपटक नाप्नुपर्छ. कहिलेकाहीँ चाहिँ दिनमा एकपटक होइन, धेरै पटक पनि गर्न सकिन्छ, गर्नुपर्ने हुन्छ भने कहिलेकाहीँ सप्ताहमा एकपटक मात्र पनि जाँच्न सकिन्छ. केही मामलाहरूमा डक्टरले 24 ब्लड प्रेसर मोनिटरिङ गर्ने सल्लाह पनि दिन्छन्. यसमा डक्टरले के हेर्न सक्छन् भने तपाईँको बिपी दिनभरि र सुत्ने समयमा कसरी परिवर्तन हुन्छ भनेर. यो जब डक्टर कोमा जान्छौँ त्यति बेला कहिलेकाहीँ चाहिँ हामीलाई चाहिँ डरको कारणले गर्दाखेरि पनि बिपी बढ्न जान्छ. यसलाई व्हाइट कोट सिन्ड्रोम भनेर भनिन्छ. यस्तो त भएको होइन, कतै कहीँ कतै डक्टरमा जाँदाखेरि हाई ब्लड प्रेसर देखिँदाखेरि भन्ने कुरा पनि यो कुरालाई चाहिँ नि भनौँ न होइन, रुल आउट गर्नको लागि पनि 24 मोनिटर पनि गराउनको लागि सल्लाह दिन सकिन्छ. र ब्लड प्रेसरलाई कन्ट्रोल गर्ने उपायहरूमा सन्तुलित आहार लिने, नियमित व्यायाम गर्ने, तनाव कम गर्ने, धुम्रपान र मदिरापानबाट बच्ने, खुबै पानी पिउने, नियमित रूपबाट
बिपीको जाँच गर्ने धेरै बिपी अथवा हाई ब्लड प्रेसरको कारक तत्त्वहरूमा चाहिँ धेरै नुन खानु तनाव लिनु मोटोपन धुम्रपान र मद्यपान शारीरिक गतिविधिको कमी अनि पारिवारिक इतिहास पनि हुन्छ भने यसको लक्षणहरू धेरै देखिँदैन तर पनि कहिलेकाहीँ टाउको दुख्ने चक्कर लाग्ने थकान छातीमा पीडा अनि कहिलेकाहीँ ब्लड भिजन हुन्छ भने पनि यो लक्षणहरू हुनसक्छ हाई ब्लड प्रेसरको र यसको खतराहरूमा चाहिँ हृदय रोग स्ट्रोक किडनी फेलियर र आँखाको रोशनी कम हुनु पनि हो भने लो ब्लड प्रेसर के हो भन्दाखेरि अभियसली लो ब्लड प्रेसर चाहिँ 90/60 भन्दा कम रिडिङ आउँछ भने यसको कारक तत्त्वहरूमा चाहिँ डिहाइड्रेसन ब्लड लस लामो समयसँग खाली पेट रहनु केही दबाईहरूको साइड इफेक्ट र हार्मोन असन्तुलन हो अनि यसको लक्षणहरूमा चाहिँ कमजोरी या थकावट बेहोसी चक्कर आउनु अनि ब्लड भिजन र मुटुको धड्कन तेज हुनु पनि हो यदि बारम्बार तपाईँको बिपी चाहिँ 140/90 भन्दा माथि या 90/60 भन्दा तल आइरहेको छ भने तुरन्तै डक्टरसँग भेट्नु पर्ने हुनसक्छ भनेर चाहिँ नि यो एउटा चाहिँ भनौँ जानकारी मैले तपाईँसँग सेयर गरेँ आदरणीय श्रोतावृन्द र यो बेलामा अब तपाईँको लागि अगाडि म एउटा गीत राख्ने तयारीमा रहेकी छु अब यति नै गर्छु आजको हेल्थ सेगमेन्ट र गीत पुराना पुराना नेपाली हिन्दी गीत सुनिरहेका छौँ यही सिलसिलामा अब यो एउटा गीत म तपाईँको लागि राख्दै तपाईँलाई अगाडि लिएर जान चाहन्छु र यो गीत सँगसँगै अब हाम्रो 2 बजेको समाचारतर्फ लागिहालौँ।

0: नेपालले जलवायु कोष मार्फत स्वास्थ्य क्षेत्रमा पनि सहायता पाउनुपर्ने अडान व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्व एसिया क्षेत्रीय समितिको 79 बैठकमा भर्चुअल सहभागिता जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता,
1: इन लाइट अफ द रिसेन्ट फ्ल्यास फ्लड एन्ड इट्स लङ टर्म इम्प्याक्ट अन कम्युनिटिज एन्ड हेल्थ सिस्टम, नेपाल कल फर इन्हान्स्ड एन्ड सस्टेनेबल WHO एन्ड पार्टनर सपोर्ट फर इफेक्टिभ रिस्पोन्स एन्ड रिकभरी।
0: नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि बाढी, पहिरो, हिमताल सम्बन्धी जोखिम, स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असर भोग्नु परेको मेहताले उल्लेख गर्नुभएको छ।
1: Our people are paying an unacceptably high price for a crisis they did little to create. Nepal therefore calls for stronger cross-sectional collaborations and dedicated climate financing for health. Countries with greater historical and current emissions must demonstrate stronger responsibility through rapid emissions reduction and predictable, adequate and accessible financing.
0: आजदेखि चार दिनसम्म चल्ने बैठक टिमोर लेस्टेको डिलीमा सुरु भएको छ। बैठकमा मेहताको अनुपस्थितिमा अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ। बाढी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष सिंह थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको छ।
2: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनलभित्र फसेका व्यक्ति होइन, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाङटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120, यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यु फेज सुरु भएको छ।
0: सहायक राती थापाले सरकारको निर्देशनअनुसार उद्धार कार्य जारी रहने बताउनु भएको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिसले विपत्तिको बेला आफूलाई एक्लो नसोच्न नेपाललाई अनुरोध गर्नुभएको छ। अस्ट्रेलियाली संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिसले विपत्तिको बेला नेपाललाई एक्लो नसोच्न भन्दै आफूहरू साथमा रहेको बताउनु भएको हो।
3: On behalf of Australia, I express my deepest condolences to all Nepali people affected by this disaster. Today, as Nepal marks a national day of mourning, I want our Nepalese friends to know that they do not carry this burden alone. No matter the scale of what we face it together. And we face it with our shared spirit of humanity.
0: बाढीमा बेपत्ता र पीडित परिवारको डिएनए संकलन तथा मिलाउने काममा 5 देशका विज्ञले सहयोग गरिरहेका परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले दैनिक बुलेटिनमा दिएको जानकारी अनुसार भारत, चीन, जापान, सिङ्गापुर, कोरियाबाट आएका विज्ञले डिएनए मिलाउने काममा सहयोग गरिरहेका छन्। उनीहरूलाई नेपाली फोरेन्सिक विज्ञहरूले सहयोग गरेका छन्। डिएनए संकलनका लागि जिल्ला र काठमाडौँमा विभिन्न स्थान तोकिएको छ। भदौ 10 गते बाढीका बेला चीनतर्फ रहेर अलपत्र परेका 536 नेपाली स्वदेश फर्किसकेका पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कल्ची त्रिशुली जोड्ने सडकमा पर्ने टाढी नदीको पुल बनाउने काम जारी छ। यस्तै जलविद्युत सुरुङमा थुनिएका श्रमिकको उद्धारका लागि भारत, चीन, कोरिया र अस्ट्रेलियाका विज्ञलाई UAE र मलेसियाका उद्धारकर्मीले पनि साथ दिएका छन्। कृष्णभेरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सडक विभागले 2 मुख्य विकल्पमा गृह कार्य गरिरहेको जनाएको छ।
4: विभागका महानिर्देशक डाक्टर विजय जैसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुईमध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग MOU गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो।
0: खबर यति नै। नमस्कार, म महेन्द्र।

सपना भई आँखामा आउने को होला त साधना सरगमले गाउनु भएको गीत सुन्दनुहुन्थ्यो यहाँहरूले र यो मेरो गीतको साथमा कार्यक्रम आजको हाम्रो दिवा कोसेलीको यो दोस्रो चरणको यात्रा अगाडि बढिसक्यो यहाँहरू सबैलाई सुस्वागतम न्यानो युवा गराउन चाहन्छु म शिरी सुनवार तपाईँको सेवामा छु सधैँ चाहिँ आज पनि यो समयमा अब भने अगाडि बढौँ मिठा मिठा गीत सङ्गीतहरू सुन्दैछौँ पुरानो पुरानो गीत सङ्गीतहरू सुन्दैछौँ किनभने आज सोमबारको दिन हो यसको अलावा यो चरण अन्तर्गत नेपाल दर्पण पनि हामी सुन्नेछौँ नेपाल दर्पण भन्ने बित्तिकै हामीलाई चाहिँ हाम्रै दिदी शिवकुमारी पन्तज्यूले प्रदान गर्नुहुने यो एउटा कार्यक्रम हो दैनिक रूपमा होइन साप्ताहिक रूपमा हामी यसलाई चाहिँ सुन्ने गर्दछौँ कार्यक्रम अन्तर्गत आज पनि अब यो सोमबारको दिन भएको हुनाले सोमबारको दोस्रो चरणको यात्रामा सुनिने नेपाल दर्पण नै तपाईँको लागि राख्ने मेरो तयारी रहेको छ यतिखेर तपाईँहरू सबैले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा पनि गर्दछु यो बेलामा अब भने समयतिर ध्यान दिनुपर्ने हुन्छ समय हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको 2:12 भएको छ त आज चाहिँ अब केही पुरानो पुरानो गीत सङ्गीतहरू सुनिरहेको क्रममा अगाडि जोड्नु पर्दाखेरि तपाईँको लागि अर्को एउटा मिठो गीत राख्ने मेरो तयारी छ तपाईँहरू सबैले यसलाई पक्कै पनि इन्जोय गर्नुहुन्छ होला पुराना पुराना नेपाली अनि हिन्दी गीत सङ्गीतहरू सोमबारको दिनमा हामी सुन्छौँ र आज यही सिलसिलालाई अगाडि बढाउनु पर्दाखेरि अब तपाईँको लागि एउटा गीत सुनाउँछु किशोर कुमारको आवाजमा र यो चाहिँ अलिकति चड्के खालको गीत रहेको छ अपलिफ्टिङ खालको गीत सुनाऊँ यो चलचित्र शराबीबाट

0: अरे हम तो गिर पड़े।
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

अनेकतामा एकता समेटिएको नेपाल र नेपालीको चिनारी गराउने नेपाल तर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। श्रोताहरू, हामी नेपालीहरूको चाड पर्व रीतिरिवाज परम्पराको चर्चा गर्दा गर्दै निकै वर्ष बितिसकेको छ। तपाईँ हाम्रो सम्बन्ध निकै लामो रहेको छ र साँच्चै भनौँ भने यी रीतिरिवाज चाड पर्वहरूको यत्तिका वर्षदेखि चर्चा गर्दै आइरहेको छु, तर यो कहिल्यै सकिँदैन। र यो हप्ताको कार्यक्रममा पनि म यस्तै रीतिरिवाज चाड पर्वहरू यहाँहरू समक्ष राख्दैछु। अर्थात् यो हप्ता परेको छ 11 तारिकको दिनमा हाम्रो कुसियाउँसी। कुसियाउँसी भन्दाखेरि बाबुको मुख हेर्ने, बाबुको सम्मान गर्ने पर्वको रूपमा हामी लिने गर्दछौँ। र कुसको त हाम्रो धार्मिक महत्त्व त्यत्तिकै छँदैछ। हामी अहिले फादर्स डे भनेर हामी नेपालीहरूले मात्रै नभएर विश्वका अन्य समुदायले पनि मनाउन थालेका छन्। आफ्नो बाबु आमाको सम्मान गर्ने दिनको रूपमा पनि यसलाई हामीले चिन्दै आएका छौँ। र त्यसको साथ साथै एउटा अर्को महत्त्वपूर्ण दिनको रूपमा पनि हामी यो कुसी औँसीलाई मनाउने गर्दछौँ। त्यो हो कुसी औँसीको दिनमा जन्मेका र यसै दिनमा दिवंगत भएका हाम्रा साहित्यिक जगतका धरोहर, गजल लेखनका अग्रणी मानिने मोतीराम भट्ट हो। उनको जन्म जयन्ती पनि यसै दिनमा पर्ने गर्दछ। आज यस्तै यस्तै चर्चा लिएर म यहाँहरू समक्ष आइपुगेकी छु। त कार्यक्रमको आरम्भ चाहिँ म यो धार्मिक महत्त्व बोकेको गोकर्ण औँसी अर्थात् बाउको मुख हेर्ने दिन कुसे औँसीको बारेमा नै चर्चा गर्न चाहन्छु। गोकर्ण औँसी या कुसे औँसी भन्ने बित्तिकै हामीलाई दुईवटा महत्त्वपूर्ण कुराको सम्झना आउँछ। श्रोताहरू, पहिले त यसले हाम्रो धर्ममा मात्र, धर्मका लागि मात्रै सबै हाम्रो धर्ममा पिताहरूलाई पनि परम पिताको रूपमा भनौँ, हाम्रा भगवान भए, गुरु भए, माता पिता यिनलाई हामीले मान्ने गर्दछौँ। गाईलाई त्यत्तिकै सम्मान गर्नेछौँ। यी पाँचवटाको निकै महत्त्व छ हाम्रो। त्यसैले माता पिता यिनीहरूको गुण हामी कहिल्यै पनि तिरेर तिर्न सक्दैनौँ। उनीहरूको मृत्यु पश्चात पनि उनीहरूलाई हामीले सम्झना गर्ने गर्दछौँ। र त्यसैले प्रसिद्ध गोकर्णेश्वर महादेवको सम्झना यो दिनमा हामीले गर्ने गर्दछौँ, जसका माता पिता दिवंगत भइसकेका छन्। पिता दिवंगत भइसकेका छन्। यो दिनमा आफ्ना पिता नहुनेले पनि यो ठाउँमा गएर श्राद्ध गर्ने, तर्पण गर्ने चलन अहिले हामी देख्ने गर्दछौँ र धुमधामको मेला लाग्ने गर्दछ। यो गोकर्णमा एउटा तीर्थ स्थलमा हुने गर्दछ। गोकर्ण औँसी बाबु नभएका दुवै थरीका लागि त्यत्तिकै महत्त्वपूर्ण हो। बाबु भएकाहरू यो पर्वलाई सामान्यतया बाबुको मुख हेर्ने दिन भनेर मान्ने गर्दछन्। यो दिनमा उनीहरू आफ्ना बाबुहरूलाई आफ्नो औगातले भ्याएसम्म एकदम मिठो मिठो खानेकुरा खुवाई उनीहरूको सम्मान गर्छन्। तर बाबु नभएकाहरू भने यो पर्व अर्कै पाराले मनाउने गर्छन्। यो दिनमा उनीहरू आफ्ना दिवंगत पिता पितृहरूको सम्झना गरेर उनीहरूको नाममा ब्राह्मणलाई दान दक्षिणा दिएर पितृ ऋणको बाट मुक्त हुन खोज्दछन्। यो पर्वको एउटा निकै प्रभावशाली पक्ष हो, प्रत्येक भाद्र कृष्ण औँसीको दिनमा काठमाडौँबाट करिब 4 किलोमिटर पूर्वतिर पर्ने गोकर्ण तीर्थमा लाग्ने मेला। त्यो दिनमा त्यहाँ बाबु नभएकाहरू, त्यसो त त्यहाँ अघि पछि पनि जुनसुकै औँसीको दिनमा पनि त्यहाँ मेला नै लाग्ने गर्दछ। तर विशेष गरेर यो गोकर्ण औँसीको दिनमा चाहिँ धुमधामकै मेला लाग्ने गर्दछ। त्यहाँ धेरै अहिले त व्यवस्थाको लागि पनि त्यहाँ निकै प्रहरीहरूको व्यवस्था भएको पाइन्छ। यो दिनमा त्यहाँ बाबु नभएकाहरू हजारौँ हजारको संख्यामा मेला भर्न पुगेका हुन्छन्। यो मेलाको सबभन्दा ठुलो आकर्षण केन्द्र हो यो बागमतीको दोभानमा रहेको गोकर्णेश्वर महादेव स्थान। यो दिनमा तीर्थयात्रहरू नुहाई धुवाई गरेर गोकर्णेश्वर महादेवको दर्शन नगरेसम्म पितृ सन्तुष्टिको लागि गरिने दान कर्मको कुनै सार नलाग्ने विश्वास गर्छन्। र यो जनविश्वासभित्र एउटा निकै गम्भीर आध्यात्मिक दर्शन पनि लुकेको हामी पाउँछौँ। अब यो पर्वको आध्यात्मिक महत्त्वलाई अलिकति प्रस्ट्याउने कोसिस गरौँ। यो लोकमा छोराछोरीहरूलाई जन्म दिने पिता मानव पुरुष हुन् भने त्यस

पछाडि त्यस्ता पितादेखि लिएर चराचर प्राणी लगायत सारा जगतलाई जन्म दिने परम पूजनीय पिता हुन् परमेश्वर। र हाम्रा पिताका पनि पिता हुन्, हामी सबैका पिता हुन् परमेश्वर। गोकर्णेश्वर महादेव नै परमेश्वरका एक अवतार हुन्। यो परमेश्वरका सबैभन्दा सुन्दर प्रतीक हुन् शिवलिङ्ग। गोकर्णेश्वर स्थित गोकर्णेश्वर मात्रै नभनौँ, शिवजीको मन्दिर जहाँ जहाँ छ त्यो दिनमा त्यो ठाउँमा धुमधामको मेला नै लाग्ने गर्दछ। गोकर्णेश्वर स्थित शिवलिङ्गको निकै ठुलो महिमा रहेको हामी देख्छौँ। पुराणहरूका कथा अनुसार गोकर्णको शिवलिङ्गको स्थापना सृष्टिकर्ता ब्रह्माजी आफैले गरेका थिए। यस विषयमा एउटा रोचक पौराणिक आख्यान हामी भेट्टाउने गर्दछौँ। एकचोटि शिवजीलाई मृगरूप धारण गरी वन विहार गर्न धुन चलेछ र यो दिनमा यही धुनमा लागेर एक दिन उनी मृगरूप धारण गरी वन विहार गर्न हिँडेछन्। मृग जीवन उनलाई बडो रमाइलो लाग्छ र उनी यसैमा रमाउँछन्। धेरै काल बितिसक्दा पनि उनी कैलाश फर्कँदैनन्। त्यसैले गर्दा ब्रह्मा विष्णु इन्द्र लगायत सारा देवताहरूलाई ठुलो चिन्ता हुन थाल्छ र उनी त्यहाँ देवसभा हुन्छ र उनीहरूले एउटा उपाय खोज्छन् र शिवजीलाई खोजेर ल्याउने निधो गर्छन् र उनीहरूले भेट्टाउँछन् पनि अनि शिवजीलाई समात्न खोज्छन्। मृगरूप शिवनलाई म छोटोमा चर्चा गर्दैछु र उनको एक रूप निकै सुन्दर मृगलाई सिंहमा समाउन खोज्दाखेर के हुन्छ त मृग अलप भएर आफ्नो स्थानमा पुग्छन् र त्यो सिंह चाहिँ जोडले समातेको हुन ब्रह्मा विष्णु महेशले समातेको हुनाले तिन टुक्रा हुन्छ र एउटा स्थापना भएको त्यो शिवलिङ्ग गोकर्णेश्वर हुन् भनेर भनिन्छ। मैले संक्षेपमा भने जे होस्, यहाँ यो मृतक मात्रै होइन जीवित पिताको पनि ठुलो सम्मान गरिन्छ यो दिनको दिनमा। र कुशको महत्त्व त जति गुणगान गरे पनि सकिँदैन। असार कुश त हाम्रो हरेक क्रियाकलापमा हरेक धार्मिक कृत्य र यो पितृहरूको कृत्यमा पनि धुमधामले त्यसको महत्त्व दर्शाइएको छ हाम्रा धार्मिक ग्रन्थहरूमा। त्यसैले म अहिले त्यसको बारेमा धेरै चर्चा नगरौँ र जुन जीवित पिताहरूको लागि पनि यो दिनमा आफ्ना पिताहरूलाई मिठा मसिना लिएर छोरीबेटीहरू छोराहरूले अघि पछि नसम्झने छोरीबेटीहरूले आफ्ना छोराछोरीले पनि पितालाई मिठो मिठो खुवाउने उपहार दिने चलन हामी देख्दै आएका छौँ। त्यसैले यो दिनमा हामीले जीवित पिताहरूलाई सकेसम्म मृत्युभन्दा पनि जीवित पिताहरूलाई सम्मान गर्नु हाम्रो कर्तव्य पनि हो। अघि पछि वास्ता नगर्ने केवल वर्षमा एक दिन मात्रै उनीहरूको सम्मान गर्ने जुन परिपाटी छ अहिले टुक्रिँदै गएको परिवारमा यस्तो देखिन्छ र यो दिनमा मात्रै हामी सम्झना गर्छौँ, त्यसो चाहिँ नगरौँ। सकेसम्म आफ्ना माता पितालाई आफ्नो साथमा राखेर उनीहरूको वर्षभरि नै सम्मान गरौँ। यही अनुरोध गर्दै म यो नेपाल दर्पणको प्रथम चरणमा म यो गीत यहाँहरू समक्ष राख्ने छु र दोस्रो चरणमा म मोती जयन्तीको अवसरमा मोती जयन्ती सम्बन्धी चर्चा गर्नेछु।

बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आँधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।

नेपाल दर्पणको दोस्रो चरणमा आइपुगेका छौँ। श्रोताहरू, मैले प्रथम चरणमा बाबुको मुख्य देनको बारेमा चर्चा गरेँ। अब चाहिँ म यी साहित्यका अनुरागी कवि भनौँ गजलकार मोतीराम भट्टको बारेमा केही भन्न चाहन्छु, किनभने उनको जन्म पनि यही दिनमा भएको हो। नेपालका ठुला र सबैले माया गर्ने कवि, भानुभक्तलाई चिनाउने कवि मोतीराम भट्ट हुन् र नेपाली साहित्यको इतिहासमा यी कविको पनि निकै ठुलो महत्त्वपूर्ण स्थान छ। मोतीराम भट्टलाई युग कवि भनेर पनि हामी चिन्छौँ। यिनका बाबु दयाराम भट्ट थिए र आमाको नाम रिपुमर्दिनी देवी थियो। मोतीराम भट्टको जीवनमा एउटा अनौठो के देखा पर्छ भने उनको जन्म र मृत्यु एउटै तिथिमा हुन पुगेको थियो। यो हो भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने औँसी। विक्रम सम्बत 1923 कुशे औँसीमा जन्म भएर सोही तिथिमा 30 वर्षकै कलिलो उमेरमा विक्रम सम्बत 1953 उनको मृत्यु भयो। उनको विक्रम सम्बत 1937 विवाह त भयो तर सन्तान चाहिँ भएनन्। मोतीराम भट्टले कविता, गीत, गजल, नाटक र चिनारी लेखे, सम्पादकको काम गरे। भानुभक्तका हस्तलिखित रामायण र अरू पुस्तकका साथै फुटकर कविताहरू खोजी खोजी छपाइदिने काम पनि गरे। आफ्नो समयका धेरै कवि लेखकलाई लेख्नुपर्छ भन्ने भावना जगाइदिए। आफू मात्रै माथि पुगौँ भन्ने उनको नियत होइन, सबैलाई अघि बढ्ने अवसर दिउँ यही उनको विचार थियो। र देशमा यस्तो राम्रो विचार भएकाहरू त्यति पाइँदैनन्। श्रोताहरू, हामीले एकपटक 30 वर्ष मात्रै बाँचेका मोतीराम भट्टको जीवनी पढ्नुपर्छ र केही कुरा सिक्न पनि पर्छ उनीबाट। उनलाई भानुभक्तको रामायण छपाइदिन के खाँचो थियो? आफ्नो मात्रै छापेको भए पनि त हुन्थ्यो नि। आफू ठुला कवि र लेखक थिए, अरूलाई पनि लेख्न लगाउन किन पर्थ्यो? मोतीराम भट्टलाई नेपाली जनता र नेपाल देशप्रति ज्यादै माया लाग्थ्यो। यो माया उनलाई भारतको बनारस र कलकत्ता पुगेपछि लागेको हो। विदेशमा भाषा, साहित्य र शिक्षाको प्रशस्त उन्नति भएको उनले देखे, तर नेपालमा केही नभएकोले उनलाई कता कता निकै दुःख लाग्यो, पछुतो पनि लाग्यो। र आफूले लेख्ने, अरूलाई पनि लेख्न लगाउने र पहिले कसैले लेखेर त्यसै छोडेको छ भने छापिदिने काम उनले गर्न थाले। उनले त्यति पुरानो जमानामा पनि आइए अर्थात् त्यस बेला एफए भनिन्थ्यो, आइएसम्म पढेका थिए। भारतका भारतेन्दु हरिश्चन्द्रबाट उनी प्रभावित थिए र उनको सहयोग पनि उनलाई प्राप्त थियो। मोतीराम भट्ट अत्यन्त रसिक र लहरी कवि पनि थिए। ठट्टा र रमाइलाका कुरालाई पनि उनले कवितामा नै उतार्थे। रसरङले भरिएको पिक दूत भन्ने काव्य बाहेक साना ठुला र विभिन्न विषय गरी उनले 25 पुस्तकहरू लेखेका छन्, जसमा काव्य, गीत, गजल, नाटक र अरू पनि धेरै विषयहरू छन्। यी धेरै पुस्तकहरूमध्ये मनोद्वेग प्रवाह, प्रह्लाद भक्ति कथा, शकुन्तला नाटक र प्रियदर्शिका नाटक धेरै नै नाम चलेका छन्। मोतीराम भट्टको पालादेखि नेपालमा अलिअलि पढाइमा चाख बढ्दै गएको पनि देखिन्छ। यिनी चन्द्र शमशेरका सहपाठी र देव शमशेरका अति नै मन परेका भक्त पनि थिए। राणा शासकमध्ये देव शमशेर असल थिए र उनले प्रजातन्त्र र शिक्षालाई माया गर्थे भने मोतीराम भट्ट चाहिँ शिक्षा र साहित्य भनेपछि हुरुक्क हुने व्यक्ति थिए। त्यसैले यिनीहरूको बीच मित्रता थियो। चन्द्र शमशेर सहपाठी भए पनि यिनीमाथि शङ्का गर्ने खालका भएकोले यिनले राणाको जीवनी लेख्नुभन्दा जनताका प्यारा भानुभक्तको खोजीतिर मन लागेको पाइन्छ। त्यसैले उनले भानुभक्तको रामायणको बारेमा निकै चर्चा गरे, भानुभक्तलाई चिनाउने उनको प्रचार निकै गरे र भानुभक्तले लेखेको यिनले पनि रामायण यिनलाई पनि प्यारो थियो। यिनको यिनले रचना गरेको रामायणको बारेमा मैले गएको वर्ष निकै लामो चर्चा गरेकी थिएँ, अहिले त्यसतर्फ नलागौँ। श्रोताहरू, मोतीराम भट्ट धेरै भाषा पढ्न र लेख्न पनि जान्दथे, पढे लेखेका पनि थिए र भाषा पनि उनलाई धेरै भाषाको ज्ञान थियो, जस्तै नेपाली, हिन्दी, उर्दू, फारसी, अङ्ग्रेजी, संस्कृत आदि भाषा उनी जान्दथे। उनले धेरै कविहरूको एउटा मण्डली निर्माण गरेका थिए, निकै प्रख्यात थियो त्यो पनि।
जुन मोती मण्डली नामले अझै पनि प्रख्यात छ। यसले लेख्ने काममा सहयोग पुर्याउन धेरै धेरै मद्दत गर्दथ्यो। सुक्ति सिन्धु नामक रसिलो पुस्तकमा पनि मोतीरामको कविता छापिएका थिए। यस्ता गुणी कवि पाउन निकै नै गाह्रो पनि हो श्रोताहरू, तर उनी यति गुणी थिए आफू मात्रै होइन आफ्ना समयका धेरै कविहरूलाई उनले परिचय गराए, उनीहरूको लेख रचना थापे र यस्तो प्रकाशन गर्नमा धेरै उनले योगदान पुर्याए। र साँच्चै भने यो भारतेन्द्र हरिश्चन्द्र मैले भर्खरै उनको प्रसङ्ग गरे, 2044 सालमा मोतीराम काठमाडौँ फर्केपछि मोतीराम त्यसै बस्न चाहेन र नेपाली भाषा साहित्यका फाँटमा उनले केही गरौँ भनेर उनले नरदेव पाण्डे, कृष्णदेव पाण्डे जस्ता सहयोगी लिए। मोतीरामले 1945 ठैटीमा मोती कृष्ण मण्डली खोले। नेपाली भाषा र साहित्यको उन्नतिमा सक्रिय रहन र केही गर्न मोती मण्डली गठन भयो। र जुन मैले एकछिन अगाडि पनि मैले भनिसकेँ, त्यस मण्डलीमा लक्ष्मी दत्त पन्त, गोपीनाथ लोहिनी, भोजराज पाण्डे, नरदेव पाण्डे, राजीव लोचन, काली प्रसाद अनि देवराज जस्ता प्रतिभाहरू रहेका थिए। समस्या पूर्तिको लागि विषय दिने, त्यसमा सबैको कवितात्मक अभिव्यक्ति दिने परिपाटी कायम गरियो। यसरी यस मण्डलीमा सदस्यहरूले के कस्तो भूमिका खेले, के कति रचना गरे र उनीहरूको प्रामाणिक परिचय के हो, यस्ता प्रश्नको दिन अझै पनि त्यति सकिँदैन किन यो खोजकै विषय हो। तर जे होस्, उनले यस्तो मण्डली चाहिँ तयार पारे र निकै यसको प्रचार प्रसार पनि गरे र निकै ठुलो योगदान पनि गरे। मोती युग नेपाली कविताको उर्वर समय हो। छन्दको विविधता, श्रृङ्गार, भक्ति र सामाजिक चिन्तनको प्रयोग, साहित्यिक जागरण, भाषिक चेतना, केही गरौँ भन्ने भावनाको उद्बोधन, राष्ट्रिय अनि राष्ट्रभाषा र साहित्य सृजनाप्रति उत्साहमय उनको पालामा भयो। यस्तो समय त्यसै समय आएको थिएन, उनकै योगदान यसमा रहेको थियो। मोतीरामको नेतृत्वमा सक्रिय युवाहरू जन्मेका थिए। मोती मण्डलीले स्वदेश र विदेशमा पनि केही गरेको थियो भनेर हामी भन्न सक्छौँ। यस्ता गुणी साहित्यकारप्रति हाम्रो निकै हामी पनि कृतज्ञ छौँ। उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै श्रोताहरू, आजको लागि नेपाल दर्पण कार्यक्रममा म एउटा गीत सुनाएर आजको नेपाल दर्पण कार्यक्रम विसर्जन गर्न चाहन्छु। अर्को कार्यक्रममा फेरि भेटौँला। आजको लागि मलाई बिदा दिनुहोस्। नमस्कार।

0: સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
2: રાષ્ટ્રપતિ રામચંદ્ર પૌડેલે વિકાસકો મોડેલ પરિવર્તન ગર્ન આહ્વાન ગર્નુભએકો છ। रसुवा बाढीपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नयाँ निर्माणका साथै विकासको मोडल परिवर्तन गर्न सकिने सुझाव दिनुभएको हो।
3: यो समय पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
2: विपत्तिमा परेका नागरिकको आवाज सुन्नु सबैको कर्तव्य हो भन्दै उहाँले पीडितको भनाइअनुसार काम गर्न ध्यानाकर्षण गर्नुभएको छ।
3: हामीलाई थाहा छ विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीडाप्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो। त्यसैले पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
2: राष्ट्रपति पौडेलले तापक्रम वृद्धिका कारण परेको असर न्यूनीकरणका लागि पीडित राष्ट्रका तर्फबाट अपील पनि गर्नुभएको छ।
3: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
2: पौडेलले आज बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर फर्किनु भएको छ। चिलेमै आयोजनाको सुरुङमा प्रवेश गर्न अझै दुई दिन लाग्न सक्ने रासोपा सांसद तथा इन्जिनियर सागर ढकालले बताउनु भएको छ। भोलि साँझ वा पर्सि बिहान सुरुङभित्र प्रवेश गर्न सक्ने गरी त्रिशुली 3A प्रयोग भएका सामान लगेर सुरुङको मुखमा पुग्ने बाटो बनाउन आज पहिलो विस्फोट गरिएको उहाँले बताउनु भएको छ। सुरुङमा 6 थुनिएको विश्वास गरिएको छ। त्रिशुली 3A उकालो सुरुङबाट लेदो निकाल्न पानीको फोहरा प्रयोग भएकोमा सिलिमेमा ओह्रालो सुरुङ भएकाले लेदो निकाल्न अर्को उपाय अपनाइने टकालको भनाइ छ। ओह्रालो सुरुङको लेदो निकाल्ने मसिन आज राति बिदुर पुगेर भोलि बिहानै चिलिमे लगिने टकालले जानकारी दिनुभएको छ। त्रिशुली 3A उद्धारमा संलग्न अर्का सांसद तथा सुरुङ विज्ञ श्रीराम रेपानीका अनुसार नेपाली सेना भारतीय सेना र नेपाल विद्युत प्राधिकरणका कर्मचारीको प्रयासबाट 250 मिटर मध्ये 100 मिटर बाटो खनिएको छ। सुरुङभित्र जमेको लेदो तथा अवरोध हटाउन यन्त्र लैजाने प्रयास जारी छ। भोलिसम्म विद्युत लाइन समेत पुर्याउने तयारी नेपाल विद्युत प्राधिकरणबाट भइरहेको नेपालीले उल्लेख गर्नुभएको छ। यस्तै बाढी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष जङ थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको छ।
4: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाङटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यू फेज सुरु भएको छ।
2: सहायक रथी थापाका अनुसार सेनाले सम्भव भएका जलविद्युत आयोजनाका सुरुङमा बाढी गएको तेस्रो दिनमै उद्धार सुरु गरेको थियो।
4: त्रिशुलीसँग जोडिया छ त्यो लामटाङ प्रोजेक्ट हो, यसले पनि हामीले 10 रेकी गरेका थियौँ हेलिकप्टरबाट र यसमा चाहिँ भारतीय सेना र हाम्रो संयुक्त टिम चाहिँ 13 उद्धारको कार्य त्यहाँ सुरु गरेको थियो र प्रवेश बिन्दुबाट टनेल जुन चाहिँ छिर्ने ठाउँ छ सर्भिस टनेल, त्यो सर्भिस टनेल खनेर हामी 60 मिटरसम्म जान तयार। त्यसपछि यस्तो ब्लकेट आयो कि त्यहाँभित्र छिर्न स्पेसल इक्विपमेन्टले पनि
5: गाह्रै नै देख्यो। गाह्रै देखिसकेपछि आयोजनासँग सम्बन्ध भएका इन्जिनियर साहबहरू र आयोजनासँग सम्बन्ध भएका उहाँका सिइओहरू सम्पूर्ण आएपछि अब के त अर्को कसरी जान सकिन्छ भन्ने कुरा हामीले लिँदै गर्दाखेरि यहाँ चाहिँ अक्जिलरी टनलहरू छ, अक्जिलरी टनललाई चाहिँ काटेर छिर्नुपर्छ। त्यसैको आधारमा हामीले अब यो अक्सिलरी टनल पत्ता लाउनलाई उहाँहरूको इन्जिनियर सबैसँग समन्वय गरेर अक्सिलरी टनल चाहिँ काठमाडौँतिर लाग्यौँ।
2: सहायक रति थापाले सरकारको निर्देशनअनुसार उद्धार कार्य जारी रहने बताउनु भएको छ। रसुवा बाढीपछि प्रभावितको मनोपरामर्शका लागि सरकारले 155 जना जनशक्ति खटाएको जनाएको छ। स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सक सहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ। बाढीपछि घाइते वा बिरामी भएका मध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ। उपचारको क्रममा 4 जनाको मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ। प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्र खोप पठाइएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल:
6: बाढीपछि किर्जन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भीडभाडमा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ।
2: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढीले रसुवाका 4 स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ। 3 स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्। सड़क विभागले काबु बाहिरको परिस्थिति नआएमा आउँदो असोजको सुरुदेखि नै कृष्णभेरको बाटो खुल्ने दावी गरेको छ। नागडुङ्गा मोगलिङ सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र:
7: कृष्णभेरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
8: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेछौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
7: कसरी काम गर्दैछौँ?
8: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
7: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ।
8: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
7: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
8: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ आउन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो ट्र्याक।
2: अब खबर फटाफट।
7: 1 झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 हात्तीको बथान भारततिर लागे। बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत। काठमाडौँको रातोपुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 प्रहरी फन्दामा रातोपुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामणिका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा। भोटे कोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ 2 डिगिया गाउँमा वृक्षारोपण, मृतकको सम्झनामा आँप, लिची, कागती, शीतलचिनी लगायत करिब 1000 फलफुलका बिरुवा रोपियो। बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी एक बरभकेका 18 घर पहिरोको उच्च जोखिममा।
2: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
9: यो BFBS गोर्खा रेडियो।

अर्को जुनी चाहिँदैन मलाई देविका प्रधानले गाउनु भएको यो गीत पुरानो चलचित्र बसन्तीबाट हामीले सुन्यौँ. आदरणीय श्रोतावृन्द इन्जोय पक्कै पनि गर्नुभयो होला. गीत पुरानो थियो र आज सोमबारको दिन भएको हुनाले यस्तो पुरानो पुरानो गीत सङ्गीतहरू सुनेर हामी अगाडि बढिरहेका छौँ. यो बेलामा यहाँहरू सबैलाई कार्यक्रममा स्वागत अभिवादन टक्राउन चाहे. एकपटक फेरि पनि अन्तिम चरणको यो यात्रामा यहाँहरू सबैलाई लिएर अगाडि बढ्न चाहन्छु. समय दिउँसोको 3:18 गएको छ र यतिखेर तपाईँहरूको लागि अब भने यस्तै पुरानो पुरानो मिठा मिठा गीत सङ्गीतहरू लिएर म तपाईँको सेवामा हाजिर भइसकेकी छु कार्यक्रमको यो अन्तिम चरणमा. त आदरणीय श्रोतावृन्द अब भने तपाईँलाई म अगाडि लिएर जान्छु कार्यक्रममा. यस्तै पुरानो पुरानो गीत सङ्गीतहरू सुन्दै सुनाउँदै अगाडि तपाईँले लिएर जानु पर्दाखेरि कुमार सानु र हल्का याज्ञिकले गाउनुभएको गीत अहिलेको लागि म तपाईँको सेवामा राख्दैछु चलचित्र साजनबाट.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS गोर्खा रेडियो हो।

हेरिन्जेलको सम्झना छुटेपछि बिर्सना जिन्दगानी दर्पण छाया. यो गीत बडो मिठो छ, होइन, रमाइलो खालको गीत. यो गीत निकै नै चर्चित भएको गीत हो चलचित्र दर्पण छायाको, र यो गीत सुनाएँ मैले तपाईँलाई आज, र यही गीतको साथमा कार्यक्रममा अगाडि पनि हामी बढिसकेका छौँ. र आज चाहिँ इन्टरनेसनल डे अफ क्लिन एयर फर ब्लु स्काई पनि परेको छ, र यो कारणले गर्दाखेरिमा चाहिँ नि अब यसको विषयमा अलिकति जानकारी तपाईँसँग मैले सेयर गर्न चाहेँ. इन्टरनेसनल डे अफ क्लिन एयर फर ब्लु स्काइज, यो चाहिँ हाम्रो वातावरणसँग सम्बन्धित एउटा दिन हो. यसको उद्देश्य वायु प्रदूषणको बारेमा जागरूकता बढाउनु र हावाको गुणवत्तामा सुधार ल्याउनको लागि विश्वव्यापी वा स्थानीय स्तरमा कदम उठाउनको लागि पनि यो दिन विशेष मानिन्छ. र यो दिनले चाहिँ तपाईँ हामी सबैलाई अलिकति भए पनि जागरूक बनाउने कोसिस गरेको छ कि हाम्रो वातावरणप्रति हामी अलिकति जिम्मेवार रहनुपर्छ, सजग रहनुपर्छ भन्ने कुरा है. र 7 सेप्टेम्बर 2020 को दिनमा चाहिँ विश्वमा पहिलो पटक इन्टरनेसनल डे अफ क्लिन एयर फर ब्लु स्काईको आयोजना गरिएको थियो, र यस अवसरमा आयोजित वेबिनारलाई सम्बोधित गर्दै केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तनका विशेषज्ञहरूले धेरै नै प्रकारले हरेक प्रकारको सरकारले चाहिँ नि वायु प्रदूषणमा चाहिँ ध्यान दिनुपर्छ र त्यसलाई सम्बोधन गर्नपट्टि लाग्नुपर्छ भन्ने कुरा पनि त्यति बेला चाहिँ नि सम्बोधन गरिएको थियो, त्यो कुरा आएको थियो, होइन. र यो कुरा जरुरी पनि छ, किन भन्नुहुन्छ भने यदि वातावरण नै राम्रो रहेन भने, वातावरण नै स्वच्छ रहेन भने भोलि गएर हाम्रो जीवनयापन यो धरतीमा हुन नै नसक्ला भन्ने स्थिति चाहिँ आउन सक्छ. यो कुरालाई तपाईँ हामी कसैले पनि नकार्न त पक्कै पनि सक्दैनौँ, होइन. र यो कोही एक सरकारको, कोही एक देशको, कोही एक व्यक्तिको, कोही एक सामाजिक संस्थाको र कुनै एक निकायको मात्र जिम्मेवारी होइन, त्यो हामी सबैको जिम्मेवारी हो, सम्पूर्ण इन्डिभिजुअल्सको भनौँ न यो जिम्मेवारी हो, होइन. त्यो कारणले गर्दाखेरि हामी सबैजनाले चाहिँ आफ्नो वातावरणलाई कसरी सुरक्षित राख्ने, कसरी स्वच्छ हावा को लागि चाहिँ हाम्रो योगदान दिने भन्ने कुरालाई चाहिँ नि ध्यान दिनुपर्ने हुन्छ. तपाईँ हामी सबैलाई थाहा भएको कुरा हो, बढ्दो यो जुन ग्लोबल वार्मिङ छ यसले गर्दाखेरि धेरै प्रकारको चाहिँ नि

विपद हामीलाई परिरहेको छ। रिसेन्टली अब नेपालको जुन एकदमै भयावह एउटा बाढीको स्थिति भयो, जसले गर्दाखेरि कैयौँको ज्यान पनि गयो, कैयौँको घरबार गयो, डुब्यो, पूर्ण रूपमा एउटा भ्याली नै सफा चट बनाइदिएको छ होइन। यो पनि एक प्रकारले वातावरण प्रदूषण र वातावरणमा चाहिँ बढ्दो एउटा जुन खराबी छ यसको कारणले गर्दाखेरि नै भएको हो भन्दा फरक पक्कै पनि नपर्ला। र यस्तो प्रकारको समस्या दिनानुदिन बढिरहेको छ, घटेको त पक्कै पनि छैन। यसर्थमा हाम्रो वातावरणप्रति, हाम्रो वायुप्रति, हाम्रो जुन प्रदूषणप्रति हामीले अलिक ध्यान दिनु अत्यन्तै जरुरी छ। सबै देशहरूमा समान रूपले प्रदूषण भइरहेको छ, प्रदूषणको स्रोत सबै देशहरूमा समान रूपले नै रहेको कुरा पनि हामीले चाहिँ बुझ्न सक्छौँ। यस कारणले गर्दाखेरि यो सबैको साझा एउटा चाहिँ समस्या हो, साझा एउटा एजेन्डा हो। र यो वायु प्रदूषणले गर्दाखेरि तपाईँ हामी सबैको स्वास्थ्यमा पनि धेरै प्रकारको नकारात्मक असर देखिन्छ होइन। र अब चाहिँ हामीले सास फेर्दाखेरि जिन्दगीको लागि, जीवनको लागि एउटा प्राणवायुको रूपमा हामीले सास फेर्नु हो पर्ने हो, तर अहिले वायु प्रदूषणले गर्दाखेरि हामीले चाहिँ एकदम पोइजनस एयर चाहिँ नि हामीले चाहिँ नि सास फेरिरहेका छौँ, त्यसमा भन्दा फरक नपर्ला जस्तो लाग्छ। र यो कुराहरूलाई चाहिँ ध्यान दिनको लागि यो कुराहरूमा सबैको चाहिँ भनौँ सबैको ध्यान आकर्षण गर्नको लागि आजको दिन महत्त्वपूर्ण छ। यो चाहिँ पहिलो पटक सन् 2020 मनाइएको थियो, तर सन् 2019 डिसेम्बरको दिनमा नै यो चाहिँ नि संयुक्त राष्ट्र महासभाले यसको यो प्रस्ताव पारित गरेको थियो कि यो दिन हामी अब्जर्भ गर्ने, र संसारभरि त्यो दिन चाहिँ विभिन्न प्रकारको चाहिँ कार्यक्रमहरू गरेर यो चाहिँ विषयवस्तुमा सबैको ध्यान आकर्षण गर्ने भनेर है। वायु प्रदूषणले गर्दाखेरि आजको समयमा स्वास्थ्यको लागि एउटा ठुलो खतरा ल्याइसकेको छ। यसले स्पेसली हाम्रो कलेज हो भन्दाखेरि पनि हाम्रो फोक्स हो अनि हाम्रो मुटु र हाम्रो मस्तिष्कलाई गम्भीर नोक्सान पुर्याइरहेको छ। र यसतर्फ सबैको ध्यान आकर्षण होस् भन्नको निम्ति आजको दिन विशेष गरिकन मनाउँदैछौँ हामी है। त यति नै भन्दै अब अगाडि मैले तपाईँलाई एउटा गीत सुनाउन चाहेँ, मोहम्मद रफी, आशा भोसले र साथीहरूले गाउनु भएको एउटा कौवाली भएका छ, यो सुन्छौँ। पुरान गीत सङ्गीतहरू सुनिरहेका छौँ, यही सिलसिलामा यो गीतद्वारा अब जोड्छु यो क्रमलाई।

0: यो BFBS कुलकर रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

मेरो निन्द्रा भोक तिर्खा रात र दिनको किन चोरेको गीत सुन्दै हुनुहुन्थ्यो। यतिखेर तपाईँले प्रकाश श्रेष्ठ र साधना सरगमको आवाजमा र यो गीतको साथसाथमा कार्यक्रम आजको हाम्रो दिवाको सिली करिब करिब अन्तिम चरणमा आइसकेको छ र यतिखेर अब भने मैले तपाईँको लागि अन्तिम गीत स्वरूप हल्का याग्निक र साथीहरूले गाउनु भएको गीत छ, चलचित्र तेजाबको एकदम अपलिफ्टिङ गीत छ, डान्सिङ नम्बर नै भनौँ, राख्न गइरहेकी छु, इन्जोय गर्नुहोलाबाट भन्न चाहन्छु र यही नै गीत सेवामा टक्राउँदै बिदा लिने तयारीमा छु। आज कार्यक्रममा साथ दिनुभयो यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब अगाडि यो गीत पश्चात 4 बजे हामी बिबिसी नेपाली सेवाको साँझ पहको प्रस्तुति सुन्नेछौँ र त्यस पश्चात भने 4:15 बजेबाट कार्यक्रम गोधुली हाम्रो इभिनिङ सो तपाईँले सुन्न सक्नुहुन्छ र यो सप्ताह भने इभिनिङ सो लिएर हाम्रो बहिनी सोनिया आउँदै हुनुहुन्छ तपाईँहरूको सेवामा, त उहाँसँग इन्जोय गर्नुहोस्। म भने आजको कार्यक्रमबाट अब बिदा लिन्छु, तपाईँलाई भेट्न भोलि फेरि पनि ठिक यो कार्यक्रम लिएर आउनेछु 1 बजेको समाचार पश्चात सधैँ चाहिँ, त्यति बेलासम्मको लागि बिएबिएस कार्यक्रम रेडियोलाई सुन्दै हामीलाई साथ दिँदै गर्नुहोला। हस् त नमस्ते, बाई।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरूको उद्धार प्रयासबारे नेपाली सेना भन्छ,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक हुँदैन त्यतिन्जेलसम्म जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: राष्ट्रपतिद्वारा संकटमा सम्पूर्ण पक्ष बीचको सहकार्यमा जोड,
2: सबै तह निकाय संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने विश्वास व्यक्त गर्दछु।
0: र विपदको पीडामा महँगीको मारबारे चर्चा गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। देशको पूर्वी राज्य साक्सनी अनहाल्टमा दक्षिणपन्थी एएफडी पार्टीको निर्णायक जितपछि जर्मन चान्सलर फ्रिडरिख मेट्सले जर्मनीले दलीय राजनीतिमा ठूलो हलचल बेहोर्नु परेको बताएका छन्। बिल्ड समाचार पत्रिकाले प्रकाशित गरेको प्रतिक्रियामा मेट्सले चुनावी नतिजाले आफ्नो दल सिडियुको जरा हलाइदिएको भन्दै ठूलो समीक्षा गर्नुपर्ने औल्याए। एएफडीले कम्तीमा 44% मत हासिल गरेको छ, जुन बहुमतले अलि कम छ। जितप्रति खुसी व्यक्त गर्दै एएफडीका नेता एलिस बाइडलले आगामी संघीय निर्वाचनमा कम्तीमा 40% मत हासिल गर्ने लक्ष्य रहेको बताएका छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुने मानिसहरूको सम्झनामा नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। शोकक्रममा नेपालभरिका सरकारी कार्यालय र विदेशमा रहेका नेपाली कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै भदौ 10 गतेको बाढीमा परि ज्यान गुमाउनेहरूलाई श्रद्धाञ्जली व्यक्त गरेका छन्। जलवायु परिवर्तनको मारमा परिरहेका नेपाल सहितका देशका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै उनले भने,
2: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन, उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: नेपालका राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परेर आजसम्म कम्तीमा 1355 जनाको मृत्यु भएको पुष्टि भएको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्। रुस र उत्तर कोरियाले दुई देशको सीमा वारपार गर्न सकिने मोटर गुड्ने पहिलो पुल औपचारिक रूपमा खुला गरेका छन्। 1 किलोमिटर लामो उक्त पुल प्रशान्त तटदेखि केही किलोमिटर मात्र टाढा छ। युक्रेनका मानवाधिकारवादी समूहहरूले उक्त पुल भएर दुई देशबीच सैनिक सहायता सामग्री ओसार पसार गर्ने माध्यम बन्न सक्ने भन्दै चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग 3 चरणको वार्ता गरेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कूटनीतिलाई अघि बढ्न दिन मिलेर काम गर्न जरुरी रहेको बताएका छन्। कुनै ठोस नतिजाबारे केही उल्लेख नगरी जेलेन्स्कीले छलफल युक्रेनको हवाई प्रतिरक्षा आवश्यकतामा केन्द्रित भएको उल्लेख गरे। उनले युक्रेनका साझेदारहरूलाई कुन कुरा फलदायी हुनेछ भन्ने कुरा थाहा रहेको भन्दै त्यो कुरा सरद्याम अघि नै आवश्यक रहेको बताए। र उत्तर कोरियाका नेता किम जङ अनले आफ्नो मुलुकको नौसेना परमाणु अस्त्र सम्पन्न फौज बन्नुपर्ने बताएका छन्। काङ कोन नामक एउटा विध्वंसक युद्धपोत बनाउन निर्देशन दिने क्रममा उनको यो अभिव्यक्ति आएको हो। गत वर्षको मेमा सञ्चालनमा ल्याउन खोज्दा उक्त युद्धपोत आंशिक रूपमा डुबेको थियो। उत्तर कोरियाको पश्चिमी तटमा 3 महिना अघि उनले सोही प्रकृतिको अर्को युद्धपोत बनाउन निर्देशन दिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईँलाई स्वागत छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत आयोजनाका विभिन्न संरचनाहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास निरन्तर जारी रहने नेपाली सेनाले जनाएको छ। ती आयोजनाका सुरुङमा सयौँको संख्यामा मानिसहरू फँसिरहेको र उनीहरूको उद्धारमा ढिलाइ भएको भन्ने टिप्पणी र गुनासोका बीच सेनाले भनेको छ अझै पनि आशा मरेको छैन। राष्ट्रपतिले पनि आज राष्ट्रका नाममा सम्बोधन गर्दै सम्पर्क विहीनहरूको खोजी र उद्धार निरन्तर जारी रहने बताएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ज्यान गुमाएका 1350 भन्दा धेरैजनाको शव फेला परेको छ। ती शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1000 भन्दा धेरै शव माटोमा पुरिएको नेपाल प्रहरीले जनाएको छ, जसलाई उसले शवलाई माटोमुनि सुरक्षित राखिएको बताउने गरेको छ। करिब 5,000 जना अझै पनि सम्पर्कविहीन रहेको प्राधिकरणको भनाइ छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनाका सुरुङमा फँसेकाहरू रहेको बताइएको थियो। तर नेपाली सेनाका सहायक रथी सुभाषजङ थापाले आज आयोजित प्रेस ब्रिफिङमा भने,
1: दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनेलभित्र फँसेका व्यक्ति होइनन्, परियोजनासँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने हाराहारी 121 जना मात्रै टनेलभित्र पसेको चाहिँ तथ्य देखिन्छ।
0: सरकारले उद्धारमा ढिलाइ गरेको र हात झिकेको जस्ता आरोपहरू सार्वजनिक भएका थिए। तर सहायक रथी थापा भन्छन्,
1: जबसम्म सम्पूर्ण टनल ब्रेक थ्रु हुँदैन त्यतिन्जेलसम्म यो जारी नै रहन्छ। र अर्को कन्डिसन होइन, सरकारले नै अब नगर्ने भन्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै पुग्यो नभनिन्जेलसम्म हाम्रो खोजी जारी नै रहन्छ र हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन।
0: उनले उद्धार कार्यमा भोग्नु परेको जटिलता देखाउन बाढी अघि र पछिका नक्सा, तस्विर तथा भिडियो फुटेजहरू पनि प्रस्तुत गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले पनि उद्धार र खोजी निरन्तर जारी रहने बताएका छन्। देशवासीको नाममा सम्बोधन गर्दै उनले कतिपय विषयमा सरकारलाई सचेत तुल्याउन लक्षित ठानिएको अभिव्यक्ति पनि दिएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रपति पौडेलले उद्धार र राहतमा संलग्न सबै व्यक्ति, संस्था र संगठनहरूको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय समुदायप्रति पनि सहयोगको निम्ति आभार प्रकट गरेका राष्ट्रपति पौडेलले आफन्तहरू सम्पर्कविहीन भएको पीडामा रहेकाहरूलाई आश्वस्त पार्दै भने,
2: परिवारका सदस्य तथा साथी भाइहरूको खबरको प्रतीक्षामा रहनुभएका सबैलाई म खोजी तथा उद्धार कार्य निरन्तर रूपमा जारी रहनेछ भन्ने कुरामा स्वस्थ पार्न चाहन्छु।
0: उद्धार खोजी र राहत वितरणमा संघीय सरकारले स्थानीय र प्रदेश तहसँग समन्वय नगरेको भनी आलोचना भएको थियो। सरकारले त्यसको खण्डन गरिसकेको छ। राष्ट्रपति पौडेलले भने,
2: सरकारबाट राज्यका स्थानीय लगायत सबै तह, निकाय, संरचना र पक्षसँग आवश्यक समन्वय गरेर काम भइरहेको छ भन्ने म विश्वास व्यक्त गर्दछु।
0: पीडामा परेका नागरिकले असन्तुष्टि र आक्रोश व्यक्त गर्दा सत्ता पक्षकै व्यक्तिहरू उल्टै उनीहरू विरुद्ध खनिने गरेको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्री बालनले एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताउँदै त्यसलाई संयमतापूर्वक सुन्नुपर्ने बताएका थिए। राष्ट्रपति पौडेलले पनि त्यही प्रसङ्ग दोहोऱ्याउँदै भनेका छन्,
2: पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन, समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
0: सम्बोधन अघि आजै राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्र पुगेका थिए। सरकारका अनुसार ती जिल्लाका होल्डिङ सेन्टरमा 3500 भन्दा धेरै विस्थापितहरूले आश्रय लिइरहेका छन्। राष्ट्रपतिले तीमध्ये केहीसँग भेट पनि गरेका थिए भन्छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ।
4: आज नुवाकोटको बट्टार कभड हलमा राष्ट्रपति रामचन्द्र पौडेल अवलोकनको लागि आउँदै गरेको खबरसँगै आफूहरूमा खुसीको तरङ्ग छाएको त्यहाँ बस्दै आएका पीडितहरूले बताए। होल्डिङ सेन्टरमा रहेका एकजना महिला र एकजना पुरुषले पीडितहरूको अवस्था र जिज्ञासा सहित राष्ट्रपति समक्ष राख्ने गरी तयारी रहेकोमा राख्न नपाएको भन्दै उनीहरूले गुनासो गरेका छन्। बुद्धिमान तामाङ,
5: राष्ट्रको बाबु भइसकेपछि हामीलाई चाहिँ केही आसन पाउँछ कि भन्ने आशा थियो, केही निराश नहोस् भनेर केही जानकारीहरू दिन्छ कि भन्ने आशा थियो। उहाँको एउटा वक्तव्य सुन्नु पाएन, हामी पिरामा बसेको मान्छेलाई केही शान्त दिन्छ कि भनेर अपेक्षा गरेका थिए। सुरक्षा कर्मीले घेर उहाँ आउनुभयो, जानुभयो।
4: होल्डिङ सेन्टरमा आएका राष्ट्रपति रामचन्द्र पौडेलले आफूहरूको बारेमा जिज्ञासा राखेको सन्तमाया तामाङले बताए। उनले भनिन्,
6: राष्ट्रपतिज्यूले चाहिँ तपाईँहरूलाई कसलाई के भए भनेर सोध्नुभयो। हामी परिवार चाहिँ सकुशलै छौँ, सम्पत्ति चाहिँ अब केही पनि छैन, सबै भौतिक चाहिँ केही पनि छैन, क्षति भइसक्यो भनेर भन्यौँ हामीले। अहिले चाहिँ आमा बुवा घुम्यो, दाजुभाइ घुम्यो, दिदी बहिनी घुम्यो भनेर भन्नुभयो सबैजनाले। सबैको दुःख देख्नुभयो, रोई गराई थियो त्यहाँ सबैजना, अनि त्यही भएर बोल्न सक्ने माहौल पनि भएन।
4: अवलोकन पश्चात बाढी प्रभावितहरूको पुनस्थापना सम्बन्धमा पक्कै बोल्नुहुन्छ भन्नेमा आशावादी रहेको पीडितहरू बताउँछन्। घर परिवार गुमाउँदाको पीडामा आज राष्ट्रपति शिविरमा आउँदै गरेको कुराले उत्साहित रहेको बताउँदै सुख बहादुर तामाङले भने,
7: बाढी पीडितलाई सुरक्षित ठाउँमा यस्तो गर्छु भन्ने भन्छु होला भन्ने शब्द राख्छु होला भन्ने चाहिँ लागेको थियो, तर उहाँ आउनु भयो। अब बिस्तारी हुँदैछ, अब बिस्तारी हुन्छ भनेर चाहिँ जानुभयो।
4: सरकारले समयमा नीति तयार गरेर राहत वितरण, अनुदान, पुनस्थापना लगायत विषयलाई तदारुकता साथ काम गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, BBC नुवाकोट।
0: अब अन्तिम विषय, बाढीले निम्त्याएको विपदमा महँगी र अभावको मार खेप्नमा बाध्य भएको नागरिक गुनासो बढ्दो छ। काठमाडौँमा एलपी ग्यास हात पार्नु विलासिता जस्तो भएको छ। पसल पिच्छे चामल, दाल र तरकारीको मूल्य फरक फरक तोकिएको पाइन्छ। चिनीको भण्डारण धेरैतिर रित्तिएको बताइन्छ। एक उपभोक्तावादी संस्था कन्ज्युमर आई नेपालकी सभापति विमला खनाल भन्छिन्,
8: हुन त सरकार बनेदेखि अहिलेसम्म चाहिँ विपद अगाडिसम्म चाहिँ चामलमै 22.2% बढेको थियो है। अहिले चाहिँ अब के छ भनेदेखि एकाएक यो विपदपछि 120 रुपियाँको चिनी 140 रुपियाँ भएको छ। मौकाको फाइदा उठाएर जिरा मसिनो चामललाई हेर्ने हो भने 2400 बाट 2700 पुगेको छ। यो 12.5% चाहिँ बढेको देखिन्छ। उपभोक्ता चाहिँ एकातिर बाढी पहिरो होइन यस्तो विपदको उसमा चाहिँ नि घडीमा रोजगारी गुमाएका छन्, घरबार विहीन भएका छन्। अब यस्तो अवस्थामा पनि व्यापारीहरूले यो मौकाको फाइदा उठाएर यतिखेर नै हो हामीले चाहिँ फाइदा लिने भनेर विभिन्न बहानामा, अब विपद त छँदैछ होइन, त्यत्रो अब बाढी गयो, घरबार बिहीन भए, अब कृष्णगिरीमा पनि पहिरो आयो, यसको फाइदा उठाएर अहिले नाजायज यसको उपभोक्तालाई थोपरिराखेको अवस्था छ।
3: जस्तो अब काठमाडौँमै पनि कृष्णगिरीको बाटो रोकिए पनि अर्को वैकल्पिक बाटोबाट अब ग्यास बाहेक त अरू आइरहेकै छ होइन, ग्यास पनि सिलिन्डर बाहिर भराएर ल्याउने भनिएको छ। अब यो किन भइरहेको छ त? यो
8: ग्यासको हेर्नुहोस् न, ग्यासको गाई जात्रा भएको छ। ग्यासमा अब सरकार साक्षी बसेर व्यवसायीहरूले मनोमानी गरेको अवस्था छ। किन भन्दाखेरि सरकार ल्याउन सक्छ नि त हरेक अब ढुवानीहरू, त्यसलाई दैनिक अत्यावश्यक वस्तुमा पर्छ के ग्यास, खाद्यान्न भन्ने कुराहरू चाहिँ यो मान्छे बाँच्नको लागि नभई नहुने कुरा, आधारभूत आवश्यकताको वस्तु हो। यसलाई कम्तीमा पनि सरकारले गम्भीर भएर विभिन्न अब छ नि त, सेनाको गाडी छ, सेनाका ट्रकहरू छन् होइन, त्यसमा राखेर रा राशन ग्यासहरू ढुवानी गर्न सकिन्छ नि त। वैकल्पिक बाटो प्रयोग गर्नु पर्यो। कृष्ण भीरमा गयो त के भयो त, अरू बाटाहरू छैनन्, त्यो प्रयोग गर्नु पर्यो। एकातिर घरबार विहीन भएको छ मान्छे, परिवार विहीन भएको छ, यति दुःखद घटना छ। यस्तो अवस्थामा राज्यले दैनिक अत्यावश्यक वस्तुहरूको आपूर्तिमा यस्तो सङ्कट ल्याउँछ भनेर हामी सोचेको थिएनौँ। युवा जोस जाँगरका साथ आएको छ, यसले चाहिँ राम्रो काम गर्छ, हिजोका गरेका गल्ती कमी कमजोरीहरू गर्दैन भनेर विश्वासका साथ अत्यधिक बहुमत दिएर यो सरकार ल्यायो। तर सरकार चाहिँ कता कता अलमलमा परेको जस्तो देखिएको छ।
3: तपाईँले भन्नु पनि जुन अत्यावश्यक छ
8: अस्त व्यस्त भयो, अहिले उपभोक्ताको दैनिक जीवन अस्त व्यस्त भयो, मूल्य वृद्धि अत्यधिक भयो, बजार अनुगमन फितलो भयो, बजार अनुगमन एकाङ्की भयो। हेर्नुहोस् अब एकातिर यो चाहिँ चपेटामा परेका छन्, सारा चाहिँ नि मान्छेलाई बाँच्नै चाहिँ गाह्रो भइरहेको अवस्था छ, त्यसमाथि मूल्य वृद्धि यति थोपरिएको छ, फेरि कृत्रिम अभाव, यो ग्यासमा होइन 40,000 मेट्रिक टन अब ग्यासले पुग्ने ठाउँमा 1,00,000 मेट्रिक टन आइसक्यो भन्छ, अब आँखामा छारो हालेको कि के हो कि, जनताले यो नपाएर इन्डक्सन प्रयोग गर्नु परेको छ, दाउरा बाल्न थालिसकेका छन्। हेर्नुहोस् काठमाडौँमै बसेर मान्छेलाई जिउ नै धौधौ भइसकेको छ। अब राज्य नभएको, सरकार नभएको चाहिँ महसुस चाहिँ आम उपभोक्ताले गर्न थालेका छन्।
3: अघि तपाईँले भन्दै हुनुहुन्थ्यो यो अत्यावश्यक सामग्री, यो ग्यास, अब यो चामल, राशन, अब यो कुरा, अब यो अत्यावश्यक सामग्रीको जुन अलिकति सङ्कट पर्दा राज्यले जस्तो रणनीति लिनुपर्ने हो के त्यो लिइरहेको छैन भन्न खोज्नु भएको?
8: छँदै छैन, किनभने हामीले धेरै पटक भनेको छौँ सरकारका व्यक्तिहरूसँग संसदीय समितिमा गएर, ल यो चाहिँ नि तपाईँहरू चाहिँ अब बर्खा आउँदैछ, चाडबाड आउँदैछ, अब यो सङ्कट हुनसक्छ, कालो बजारी हुनसक्छ, कतिसम्मलाई स्टक छ, के हो रणनीति, उपभोक्तालाई चाहिँ माग र आपूर्तिलाई सन्तुलनमा कायम गर्नको लागि के छ त भन्ने कुरा प्रश्नहरू हामीले राखेको छौँ। उहाँले सक्छौँ, गर्न सक्छौँ भनेर आश्वासन दिनुभएको थियो, आज खोइ त त्यो आश्वासन पुरा भएको।
0: उनी थिइन् उपभोक्ता अधिकार कर्मी विमला खनाल, प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफपिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफपिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

पीएफबी स्कोरका रेडियो कार्यक्रम हामी अहिलेको दिल्लीमा प्रवेश गरेका छौँ. इभिनिङ शो तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता. आजको यस दिनमा म सुनिएको तर्फबाट समय 4:27 गएको छ र आज 7th of September 2026 मन्डे यानि कि सोमबारको दिन श्रोता. र अवश्य पनि आशा गर्दछु तपाईँ सम्पूर्णको विकेन्ड राम्रोसँग बिताउनु होला हामी यो विकडेमा अहिले प्रवेश गरेको क्रममा. र अवश्य पनि यो समयमा हामी कुरा गर्दाखेरि अटममा पनि प्रवेश गरिसकेका छौँ. अफिसियली अब त नभनौँ तर पनि मन्थ वाइजै हामी अटममा प्रवेश गरिसकेका छौँ. र अवश्य पनि तपाईँको समर पनि राम्रोसँग बिताउनु भयो होला. यो इयर हिटवेभ निकै नै रहेको थियो बट अगेन लङ्गर पिरियड अफ टाइम समर पनि रहेको थियो. वी अल्वेज कम्प्लेन हामी न्याक गर्ने हुन्छ ग्रेटफुल हुँदैनौँ तर

यदि तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा भने तपाईँले सिम्पली बिएफबिज एप डाउन गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खास्ट सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ श्रोता। र कार्यक्रममा आजको यस समयमा मिठा मिठी गीत सङ्गीत विभिन्न जानकारीहरू म तपाईँको माझमा राख्दै नै गर्नेछु। यसै गरी आज तपाईँले पाउन सक्नुहुनेछ कार्यक्रमको बारे यो जसरी कार्यक्रमको सेकेन्ड आवरमा भने तपाईँले पाउन सक्नुहुनेछ बिएफबिएस इन्टरभ्यू योग दाजुको साथमा। जसरी गोर्खा कम्पनी यो टाबुलेटो यो डे कमेमोरेसन भएको थियो पार्ट वान से 5:09 जाँदा, पार्ट टू 5:28 जाँदा भने पार्ट थ्री से हुनेछ 6:00 लागि 13 बाँकी हुँदा। र ओभरअल कार्यक्रममा भरपूर मनोरञ्जन पनि तपाईँको समीक्षामा रहनेछ मिठा मिठा गीत सङ्गीतहरूको साथमा। र पनि कार्यक्रममा अगाडि बढिहालौ दीक्षिता कार्की फिचरिङ साकार। अहिले भेट्न आऊ बिएफबिएस गोर्खा रेडियो। स्टे ट्युन्ड।

BFB Skorkar Radio कार्यक्रम गदुली इवनिंग शो र अवश्य पनि यो समयमा आउनुहोस् हामी वेदरको बारेमा पनि केही चर्चा गर्ने नै छौँ फोकस्टोनको अवश्य पनि सन्दर्भमा फोकस्टोनमा पनि अहिले टेम्परेचर 21 डिग्री सेल्सियस अफकोर्स हामीले अलिकति वार्मर फिल गर्नुभएको छ कम्पेयर टु फ्यु डेज ब्याक र यो विकेन्डमा पनि एकदमै राम्रो रहेको थियो वेदर र आजको दिनमा पनि एकदमै राम्रो थियो वेदर क्लाउडी भए पनि अलिक सनी पनि रहेको थियो पिरियड अफ टाइम्सहरू विन्ड चाहिँ 31 किलोमिटर पर आवर अहिलेको समय ह्युमिडिटी पनि 84% अलिक ह्युमिड नै छ रुम्सहरू हामीलाई अब अवश्य पनि अहिले थाहा नै भएको कुरा हो तर भोलिको दिनमा चाहिँ पानी पर्ने सङ्केत रहेको छ टेम्परेचर चाहिँ 17 डिग्री सेल्सियस रेनी वेदर देखाएको छ थ्रु आउट होल डे नै प्रिमच पानी पर्नेछ र वेन्सडेदेखि फेरि पनि पार्टली सनी हुनेछ थ्रु आउट नेक्स्ट विकसम्ममा सो यस अफिसियली हामी अब यो डेट वाइज हामी अब 23rdदेखि मात्र रहेको छ अटमको यो 2026 को लागि होइन हामी प्रवेश गर्ने क्रम अफिसियली तर पनि मन्थ

भाइस हामी प्रवेश गरेका छौँ. हाउ एभर अलिकति वेदरलाई चाहिँ राम्रो नै रहेको अवस्था पनि छ. स्टिल अलिकति समरको त्यो माहौलहरू पनि पाउन सकिन्छ. र लन्डनको सन्दर्भमा पनि अहिले टेम्परेचर 24 डिग्री सेल्सियस, बिट वार्मर कम्पेयर टु फोक्सटन. अफकोर्स अलि इन बिट्विन भएको कारणले गर्दाखेरि पनि वार्म नै हुन्छ. अरू सी साइडहरू हेरि चाहिँ कम्पेरिटिभली र अलिक क्लाउडी छ वेदर र ह्युमिडिटी पनि 61%, विन्ड 16 किलोमिटर पर आवर. र भोलिको दिनमा लन्डन पनि रेनी डे रहेको छ र वेन्सडे फेरि नाइस एन्ड ड्राई रहेको छ. र वेदर बारेमा यही थियो अलिकति जानकारी तपाईँको माझमा राखिसकेको थिएँ श्रोता. र अब पनि आउनुहोस् फेरि पनि हामी कार्यक्रममा अगाडि बढ्नेछौँ. अहिलेलाई पनि निकिता थापा फिचरिङ ब्रिज श्रेष्ठ रङ.

0: आज प्रत्येक 3.6 सेकेन्ड मा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि आजै भेटरन्स आइडी कार्डको लागि आवेदन दिइहाल्नुहोस्। यदि तपाईँ सन् 2018 डिसेम्बर भन्दा अगाडि अवकाशबाट हुनु भएको हो भने यो कार्डको लागि आवेदन दिन सक्नुहुन्छ। यसको लागि हेर्नुहोस् gov.uk/veteran-card।
1: BFBS गोर्खा रेडियो।

पीएफबी स्कोरका रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रममा हामी छौँ श्रोता यो समय कोदुलीमा र अवश्य पनि कार्यक्रम कोदुलीको हामी यो पहिलो घण्टाबाट पनि बिदा लिने समय लगभग आइ नै सकेको छ. आशा गर्दछु भरपूर मनोरञ्जन तपाईँलाई लिइरहनु भएको छ र अगाडि नै तपाईँलाई जानकारी गराए अनुसार चाहिँ अब पनि कार्यक्रमको सेकेन्ड आवरमा चाहिँ तपाईँले सुन्न सक्नुहुनेछ गोर्खा कम्पनी डे यो जुन कमेमोरेसन भएको थियो यस सम्बन्धी रहेको कुराकानी युक्ताको साथमा हुनेछ. पार्ट वान चाहिँ हुनेछ 5:09 जाँदाखेरि, पार्ट टू 5:28 जाँदा भने पार्ट थ्री चाहिँ हुनेछ 6 लागि 13 बाँकी हुँदा. र यसैको साथमा कार्यक्रममा अहिलेको लागि भने यो मिठो गीत पनि म राख्नेछु तपाईँको माझमा काश्मीरे पछ्यौरी. इन्जोय गर्नुहोला, स्टे ट्युन र हामी कार्यक्रमको केछेमा भेटिनेछौँ सेकेन्ड आवर.

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
0: Play BFBS. Pari
2: pelaju.
0: BFBS Gota Radio.
2: Gota Radio. आसामा 4000 पिसलाई उपाय उद्धार गरिएको भन्दै सेनाले माथिल्लो त्रिशुली एकमा सुरुङको 400 मिटर भित्रसम्म पुग्दा केही फेला नपरेको जनाएको छ। त्रिशुली 3B चारवटा एक्सकाभेटर र तीनवटा बबक्याट यन्त्रले 10 फिट मुनि खन्दा पनि भौतिक संरचना फेला पार्न नसकिएको सेनाको भनाइ छ। यस्तै रसुवागढी, चिलिमे, लाङटाङ, त्रिशुली 3A आयोजनाका सुरुङमा पनि खोजी नरोकिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ। देवीघाट, तादी नदीमा पुल निर्माण, घाइतेको उपचार, सब व्यवस्थापन, राहत ढुवानीमा पनि संलग्न रहेको सेनाले उल्लेख गरेको छ। काङ्ग्रेसले सुरुङभित्रको उद्धारलाई बहुप्राविधिक अभियानका रूपमा सञ्चालन गर्न आह्वान गरेको छ। आज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले सुरुङ उद्धारलाई सामान्य विपद प्रतिकारी उद्धारका रूपमा मात्र नभई स्पष्ट कमाण्ड प्रणाली स्थापना गरेर छुट्टा छुट्टै विशेषज्ञ उद्धार योजना ल्याउन भनेको हो। जलविद्युत क्षेत्रका पेसागत तथा अनुभवी विज्ञलाई औपचारिक परिचालन गर्दै उद्धारकर्मीको ज्यान जोखिममा नपर्ने गरी प्रविधिको प्रयोग गर्न काङ्ग्रेसले भनेको छ। प्रविधि ल्याउन अन्तर्राष्ट्रिय सहयोग थप स्वीकार गर्न पनि सो पार्टीले सुझाव दिएको छ। बजेट विशेषज्ञ वा उपकरण परिचालनमा ढिलाइ नगरी सम्भावित जीवित अन्तिम व्यक्तिसम्म पुग्न प्रयास नछाड्न पनि काङ्ग्रेसले आग्रह गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन आपतकालीन सड़क पुनस्थापना टास्क फोर्स गठन गर्न भनेको कांग्रेसले जसरी पनि सड़क खोल्ने रणनीतिको सट्टा सुरक्षित प्राविधिक र उत्तरदायी ढंगले पुल तथा सड़क खोल्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत सुरुङका उद्धारमा तराई, काठमाडौँ फास्ट ट्र्याक र नागढुङ्गा सुरुङका साधन पनि उपयोग भइरहेको जानकारी दिनुभएको छ। रसुवागढी, लाङताङ, चिलेमे, माथिल्लो त्रिशुली 1, त्रिशुली 3A, 3B का सुरुङमा विस्फोट गराउन फास्ट ट्र्याकबाट विस्फोटक पदार्थ र नागढुङ्गाबाट कम्प्रेसर लगाएर काम गरिएको शाहको भनाइ छ। दैनिक प्रगति विवरण दिने उहाँले ड्रिलिङ मसिन पनि सड़क सुरुङका आयोजनाबाट लगिएको बताउनु भएको छ। सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएपछि विद्युत प्राधिकरण र नागढुङ्गा सुरुङ आयोजनाका विशेषज्ञ सहितको टोलीले भदौ 12 गते रेखी गरी भदौ 13 गतेदेखि काम सुरु गरेको उहाँको भनाइ छ। अहिले थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी रहेको उहाँले बताउनु भएको छ। नेपालले जलवायु कोष मार्फत स्वास्थ्य क्षेत्रमा पनि सहायता पाउनुपर्ने अडान व्यक्त गरेको छ। विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 बैठकमा भर्चुअल सहभागिता जनाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता,
3: इन लाइट अफ द रिसेन्ट फ्ल्यास फ्लड एन्ड इट्स लङ टर्म इम्प्याक्ट अन कम्युनिटिज एन्ड हेल्थ सिस्टम, Nepal called for enhanced and sustainable WHO and partner support for effective response and recovery.
2: नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगर्ने योगदान गरे पनि बाढी, पहिरो, हिमचाल सम्बन्धी जोखिम, स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असर भोग्नु परेको मेहताले उल्लेख गर्नुभएको छ।
3: Our people are paying an unacceptably high price for a crisis they did little to create. Nepal therefore calls for stronger cross-sectional collaborations and dedicated climate financing for health. Countries with greater historical and current emissions must demonstrate stronger responsibility through rapid emissions reduction and predictable, adequate and accessible financing.
2: आजदेखि 4 दिनसम्म चल्ने बैठक टिमोर लेस्टेको दिल्लीमा सुरु भएको छ। पुनर्निर्माण विज्ञहरूले भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि 9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका छन्।
4: विपद जोखिम प्राधिकरणले गठन गरेको क्षति मूल्याङ्कन समितिको बैठकमा विज्ञहरूले पुनर्निर्माणका लागि 8-9 खर्बसम्म लाग्ने प्रारम्भिक अनुमान गरेका हुन्। प्राधिकरणले राष्ट्रिय योजनाका सदस्य अर्जुन भण्डारीको नेतृत्वमा विस्तृत क्षति मूल्याङ्कन समिति गठन गरेको छ। संयोजक भण्डारीले एका दिनमै क्षतिको विस्तृत विवरण सार्वजनिक गर्ने जानकारी दिनुभएको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले पुल र सड़कको पुनर्निर्माणका लागि 50 अर्ब रुपियाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभएको छ।
2: बाढीले अभिभावक विहीन बनेका रसुवाका 10 छात्रलाई महोत्तरीको राजकीय संस्कृत माध्यमिक विद्यालय गुरुकुलले लिने भएको छ। मटिहानीमा आयोजित शोकसभामा गुरुकुलका प्रधानाध्यापक ईश्वरी पौडेलले कक्षा 8-12 अध्ययनको दायित्व पूरा गरिने घोषणा गर्नुभएको हो। उनीहरूले आवास, भोजन र शैक्षिक सामग्री सहितका सुविधा पाउनेछन्। अहिले गुरुकुलमा छात्रका लागि मात्रै आवास दिन सकिने व्यवस्था रहेकोले यो अवसर छात्रहरूका लागि मात्र रहेको पौडेलले बताउनु भएको छ। विक्रम सम्बत 1775 सेन वंशका राजाद्वारा स्थापित यो गुरुकुल मुलुकै जेठो विद्यालय मानिँदै आइएको छ। र बाढीमा परि निधन भएका सबैको आत्मशान्तिको कामना गर्दै पशुपतिनाथ मन्दिरमा पाठ पारायण गरिएको छ। खबर यति नै, नमस्कार।

0: DFB गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हामी अहिलेको दिल्लीको सेकेन्ड आवरमा प्रवेश गरेका छौँ श्रोता समय हामीसँग पाँच बजेर सात मिनट गएको छ र अब पनि कार्यक्रमको यो दोस्रो घण्टामा तपाईँले अगाडि जानकारी गरे अनुसार चाहिँ तपाईँले पाउन सक्नुहुनेछ अब पनि यो चाहिँ पाँच बजेर नौ मिनट जाँदाखेरि चाहिँ गोर्खा कम्पनी टाबेलोटो डे कमेमोरेसन यो रहेको छ युक्ताईसँग रहेको कुराकानी हुनेछ पार्ट वान अहिले पाँच बजेर नौ मिनट जाँदा हुनेछ पार्ट टू चाहिँ रहनेछ पाँच बजेर अठाइस मिनट जाँदा भने पार्ट थ्री चाहिँ रहनेछ छ बजेको लागि तेह्र मिनट बाँकी हुँदा यसै अनुसार तपाईँले सुन्न सक्नुहुनेछ र तपाईँको समीक्षामा मिठो गीत पनि रहेको थियो यो एकदेव लिम्बूको आवाजमा मान्दैन नि मन र यसै गीत सङ्गीतहरूद्वारा पनि म तपाईँलाई कार्यक्रमको तेस्रो घन्टामा मनोरञ्जन गराउने नै छु र अहिलेको लागि भने तपाईँले हामीलाई 105.4 मेगाहर्ज ट्युन गरेर सुन्न सक्नुहुन्छ फोक्सटोनवासीले रेडियो मार्फत तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले सिम्पली तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा पिएफपिएस एप डाउनलोड गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये पिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ त्यसै गरी तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले पिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ त अवश्य पनि विभिन्न यो माध्यमहरूबाट चाहिँ तपाईँले हामीलाई 24/7 सुन्न सक्नुहुन्छ पिएफपिएस गोर्खा रेडियो एट यो सर्भिस र अब भने लगतै लागौँ आजको यो इन्टरभ्यु फिचर सुन्नेतर्फ अहिलेको लागि भने पिएफपिएस गोर्खा रेडियोमा
1: हजुर नमस्ते कार्यक्रम व्यवसाय संवादबाट म योगराज राईको आदरणीय श्रोता गोर्खा कम्पनी टाबेलोटो जुन वर मिनिस्टरमा अवस्थित छ उहाँहरूले चाहिँ गत सेप्टेम्बर महिनाको चार तारिक चाहिँ टाबेलोटो डे मनाएको छ 1944 चाहिँ जर्मन विरुद्ध चाहिँ जसले लड्नुभयो उहाँहरूको सम्मानमा सम्झनामा यो टाबेलोटो डे चाहिँ प्रत्येक वर्ष उहाँले मनाउँदै आउनु भएको छ आज यसै सम्बन्धी कुराकानी तपाईँले सुन्न चाहिँ सक्नुहुनेछ सुरुमा चाहिँ डब्लुटु रबिन यल्मो भाइ हुनुहुन्छ र उहाँले टाबेलोटो डेको चाहिँ ब्याटल अनर पढेर सुनाउनुहुनेछ त्यसपछि भने हाम्रो बुद्धिस्ट स्पिरिचुअल लिडर ज्यू अनि चाहिँ पण्डितज्यू हुनुहुन्छ उहाँ अनि चाहिँ टाबेलोटोको चाहिँ ओसी साप लगायत अरू भाइहरूसँग गरेको कुराकानी तपाईँहरूले क्रमशः सुन्दै जानुहुनेछ त सुन्नुहुनेछ अहिलेलाई भने ब्याटल अनर पढेर सुनाउँदै हुनुहुन्छ डब्लुटु रबिन यल्मोले
2: Tavoletto itself was a small Italian mountaintop village with a towering medieval castle at its center. It formed a part of the infamous Gothic line established by Field Marshal Kesselring to halt the Allied advance through Italy. Tavoletto held an imposing position over the surrounding country from which the German forces could see all avenues of advance in the region. And subsequently could direct effective artillery fire onto the advancing Allied forces. The town had to be taken and the taxed fell to 7th Gurkha Rifles, the Duke of Edinburgh on. The battalion advanced under darkness toward forming up positions, but came under fire from accurate German shelling, causing confusion among the advancing companies. By dawn in the morning of 3rd September, all companies found themselves short of their objectives. Except C Company, who had been intended as a reserve. The plan was changed and with support from A Company to the west, cutting off the possible German reinforcement route and drawing enemy attention, C Company would take the town. The approaches to the village were steep, narrow, offered very little in terms of cover, but not much scope for maneuver. And it was also clear that Germans intended to hold the village to the last. Amid the sound of German machine guns, the cheers and the shouts of the 7th Gurkha Rifles could be heard until the machine guns were silenced and the Gurkhas began fighting house to house for control of the town. By 5 o'clock in the morning, the handful of survivors of C Company held the village and linked up with A Company to ready themselves for the German counterattack. Tavoletto was secured and the Allied advanced through the Italy could continue.
1: हजुर भर्खरै ब्याटल अनर पढ्दै हुनुहुन्थ्यो हाम्रो डब्लुटु रबिन यल्मो भाइले र अब भने पण्डित जगदीश पौडेलजी हुनुहुन्छ उहाँ चाहिँ क्युजेसको पण्डित हुनुहुन्छ र उहाँले पनि सम्पूर्ण वीरतालाई सम्झदै प्रार्थना गर्दै हुनुहुन्छ
3: ओम सर्वमङ्गल मङ्गले शिव सर्वार्थ साधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोस्तुते गोर्खा कम्पनी टेबलेटो एवं वारमिन्स्टरमा कार्यरत सम्पूर्ण सदस्य एवं परिवारजनमा सेवलेको डाक्टर अनरडेको अवसरमा हार्दिक बधाई एवं मङ्गलमय शुभकामना। ओम श्री परमात्मने नमः।
1: हजुर, उहाँ पछि भने बुद्धिस्ट टिचर हुनुहुन्छ खेन रिन्पोचे छेवाङ गुरुङ, र उहाँले पनि सम्पूर्ण वीर योद्धालाई सम्झदै सम्मान व्यक्त गर्दै यो प्रार्थना अनि केही शब्द व्यक्त गर्दै हुनुहुन्छ।
4: सङ्गम शरणं गच्छामि। हाम्रा राज ती वीर महापुरुषहरू जसको जन्मले त्यो कुल नै पवित्र बनेको छ र राष्ट्रलाई गौरवान्वित लागेको छ, र जसले मानव कल्याण तथा राष्ट्रको सुरक्षाका लागि रणभूमिमा आफ्नो अमूल्य ज्यानको आहुति दिनुभएको थियो, उहाँहरूप्रति आज हामी श्रद्धापूर्वक स्मरण गर्दछौँ। आज द बेटल अफ ट्रुभ्याले टु अनर डेले हामी सबैलाई उहाँहरूको साहस, त्याग र बलिदानबाट प्रेरणा लिँदै वर्तमान चुनौतीहरूको सामना गर्न हामीलाई बल, बुद्धि, साहस र उत्साह प्रदान गरोस्। नमो गुरुवे, नमो बुद्धाय, नमो धर्मायै, नमो सङ्घायै। सम्पूर्ण प्राणीहरू दुःख र दुःखका कारणबाट मुक्त हुन्, सुख र सुखका कारणहरूले युक्त हुन्, परम महासुखबाट कहिले वञ्चित नहुन् र चार अप्रमाण भावनामा साधन स्थित रहन्। सम्पूर्ण वीर योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली। उहाँहरूको त्याग र बलिदान सधैँ सधैँ हाम्रो स्मरणमा अमर रहोस्।
5: Yandoy sen bayan tujen tonam lay sange jansen bame korgego.

0: हजुर, अहिले चाहिँ ट्राभलेटर डे चाहिँ गोर्खा कम्पनी ट्राभलेटरले कसरी मनाउँदै हुनुहुन्छ अथवा मनाउनुभयो त्यस सम्बन्धीको कुराकानी सुनिराख्नु भएको छ। अब भने ट्राभलेटर कम्पनीको चाहिँ ओसी हुनुहुन्छ मेजर सङ्गम राई, र उहाँसँग कुराकानी गर्न चाहिँ चाहन्छु। र सर्वप्रथम त उहाँलाई बेबेसमा वेलकम गर्दै, आज तपाईँहरूको कतिको इम्पोर्टेन्ट डे हो भनेर मैले उहाँलाई प्रश्न गरेको थिएँ।
1: यो कम्पनी अब ट्राभलेटर कम्पनी इस्टाब्लिस 2018 भएको, अब यो हामीले वर्ष दिनमा हाम्रो एउटा ब्याटल अनर मनाउने त भेरी इम्पोर्टेन्ट हो। अब यसले चाहिँ हाम्रो कम्पनीको अल र्याङ्क्स मदेखि लिएर मुनिको यङ्गेस्ट भाइहरूसँग सबैलाई अनि प्लस फ्यामिलीजहरूलाई हामीलाई चाहिँ अब बन्डिङ गर्छ, गर्दाखेरि इट्स भेरी इम्पोर्टेन्ट फर अस।
0: अनि आज कम्पनीका सबै भाइहरू हुनुहुन्छ, कोही एक्सासतिर हुनुहुन्छ?
1: एक दुईजना भाइहरू अपार्ट फ्रम फ्यु हाम्रो यो काम्सलाई सपोर्ट गर्ने भाइ प्रिटी मच एभ्रीवन हुनुहुन्छ आज।
0: अनि अब भर्खरै लिनु भएको कस्तो चल्दैछ त्यहाँको, अलिक पुरा फुल्ली सेटलमेन्ट पनि हुने मौका भएको छैन होला?
1: एकदमै ठिक छ, अब पहिलाको चेन अफ कमान्डहरूले कम्पनी एकदम हाई स्ट्यान्डर्डमा छोडिदिनु भएर छ, गर्दाखेरि कम्पनी हामी एकदम हाई स्पिरिटमा छौँ, हाई स्ट्यान्डर्डमा छौँ। हाम्रो डेली रुटिनदेखि लिएर नर्मल बिजनेस अप एन्ड रनिङ छ, गर्दाखेरि हामी आइम भेरी भेरी मच कन्फिडेन्ट अनि ह्याप्पी हजुर।
0: कस्तो लाग्छ त युनिटमा अब एउटै दाजुभाइसँग हुन्छ, तर यहाँ चाहिँ अब बिगेर खासको चाहिँ फुटप्रिन्ट छ?
1: हजुर, अलिकति स्लाइटली डिफरेन्ट इन्भाइरोमेन्ट हुन त, अब हामी बटालियनमा पनि अब हामीसँग एटाच आर्म्सहरू हुनुहुन्छ, अल आर्म्स हाम्रो बिगेर खासभित्रको पनि सिमिलरली यहाँ पनि सेम इन्भाइरोमेन्ट छ। मेजोरिटी हामी सोल्जर्स चाहिँ आरजेआरको भए पनि हामी एक्रोस द ब्रिगेडको मेम्बरहरू छौँ। हाम्रो स्पिरिट, हाम्रो कल्चर्स, हाम्रो डेली रुटिन्स, चल्ने तरिका, एभ्रिथिङ हाम्रो प्रिटी मच एभ्रिथिङ सिमिलर टु बटालियन नै छ हजुर।
0: अब यो इटालीको सानो गाउँमा भएको लडाइँ हो होइन, तपाईँ कतै जानु भएको छ, त्यहाँ पुग्नु भएको छ?
1: ट्राभलेटो चाहिँ पुगेको छुइनँ योगदाई, म क्यासिनोसम्म चाहिँ पुगेछु इटालीमा, गर्दाखेरि अब हाम्रो ट्राभलेटोहरू पनि अब ब्याटल स्टडी चाहिँ अब प्लान हुँदैछ, गर्दाखेरि अब म जाने कोसिस गर्छु।
0: अनि के छ त अब ट्राभलेटोको अब चाहिँ आउँदा दिनहरू अपकमिङ, अब तिज तिहार दसैँ तिहार पनि आउँदैछ?
1: हाम्रो नर्मल रुटिन योगदाई, अब हाम्रो यहाँनिरको मेन हाम्रो रोल अब यहाँको जति पनि मनोबल सेन्टरको यो कमान्ड आर्म्स मनोबल सेन्टरलाई चाहिँ सपोर्ट गर्ने हो। अन टप अफ द्याट अब हाम्रो नर्मल एनुअल फेस्टिभल्स, तपाईँको हाम्रो रिलिजियस फेस्टिभल, एभ्रिथिङ त हाम्रो नो चेन्ज हो। हामीले अब वेयर पोसिबल हामीले कमिट गर्ने कोसिस गर्छौँ अनि अब फुल स्केलमै हामी सेलिब्रेट गर्छौँ।
0: योभन्दा अगाडि ग्लास्गोमा हुनुहुन्थ्यो, कस्तो रह्यो त्यहाँको टुर, अनि के थियो तपाईँको एपोइन्टमेन्ट?
1: म हाम्रो आरजेआरको डिसिएम थिएँ, गर्दाखेरि अब अलिकति स्लाइटली डिफरेन्ट इन्भाइरोमेन्ट, अब सिभिलियन सर्भेन्ट्स हेभी, गर्दाखेरि अब म त्यहाँ लास्ट 2 बसेँ। हाम्रो आरजेआरको जति पनि अदर ऱ्याङ्क्स W1 राइफलम्यान भाइहरू सबैको करियर म्यानेज गर्ने ठाउँमा थिएँ, गर्दाखेरि स्लाइटली डिफरेन्ट इन्भाइरोमेन्ट, अवे फ्रम रेजिमेन्ट, तर अब प्रिटी मच डे एन्ड डे आउट अब पल्टनको अपडेट्सहरू थ्रु आरसिएम साहबहरूसँग सबै हेर्न पाइन्थ्यो, गर्दाखेरि इट वाज डिफरेन्ट एक्सपिरियन्स अनि इन्जोय पनि गरेँ मैले त्यहाँ। अनि मैले आई गिभ माई एभ्रिथिङ, आई हेभ फेयर एन्ड ट्रान्सपेरेन्ट करियर म्यानेजमेन्ट टु अल आरजेआर सोल्जर्स, गर्दाखेरि ठिकै भयो। माथि हजुर
0: तपाईँ बिजी हुनुहुँदैछ धेरै रोकिन, सम्पूर्ण ट्राभलेटोमा जस जसले लड्नु भयो उहाँहरूलाई के भन्नुहुन्छ, अनि ट्राभलेटो कम्पनीका चाहिँ पहिलाका अनि अहिलेका भाइहरूलाई के भन्नुहुन्छ?
1: अब ट्राभलेटो कम्पनी मात्रै होइन, अब जति पनि हाम्रो अब जो योद्धाहरूले चाहिँ अब सेक्रिफाइस गर्नुभएको छ, उहाँहरूको खरेज, उहाँहरूको डेडिकेसन, उहाँहरूको लोयल्टी अनि मोर इम्पोर्टेन्टली चाहिँ सेक्रिफाइसले गर्दाखेरि नै अब अहिलेसम्म हामी यहाँ जागिर गरिरहेको छौँ, गर्दाखेरि हाम्रो अटमोस्ट रेस्पेक्ट अनि अब हामी वी विल नेभर फर्गेट दर लोयल्टी एन्ड करेज सोन अहिलेको जेनेरेसनलाई चाहिँ उहाँहरूकोले दिनुभएको विगति, उहाँहरूको सेक्रिफाइसलाई चाहिँ मध्यनजर गरेर उहाँहरूलाई सम्झेर आजको दिनमा स्पेसल्ली हाम्रो ट्राभलेटोको मेम्बर्स अनि फ्यामिलीजहरूलाई चाहिँ आज डे एकदम राम्ररी अब्जर्भ गर्नु होला, प्लस अब जति पनि हामी ब्रिगेड अफ ग्याखाजको मेम्बरहरूलाई पनि ट्राभलेटो डेको चाहिँ शुभकामना भन्न चाहन्छु।
0: हुन्छ सर, फेरि भेटौँला,
1: धेरै धन्यवाद योगदाई, वान सेकेन्ड थ्याङ्क यू सो मच फर कमिङ अन अल द वे, हामी एकदमै एप्रिसिएट गरेछौँ होल कम्पनीको तर्फबाट हजुर, थ्याङ्क यू।
0: अब भने अनर गार्ड कमान्डर हुनुहुन्छ साजन मिकेश गौचन, उहाँ चाहिँ 1RZ हुनुहुन्छ, उहाँसँग कुराकानी गरौँ। भाइ नमस्कार है।
2: नमस्कार दाई।
0: अनि ट्राभलेटोको शुभकामना छ।
2: धन्यवाद, तपाईँलाई पनि शुभकामना छ दाई।
0: आज अनर गार्ड कमान्डर गर्नुभयो, एउटा गर्वको डे होइन?
2: हजुर दाई, मैले जस्ट फर्स्ट टाइम गरेको, रियली प्राउडफुल मोमेन्ट भनौँ मेरो लागि, अब होल कम्पनीको लागि पनि।
0: कतिको आवश्यक छ, एउटा इम्पोर्टेन्ट डे हो, अब यो दोस्रो विश्वयुद्ध ताकाको एउटा लडाइँको कुरा गरिरहेको छौँ।
2: हजुर दाई, किन भन्दा यो ब्याटल अनर यतिकै पाएको होइन, हाम्रो एन्सेस्टर्सहरूले, हाम्रो फोरफादर्सहरूले लडेर कमाउनु भएकोलाई चाहिँ आई थिङ्क एभ्री इयर हामीले यसरी नै उहाँहरूको सम्झनामा ब्याटल अनर डे सेलिब्रेसन गर्ने अनि उहाँहरूलाई वृत्तहरू चलाउन चाहिँ एकदम जरुरत छ जस्तो लाग्छ दाई मलाई।
0: तपाईँहरू बिजी हुनुहुन्छ, कतिको प्र्याक्टिस गर्नुभएको थियो?
2: हजुर दाई, अलिक बिजी नै थियो, किन भन्दा हाम्रो यता च्याम्पियन प्लोटुन कम्पिटिसन पनि चल्दै थियो यो हप्ता, प्र्याक्टिस त गरेको थियौँ दाई, त्यति प्र्याक्टिस गर्ने मौका त पाइएको थिएन, बट चाहिने जति प्र्याक्टिस चाहिँ गरेको थियो दाइ.
0: कति भयो यहाँ आउनुभएको अनि तपाईँ कुन प्लाटुन हो?
2: म आएको चाहिँ 2 वर्ष भयो दाइ. म चाहिँ अहिले चाहिँ यहाँ चाहिँ सिग्नल प्लाटुन सर्जन गर्दैछु दाइ.
0: कस्तो छ त युनिटमा काम गर्नु चाहिँ यहाँ?
2: हजुर, अलिकति डिफ्रेन्ट इन्भाइरोमेन्ट छ दाइ युनिट भन्दा. तर जस यहाँ चाहिँ अब डिफ्रेन्ट क्याबेजहरूसँग काम गरिन्छ अनि डिफ्रेन्ट अब वाइडर आर्मीहरूसँग काम गरिन्छ. त्यसले गर्दाखेरि हजुर जस राम्रै छ दाइ. पल्टन भन्दा अलि डिफ्रेन्ट छ बट राम्रै छ दाइ.
0: हुन्छ, ट्राभल डेको शुभकामना छ
2: हजुर दाइ.

0: SBS गोर्खा रेडियो. चालीस वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. चालिस वर्ष पश्चात आज यो संस्था हाइप जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत चार दशक एकदमै व्यस्त रह्यो हाइपको लागि र अब अगाडिको अर्को चार दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, आरएएफ हाइब वा आरएन फोरममा गएर.
1: यो बीएफबीएस गोर्खा रेडियो हो.

हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। यो छोटो विश्रामपछि यहाँ सबै सबैलाई वेलकम गर्न चाहन्छु। म यो कुरा आश्रय तपाईँहरूको सेवामा छु। बिएबिएस संवादमा गोर्खा कम्पनी ट्राभलेटो जुन वार्ड मिनिस्टरमा अवस्थित छ र त्यहाँको ट्राभलेटो डेको बारेमा कुराकानी सुनिराख्नु भएको छ अनि स्पोर्ट्सको पनि हामीले कुराकानी गर्यौँ।

0: अहिले चाहिँ हाम्रो सिएसएम भाइसँग कुराकानी गरौँ। भाइ नमस्ते तपाईँलाई।
1: दाइ नमस्ते, थ्याङ्क यू भेरी मच। टाढाबाट आइदिनु भयो बाह्रमा आउनु सेलिब्रेट गर्नको लागि, त्यसको लागि एकदमै थ्याङ्क यू भेरी मच।
0: अब टुवा जिएको हुनुहुँदैछ, कति भयो यहाँ सिएसएमको एपोइन्टमेन्ट लिनु भएको?
1: यो मेरो सिक्स्थ विक हो दाइ। बुनाईमा थिएँ, यही वर्मिस्टरमा थिएँ, बुनाई गएँ 11 महिना, सिक्यो पनि एकदमै इन्जोय गरेँ, अनि त्यसपछि फेरि म पहिलाको ठाउँमा तर डिफरेन्ट पोस्ट।
0: यस वर मिनिस्टर फापे छ होइन
1: भन्नु पर्ला दाइ, तर त्यस्तै हो, चोइस डिफरेन्ट थियो तर आम हापे।
0: त्यही त अब ओसिन भर्खर आउनु भएको रहेछ तपाईँ, अब सिएसएम पनि ट्वाइसी पनि गर्नुपर्छ यहाँ होइन ल
1: दाइ? हजुर, एकदमै राइट भन्नुभयो, ड्युअल जब हो, ट्वाइसी पनि कम्पनीको जति पनि एडमिनिस्ट्रेसनदेखि लिएर जीवनदेखि लिएर सबै चाहिँ मैले हेर्छु।
0: पहिला एकजना सिभिलियन हुनुहुन्थ्यो, पछि उहाँ हट्नुभयो, कतिको च्यालेन्जिङ रहेछ त? अब भाइहरूको एडमिट पनि हेर्नु पर्यो, एट द सेम टाइम ओसी साहबले अलि टास्क दिनुहुन्छ होला, उहाँले नसकेको उहाँले नभएको।
1: च्यालेन्जिङ भन्दा पनि मैले चाहिँ यसलाई अपर्च्युनिटीको तरिकाले लिन्छु, अनि मैले जति पनि काम गर्छु म चाहिँ भरपूर्ण इन्जोय गर्छु, त्यही भएर मलाई चाहिँ ठिकै लागेको छ। म नर्मल एज नर्मल बाटल रिदम जस्तै म चाहिँ नर्मल तरिकाले हिँडिरहेको छु।
0: ओके, आज तपाईँको बिग डे, आजको ओभरअल प्रोजेक्ट कस्तो भयो? अब नर्मल्ली हाम्रो सबै सक्यो, प्रेजेन्टेसन भर्खरै सक्यो,
1: ओभरअल एकदमै राम्रो भयो जस्तो लाग्छ मलाई। आई थिङ्क म तपाईँले देख्नुभयो होला, भाइहरूले निकै दिन अगाडिदेखि प्रिपेयर हुँदै गर्दै गर्नुभएको थियो, मोर ब्युटिफुल केही भइदियो भने, वेदर राम्रो भयो स्पेसली, अनि त्यसमाथि हाम्रो फ्यामिली दिदी बहिनीहरू उहाँहरूको एटेन्डेन्स अलमोस्ट 95% छ, त्यही भएर ओभरअल एकदमै फ्यान्टास्टिक।
0: ओके, कस्तो लागेको छ त्यहाँ चाहिँ? अब ब्रिगेड अफ गोर्खास्को नै फुटप्रिन्ट छ होला प्रायः सबै युनिटको होइन?
1: ज्यू, ब्रिगेडमा हाम्रो ब्रिगेडभरिको चाहिँ क्विन्स गोर्खा इन्जिनियर्सको बाहिर हुनुहुन्छ, अनि हाम्रो क्विन्स गोर्खा सिग्नल्सको पनि बाहिर हुनुहुन्छ, अनि हामी वान अज टु आज एकदमै हामी मिक्स छौँ ब्रिगेडमा, अनि हामी एकअर्कामा सेयर गरेर साथमा साथ गरेर चाहिँ हामी काम गर्छौँ।
0: तपाईँ त टाबलेटो ब्याटल फिल्ड स्टडीमा जानु भएको छैन होला?
1: छैन दाइ, लुकिङ फरवर्ड दिस टाइम, तर पनि योपालि म अलि बिजी छु कोर्सले गर्दा म जान्दिनँ।
0: कतिको इम्पोर्टेन्ट डे हो अनि सेलिब्रेट गर्नु, यो कतिको आवश्यक ठान्नुहुन्छ हाम्रो वीर पुर्खाहरूको चाहिँ सम्मान गर्नु, उहाँलाई सम्झिनु?
1: आई थिङ्क मेरो पर्सपेक्टिभमा चाहिँ एज पर हाम्रो सिओ साहबले भनेको जस्तै गरेर यो एकदमै इम्पोर्टेन्ट छ। जति पनि हाम्रो वीर पुर्खाहरू, हाम्रो जिजुबाजेहरू जति पनि लडाइँ गर्नुभयो टावलटो ठाउँमा मात्र नभएर, जति पनि जुन संसारभरि लड्नुभयो उहाँलाई सम्झिने त्यो दिन अनि त्यो क्षण चाहिँ एकदमै इम्पोर्टेन्ट छ जस्तो लाग्छ मलाई चाहिँ।
0: अब के छ, अब यो क्याम्पेन पेट्रोल पनि आउँदैछ, टावलटो एकदमै राम्रो रेकर्ड छ, अनि यतापट्टि ट्रेल वर्कर पनि आउँदैछ।
1: ज्यू, टावलटो सोफार सबै गोल्ड लिएर आइरहेको छ एभ्री इयर, अनि म एकदमै विश्वस्त छु कि योपालि पनि साजन मिकेश गौसन गुरुजी हुनुहुन्छ, उहाँले लिड गर्दै हुनुहुन्छ, योपालि पनि हाम्रो राम्रो नै हुनेछ। ट्रेल वकरमा योपालि अनफोर्चुनेटली हामीले टेक पार्ट गरेको छैनौँ ड्यु टु हाम्रो जबले गर्दाखेरि।
0: तपाईँलाई धेरै धेरै धन्यवाद। अरू केही छ तपाईँलाई शुभकामना पनि सम्पूर्ण भाइहरू अनि तपाईँको टिमलाई के भन्नुहुन्छ आज बिग डेमा?
1: वन्स अगेन थ्याङ्क यू भेरी मच सबै एटेन्डिज, अनि हाम्रो गुरुजीहरू, भाइहरू, दिदीहरू, बहिनीहरू, यसै गरेर नै अरू फ्युचरमा हुने इभेन्टहरूमा पनि तपाईँहरूको सेम अपेक्षा गर्दै तपाईँहरूलाई वन्स अगेन भेरी थ्याङ्क यू एज ए कम्पनी साझा मेजरको तर्फबाट। तपाईँहरूको बिजी सेड्युलमा आई नो युकेको समय एकदमै व्यस्त छ, त्यो समयलाई पनि मध्यनजर गरेर यो पर्टिकुलर डेलाई समय दिनुभएकोमा चाहिँ एकदमै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु दाइ।
0: ल त भाइ, थ्याङ्क यू भेरी मच। अब छिटै कमिसन हुने चाहिँ जस प्लान गर्नु होला, प्लान भन्दा पनि प्लान त हुन्छ, तपाईँले कोसिस गर्नु। कति भयो डब्लु टू हुनुभएको?
1: भर्खरै हो दाइ, म एकदमै फ्रेस छु, तर थ्याङ्क यू त्यति भनिदिनु भएकोमा, आइएम लुकिङ फरवर्ड, म कोसिस चाहिँ गर्छु।
0: अफसर हुने क्वालिटी देखेँ आज मैले,
1: थ्याङ्क यू।
0: अब भने हाम्रो कपरोल गणेश चन्द भाइ हुनुहुन्छ, र यही गोर्खा कम्पनी टावलेटोमा इआरईमा हुनुभएको रहेछ, तर उहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्सको हुनुहुन्छ। खुसीको दिन आज टावलेटो डे यहाँ मनाइरहँदा उहाँलाई चाहिँ टावलेटोको चाहिँ जुनियर एन्सियस अफ द इयर अवार्ड प्रदान गरेको छ। ल भाइ नमस्ते अनि ह्युज कङ्ग्रेचुलेसन।
2: एकदमै नमस्ते हजुरलाई, थ्याङ्क यू सो मच, एकदम खुसी लागेछ मलाई, मलाई नै थाहा थिएन, एकदमै सरप्राइज आयो चाहिँ।
0: त्यही त आज टावलेटो डे मनाइरहँदा तपाईँले यो अवार्ड पाउनुभयो, वाट डज इट मिन टु यू?
2: यो अवार्डको चाहिँ एकदमै ठुलो भ्यालु छ दाइ, अब हामी जुनियर एनसिओमा बेस्ट जुनियर एनसिओ अफ द इयर, त्यसमाथि पनि म अब इआरई पोस्टिङ आएकोमा पाउँदा चाहिँ एकदमै खुसी लाग्यो। यसमा चाहिँ अब म कुनै कुरामा स्पेसिफिक राम्रो भन्दा पनि सबै कुरामा चाहिँ मैले कमान्डरलाई कसरी बेटर गर्न सकिन्छ, कम्पनीलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर आफूलाई जे जे नलेज छ गर्ने, अनि भाइहरूलाई आफूले के दिन सकिन्छ त्यो दिएको हुनाले चाहिँ कमान्डरहरूले चाहिँ आई थिङ्क साहबहरूले नोटिस गर्नुभएको जस्तो लाग्छ मलाई चाहिँ।
0: अघिदेखि एक्टिभिटी हेरिरहेको छु, तपाईँ एक्टिभ नै हुनुहुँदो रहेछ, डिजर्भिङ पर्सन नै लाग्यो मैले आज मेरो एक दुई घन्टाको अब्जर्भेसन। सेसनमा
2: हजुर दाइ थ्याङ्क यू सो मच हजुरलाई त्यो हजुरको शब्दको लागि एकदम खुसी लाग्यो
0: कति भयो आउनु भएको अनि

0: रोल चाहिँ के छ यहाँ तपाईँको?
1: मेरो झन्डै 1.5 वर्ष भयो दाइ, अनि म चाहिँ यहाँ मेरो सिग्नल प्लटुनको अपरल हो, अनि हामी चाहिँ धेरै जस्तो फिल्डमा जाने एक्सर्साइजहरू लिड गर्ने सिग्नल प्लटुनको साइडमा, अनि इन हाउसमा भयो भने चाहिँ यहाँ ट्रेनिङहरू हामी चाहिँ मेजोरिटी चाहिँ हामी यो हाम्रो काम्सलाई चाहिँ ट्रेनिङ प्रोभाइड गर्नेमा हेल्प गर्छौँ दाइ।
0: के गरे बापत चाहिँ पाए जस्तो लाग्छ तपाईँलाई? यसो मैले यो त गरेको थिएँ भन्ने खालको हुन्छ नि एउटा?
1: हजुर हजुर,
0: त्यतिकै त पाउनु भएको छैन नि?
1: हजुर दाइ, मेरो ओभरअल अब आई थिङ्क मैले जुनियरहरूलाई अलिक धेरै मोटिभेट गरेको हुनाले मैले अब आइआइटीमा फाउन्डेसन डिग्री पनि गरिसकेको छु दाइ। हजुर, त्यो डिग्रीले पनि, अनि अरू चाहिँ मैले यहाँ मेन्टल हेल्थको इन्स्ट्रक्टर भएर यहाँ मेन्टल हेल्थ वर्कसपहरू गरेको छु, अनि अरू एक्सर्साइजहरूमा लिड गरेको छु, अनि यहाँको फङ्सनहरूमा चाहिँ एकदम एक्टिभली लिड गरेको हुनाले यहाँको मेन्टल वेलबिङ, अनि म पिटिआई भएको हुनाले फिजिकल वेलबिङ, अनि ओभरअल चाहिँ मोरल बुस्टिङमा चाहिँ धेरै ठुलो फ्याक्टर गरेको हुनाले पाएको जस्तो लाग्छ दाइ मलाई।
0: यसो विचार गर्दा कोर्सेस सोटपटा गरिसक्नु भएको जस्तो बुझ्यो त होइन?
1: हजुर हजुर, क्लास वनहरू यताउति अरू कोर्सहरू चाहिँ सबै भइसकेको छ दाइ।
0: ओके, अब यो त एउटा प्रोत्साहन त मिलि नै हाल्यो, रेस्पोन्सिबिलिटिज पनि हो नि त यो अवार्ड पाएपछि होइन?
1: हजुर हजुर, विथ अवार्ड्स अब रेस्पोन्सिबिलिटी अझै धेरै आउँछ दाइ। यो भने पछि अब यही अनुसारको अझै मलाई चाहिँ मलाई आफ्नोलाई चाहिँ अझै बेटर भर्जन बनाएर अझै राम्रो गर्छ दाइ।
0: राइट, ओके। अब सिग्नलमा चारवटा ट्रेड हुन्छ, अहिले त नाम फेरेको छ, पहिला चाहिँ अब छोटो छोटो हुन्थ्यो, कुन ट्रेडको तपाईँ चाहिँ?
1: हजुर दाइ, अहिले पनि चारैवटा हो तर नाममा त चेन्ज हो, म चाहिँ नेटवर्क इन्जिनियर हो दाइ। हजुरहरूको पहिला सुनेको टर्ममा चाहिँ अपरेटर भनेर सुन्नुभएको थियो होला, नेटवर्क इन्जिनियर दाइ।
0: अनि त्यहाँ यहाँ रोल चाहिँ के छ सिग्नलको? त रेडियो त भिन्दै हुन्छ नि त तपाईँहरूकोमा होइन?
1: हजुर हजुर, यहाँ अलिकति फरक छ। हामी चाहिँ यहाँ इन्फेन्ट्रीको रेडियो अपरेटर जसरी काम गर्छौँ, ब्याटल फिल्डमा गएर कमान्डरलाई चाहिँ कम्युनिकेसन दिने हुन्छ, तर हाम्रो चाहिँ अलिकति स्ट्राटेजिक हेडक्वार्टर, ठुलो हेडक्वार्टर बेस बनाएर त्यहाँबाट चाहिँ हाम्रो जेनरलहरूलाई उनीहरूलाई चाहिँ कम्स दिने, फिल्डबाट आएको कम्स रिसिभ गरेर कमान्डरहरूलाई कम्स दिने, ठुल्ठुलो हेडक्वार्टर बिल्ड गरेर अलिकति डिफरेन्ट हुन्छ दाइ हाम्रो।
0: अब कोअर्डिनेट त्यस्तो ब्याटल अनर हुँदैन होइन, यहाँ र ब्याटल अनर बनाउँदा चाहिँ के लाग्यो तपाईँलाई?
1: सबभन्दा पहिला त म ब्याटल अनर चाहिँ हजुरको बिएफबिएस यता सुनेको, तर ब्याटल अनरै भनेर चाहिँ मलाई थाहा थिएन अहिलेसम्म। यहाँ आएर ब्याटल अनरको इम्पोर्टेन्स एकदमै मैले बुझेँ। हाम्रो आरजिआरमा हुने, पहिला जिआरमा हुने दाजुभाइ, हाम्रो पहिलाको हजुरबाहरूले गर्नुभएको मेहनत, उहाँहरूले गर्नुभएको उसले गर्दा चाहिँ हामीले ब्याटल अनर मनाउनु पायौँ। म चाहिँ इआरएमा आएर यो टाबलेटी डे मनाउनु पाउँदा एकदमै खुसी छु दाइ।
0: जो जो साहबहरूले रेकमेन्ड गर्नुभयो यो बिग अवार्डको लागि के भन्नुहुन्छ?
1: साहब गुरुजीहरूलाई म एकदमै थ्याङ्क यू भन्न चाहन्छु। साहब गुरुजीहरूले मलाई ट्रस्ट गरेर यो गर्नुभएको हो, अनि म चाहिँ अझै बेटर गरेर साहबहरू गुरुजीहरूलाई प्रुभ गर्न चाहन्छु, अनि भाइहरूलाई पनि अझै मेहनत गर्नुहोस्, अवश्य तपाईँहरूले पनि एक दिन पाउन सक्नुहुन्छ भनेर भन्न चाहन्छु।
0: अवार्ड तपाईँले ब्याक टु युनिट पनि पाउनु भएको थियो, यो पहिलो त होइन होला चड्के मान्छेलाई?
1: मैले नाइजेरिया चाहिँ म एक्टिङ कपडामा गएको थिएँ दाइ, लान्च गर्नु हुँदा मैले त्यतिखेर चाहिँ नाइजेरियामा 3-स्टार जेनरलको कमेन्डेसन चाहिँ पाएको थिएँ।
0: वाह वाह, माथि जाने मान्छे जस्तो बुझ्यो है तपाईँ।
1: ओ दाइ, थ्याङ्क यू सो मच, हजुरको आशीर्वाद लागोस् दाइ।
0: हुन्छ, थ्याङ्क यू भेरी मच, कङ्ग्रेचुलेसन, अनि ट्राभल एटी डेको शुभकामना है त।
1: हजुर, थ्याङ्क यू दाइ, हजुरलाई पनि वेलकम छ, इन्जोय गर्नुहोस्, थ्याङ्क यू दाइ।
2: हजुर, भाइलाई धन्यवाद दिँदै अब यो बिचमा फेरि पनि साङ्गीतिक विश्राम लिउँ, र त्यसपछि थर्ड पार्टमा बाँकी कुराकानी, अनि चाहिँ सियो साहबको स्पिच पनि।
3: Radio.

यो PFBS गोर्खा रेडियो हो। भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।

0: गोर्खा रेडियो
1: हजुर गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। अहिले गोर्खा कम्पनी टाभेलेटको ब्याटल अनर सम्बन्धी कुराकानी सुनिराख्नु भएको छ। यहाँ सबै सबैलाई वेलकम ब्याक भन्न चाहिँ चाहन्छु। र अब भने डब्लु टु रवि नियालमो भाइ हुनुहुन्छ र उहाँ चाहिँ सिग्नल प्लाटुनको इन्चार्ज नै भनौँ र उहाँसँग म कुराकानी गर्दैछु। र उक्त दिन चाहिँ यो इन्टर प्लाटुन स्पोर्ट्स कम्पिटिसनमा चाहिँ ज जसले जित्नुभयो उहाँलाई पुरस्कार पनि वितरण गर्नु भएको थियो। हाम्रो लेफ्टिनेन्ट कर्नल जेम्स स्पेन्सर काम्सको चाहिँ सिओ हुनुहुन्छ र पटकको इन्टर प्लाटुन स्पोर्ट्स कम्पिटिसनमा चाहिँ ओभरअल च्याम्पियन हुन सफल हुनुभयो सिग्नल प्लाटुनबाट। र सिग्नल प्लाटुनलाई पनि बधाई दिन चाहन्छु। यति बेला चाहिँ सिग्नल प्लाटुनको हुनुहुन्छ डब्लु टु रवि यालमो भाइ र उहाँको प्लाटुनले जित्न सफल भएको उहाँसँग म कुराकानी गर्दैछु। भाइ नमस्कार है तपाईँलाई।
2: नमस्कार दाजु। हजुर
1: कति खुसी हुनुहुन्छ ट्रफी उचाल्नु भयो?
2: खुसी छु एज अ प्लाटुन लिड गरेकोमा, अनि प्लस आइ एम भेरी प्राउड अफ हाम्रो प्लाटुन्सको मेम्बर्सहरूसँग चाहिँ भाइहरूसँग चाहिँ।
1: अब टाभोलोजी डे पनि मनाउनु भयो आज तपाईँले, तपाईँले हिस्ट्री पढेर सुनाउनु भयो, वाट वाज द्याट मोमेन्ट लाइक?
2: टाभोलोटोको हिस्ट्री सेकेन्ड वर्ल्ड वर भयो, इटालियन क्याम्पेन भयो, सबै रिलेटेड टु आवर गोर्खासको हिस्ट्री त्यसरी नै बनिएको छ। नट ओन्ली टाभोलोटो, अरू पनि थुप्रै वारहरू अनि क्याम्पेनहरू इट्स भेरी क्याप्टिभेटिङ अनि ह्युजली इम्पोर्टेन्ट हामी सबैको लागि, बुझ्नुको लागि चाहिँ हाउ आवर फोर फादर फोट ड्युरिङ दोज टाइम, अनि नट इभन अहिले जस्तो वेल ट्रेन्ड सोल्जर्स डिप्लोमेन्ट भएर फाइट गरेको नभएर त्यो बेलाको बखत अनि समयको माग अनुसार चाहिँ इटलीमा गएर हामीले जति पनि शहीदको सिमेट्रीहरू हेऱ्यौँ।
1: तपाईँ जानुभएको थियो?
2: म धेरै अगाडि गएको थिएँ अनि मैले त्यहाँदेखि बुझेँ, अनि फेरि म ब्याटल फिल्ड स्टडी पनि लाने प्रोसेसमा छु अहिले, अनि अझ धेरै बुझ्ने मौका पाएँ। सानो सानो उमेरको गोर्खा सोल्जर्सहरूले पनि लस देयर लाइफ्स के त्यतिखेर, त्यो चाहिँ त्यहाँ गएर अनि पढ्दै जाँदा बुझ्दै जाँदा मात्रै बुझिँदो रहेछ क्या, त्यो कति वाइड छ हिस्ट्री, कति डेप्थमा छ, कस्तो कस्तो कुराहरू छ भनेर। अनि अनर फर अस टु सर्भ एज ए जिसिटी कम्पनी ओर टाभोलोटो ब्याटल ओनर कम्पनीको अन्डरमा काम गर्नु चाहिँ।
1: ब्याक टु कम्पिटिसन, यो कम्पिटिसनमा चाहिँ के स्पोर्ट्स चाहिँ इन्क्लुड थियो?
2: स्पोर्ट्समा एउटा सुटिङ मिलिट्री उसकै भए पनि यो पनि एउटा स्पोर्ट्स जस्तो पनि लिन्छौँ हामी, एउटा सुटिङ भयो, त्यसपछि बास्केटबल अनि फुटबल थियो, अनि अर्को चाहिँ क्रस कन्ट्री। त्यहाँदेखि बाहेक सबै फोकसमा चाहिँ एफबी रेकग्निसन, मिलिट्री नलेज टेस्ट, अब्जर्भेसन टेस्ट, कमान्डर्स सरप्राइज, अनि अर्को चाहिँ एउटा मिसिलेनियस इभेन्ट।
1: तपाईँहरूले चाहिँ कुन कुन स्पोर्ट्स जितेर च्याम्पियन हुनुभयो?
2: हाम्रो अलमोस्ट सुटिङ बाइक सबैमा विन भयो हजुर।
1: सर्ट पटाइ पठाएछ
2: त्यस्तै भयो हजुर, समयसँग अब सबै मिल्दै गयो, हाम्रो ठ्याक्कै सबै मान्छे पनि भएको समयमा पनि पऱ्यो हाम्रो प्लाटुनको, अनि भाइहरूले पनि नट ओन्ली यो आउने बेला मात्रै न, ओभर दि इयरमै उनीहरू प्रिपेयर भएर बसेको थियो यसको लागि। कन्टिन्युसली सेल्फ इन्भेस्टमेन्ट प्लस पार्ट अफ प्रोफेसनल डेभलपमेन्ट अनि डे टु डे रुटिन जस्तो नै मानेर यो चिजहरूले चाहिँ एज कम्पिटिसन वन्स इन इयर आउने मात्रै नभएर उनीहरूले पार्ट अफ लाइफ नै बनाइसकेको थियो। आई थिङ्क त्यो भएर इज पनि भयो होला, प्रेसर पनि फिल भएन, दे इन्जोय इट हजुर।
1: हुन्छ ल त, सम्पूर्ण भाइहरूलाई के भन्नुहुन्छ त?
2: नट ओन्ली सिग्नल प्लाटुन, सम्पूर्ण जिसिटीको टिमलाई नै, जो जसले पार्ट लिनुभयो वेल डन थ्याङ्क यू, अनि जो जसले अर्गनाइज गर्नुभयो इन्क्लुडिङ अस सबैजनालाई वेल डन थ्याङ्क यू, यो इभेन्ट चाहिँ सक्सेसफुल्ली कम्प्लिट भयो।
1: हुन्छ, टाभोलोटो डेको शुभकामना, अनि जित्नुभयो, च्याम्पियन हुनुभयो, बधाई छ
2: हजुर। हजुर थ्याङ्क यू हजुर, तपाईँलाई पनि धेरै टाढादेखि आइदिनु भयो, लास्ट इयर पनि आइदिनु भएको थियो है, थ्याङ्क यू तपाईँको सपोर्टको लागि पनि।
1: अब हाम्रो कप्रोल रूपक पुन भाइ हुनुहुन्छ र यो कम्पिटिसनमा टप सर्ट हुनुभएछ गोलीतर्फ क्युजेसकै हुनुहुन्छ। भाइ नमस्कार।
3: नमस्ते दाइजु।
1: टप सर्ट हुनुभएछ, अवार्ड पनि पाउनुभयो, कति खुसी हुनुहुन्छ?
3: खुसी नै छु, किन भन्दा यो निरन्तर प्रयासले भनौँ न, यो म दुईचोटि पनि आर्मी 100 लगाएँ अनि त्यसको ट्रेनिङको यो परिणाम हो भन्छु, त्यही भएर चाहिँ खुसी नै छु हजुर।
1: भनेपछि बिचले कति ताल हान्नुभयो?
3: दुईचोटि हाने, दुईचोटि आर्मी 100 भएछ।
1: वाउ राइट, ओके। यसपटक चाहिँ कस्तो खालको सुटिङ थियो कम्पिटिसनमा, कस्तो कस्तो प्र्याक्टिस हान्नु पर्थ्यो?
3: योचोटि चाहिँ हामी चाहिँ मान्छे चाहिँ एकदम बिजी भएको कारणले चाहिँ एकदम एउटा एउटा मात्र प्र्याक्टिस हानियो, अनि एडभान्स टु कन्ट्याक्ट त्यो बापत चाहिँ टप सर्टलाई चाहिँ जस्ट यो अवार्ड दिएको छ।
1: एडभान्स टु कन्ट्याक्ट भनेर प्लाटुन हो कि सेक्सन लेभलमा?
3: जस्ट यो चाहिँ इन्डिभिजुअल कम्पिटिसन थियो, त्योमा चाहिँ जस्ट म विनर भएको छु।
1: रेन्जमै हो?
3: रेन्जमा हजुर, यहाँ हाम्रो आउटडोर रेन्ज छ दाइ, अनि त्योमा चाहिँ जस राम्रो भएछ।
1: कति गोलीमा कति लगाउनु भयो तपाईँले?
3: 40 राउन्ड थियो त्यसमा चाहिँ, अहिले एक्ज्याक्ट स्कोर किन भन्दा एकदम अगाडि भएको यो इभेन्ट चाहिँ गर्दा चाहिँ जस अहिले मेरो माइन्डमा चाहिँ स्कोर छैन, तर चाहिँ जस ओभरअल चाहिँ जस कम्पिटिसन चाहिँ निकै टफ नै थियो, किन भन्दा नयाँ नयाँ फाइलहरू उहाँहरूले आर्मी 100 नलगाए पनि उहाँहरू चाहिँ जस राम्रो सुटर नेचुरल सुटरहरूको थियो भाइहरू गर्दा चाहिँ एकदम नेक टु नेक कम्पिटिसन नै थियो
0: कति हन्ड्रेडबाट जानु पर्थ्यो हान्दै हान्दै जानु पर्ने एडभान्स टु कन्ट्याक्ट होइन अनि टार्गेट आउँथ्यो तपाईँले इङ्गेज गर्नु पर्यो
3: हजुर जस निकै अगाडिको कुरो हो अहिले अन टप अफ हेड चाहिँ भएन हजुर तर चाहिँ जस 100 मिटर स्प्रिन्ट त्यसपछि 10 राउन्ड फेरि स्प्रिन्ट गरेर चाहिँ थियो
0: ओके अनि यहाँ आउनु भएको छ कति यहाँ चाहिँ रोल के छ तपाईँको
3: म चाहिँ क्युजी सिग्नलको यो हाम्रो गोर्खा कम्युनिटी ट्याब्लेटमा एट्याच हो अनि मेरो रोल चाहिँ ब्याट्री सब एन्ड जेनेरेटर बे अनि जति पनि यो डिपमा एक्सर्साइजहरू हुन्छ त्यसमा चाहिँ म र एकजना भाइ छौँ हामी दुईजना अनि हाम्रो रेस्पोन्सिबिलिटी चाहिँ हामीसँग 3 बिग जेनेरेटर्सहरू छ अनि हाम्रो 10 एलएफजी छ हामीले चाहिँ पावर सपोर्ट गर्छौँ
0: ल त भाइ कङ्ग्रेचुलेसन फेरि पनि जित्नु होला है त
3: थ्याङ्क यू दाजु थ्याङ्क यू
1: हजुर कपिल रूपक पूर्ण भाइसँग म कुराकानी गर्दै थिएँ र टप सट हुन चाहिँ सफल हुनुभयो इन्टर प्लाटुन सुटिङ कम्पिटिसनमा र अब भने लेफ्टिनेन्ट कर्नल जेम्स स्पेन्सर साहब हुनुहुन्छ र उहाँ चाहिँ काम्सको सिओ हुनुहुन्छ र उहाँले चाहिँ सम्पूर्ण खेलाडीहरूलाई बधाई दिँदै अनि ट्राभल एटो डेको इम्पोर्टेन्टको बारेमा कुराकानी गर्दै हुनुहुन्छ र अन्तमा यो स्पिच म यहाँ सुनाउन चाहन्छु
4: Firstly, this is an opportunity to remember our company name, Travaletto, and what it means. It's an opportunity to reflect on what we have done as a school and what you have done as a company. So firstly, I'd like to congratulate those that have received awards today, whether that's a long service and good conduct medal, whether that's accommodation from myself or from the Brigadier, or the individual sports awards. So congratulations for that. Well done for taking part in the sports competitions. Sport is an integral part of what we do, and it's really important. And it's gratifying to see the effort that goes into these competitions with the competitors, knowing how busy we are as a school and as a company. So well done. Secondly, I'd like to thank those that organised the sporting competitions and refereed and umpired, because without those people organising, we couldn't do the sports events as they are. They would have no meaning. So congratulations and thank you to those people. Next, I'd like to thank the families. Without your unwavering support, this company would be less than it is now. We need the support of the families, especially in the busy times that we're in now. So thank you very much for your support and thank you for being here today. We remember today the Gurkhas that fought and fell at Travaletto in 1944. Their courage, their self-sacrifice, their service to our country and to the Gurkhas is a massive positive reflection on the Brigade of Gurkhas going forward. Their values are our values and we carry that forward to today in Gurkha Company Travaletto. So remember them. I'd like to finish with just to let you know, Gurkha Company Travaletto, the privilege I have in commanding you as your commanding officer. In my 23 years in the army, I've never had the honour to command a contingent of Gurkhas. And in the 6 months of my command, you have surpassed everything I've ever seen in the army in terms of your drive, your selfless commitment, your courage, your discipline, the fact that you just get on with the job without complaining. Well, at least without complaining to me, which is good. So well done. I'd like to finish to say thank you very much for your time today. And I look forward to the future where we will do many great things, I'm sure. Jai GCT, Jai CAMS, Danny Bad.
1: हजुर सिओ साहबको स्पिच तपाईँले सुनिसक्नु भएको छ र अन्तमा चाहिँ ट्राभलेटोका सबै मेम्बर्सहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु अनि 1944 इटालीको चाहिँ ट्राभलेटोमा जसले लड्नुभयो उहाँहरूलाई सम्मान व्यक्त गर्दै र उहाँहरूको चाहिँ वीरता कद्दर गर्दै कार्यक्रम बिएफएस संवादबाट मैले बिदा मागेँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी प्रभावित इलाकाबाट आज सेनाले 40 जनाको हवाई उद्धार गरेको छ। हालसम्म 4,020 जनालाई हवाई उद्धार गरिएको भन्दै सेनाले माथिल्लो त्रिशुली 3-1 सुरुङको 400 मिटर भित्रसम्म पुग्दा केही फेला नपरेको जनाएको छ। त्रिशुली 3B 4 एक्सकाभेटर र 3 यन्त्रले 10 फिट मुनि खन्दा पनि भौतिक संरचना फेला पर्न नसकिएको सेनाको भनाइ छ। यस्तै रसुवागढी चिलिमे लाङटाङ त्रिशुली 3A आयोजनाका सुरुङमा पनि खोजी नरोकिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ। देवीघाट तादी नदीमा पुल निर्माण घाइतेको उपचार सब व्यवस्थापन राहत ढुवानीमा पनि संलग्न रहेको सेनाले उल्लेख गरेको छ। कांग्रेसले सुरुङ भित्रको उद्धारलाई बहुप्राविधिक अभियानका रूपमा सञ्चालन गर्न आह्वान गरेको छ।
4: केन्द्रीय कार्य सम्पादन समिति बैठकले सुरुङ उद्धारलाई सामान्य विपद प्रतिकारी उद्धारका रूपमा मात्र नभई स्पष्ट कमाण्ड प्रणाली स्थापना गरेर छुट्टा छुट्टै विशेषज्ञ उद्धार योजना ल्याउन भनेको हो। जल विद्युत क्षेत्रका पेसागत तथा अनुभवी विज्ञलाई औपचारिक परिचालन गर्दै उद्धारकर्मीको ज्यान जोखिममा नपर्ने गरी प्रविधिको प्रयोग गर्न कांग्रेसले भनेको छ। प्रविधि ल्याउन अन्तर्राष्ट्रिय सहयोग थप स्वीकार गर्न पनि सो पार्टीले सुझाव दिएको छ। बजेट विशेषज्ञ वा उपकरण परिचालनमा ढिलाइ नगरी सम्भावित जीवित अन्तिम व्यक्तिसम्म पुग्न प्रयास नछाड्न पनि कंग्रेसले आग्रह गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन आपतकालीन सड़क पुनस्थापना टास्क फोर्स गठन गर्न भनेको कंग्रेसले जसरी पनि सड़क खोल्ने रणनीतिको सट्टा सुरक्षित प्राविधिक र उत्तरदायी ढंगले पुल तथा सड़क खोल्न सुझाव दिएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले जलविद्युत सुरुङका उद्धारमा तराई काठमाडौँ फास्ट ट्र्याक र नागढुङ्गा सुरुङका साधन पनि उपयोग भइरहेको जानकारी दिनुभएको छ। रसुवागढी लाङटाङ चिलिमे माथिल्लो त्रिशुली 3-1 त्रिशुली 3A र 3B सुरुङमा विस्फोट गराउन फास्ट ट्र्याकबाट विस्फोटक पदार्थ र नागढुङ्गाबाट कम्प्रेसर लगेर काम गरिएको शाहको भनाइ छ। दैनिक प्रगति विवरण दिँदै उहाँले ड्रिलिङ मशिन पनि सड़क सुरुङका आयोजनाबाट लगिएको बताउनु भएको छ। सुरुङको मुख पत्ता लगाउन नै ठूलो समस्या भएपछि विद्युत प्राधिकरण र नागढुङ्गा सुरुङ आयोजनाका विशेषज्ञ सहितको टोलीले भदौ 12 गते रेकी गरी भदौ 13 गतेदेखि काम शुरू गरेको उहाँको भनाइ छ। अहिले थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेरा प्रयोग गरी खोजी कार्य जारी रहेको उहाँले बताउनु भएको छ। सड़क विभागले काबु बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरू देखिने कृष्णवीरको बाटो खोल्ने दावी गरेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
5: कृष्णवीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
6: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेका छौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
5: कसरी काम गर्दैछौँ?
6: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि फिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
5: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ।
6: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
5: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खोलाउने हो?
6: हाम्रो चाहिँ ग्राभेल रोड हुन्छ हुन चाहिँ होइन हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारु गराउने हो. ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो. ट्र्याक खोल्नेले काम लाग्दैन होइन. ट्र्याक खोल्ने त काम गर्नका लागि हो. हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो खास.
5: दसैँ तिहार अघि पक्किने
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.
1: यो BFBS गोर्खा रेडियो हो.

FB गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रममा हामी छौँ। यो समय गोदुलीको आखिरी यानि कि तेस्रो घण्टामा समय 6:15 गएको छैन र माया प्रकाश श्रेष्ठ र मिलिना रहेको आवाजमा र समय अहिले 6:15 गएको छ र कार्यक्रमको यो आखिरी घण्टामा पनि तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्नेछु मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा श्रोता। र अहिले 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्न सक्नुहुन्छ तपाईँले हामीलाई लोकली र स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ। अहिलेलाई पनि रिसम मिठो गीत रहेको छ प्रकाश चुजराजको आवाजमा।

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS कुलकर्म रेडियो हो।

तपाईँ एफबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमहरू हामी छौँ यो समय गोदलीमा र समय हामीहरूसँग 7 बजेको लागि बाँकी रहेको छ 29 मिनट. मेरा मिरगी सङ्गीत र विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ यस समयमा. त्यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा फेरि पनि तपाईँको माझमा जानकारी राखिहालौँ. रहेको छ 2GR Samo Rifle Delhi, Tigris and Tamandude, and 2GR Samo Regimental and a Party Yusin Hagayreko sa 13th of September. Aitabar ko din hunisa 5 different location ma hunagayreko sa. Pahilo chi reko sa Central Celebration Empire Hall ma. Ra iskolagi reko sa. Ra isegari North 2GR Samoris Katri Garrison North York ma hunisa. Isegari Midland 2GR Samoris Nuneaton Town Centre ma. Southwest UK 2GR Samoris Swindon ma. Ra last but not least South East UK 2GR Samoris Folkestone Kent ma hunagayreko sa. Isanusar abhishek पनि तपाईँ जान सक्नुहुनेछ र कार्यक्रममा रद्द गर्नुहोस्. र अहिलेको लागि भने फेरि पनि पाला आइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम छ. अहिलेलाई भने समृद्धि राई र यसै गरी रोहित छेत्रीको आवाजमा प्रयास.

PFB's Gorkha Radio कार्यक्रम मैले हामी छौँ यो समय गुजलीको आखिरी घण्टामा र यसै गरी अपकमिङ इभेन्ट्सहरू बारेमा फेरि पनि केही सूचना तपाईँको माझमा राख्ने नै छु. थर्ड NRNA यो कप हुन गएको छ फुटबल टुर्नामेन्ट. यो चाहिँ 19 सेप्टेम्बर हुनेछ नेक्स्ट स्याटरडेको दिन बिहानको 8 बजीदेखि स्प्रिङ वेस्ट एकाडेमीमा हुन गएको छ फेल्टममा र विभिन्न क्याटेगोरिजहरू रहेको छ. यस सम्बन्धी कुनै क्वारिजहरू छन् भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ निशान लिम्बू. उहाँको फोन नम्बर 07078897999 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुन्छ. र कार्यक्रममा फेरि पनि हामी अगाडि बढ्ने नै छौँ. अहिलेको लागि भने तपाईँको माझमा फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम आइसकेको छ. गीत सङ्गीतको साथमा मनोरञ्जन लिइरहनु भएको छ र अहिलेलाई भने पार्तिका राईको आवाजमा मिठो गीत नजिक यो पनि इन्जोय गर्नुहोला.

0: ओथार रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.bfbs। गोर्खा रेडियो।

हामी एफबिएच गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हामी गोदलीमा छौँ श्रोता र हामी हामीसँग सात बजेको लागि अब भने बाँकी रहेको छ छ मिनट र पक्कै पनि गीत सङ्गीतहरूको साथमा भरपूर मनोरञ्जन लिइसक्नु भएको छ र अब भने जाँदा जाँदै एउटा मिठो गीत पनि म तपाईँको माझमा राख्ने नै छु श्रोता. इभिनिङ सो कार्यक्रम गोदलीबाट बिदा लिने समय आएको छ तर हामी फेरि पनि भोलिको दिनमा भेट्ने नै छौँ भरपूर मनोरञ्जनको साथमा विभिन्न जानकारीहरू म तपाईँको समीक्षामा ल्याउने छु र आजको यो बाँकी पल पनि तपाईँको शुभ रहोस् भन्दै जाँदा जाँदै एउटा मिठो गीत राख्ने नै छु रहेको छ सचन राजवेदीको आवाजमा पत्र इन्जोय गर्नुहोला यो मिठो गीत पनि र म सधैँ पनि अहिलेको लागि बिदा लिने छु भोलि भेटौँ नमस्ते बाई.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: Chile na aijana ko suruma pradesh kana ajai 2 din lagna sakne rasupa samsad tatha engineer Sagar Thakale bataunu bhayeko cha. Boli saja wa parsi bihana surung bhitra pradesh karna sakne gari Trisuli 3A ma prayog bhayeka saman lagera surung ko mukh ma pugne bato banauna आज पहिलो विस्फोट गरिएको उहाँले बताउनु भएको छ. सो सुरुङमा 6 जना थुनिएको विश्वास गरिएको छ. त्रिशुली 3A को उकालो सुरुङबाट लेदु निकाल्न पानीको फोहरा प्रयोग भएकोमा चिलिमेमा ओह्रालो सुरुङ भएकाले लेदु निकाल्न अर्को उपाय अप्नाइने ढकालको भनाइ छ. रसुवा बाढीपछि प्रभावितको मनोपरामर्शका लागि 155 जना जनशक्ति खटाइएको सरकारले जनाएको छ.
4: स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सक सहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ. बाढीपछि घाइते वा बिरामी भएका मध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ. उपचारको क्रममा 4 जनाको मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ. प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्र खोप पठाइएको छ. मन्त्रालयका प्रवक्ता यशोदा अर्याल.
5: बाढीपछि किरजन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भीडभाडमा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ. प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ.
4: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढीले रसुवाका 4 स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ. 3 स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्।
3: नेपालले जलवायु कोषमार्फ स्वास्थ्य क्षेत्रमा पनि सहायता पाउनुपर्ने अडान व्यक्त गरेको छ. विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रीय समितिको 79 बैठकमा भर्चुअल सहभागिता जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले अडान राख्नु भएको हो.
6: इन लाइट अफ द रिसेन्ट फ्ल्यास फ्लड एन्ड इट्स लङ टर्म इम्प्याक्ट अन कम्युनिटिज एन्ड हेल्थ सिस्टम, नेपाल कल फर इन्हान्स्ड एन्ड सस्टेनेबल WHO and partner support for effective response and recovery.
3: नेपालले विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे तापनि बाढी पहिरो हिमताल सम्बन्धी जोखिम स्वास्थ्य पूर्वाधारमा क्षति जस्ता गम्भीर असरहरू भोग्नु परेको महिताले उल्लेख गर्नु भएको छ.
6: Our people are paying an unacceptably high price for a crisis they did little to create. Nepal therefore calls for stronger cross-sectional collaborations and dedicated climate financing for health. Countries with greater historical and current emissions must demonstrate stronger responsibility through rapid emissions reduction and predictable, adequate and accessible financing.
3: आजदेखि 4 दिनसम्म चल्ने बैठक टिमोर लेस्टेको दिल्लीमा शुरू भएको छ. बैठकमा मेहताको अनुपस्थितिमा अतिरिक्त सचिव डाक्टर संगीता कौशल मिश्राको नेतृत्वमा 3 सदस्यीय नेपाली प्रतिनिधिमण्डल बैठकमा सहभागी भइरहेको छ. अब खबर फटाफट.
7: एक महिनादेखि झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 हात्तीको बथान भारततिर लागे. बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत. काठमाडौँको रातो पुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 प्रहरी फन्दामा रातो पुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामणिका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा. भोटे कोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ 2 डिगिया गाउँमा वृक्षारोपण. मृतकको सम्झनामा आँप, लिची, कागती, शीतलचिनी लगायत करिब 1000 फलफुलका बिरुवा रोपियो. बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी 1 बरभकेका 18 घर पहिरोको उच्च जोखिममा. सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले निरीक्षण गरेपछि बस्ती सार्ने पहल हुँदै. दोधारा चाँदनी 10 खडखडे नजिकै महाकाली किनारमा टिकटक बनाउँदै गर्दा 15 किशोरी बेपत्ता. नदी छेउमै भिडियो बनाउँदै गर्दा बेपत्ता किशोरीको खोजी हुँदै. पाल्पामा डेंगीको जोखिम बढ्दै साउन लागे यता 255 जनामा डेंगी संक्रमण, लामखुट्टेबाट जोगिन चिकित्सकको अनुरोध।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।

बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 22 गते तदनुसार सेप्टेम्बर महिनाको 7 तारिक सन् 2026 को कार्यक्रममा हुनुहुन्छ र आज एकादशी र सँगसँगै आज निजामती दिवस पनि परेको छ र आज भदौ 22 गते सरकारले आज राष्ट्रिय शोक दिवसको रूपमा पनि मनाइएको छ भने विभिन्न कूटनीतिक नियोग लगायत सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाउने चाहिँ निर्णय पनि गरिएको छ र 23 गते भने सार्वजनिक बिदा दिएको छ र आज सोमबारको कार्यक्रममा तपाईँले म धनजङ गुरुङको साथमा सुन्दै हेर्नु भएको छ भने कार्यक्रमको शुभारम्भमा स्वर्गीय स्वर सम्राट नारायण गोपालको आवाजबाटै मैले यो कार्यक्रमलाई उठान गरिसकेको छु भने आजको बसाइमा हामीसँग रहेका विषयवस्तुहरू के छन् त लागौ विषयवस्तुतर्फ। कार्यक्रम नेपाल कलिङमा सन्देश हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ र इस्यु अफ द डेमा आज भने हामीले पृथ्वी राजमार्गमा भइरहेको भौतिक संरचना निर्माण विशेष गरेर सड़कलाई पुनः सञ्चालन योग्य बनाउनको लागि कृष्णवीरमा अहिले पुननिर्माणको काम भइरहेको छ र सँगसँगै अरू ठाउँहरूमा पनि पहिरोले चाहिँ बाटो भत्काइदिएको ठाउँहरूमा पनि पुननिर्माणको कामहरू भइरहेको छ र यही प्रसंगमा इच्छा कामना गाउँपालिकाको वडा अध्यक्षसँग कुराकानी गरेका छौ। सुन्न सक्नुहुनेछ नरबहादुर नेपालसँग र अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र आजको सम्पादकीय भने यी कान्तिपुरको अनलाइन संस्करणबाट लिएका छौ भने साथमा मिठा मिठा गीत संगीत त छँदैछ।

0: तारा देवीको आवाजमा रहेको यो साङ्गीतिक कोसेली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो भिभिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनचुङ गुरुङको साथमा। यसमा शब्द भने माधव प्रसाद घिमिरेको थियो र सङ्गीत नातिकाजीको, र निकै नै लोकप्रिय गीत हो यो र धेरैले रुचाउने गीत पनि हो। र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने लागौ सधैँ यस्तो कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। सम्पादकीय तर्फ र आजको सम्पादकीयलाई लिएका छौँ यी कान्तिपुरको अनलाइन संस्करणबाट। शीर्षक छ स्वास्थ्य सुरक्षा, स्वास्थ्य सुरक्षित वातावरण र गर्भवती र सुत्केरीको अधिकार, यो शीर्षकमा सम्पादकीय लेख्दछ यी कान्तिपुरले। जस्तोसुकै अवस्थामा पनि जन्म र मृत्युको प्रक्रिया चलिरहन्छ। भोटेकोशीको बाढीले निम्त्याएको विपदमा परि 1300 भन्दा बढीको निधन भएको पुष्टि भइसकेको छ। झण्डै 5000 अझै सम्पर्कविहीन छन्। यो भयावह अवस्थाका बीच पनि कयौं गर्भवती निकट समयमै सन्तान जन्माउने प्रक्रियामा छन्। कतिपयले जन्माइसकेका छन् र विपद अघि सुत्केरी भएका र विपदबाट जोगिएकाहरू अहिले आफू र सन्तानको सुरक्षाका निम्ति संघर्ष गरिरहेका छन्। निकटका व्यक्तिलाई गुमाएका बाढी पीडित र गर्भवती तथा सुत्केरी महिलाले भने अतिरिक्त कठिनाई खेप्नु परेको छ। जीवनकै विशिष्ट अवस्थामा रहेका तर विपदले झनै जटिलता थपिदिएका महिलालाई स्वास्थ्य र सुरक्षित वातावरण तयार गरिदिनु राज्य सरकारवाला संघ संस्था तथा स्थानीय नागरिकको दायित्व हो। गर्भवती अवस्था श्रीमान लगायत निकटका व्यक्ति र उनीहरूको अतिरिक्त रेखदेखमा बिताउनु पर्ने समय हो। यस्तो अवस्थामा जुनसुकै बेलामा शारीरिक समस्या उत्पन्न हुन सक्छ त्यसबारे खुलेर कुरा गर्न सकिने र तत्कालै चिकित्सकको पहुँचमा पुर्याउन सक्ने व्यक्तिहरूको निकटता चाहिन्छ। अर्कोतर्फ यो अवस्था शारीरिक विषय मात्र होइन, महिलाले प्रशस्तै भावनात्मक चरणहरूबाट व्यतीत हुनुपर्छ र उनीहरूको भावनात्मक पक्षलाई बुझिदिने मानिस पनि साथमै चाहिन्छ। बलियो भरोसा दिन सक्ने र आत्मबल बढाउन सक्ने व्यक्तिको साथले गर्भ अवस्था तुलनात्मक रूपमा सहजै व्यतीत हुन सक्छ। तर 10 भदौको बाढीले कयौं गर्भवती महिलालाई श्रीमान र परिवारबाट अलगाइदिएको छ, एक्लै पारिदिएको छ। परिवार वरपर भए पनि कतिपयले आफ्नो थाथलो गुमाउनु परेको छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। सुत्केरी महिलाको चुनौती धेरै हुन्छन्। स्वयं र बच्चाको स्वास्थ्य सुरक्षा गर्नुपर्ने हुन्छ र आमालाई पर्याप्त निन्द्रा, आराम र पोषणयुक्त खाना चाहिन्छ। आसपासमा निकटका व्यक्ति चाहिन्छ। सहज महसुस गर्न सक्ने वातावरण चाहिन्छ। नुहाउने, लुगा धुने तथा स्थानपान गराउने कामसम्ममा गोपनीयता पनि चाहिन्छ। आमाले हरेक क्षण शारीरिक र मानसिक सुरक्षाको अनुभूति गर्नुपर्छ, त्यसले मात्र उनलाई मानसिक रूपमा सबल र राख्न मदत गर्छ। मानसिक र शारीरिक सबलताको लाभ बच्चाले पाउन सक्छ, अर्कोतर्फ बच्चाले पनि स्वास्थ्य वातावरण पाउनुपर्छ। आमाको दूध पर्याप्त खाना पाउनुपर्छ। संक्रमण नहुने वातावरणको सुनिश्चित गर्नुपर्छ। आवश्यकता अनुसार तोकिएका खोप प्राप्त गर्नुपर्छ, अनि मात्रै हुर्काई र वृद्धि विकास समयानुकूल हुन्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। बाढीबाट जोगिए पनि धेरै महिला त्रासमा छन्। निकटका व्यक्ति गुमाउनेहरू मानसिक रूपमा पनि कमजोर बनेका हुन सक्छन्। उसै पनि गर्भवती सुत्केरी अवस्था मानसिक रूपमा पनि संवेदनशील हुने गर्छ। सामान्य वातावरणमा रहेका गर्भवती महिलामा पनि चिन्ता तनाव के होला भन्ने डर हुन्छ। शारीरिक जटिलताले थप चिन्ता ल्याउन सक्छ। अर्कोतर्फ बच्चा जन्माउने क्रममा वा जन्मिएपछि पनि शारीरिक र मानसिक समस्या देखिन सक्छ र कतिपय सुत्केरी महिलामा बेबी ब्लुज देखि पोस्ट पार्टम डिप्रेसन सम्म देखिन सक्छ र विपद भोगेका गर्भवती र सुत्केरीको मानसिक स्वास्थ्य झनै कमजोर हुन सक्छ। त्यसैले पनि अहिले आश्रय स्थलमा बसेकाहरूको शारीरिक स्वास्थ्यका अतिरिक्त मानसिक स्वास्थ्यलाई ख्याल गरिनुपर्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। संयुक्त राष्ट्र संघीय जनसंख्या कोष UNFPAले रसुवा नुवाको ढादिङका बाढी प्रभावित 15 स्थानीय तहमा करिब 4430 गर्भवती महिला रहेको अनुमान गरेको छ। आगामी एक महिनामा करिब 492 शिशु जन्मिन सक्ने र करिब 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने UNFPAको आकलन छ। उनीहरू सबै स्वास्थ्य सुरक्षित वातावरणका हकदार हुन्, तर भोटेकोशी बाढीको विपदपछि स्वास्थ्य प्राथमिकतामा पर्न सकेको छैन। स्वयंका निम्ति, सरकारवाला निकायका निम्ति पनि काबु बाहिरको बाध्यताले गर्दा यस्तो भएको बुझ्न सकिन्छ। तर यस्तै अवस्था लम्बिनु भनेको बाध्यता भन्दा सरकारवालाको व्यवस्थाहरू, अब भने गर्भवती र सुत्केरी यथोचित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिनु पर्छ छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। बाढी पछि आश्रय स्थलमा बस्न बाध्य भएका गर्भवती सुत्केरी अवस्था वातावरणमा बस्नु परेको छ। विपद जोगिएर जसोतसो आश्रय स्थलमा पुगेका उनीहरूको पोषणयुक्त खाना खान पाएका छैनन्। गर्भवती सुत्केरी वा बच्चाहरूका निम्ति विशेष खाना छैन, स्वास्थ्य वातावरण पनि छैन। कतिपय आश्रय स्थलमा रहेका सुत्केरीले दर्जनौ अपरिचित मानिससँग एउटै छाना मुनि बस्नु परेको छ। ती त्यस्ता अपरिचित मानिस हुन् जसमा स्वयं पीडित, दुखित, निराश र अन्यलग्रस्त हुने सम्भावना उच्च छ। उनीहरूका कतिपय गतिविधि तथा व्यवहारले गर्भवती सुत्केरी र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यसले बाढीपछि पनि उनीहरू जोखिममै रहेको प्रश्न पार्छ। गर्भवती सुत्केरी वा उनीहरूका बालबालिकाको आवश्यकता अन्य भन्दा फरक हुन सक्छन्, विशेष विशिष्ट हुन्छन्। त्यसैले उनीहरूलाई अन्य विस्थापित व्यक्ति भन्दा विशेष व्यवहार र साथ चाहिन्छ। स्वास्थ्य र सुरक्षित वातावरण पाउनु उनीहरूको अधिकार हो। खास गरी उद्धारपछि आश्रय स्थलमा राखिएपछि यो पक्षलाई ध्यान दिनै पर्छ। उनीहरूलाई गोपनीयता कायम हुने गरी अलग्गै राख्नुपर्छ। त्यहाँ हिंसा नहुने सुनिश्चित गर्नुपर्छ। कतिपय औषधि गर्भावस्था सुत्केरीपछि पनि निरन्तर खाइरहनु पर्छ र विपदले त्यसलाई विच्छेद गरेको हुन सक्छ। आकस्मिक स्वास्थ्य र उपचार चाहिन सक्छ। त्यसैले स्वास्थ्य उपचारमा सहज पहुँच स्थापित गर्नुपर्छ र उनीहरूलाई आवश्यक पर्ने सेनिटरी प्याड लगायतका आवश्यक सामग्रीलाई पनि आधारभूत आवश्यकताका रूपमा वितरण गरिनुपर्छ र विपद पछिको अवस्था भएकाले मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउनुपर्छ भन्दै यी कान्तिपुरले सम्पादकीयमा लेख्दछ। शीर्षक थियो स्वास्थ्य सुरक्षित वातावरण गर्भवती र सुत्केरीको अधिकार। अब यो सम्पादकीय पछि भने लागौं छोटो विश्रामतर्फ।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: शब्द संगीत स्वयं गायक मुरलीधरको हो र यो सांगीतिक कोशीली सँगसँगै औ भन्ने लागू सदस्य कार्यक्रम समापित गर्ने विषयवस्तुमा इस्यु अफ द डे तर्फ यहाँलाई जोड्न चाहन्छु। बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौँ पृथ्वी राजमार्गसँग जोडिएको, त्यसमा पनि गएको हप्ता रसुवा जिल्ला हुँदै बग्ने जुन भोटेकोशी नदीमा आएको बाढीले धेरै नै क्षति पुर्याएको, जनधनको क्षति पनि, मानवीय क्षति र भौतिक क्षति भएको समाचारहरू हामीले देखिरहेका छौँ। उद्धार कार्य जारी नै रहेको छ, हजारौँ कुलले ज्यान गुमाउनु परेको र हजारौं अझै पनि बेपत्ता रहेको कुरा हामीले संचार माध्यममा सुनिरहेका छौँ समाचारमा। र आज भने हामीले पृथ्वी राजमार्गमा पनि जुन क्षति पुर्याएको छ त्रिशुली नदीमा आएको बाढीले, कृष्णभीरमा पहिरो जाँदाखेरि काठमाडौँ लगायत देशका विभिन्न भागमा जोड्ने जुन एउटा मुख्य राजमार्ग हो राजधानी काठमाडौँसँग जोडिएको, त्यो पनि अहिले बन्द रहेको अवस्था छ र यसलाई चाहिँ पुनः निर्माण गरे, पुनः यसलाई हिँड्न योग्य बनाउनको लागि, प्रयोग्य बनाउनको लागि प्रयास भइरहेको कुरा हामीले समाचारमा सुनिरहेका छौँ। र यही प्रसंगमा केन्द्रित रहेर इच्छा कामना गाउँपालिकाको वडा अध्यक्षसँग कुराकानी गर्दैछौ नरबहादुर नेपालजीसँग। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नरबहादुरजी कार्यक्रममा स्वागत छ यहाँलाई। धेरै धन्यवाद सर समय दिनुभयो। मैले अलिकति पृष्ठभूमि बताएँ र हामीले अघिल्लो जुन चरणमा पनि सरसँग कुराकानी गरेका थियौँ होइन, अहिले भौतिक संरचना निर्माणको काम भनौँ न सडक निर्माणको विशेष गरेर कृष्णभीरको के छ अवस्था र अरू भनौँ न त्यहाँसँग जोडिएको गजुरी बजार भयो त्यहीँबाट सुरु गरौँ कुराकानी।
1: कृष्णभीरको अवस्था तपाईँको हिजो आज सम्बन्धमा चाहिँ बाटो सञ्चालन हुन्छ कि भन्ने एउटा आशा थियो, तर बेलुका राति एउटा सानो पहिरो पनि गएको र माथि अलिकति फाटिएको अवस्था र आज फेरि त्यहाँ क्षमा पूजा गर्ने पनि कार्यक्रम छ त्यहाँ गाउँलेको र आज फेरि त्यसपछि त्यो फाटिएको अवस्थाको माटोलाई निकाल्ने काम भइरहेको छ। आज पनि बाटो खुल्ला छैन, काम सुचारू रूपमा अघि बढिरहेको छ। त्यसपछि मलिखुको परेवा भिरमा काम भइरहेको छ, दुई घन्टा काम गर्ने फेरि एक घन्टा गाडी खोल्ने काम गर्ने गाडी खोल्ने गरेर बाटो सञ्चालनमा आएको छ। काठमाडौँ आउनको लागि दुई पाङ्रे र चार पाङ्रे गाडीहरूको लागि वैकल्पिक बाटोहरू प्रयोग भएको छ भने भारी सवारी साधनहरूको लागि कृष्णभीरले अवरुद्ध गरिरहेको अवस्था छ।
0: जुन तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि जसरी त्यसलाई पुनः निर्माण गरेर गाडीलाई आवाजावत गर्नको लागि सहज बनाउने जुन प्रयास भएको छ, त्यहाँको त्यो भौतिक संरचना हेर्दाखेरि कृष्णभीरको त्यहाँले अवलोकन पनि गरेर आउनुभयो भनेर भन्नुभएको थियो अफ द रेकर्डमा, कस्तो छ प्रयोग

0: मुक्त हुनको लागि
1: हिजो दिउँसोको मैले जुन बेला म गएको थिएँ प्रत्यक्ष देखेको थिएँ त्यो अवस्थासम्म हेर्दाखेरिमा चाहिँ आजसम्ममा चाहिँ बाटो केही गाडीहरू छिराउन सकिन्छ कि भन्ने एउटा अनुमानमा थियो, तर आज चाहिँ फेरि राति थोरै त्योभन्दा माथिको भागमा अलिकति चर्किएको अवस्था देखिएको हुनाले आजलाई पनि त्यो चर्किएको अवस्थाको प्रकृति क्लियर नगरिकन बाटो क्लियर नगरिएको अवस्था छ, त्यसलाई अब सफा गरेर एक दुई दिनभित्रमा चाहिँ बाटो खुल्ला हुन्छ।
0: भनेपछि तपाईँले अहिले बताउनु भएको कुरा हेर्दाखेरि चाहिँ ठुला गाडीहरू पनि अलिक हिँड्नलाई सजिलो हुन्छ नरबहादुरजी?
1: हजुर हजुर, ठुलो गाडीहरूलाई नै, सानो गाडीहरूलाई त अहिले नै छिराउन सकिने जस्तो अवस्था हो, तर ठुलो गाडीहरू छिराउनु पर्ने मुख्य चाहिँ सानो गाडीको लागि त वैकल्पिक मार्गहरू छन् प्रशस्तै दायाँ बायाँ त्यहाँबाट हिँडिराखेको छ।
0: हजुर, अर्को के छ त्यहाँको सबैभन्दा समस्या? जस्तै कृष्ण भीरको त पुननिर्माणको कामको भइरहेको छ, बाटोलाई आवाजाउ सजिलो गर्नको लागि। यता गजुरीतिरको स्थिति के छ? त्यहाँ पनि त बाढीले ठुलो असर गरेको ठाउँहरू छ होइन?
1: होइन, गजुरीतिर अन्य ठाउँमा अब सबै क्लियर रूपमा निर्माण नभए पनि गाडी सञ्चालनमा आएको छ। एउटा परेवा भीर भन्ने मलिको नजिकै त्यहाँ पनि बाटो अवरुद्ध भयो। हिजो चाहिँ बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म सडक अवरुद्ध गर्ने काम भएको थियो भने आज चाहिँ 2 घन्टा काम गर्ने, फेरि 1 घन्टा बाटो खोल्ने, 2 घन्टा काम गर्ने, 1 घन्टा बाटो खोल्ने गरी माटो फाल्ने काम भइरहेको छ। पहिरो आएको छ ठुलो, तर गाडीलाई रोक्दै फेरि पठाउँदै काम गर्दै त्यही तालले अघि बढिरहेको छ, अरू बिचमा अवरोध छैन।
0: गाडी पठाउने भनेको त्यो सवारी साधनमा बिरामी र एम्बुलेन्स मात्रै हो कि त्यो अरू सवारी साधन पनि हो त्यसमा चाहिँ?
1: अरू सवारी साधन पनि हो
0: त्यसमा चाहिँ, त्यो लाइट गाडीहरू पर्छ?
1: हो हो, लाइट गाडीहरू चलिरह, अब एकछिन 1 घन्टा पछि गाडीहरू पनि छिर्नु छ भन्ने अनुमान छ।
0: हजुर, अब यो जुन अहिले अब चाडबाडको समय छ होइन, अब नजिकै आइसक्यो, चाडबाड भित्रिसकेको स्थिति छ, त्यसमा पनि अब गएको हप्ता चाहिँ जुन विदण्ड भयो, अकल्पनीय मान्छेले सोचेको भन्दा फरक होइन अचानक भएको कुराहरू हामीले देख्यौँ। अब त्यहाँ जुन भौतिक संरचनाहरूलाई यसो हेर्दाखेरि पुल निर्माणको कामहरू पनि तीव्र गरिएको कुराहरू हामीले सुनेका छौँ। जुन तपाईँहरू बसेको एरियामा यो त्रिशुली नदीले चाहिँ पारेको असरहरू अहिलेको स्थितिमा के छ? खोलाको सतह चाहिँ अलिक घटेको छ कि अलिक बढेको स्थिति छ कि के छ सर त्यसमा चाहिँ?
1: खोलाको सतह अब जुन दिनको भयावह स्थिति थियो त्योभन्दा घटेको अवस्था छ, बर्खामा स्वाभाविक अवस्थामा आउने जस्तो खोला ठुलै अवस्थामा छ।
0: खतरा चाहिँ के छ त्यसमा सबैभन्दा यात्रा गर्दाखेरि? तपाईँले देखेको छैन,
1: होइन, खोला बढेन, फेरि योभन्दा माथि गएन भने खतराको अवस्था छैन। अब पानी पर्यो, ठुलो वर्षा भयो, त्यस्तो भयो, पहिरो आयो भने अलग कुरा भयो, नत्र भने अहिलेको स्थितिमा सवारी साधन प्रयोग गर्दा यातायात हिँडडुल गर्दाखेरि समस्या छैन। जम्मा 2 ठाउँमा बाटो अवरुद्ध हो यहाँ। अब परेवा भीरको लगभग आज बेलुकासम्ममा धेरै क्लियर हुन्छ र ग्राभलिङ पनि होला। कृष्ण भीरको 1-2 दिनमा तयार हुन्छ, जे होस् कृष्ण भीरलाई चाहिँ अझै 1 हप्ता लाग्छ, तर गाडी सुचारु गर्दै काम गर्ने हुन्छ। अहिले चाहिँ गाडी सुचारु नभएको अवस्था हो, अन्य ठाउँमा चाहिँ त्यस्तो त्यति असुरक्षित अवस्था छैन यदि अब योभन्दा माथि खोला बढेन भने।
0: कृष्ण भीरको चाहिँ बाटोको चाहिँ जुन तपाईँले अहिले भन्नुभएको छ त्यो चाहिँ ढुङ्गाको चट्टानलाई काटेर बाटो क्लियर गर्न खोजिरहेको छ भनेपछि त्यो कुन अवस्थाको छ? त्यहाँको चाहिँ भौगोलिक स्थिति हेर्दाखेरि त इन्जिनियरहरूले पक्कै हेरेको होला, अध्ययन गरेको होला। अहिलेको लागि तत्कालको लागि बाटो खोलाउनुको लागि हो अथवा चाहिँ अलिक पछाडिसम्मलाई पनि सहज हुने तरिकाले बनाउनु खोजेको त्यो बाटो चाहिँ खास?
1: त्यसको चाहिँ 2 विकल्प मैले इन्जिनियरसँग प्राविधिकसँग कुरा गरेको थिएँ। प्राविधिकसँग कुरा गर्दा अब यो चट्टानले राम्रो बाटो निक्ल्यो भने त्यसलाई झन् त्यसलाई थाइतो गर्न झन् राम्रो भयो, भएन भने पनि अब अलिकति खोला सुकिसकेपछि तलबाट वाल दिएर फेरि बाटोलाई थाइतो बनाउनु पर्ने छ।
0: अहिलेको स्थितिमा सामान्य आवाजको लागि चाहिँ बाटो खुलाउने, अब यो बर्खा सकिएपछि खोलाको सतह पनि घट्छ, त्यस पछाडि तपाईँले भन्नुभएको विभिन्न प्रविधिहरू प्रयोग गरेर बाटोलाई सुचारु गर्न सकिन्छ?
1: सकिन्छ
0: हजुर हजुर। त्यसमा पनि तपाईँहरूको गाउँपालिका वडालाई कस्तो असर परेको छ यो अहिलेको जुन भनौँ न यो प्राकृतिक आपत्ताले होइन? अब बाटोको स्थिति त्यो छ, त्यहाँको चाहिँ जनजीवनमा के छ, कस्तो छ अब स्थिति चाहिँ?
1: होइन, यहाँको नि स्थिति विकराल छ, झोलिङ्गे पुलहरू गएको छ, खेतीबारी गएको छ, नदी तटीय क्षेत्रमा भएका व्यवसायी ती सबै पीडित छन्। त्यसमाथि हाम्रो पालिकाका 2 जना रसुवाबारीमा बेपत्ता हुनुभएको छ, अनि हाम्रो अहिलेको यहाँको शैक्षिकदेखि सबै जस्तै पारीबाट आउनेहरूको झोलिङ्गे पुलको समस्या भएको कारणले शैक्षिक संस्थाहरूलाई नै असर परेको छ। तर छिट्टै नै अन्य हाम्रोमा अब रसुवा बेतावती हेरेको हेर्दा चाहिँ हामी कहाँ त्यस्तो समस्या छैन भन्न पर्यो, तर अदृश्य रूपमा यहाँ पनि प्रभावित छ।
0: त्यसमा चाहिँ धनौँ न अब खाद्यान्न भयो होइन, अब बिजुलीको भयो, सूचनाको, अब तपाईँ र म त अहिले कुराकानी गरिरहेको छु, यसले सहज पनि बनाएको जस्तो अब हामीले यसलाई अन्यथा लिनु भएन, राम्रै भइरहेछ भनेपछि त्यहाँ राहतको प्याकेजको कामहरू भयो, आर्थिक सहयोगको कुराहरू भए, त्यो जरुरत छ कि छैन सर त्यहाँ चाहिँ तपाईँहरूको एरियामा चाहिँ?
1: होइन, यहाँ चाहिँ हाम्रो रात यस्तो बाँड्नु पर्ने, त्यस्तो खाना नपाउने, घर भत्ति

0: र बस्न नपा अवस्था छैन. त्यसकारण बरु यहाँको समूहहरूले तिज विशेष हुने जात्रा यसो कार्यक्रम सबै बन्द गरेका छन्. त्यसमा हुने सबै खर्च यहाँका समुदाय समूह मिलेर बाढी पीडित राहत कोषमै जम्मा गरेको अवस्था छ. र इच्छा कामना गाउँपालिकाले नि चारजना हाम्रा बेपत्ताहरूको खोज तथा उद्धार भनेर पनि 25,000 आर्थिक सहयोग गरेर खोज उद्धारको लागि ती परिवारलाई सपोर्ट गरेको अवस्था छ. अन्य चाहिँ यहाँ त्यस्तो राहतका प्याकेजहरू बाँड्न पर्ने अवस्था छैन.
1: अब लगभग कार्यक्रमको पछाडितिर आइपुग्दाखेरि अब नरबहादुर सर, त्यहाँ जुन खोलाले भनौँ नदीले त्रिशुली नदीले चाहिँ बगाइएका पुलहरूको अवस्थाहरू के छ? अब पुननिर्माणको कामहरू कहाँ कहाँ चाहिँ बेलिब्रिजहरू हालिएको कुराहरू पनि छ. झलुङ्गे पुल त अब तपाईँले भनिहाल्नुभयो पनि त्यसलाई पुननिर्माणको कामहरू गर्नु पर्यो. अहिले एकदमै तत्कालै आवश्यक पर्दाखेरि तपाईँहरूलाई आवाज जाव सहजीकरण गर्नको लागि चाहिँ कहाँ कहाँ चाहिँ पुल निर्माणको काम भइरहेको छ अस्थायी, जस्तै बेलिब्रिजहरू चाहिँ?
0: बेलिब्रिजको काम सुरु भएको छैन यहाँ, तर तत्कालै सुरु हुन्छ भन्ने एउटा मेसेज आएको छ. यो मलेगुको खुर्के खोलाबाट धादिङ बेसी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध छ, धादिङ बेसी टुटेको अवस्था छ. त्यो पुल सबभन्दा आवश्यक हो. त्यहाँभन्दा तलका मोटरवेल पुल कुनै पनि गएको छैन. ठाउँ ठाउँमा झोलुङ्गे पुल गएको छ. झोलुङ्गे पुललाई अब मर्मत सम्भार स्थानीय निकाय लागेको छ र ठाउँ ठाउँमा खाने पानी ट्याङ्की मुहान नदीको तिरमा भएका लिफ्टिङ परियोजनाहरू अवरुद्ध हुन्. तीहरू आफ्नो पालिकाले आफ्नो तर्फबाट त्यसको जीर्णोद्धार मर्मत कार्य सुरु भएको छ.
1: यसमा पृथ्वी राजमार्गको विषयमा तपाईँले थप्नु पर्ने जो विदेशमा हुनुहुन्छ नेपालमा अब चाडबाडको समयमा आउनुपर्ने, त्यो भन्दा पनि यो जुन बाढीमा परेकाहरूको चाहिँ राहत सहयोगको लागि नेपाल आउने पक्कै छन् उहाँहरू, होइन, विभिन्न ठाउँबाट चाहिँ आउँदै हुनुहुन्छ होला, आइरहेका होला, उहाँले के भन्नुहुन्छ बाटोको अवस्थाको सन्दर्भमा जानकारी गराउनु पर्दाखेरि चाहिँ?
0: बाटोको अवस्था बुझेर समाचार हेरेर कहाँ बाटो खुल्ला छ कहाँ बन्द छ हेर्नु चाहिँ जरुरी छ, किनभने बर्खा सिद्धिसकेको छैन. अहिले हामी कहाँ माथि भुटेकोसीको बाढीले मात्रै छ भने पनि त्यो भदौ महिना हो. भदौ असोजमा यहाँ पनि ठुलो पानी पर्यो भने यहाँ बाढी पहिरो आउन सक्छ, बाटो अवरुद्ध हुन सक्छ. त्यो चाहिँ सूचनालाई, एकदमै सूचनालाई याद गरेर सूचना हेरेर कहाँ बाटो खुल्ला छ कहाँ बन्द छ अवस्था हेरेर मात्रै प्रस्थान गर्नु हुन अनुरोध गर्छु मैले.
1: धेरै धेरै धन्यवाद छ नरबहादुरजी, तपाईँलाई समय दिनुभयो र पछिल्लो जुन पृथ्वी राजमार्गको अवस्था धादिङ जिल्लासँग जोडिएका ठाउँहरूको चाहिँ अवस्थाहरू के छ र त्यसको पुननिर्माण कसरी भइरहेको छ यो कृष्ण भीरको, यसमा तपाईँले जुन देखेका कुराहरू जानकारी गराइदिनु, यसको लागि धेरै धन्यवाद छ यहाँलाई चाहिँ.
0: धन्यवाद
1: हजुर. यतिन्जेल कुराकानीमा हुनुहुन्थ्यो इच्छा कामना गाउँपालिकाका वडा अध्यक्ष हुनुहुन्थ्यो नरबहादुर नेपाल. पछिल्लो एक हप्ताको चाहिँ हामीले कुराकानी गऱ्यौँ उहाँसँग पृथ्वी राजमार्गको अहिलेको अवस्था के छ र पुननिर्माणको काम कसरी भइरहेको छ कृष्णवीरको र बाटो कहिलेसम्म खुल्न सक्छ भन्ने विषयमा केन्द्र रहेर उहाँसँग कुराकानी गर्दै थियौँ. र यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौँ.
2: तिमी सोसियल मिडिया अपडेटमा व्यस्त हो? के गर्दै गरेको?
3: ए, म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु.
2: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ. साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि. यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्. तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन. यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर.
3: यसर्थ तिनको उत्तर नदिनुहोस्. आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्. छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्. आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्. विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ.

उमेश पाण्डे र संगीता साक्यको आवाजमा रहेको यो सांगीतिक घोषणी सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीएबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ, म धनजङ गुरुङको साथमा। अब भने लागौ अर्को एउटा सांगीतिक विश्राम तर्फ, र यो सांगीतिक कोशीली भने लिएका छौ मबिबी शाहको शब्द र दीपक जंगमको संगीतमा। वरिष्ठ गजल गायक हुनुहुन्छ, सुप्रसिद्ध गजल गायक हुनुहुन्छ गुलाम अली, र यो सांगीतिक कोशीली तपाईँहरूको सेवामा समर्पित गर्दै कार्यक्रमलाई थप अगाडि बढाऊ।

गुलाम अलीको आवाजमा रहेको यस गीतमा शब्द भने मबिबी शाहको थियो भने संगीत वरिष्ठ संगीतकार प्राध्यापक दीपक जंगमको रहेको थियो भने अब भने लागौं अर्को एउटा सांगीतिक विश्रामतर्फ र यो सांगीतिक विश्राम भने लिएका छौं कश्मीरकी कली चलचित्रको यस गीतमा सम्राट टैगोर र शमी कपूरको अभिनय रहेको छ र यसमा मोहम्मद रफीको आवाज रहेको छ लागौं यो सांगीतिक कोशेलीतर्फ

मोहम्मद रफीको आवाजमा रहेको यस गीतमा अभिनय भने शमी कपूर र समीरा टाइगरको रहेको थियो र चलचित्र कश्मीर के कलीको निकै नै आम दर्शकले रुचाएको चलचित्र हो र यसमा शब्द भने एसएच बिहारीको रहेको थियो र सङ्गीत डाइरेक्टरको रूपमा ओपी नायरको रहेको थियो र यो साङ्गीतिक कोसेली सँगसँगै अब भने कार्यक्रमबाट पनि छुट्टिने बेला भइसकेको छ जहाँ जाँदै अन्तमा स्वर्गीय पङ्कज उदासको आवाजमा रहेको यो गजल तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाइबाट म पनि बिदा हुन्छु। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: माफी सब गंगा
1: सैन्य समुदाय मा
2: बिलाइन भरी
1: ऑन एयर एप मा अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
3: फ्लाइ बीएफबीएस
2: यो बीएफबीएस गोठा रेडियो हो
1: गोठा रेडियो
2: सुभाष थापाले उद्धार भएका व्यक्तिले सूचनाका आधारमा वास्तविक तथ्याङ्क सूची भन्दा कम हुन सक्ने बताउनु भएको छ।
4: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनल भित्र फसेका व्यक्ति होइन, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यू फेज सुरु भएको छ।
2: सहायक रथी थापाका अनुसार सेनाले सम्भव भएका जलविद्युत आयोजनाका सुरुङमा बाढी गएको तेस्रो दिनमै उद्धार सुरु गरेको थियो।
4: त्रिशुलीसँग जोडिया छ त्यो लामटाङ प्रोजेक्ट हो, यसले पनि हामीले 10 गति रेकी गरेका थियौँ हेलिकप्टरबाट, र यसमा चाहिँ भारतीय सेना र हाम्रो संयुक्त टिम चाहिँ 13 गतेबाट उद्धारको कार्य त्यहाँ सुरु गरेको थियो। र प्रवेश बिन्दुबाट टनेल जुन चाहिँ छिर्ने ठाउँ छ सर्भिस टनेल, त्यो सर्भिस टनेल खनेर हामी 60 मिटरसम्म जान तयार भयो। त्यसपछि यस्तो ब्लकेड आयो कि त्यहाँभित्र चिर्न स्पेसल इक्विपमेन्टले पनि
5: गाह्रै नै देख्यो। गाह्रै देखिसकेपछि आयोजनासँग सम्बन्ध भएका इन्जिनियर साहबहरू र आयोजनासँग सम्बन्ध भएका उहाँका सिइओहरू सम्पूर्ण आएपछि अब के त अर्को कसरी जान सकिन्छ भन्ने कुरा हामीले लिँदै गर्दाखेरि यहाँ चाहिँ अक्जिलरी टनलहरू छ, अक्जिलरी टनललाई चाहिँ काटेर छिर्नुपर्छ। त्यसैको आधारमा हामीले अब यो अक्जिलरी टनल पत्ता लाउनलाई उहाँहरूको इन्जिनियर सबैसँग समन्वय गरेर अक्जिलरी टनल चाहिँ काट्नतिर लाग्यौं।
2: सहायक रथी थापाले सरकारको निर्देशन अनुसार उद्धार कार्य जारी रहने बताउनु भएको छ। सड़क विभागले काबु बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णभीरको बाटो खुल्ने दावी गरेको छ। नागडुङ्गा मुङ्गलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
6: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
7: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेछौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
6: कसरी काम गर्दैछौँ?
7: हामीसँग आजको दिनमा पनि 6 एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
6: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ।
7: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण नै गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
6: यो भदोसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खुलाउने हो?
7: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ आउन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो। हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो। खास
6: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
7: यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्रतिर सिट पाइल ड्रेन अनि त्यसपछि बाहिर पनि माइक्रो पाइल डिजाइन छ त्यो अनुसारको।
2: अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: प्रेस गोर्खा रेडियो।
1: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
0: Gorkha Radio.

0: BFBS गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: बाढी प्रभावितहरूको लागि राहत र उद्धारका लागि नेपाल राष्ट्र ब्याङ्कले 1,39,00,000 सहयोग गरेको छ। केन्द्रीय ब्याङ्कले सोमबार विज्ञप्ति जारी गर्दै गभर्नर डेपुटी गभर्नर र करारमा कार्यरत कर्मचारीहरू समेतको तर्फबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जानकारी दिएको हो। गत भदौ 10 गते र सुवाकोटीको सिन्धीमा एक बाढ़ीले प्रभावित भएका व्यक्ति र परिवारको सहयोगका लागि ब्याङ्कका पदाधिकारी तथा कर्मचारीले रकम संकलन गरे। कोशी प्रदेश सरकार सञ्चालनका लागि 28 बुधे न्यूनतम साझा कार्यक्रम ल्याइएको छ। एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच भएको सहमति अनुसार न्यूनतम साझा कार्यक्रम ल्याइएको हो। सरकारको कार्य सम्पादनलाई प्रभावकारी परिणाममुखी र जनउत्तरदायी बनाउने उद्देश्यले ल्याइएको न्यूनतम साझा कार्यक्रम बजेट पुनरावलोकनदेखि सुशासन पूर्वाधार कृषि पर्यटन स्वास्थ्य र विद्युतीय विषयलाई प्राथमिकतामा राखिएको छ। साउन 9 गते भएको 3 बुधे सहमति अनुसार कोशी प्रदेशमा भदौ 1 गते नेकपा कोशी सरकारमा सहभागी भएको थियो। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रासपा सरकारमा आएपछि सुशासन हराएको आरोप लगाउनु भएको छ। भैरहवामा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले रासपा सरकारमा आए यता भ्रष्टाचार र कमिशन तन्त्रको शैली मात्र फेरिएको टिप्पणी गर्नुभएको हो। अध्यक्ष यादवले गरीब जनतामाथि करको भार कृषि उद्योग पर्यटन र क्षेत्र खस्कदै गएको र देश आर्थिक मन्दीको जोखिममा परेको बताउनु भएको छ। विगतमा कांग्रेस र कम्युनिष्ट पार्टीहरूको पछाडि लागेर सत्ताको खेलमा सहभागी हुनु नै आफ्नो पार्टीको ठूलो गल्ती भएको बताउनु भएको छ। कांग्रेसले सुरुङभित्रको उद्धारलाई बहुप्राविधिक अभियानका रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।
4: केन्द्रीय कार्य सम्पादन समिति बैठकले सुरुङ उद्धारलाई सामान्य विपद प्रतिकारी उद्धारका रूपमा मात्र नभई स्पष्ट कमाण्ड प्रणाली स्थापना गरेर छुट्टा छुट्टै विशेषज्ञ उद्धार योजना ल्याउन भनेको हो। जलविद्युत क्षेत्रका पेसागत तथा अनुभवी विज्ञलाई औपचारिक परिचालन गर्दै उद्धारकर्मीको ज्यान जोखिममा नपर्ने गरी प्रविधिको प्रयोग गर्न कांग्रेसले भनेको छ। प्रविधि ल्याउन अन्तर्राष्ट्रिय सहयोग थप स्वीकार गर्न पनि सो पार्टीले सुझाव दिएको छ। बजेट विशेषज्ञ वा उपकरण परिचालनमा ढिलाइ नगरी सम्भावित जीवित अन्तिम व्यक्तिसम्म पुग्न प्रयास नछाड्न पनि कंग्रेसले आग्रह गरेको छ। अवरुद्ध राजमार्ग खुलाउन आपतकालीन सड़क पुनस्थापना टास्क फोर्स गठन गर्न भनेको कंग्रेसले जसरी पनि सड़क खोल्ने रणनीतिको सट्टा सुरक्षित प्राविधिक र उत्तरदायी ढंगले पुल तथा सड़क खोल्न सुझाव दिएको छ।
3: अब खबर फटाफट।
5: एक महिनादेखि झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 वटा हात्तीको बथान भारततिर लागे। बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत। काठमाडौँको रातो पुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 जना प्रहरी फन्दामा। रातो पुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामणिका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा। भोटेकोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ 2 डिगिया गाउँमा वृक्षारोपण। मृतकको सम्झनामा आँप, लिची, कागती, शीतलचिनी लगायत करिब 1000 फलफुलका बिरुवा रोपियो। बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी 1 बरभकेका 18 घर पहिरोको उच्च जोखिममा। सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले निरीक्षण गरेपछि बस्ती सार्ने पहल हुँदै। दोधारा चाँदनी 10 खडखडे नजिकै महाकाली किनारमा टिकटक बनाउँदै गर्दा 15 वर्षीय किशोरी बेपत्ता। नदी छेउमै भिडियो बनाउँदै गर्दा बेपत्ता किशोरीको खोजी हुँदै। पाल्पामा डेङ्गीको जोखिम बढ्दै साउन लागे यता 255 जनामा डेङ्गी संक्रमण। लामखुट्टेबाट जोगिन चिकित्सकको अनुरोध। र धनकुटामा पुरानो उद्योग धमाधम बन्द हुँदै गएको आर्थिक वर्षमा 151 वटा उद्योग बन्द हुँदा 148 वटा नयाँ दर्ता।
3: युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रसियासँगको युद्ध हिउँद समय जाने अनुमान गरेको बताउनु भएको छ। किममा डोनाल्ड ट्रम्पका विशेष दूतसँग शान्ति वार्ता भए पनि जेलेन्स्कीले तत्काल युद्ध रोकिने सम्भावना नदेखिएको बताउनु भएको हो। ट्रम्पका विशेष दूत स्टिभ वुडकप र जारेद सँग जेलेन्स्कीको भेटवार्ता पनि खास उपलब्धि बिना सकिएको छ। रसियाले हमला गरी यता विटकप र क्रुसर पहिलो पटक मस्कोमा पुटिनलाई भेटेर के पुग्नु
2: गोर्खा।

मुभी एन्ड मोरको अर्को एउटा एपिसोड लिएर म संगीता श्रेष्ठ आइसकेको छु। हेर्नुहोस् न, आज फेरि पनि तपाईँहरूको आफ्नै BFBS गोर्खा रेडियोमा, र आजको लागि पनि मेरो कलेक्सन एज इट इज तपाईँहरूको लागि हुनेछ नेपाली सिनेमासँग सम्बन्धित, विशेष गरी नेपाली अफकोर्स सिनेमासँगै सम्बन्धित। आजको मेरो कलेक्सनहरूले तपाईँलाई जानकारी गराउनेछ कि पछिल्लो दिनको गतिविधिहरू के रह्यो हाम्रो नेपाली सिनेमामा। सो आउनुहोस् आजको कार्यक्रमको सुरुवात गीतबाट हामी गरौँ। गीत सुनौ, त्यसपछि आजको मेरो कलेक्सनमा तपाईँहरूमा आज अफकोर्स शेयर गर्नेछु।

भनिरहन नपर्ला पूर्णबहादुरको सारङ्गी पछि एकपछि अर्को गर्दै असाध्यै व्यस्त बनेकी नायिकाको रूपमा यदि कसैलाई चिनिन्छ भने तिनी हुन् अञ्जना बराइली। तर यति बेला म कुरा गर्दैछु एकजना अर्की नायिका जसलाई नेपाली सिनेमामा स्वागत गर्ने तयारी हामीले गर्नुपर्ने हुन्छ चाँडै नै, जसको नाम रहेको छ अञ्जना मगर। र अञ्जना मगरलाई साथ दिने भएका छन् पल शाहले। पल शाह अनि अञ्जना मगरको जोडी रहेको सिनेमा सायद तपाईँले चाँडै नै हेर्न पाउनुहुनेछ। सिनेमाको टाइटल राखिएको छ यानी माया। यानी माया यो टाइटलमा हामीले गीत पनि धेरै अगाडि सुनेका छौँ होइन, तर सिनेमाको टाइटल नै दिएर यो सिनेमा यानी माया यति बेला सुटिङमा छ। र सुटिङ पछि यो सिनेमा अफकोर्स पोस्टमा जानेछ, पोस्ट पछि तयार भएर तपाईँहरू माझ आउनेछ। हेरिसकेपछि तपाईँले फिडब्याक त अफकोर्स दिनुहुने नै छ कि फिल्म कस्तो लाग्यो, कस्तो भयो, के भयो भनेर, किनभने पल शाहलाई उनको सिनेमामा हेर्न चाहने दर्शकहरू पनि त्यतिकै छन् भने पल शाहको जुन एउटा सिनेमाको लिस्टमा एउटा नयाँ सिनेमाको रूपमा यानी माया आउन लागेको। ओम प्रतीकले लेखेका हुन् र उनैले निर्देशन पनि गरेका हुन् यो सिनेमा, जुन सिनेमामा हामीले पल शाह र अञ्जना मगर मात्र होइन शिशिर वाङदेललाई पनि देख्नेछौँ, गजित विष्टलाई देख्नेछौँ, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, यस्ता थुप्रै कलाकारहरूलाई पनि देख्नेछौँ। तर एउटा कुरा यी सिनेमाको बारेमा म तपाईँहरूसँग के भन्न चाहन्छु भने, हुन त पल शाहद्वारा अभिनय गरिएको कतिपय सिनेमाहरू योभन्दा अगाडि पनि वाद विवादमा परेकै हुन् होइन। यति बेला भने यानी मायाको कुरा गर्ने हो भने यो बारेमा मैले तपाईँहरूलाई योभन्दा अगाडि पनि इन्फर्म गरेको थिएँ कि यसरी एउटा पल शाहले यानी माया नाम गरेको सिनेमा गर्दैछन् भनेर। तर त्यति बेलाको सिनारियो के थियो भने त्यति बेला त्यो सिनेमालाई विकास सुवेदी नाम गरेका निर्देशकले निर्देशन गर्ने तयारी गरेका थिए। तयारी मात्रै होइन, इनफ्याक्ट यो सिनेमाको त्यो बेला वर्कसप पनि चल्यो होइन, होल टिम विथ आर्टिस्ट सुटिङको लागि भनेर ढोर पाटन समेत पुगिसकेका थिए। तर सुटमा पुगिसकेपछि कुनै कारणवश निर्माता अनि निर्देशकको बिचमा मिसअन्डरस्ट्यान्डिङ भए या लडाइँ झगडा भयो या केही चिज भयो, भइसकेपछि चाहिँ के भयो भने सिनेमाबाट फिल्मका निर्देशक विकास सुवेदी अलग भए र उनी अलग भइसकेपछि यो सिनेमा अन्युल चाहिँ परेको थियो अब के हुन्छ अगाडि भनेर। सो यो बिचमा ओम प्रतीक निर्देशकको रूपमा अगाडि आए र त्यसपछि बल्ल आएर यानी माया फाइनली फ्लोरमा जाने भयो र यति बेला फ्लोरमै छ। जे होस्, यो कुराको जानकारी मैले तपाईँलाई दिएँ मुभी एन्ड मोरमा, किनकि हामी कार्यक्रममा यस्तै किसिमको इन्ट्रेस्टिङ इन्फर्मेसन नेपाली सिनेमा इन्डस्ट्रीको बारेमा तपाईँहरूसँग सेयर गर्ने गर्दछौँ।

भनिरहन नपर्ला झरना थापाको निर्देशनमा योभन्दा अगाडि पनि बनेको ए मेरो हजुरको सिरिजमा हामीले अनमोल केसी र सुहाना थापालाई एकसाथ देख्यौँ र देख्यौँ मात्रै होइन असाध्यै मन परायो। सिनेमा पनि सुपरहिट रह्यो, दुवै जोडी पनि दुवैलाई जोडीको रूपमा पनि हेर्न मन पराउने दर्शकहरू वत्तै बढे, दुवैको जोडी पनि असाध्यै मन पराइयो। सायद त्यसैले होला ए मेरो हजुरको फेरि सिरिज भन्दैछ अबको पालो 5, आई मिन ए मेरो हजुर 5। र ए मेरो हजुर 5 हुन्छ नि शुभ मुहूर्त सहित सिनेमाको लागि सुटको लागि तयारी, सुटिङ सुरु, सबै कुरालाई त आफ्नो ठाउँमा भइहाल्यो, तर अगेन जोडीको रूपमा दर्शकहरूले असाध्यै मन पराउनु भएको अनमोल केसी र सुहाना थापाको जोडीलाई नै एकपल्ट फेरि रिपिट गरिएको छ झरना थापाकै निर्देशनमा। हेर्ने हो भने सबैभन्दा पहिले ए मेरो हजुरको जुन सिरिजको सुरुवात कहाँबाट भएको थियो भने जुन बेला चाहिँ श्रीकृष्ण श्रेष्ठ र झरना थापाको जोडीको रूपमा यो सिनेमा मार्केटमा आएको थियो। 2002 रिलिज भएको यो सिनेमाको छाप असाध्यै रह्यो। सिनेमाको टाइटलको अनि टाइटल गीतको अरू गीतहरूको एकदमै राम्रो चर्चा भएको थियो यो सिनेमाको। त्यसपछि आयो ए मेरो हजुर 2, जुन 2 चाहिँ हामीले इनफ्याक्ट कसलाई देख्यौँ भन्दाखेरि सलोन बस्नेतलाई देख्यो, त्यस्तै गरी झरना थापालाई नै देख्यो, साम्राज्ञी आर्यन शाहलाई देख्यो र साथमा सलिन मानबानिया। र दुवैको जोडीलाई पनि मन पराइयो, यो सिनेमालाई पनि रुचाइयो नै होइन। तर ए मेरो हजुर 3 जति कुरा भयो जुन 2019 रिलिज भएको थियो, त्यो चर्चा जति चाहिँ चर्चा योभन्दा अगाडिको हुन सकेन। योपल्ट पनि ए मेरो हजुर 3 जसलाई कास्ट गरेको थियो त्यो कास्टहरू थियो अनमोल केसी अनि सुहाना थापा। विशेष गरी म कुरा गर्दैछु दुवैको जोडीलाई असाध्यै मन पराइयो होइन, दर्शकहरूबाट असाध्यै नै मन परायो। सायद त्यसैले पनि होला उनले यसपछिको हरेक सिरिजमा अनमोल केसी र सुहाना थापालाई रिपिट गर्दै गए। र अब यति बेला कुरा गर्ने हो भने 5 यो बेला पनि अनमोल केसी र सुहाना थापाको जोडी बाँधिसकेको छ। निर्देशन अगेन झरना थापा र यस सिनेमामा हामीले अन्य थुप्रै कलाकारहरूलाई पनि देख्ने नै छौँ होइन, पक्कै पनि, किनकि अगाडिदेखि नै एउटा जुन एउटा सेट गर्दै आएको छ होइन, एउटा बेन्चमार्क सेट गर्दै आएको छ यो सिनेमाले भने त्यसको इफेक्ट, त्यसको त्यो क्वालिटी, त्यो सिनेमालाई जसरी मन पराइयो त्यो अबको पालो पनि कन्टिन्युस होस् भन्ने हिसाबले पनि हुनुपर्छ। तोडतोडले जति पनि आफूले गर्नुपर्ने मेहनत सबै गर्ने भनेर कम्बर कसेका छन् यति बेला अभिनेत्री भनौँ या निर्देशक झरना थापाले। सो हाम्रो तर्फबाट अल द बेस्ट भन्न चाहन्छु यो टिमलाई, योभन्दा अगाडिको रेकर्ड भन्दा पनि नयाँ रेकर्ड सेट गरोस् अब।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: Movie and more. कहिले काहीँ कस्तो हुन्छ भने मान्छेले कति कोसिस गरेको हुन्छ होइन, मैले गरेको काम मैले गरेको कुराहरू बाहिर आओस् भनेर, र यही कुराहरू बाहिर आओस् यही कुराहरू राम्रो भएर आओस् भन्नुको लागि त मेहनत पनि त उत्तिकै गरेको हुन्छ होइन, तर त्यो सबै मेहनतले कहिले काहीँ सोचेको जस्तो रिजल्ट दिनै सक्दैन कि। मलाई कुरा गर्न मन लाग्यो यति बेला अरुण छेत्रीको। अरुण छेत्री तिनै कलाकार हुन् तिनै एक्टर हुन् जसको यति बेला एकदम धेरै कुरा भइरहेको छ, कारण गौथली। गौथलीबाट एकाएक चर्चामा आएका अरुण छेत्री, उनको पर्फर्मेन्स होइन, होल फिल्म हेर्दाखेरि ओहो यस्तो राम्रो पर्फर्मेन्स भनेर जुन हामीले कुरा गर्यौँ, त्यो किसिमको पर्फर्मेन्स उनले योभन्दा अगाडि पनि दिइसकेका छन्। इनफ्याक्ट योभन्दा अगाडिको उनको सिनेमाहरू, चाहे मायाको संसारको कुरा गरौँ, महापुरुषको कुरा गरौँ होइन, ज्याकी आइम 21 कुरा गरौँ, प्रेमाको कुरा गरौँ, यी सबै सिनेमाहरू हुन् जसमा चाहिँ हामीले अरुण छेत्रीलाई देखिसकेका छौँ होइन। 2017 उनले सुरु गरेका हुन्, तर अहिले आएर 26 कुरा गर्ने हो भने गौथली सिनेमा हेरिसकेपछि जुन किसिमको फिडब्याक उनले पाए त्यसले यति बेला उसको डिमान्ड एकदमै बढाएको छ नेपाली सिनेमा मार्केटमा। सो कमर्सियली असाध्यै सक्सेसफुल भएको यो सिनेमा गौथलीले गर्दा यति बेला अरुण छेत्रीलाई आफ्नो सिनेमामा कास्ट गर्न चाहने निर्माता निर्देशकहरूको लाइन निकै लामो छ। भन्न नपर्दा योभन्दा अगाडि हालै मात्र मिलन चाम्सद्वारा निर्देशन गर्न लागिएको एउटा सिनेमा म मदन कृष्ण, सिनेमाको नाम म मदन कृष्ण, अरुण छेत्रीले अलरेडी साइन गरिसकेका छन् भने उनले अर्को एउटा सिनेमा लोकल हिरो, सिनेमाको नाम लोकल हिरो, त्यो पनि साइन गरिसकेका छन्। र मैले भने जस्तै लोकल हिरो या म मदन कृष्ण मात्रै होइन कि, योभन्दा पछि पनि थुप्रै लाइनहरू लाग्ने भएको छ उनको सिनेमाको लागि। तर लोकल हिरोको जुन मैले कुरा गरेँ भने यसको बारेमा अलिकति तपाईँलाई म के कुरा क्लियर गर्न चाहन्छु भने, यो लोकल हिरोमा हुन त योभन्दा अगाडि नै नायक नायिका सबै नै कास्ट भइसकेको थियो। लोकल हिरोकै कुरा गर्ने हो भने सरोज न्यौपाने, जसलाई एउटा राम्रो प्रड्युसर भनेर चिनिन्छन्, जसले जेरियन टप जस्तो ब्लकबस्टर सिनेमा पनि बनाइसकेका छन्, उनैले आजभन्दा 3 अगाडि चाहिँ अनाउन्स गरेको सिनेमा थियो, जुन सिनेमामा चाहिँ जारीबाट एकदम धेरै चर्चामा आएको दयाहाङ राई र मिरुना मगरलाई नै रिपिट गर्दै कास्ट गरेर अनाउन्स पनि गरिसकेको सिनेमा थियो यो लोकल हिरो। तर सायद कारणवश यो सिनेमामा अब न दयाहाङ राई हुने भएको छ न मिरुना मगर, तर दुवैजना नहुने भए पनि यो सिनेमालाई फेरि स्टार्टिङदेखि हेरौँ न त भन्ने हिसाबले पनि हुनसक्छ तयारी गरेको, जस अनुसार चाहिँ अरुण छेत्रीलाई कास्ट गरिएको छ। वेल, अरुण छेत्रीको लकले सायद साथ दिएको भन्नुपर्छ यति बेला, उनको मेहनत पनि प्रष्ट देखिएको छ गौथलीमा, सायद त्यसैले गर्दाखेरि

नेपाली सिनेमामा नायिकाहरूको कुरा गर्ने हो भने कतिपय नायिकाहरू आफूले गरेको सिनेमाको अभिनय एक्टिङ भन्दा पनि उनले क्रिएट गर्ने गसिप या फोर्सफुली उनीहरूलाई तानिएको गसिपको कारणले बढी चर्चामा आउँछन्। कहिलेकाहीँ उनीहरूले बोलेको कुराले एकदमै धेरै कन्ट्रोभर्सिज हुन्छ, कहिलेकाहीँ चाहिँ अरूहरूले बनाउने उनीहरूमाथिको व्यङ्ग्यले पनि चर्चा पाउँछ। कुरा गर्नु मन लाग्यो त्यही बेला पूजा शर्माको। पूजा शर्माको कुरा गर्ने हो भने उनलाई उनको एक्टिङ उनको सिनेमाको लागि भन्दा पनि उनको बाहिरी एक्टिभिटिज के, चाहे उनको ड्रेसअपको कुरा होस्, उनले बोल्ने कुरा होस्, होइन उनको अरूसँगको वाद विवादको कुरा होस्, यस्तो यस्तो कुराले गर्दाखेरि अलिक बढी चिनिन्छन् पूजा शर्मा। पूजा शर्माको विवाह भइसकेको छ, हामीलाई थाहा छ, हामीले यो कुरा पनि सेयर गरिसकेका छौँ तपाईँहरूसँग, होइन। तर विवाह गर्नु अगाडि उनले एउटा बोलेको कुरालाई चाहिँ यति बेला क्वेसन

गरेर फेरि पूजालाई नै प्रेजेन्ट गर्ने काम भइरहेको छ. त्यो के हो भने, इनफ्याक्ट पूजाले विवाह गर्नुभन्दा अगाडि के भनेको थियो भने, जुन दिन मैले विवाह गर्छु त्यसको भोलिपल्टदेखि म यो क्षेत्र छोड्ने छु, किनकि दुईवटा डुङ्गामा खुट्टा हाल्नु राम्रो कुरा होइन. सो विवाह गरेपछि म आफ्नो फ्यामिली लाइफलाई नै बढी इम्पोर्टेन्ट दिन्छु भनेर भनेकी थिइन्. तर उनको विवाह भएको पनि धेरै समय भइसक्यो अहिले यति बेला. विवाहपछिकै कुरा गर्ने हो भने, उनले यति बेला केही सिनेमाहरू, चाहे त्यो महाराज धीराज होस्, चाहे रत्यौली होस् होइन, चाहे मनमिनाको धन टू होस्, चाहे एकातिन होस्, यी सबै सिनेमामा पूजा शर्मा छिन् र उनले काम गर्दैछन्, सुटको काम होइन, कुनै पोस्ट होला के होला, तर उनले सिनेमा क्षेत्र चाहिँ छोडेका छैनन्. हुन त उनले विवाह गर्ने बित्तिकै सिनेमा क्षेत्र छोडेर जानुपर्छ भन्ने त जरुरी नै छैन, किनभने यो उनको आफ्नो कम्प्लिटली चोइसको कुरा हो. तर उनले सायद कुनै बेला होइन अब टेन्सन पाउनलाई भनिन् या आफ्नो सिनेमा चलाउनलाई भनिन् होइन. यसै पनि पूजा शर्मा त आफ्नो सिनेमा चलाउनको लागि गुवा गुवा रोइदिने खालको नायिका भनेर पनि चिनिन्छन्, उनको पछिल्लो एक्सपिरियन्स हेर्ने हो भने. सो पूजा शर्माले बोलेको त्यो बेलाको विवाहपछि चाहिँ म सिनेमा गर्दिनँ भनेर जुन भनेको कुरालाई लिएर चाहिँ अहिले चाहिँ प्रश्न सोधिराखेको छ कि खै त बोलेको कुरा पुरा त भएन त भनेर पनि प्रश्न आइरहेको छ. एक्टिङ सँगसँगै रेस्टुरेन्टको बिजनेस पनि सुरु गरेकी पूजा शर्मालाई यो प्रश्नको एन्सर दिन कतिको गाह्रो सजिलो होला त्यो त पछि फ्युचरले बताउनेछ होइन. उनको तर्फबाट के एन्सर आउनेछ त्यो म तपाईँहरूसँग सेयर गर्नेछु. अहिले भने पूजालाई यस्तो किसिमको धेरै धेरै प्रश्नहरू छन् दर्शकहरूको तर्फबाट जसको एन्सर पूजासँग पर्खिएका छन् दर्शकले. तर यो पनि साँचो नै हो कि पूजालाई नयाँभन्दा नयाँ सिनेमाहरूमा देख्न चाहना राख्ने दर्शकहरूको भिड पनि उत्तिकै

0: Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS Gorkha Radio Gorkha Radio Movie

द ब्लू लाइट नाम गरेको सिनेमालाई तपाईँले सम्झिनु भएको छ होला। निर्माता निर्देशकको रूपमा चिनिएका बलिराम चौहानले तयार गरेको सिनेमा थियो द ब्लू लाइट, जसको बारेमा निकै धेरै कुराहरू पनि भएको थियो होइन। सोचेको जस्तो त सिनेमा हुन सकेन, तर पनि द ब्लू लाइटको कुरा चाहिँ भएको थियो है। यति बेला म यो सिनेमाको कुरा यस कारणले गर्दैछु किनकि लगतै यो सिनेमा द ब्लू लाइट मार्केटमा आएको धेरै भएको त छैन, तर लगतै यो सिनेमाका निर्माता निर्देशक बलिराम चौहानले अर्को एउटा सिनेमाको अनाउन्स गरिसकेका छन्। सिनेमाको टाइटल ल्याङल्याङ। ल्याङल्याङ भनेर टाइटल सुन्दाखेरि हामी सायद सोच्न सक्छौँ कमेडी जेनर हो कि हुनसक्छ, के होला त स्योर त छैन, तर हुनसक्छ भन्ने अनुमान गरिएको छ। यो सिनेमामा गुरास ढकाललाई चाहिँ कास्ट गरिने भएको छ सिनेमाको चाहिँ मुख्य भूमिकामा होइन, र उनको जोडीको रूपमा भने चाहिँ रिहान गिरी हुने कन्फर्म भएको छ। गुरास ढकाल तिनै नायिका हुन् जसलाई हामीले योभन्दा अगाडि एउटा सिनेमा मम्मी प्रियङ्का कार्कीको मुख्य भूमिका रहेको मम्मी सिनेमामा चाहिँ हामीले देखेका थियौँ होइन। होप पनि गरेका थियौँ सायद उनले आउने दिन उनको राम्रै होला भनेर होइन, जसमध्येको उनलाई कास्ट गरेको दोस्रो सिनेमा हो यो भनौँ ल्याङल्याङ। त्यो हिसाबले फर्स्ट टाइम उनी लिड एक्ट्रेसको रूपमा चाहिँ यो सिनेमामा कास्ट हुन लागेकी हुन्। यो सिनेमाको टाइटल ल्याङल्याङ समेत के भनिएको छ भने हरेक युवाको कथा भनिएको छ। भनेपछि के होला त यसमा त्यस्तो साह्रो होइन, के कुरा होला त जसले गर्दाखेरि हरेक युवाको कथा भनेको छ, भनेपछि केही न केही चिज त होला भनेर हामीले अनुमान चाहिँ गर्नुपर्छ। पक्कै पनि आउने दसैँ सकिए लगतै यो सिनेमाको सुटिङ हुने पनि तयारी छ होइन। द ब्लू लाइटमा चाहिँ नि सहनिर्माताको रूपमा जसलाई हामीले देखेका थियौँ उसैलाई यो सिनेमामा हामीले निर्माताको रूपमा पनि देख्नेछौँ। एनिवेज हामी आशा गरौँ कहिलेकाहीँ सधैँ एक्सपिरियन्स गरिसकेका सधैँ एकदमै धेरै नाम चलेका कलाकारहरूलाई कास्ट गरेर मात्रै सिनेमा हिट हुन्छ भन्ने ग्यारेन्टी पनि हुँदैन। कहिलेकाहीँ नसोचेको फ्रेस फेसेसहरूले पनि दर्शकहरूको मन छोएको पनि हामीले देखेका छौँ। सो हामी आशा गरौँ यो ल्याङल्याङले पनि तपाईँहरूको मन छुनेछ, किनकि यसै पनि हरेक युवाको कथा भनेको छ भने सिनेमाभित्र कथा त केही विशेष पक्कै पनि होला। अल द बेस्ट हाम्रो तर्फबाट ल्याङल्याङ टिमलाई।

सुन्दै हुनुहुन्छ मुभी एन्ड मोर, तपाईँहरूको साथमा छु म सङ्गीता श्रेष्ठ। आजको मेरो कलेक्सन नेपाली सिनेमाको, नेपाली सिनेमासँग जोडेको कथाहरू, कुराहरू, नेपाली सिनेमासँग जोडेका कलाकारहरूको कुरा कथा जानकारी मैले तपाईँहरूसँग आजको एपिसोडमा राखेँ। नेक्स्ट विक आउँदा फेरि पनि यस्तै किसिमको अरू कलेक्सनहरू लिएर अफकोर्स आउनेछु। तबसम्मको लागि म सङ्गीता श्रेष्ठ तपाईँहरूसँग बिदा माग्न चाहन्छु। सुन्दै गर्नुहोस् पिएफबिएस, तपाईँहरूको समय शुभ रहोस्। नमस्ते।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: निर्माणका साथै विकासको मोडल परिवर्तन गर्न सुझाव दिनुभएको हो।
4: त्यो समय पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनरुत्थानको समय पनि हो। हामी पुनर्निर्माण पुनस्थापना र आर्थिक पुनस्थापनाको प्रक्रियामा जाँदै गर्दा हाम्रो विकास मोडेलमाथि पनि पुनर्विचार गर्ने हो कि भन्ने मलाई लागेको छ।
3: विपत्तिमा परेका नागरिकको आवाज सुन्नु सबैको कर्तव्य हो भन्दै उहाँले पीड़ितको भनाइ अनुसार काम गर्न ध्यान आकर्षण गराउनु भएको छ।
4: हामीलाई थाहा छ विपत्तिमा परेका नागरिकको आवाज सुन्नु र उनीहरूको पीड़ा प्रति संवेदनशील हुनु लोकतान्त्रिक राज्यको आधारभूत कर्तव्य हो। त्यसैले पीड़ितका गुनासा र मागलाई आलोचनाका रूपमा होइन समाधानका लागि प्राप्त महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न म सरकार तथा सम्बन्धित सबै निकायलाई आग्रह गर्दछु।
3: राष्ट्रपति पौडेलले तापक्रम वृद्धिका कारण परेको असर न्यूनीकरणका लागि पीड़ित राष्ट्रका तर्फबाट अपील पनि गर्नु भएको छ।
4: म अन्तर्राष्ट्रिय समुदाय समक्ष नेपाल लगायत परिस्थितिकीय रूपमा प्रभावित राष्ट्रहरूको आवाज सुन्न मात्र होइन उनीहरूका लागि जलवायु न्याय सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्न हार्दिक आह्वान गर्दछु।
3: रसुवा बाढीपछि प्रभावितको मनोपरामर्शका लागि 155 जना जनशक्ति खटाइएको सरकारले जनाएको छ।
5: स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सक सहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ। बाढीपछि घाइते वा बिरामी भएका मध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ। उपचारका क्रममा 4 जनाको मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ। प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्र खोप पठाइएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल
6: बाढीपछि किरजन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भीड़भाड़मा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ।
5: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढीले रसुवाका 4 स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ। 3 स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्।
3: बाढी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सूचीभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष सिंह थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचेभन्दा कम हुन सक्ने बताउनु भएको छ।
7: सम्पूर्ण हेर्दाखेरि त्यो दिएको 900 हाराहारी अथवा 2200 सुरुमा मैले स्लाइडमा देखाएँ, त्यो टनल भित्र फसेका व्यक्ति होइनन्, परिजनसँग आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लामटाङ 7, चिनिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भने तापनि 3-4 भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यु फेज सुरु भएको छ।
3: सहायक रथी थापाका अनुसार सेनाले सम्भव भएका जलविद्युत आयोजनाका सुरुङमा बाढी गएको तेस्रो दिनमै उद्धार सुरु गरेको थियो।
7: त्रिशुलीसँग जोडिया छ त्यो लामटाङ प्रोजेक्ट हो। यसले पनि हामीले 10 गते रेकी गरेका थियौँ हेलिकप्टरबाट र यसमा चाहिँ भारतीय सेना र हाम्रो संयुक्त टिम चाहिँ 13 गतेबाट उद्धारको कार्य त्यहाँ सुरु गरेको थियो र प्रवेश बिन्दुबाट टनेल जुन चाहिँ छिर्ने ठाउँ छ सर्भिस टनेल, त्यो सर्भिस टनेल खनेर हामी 60 मिटरसम्म जान तयार। त्यसपछि यस्तो ब्लकेड आयो कि त्यहाँभित्र छिर्न स्पेसल इक्विपमेन्टले पनि गाह्रै नै देख्यो। गाह्रै देखिसकेपछि आइजनासँग सम्बन्ध भएका इन्जिनियर साहबहरू आइजना
3: अहिलेसम्मका खबर यति नै नमस्कार.
1: यो BFBS कुल खबर रेडियो हो.

नमस्कार, किनाराका मान्छे कृष्ण मुरारी भण्डारीले लेख्नु भएको यो पुस्तक समग्र विकास सेवा केन्द्रद्वारा प्रकाशित गरिएको हो। यस पुस्तकमा नेपालका विभिन्न क्षेत्रका व्यक्तिहरूको आत्मकथा सत्य कथा प्रस्तुत छ। तिनै कथाहरू मध्ये पिताको मादलमा कसी लगाउँदै टाइटलको कथा आज म तपाईँका लागि यात्रा जिन्दगीकोमा प्रस्तुत गर्दैछु। यस पुस्तकमा प्रकाशित थुप्रै सत्य कथाहरू मध्ये यो पनि एउटा सत्य कथा हो, हीरा माया विश्वकर्माको। हीरा माया विश्वकर्मा बडहरा माल गाविस एक रतनपुर सिराहाकी बासिन्दा हुनुहुन्छ। उहाँले कसरी आफ्नो जीवन यापन गर्नुभयो, उहाँको जीवनमा के थियो, कसरी बुबाको मादलमा कसी लगाउन पुग्नुभयो, यी सबै उहाँको आत्मकथा म तपाईँलाई सुनाउनेछु आज यात्रा जिन्दगीकोमा। यो कथामा के छ त्यस्तो, यो कथाले के सन्देश दिन्छ, यो कथामा एक व्यक्तिको जीवनमा कस्तो कस्तो बाधा अडचन र कस्तो कस्तो एउटा जीवनले प्रेरणा दिन्छ भन्ने कुरा आजको कथाले हामीलाई बताउनेछ। त आउनुहोस् हीरा मायाको कथालाई सुरु गर्नुभन्दा पहिला यात्रा जिन्दगीको लागि सुरु गरौँ। तपाईँलाई थुप्रै थुप्रै स्वागत तथा अभिनन्दन गर्दछु र यो गीत पनि तपाईँको नाममा समर्पित गर्दछु।

यात्रा जिन्दगीको जसलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। हीरा मायाको कथा अब हामी सुरु गर्दैछौ। कथाको शीर्षक छ पिताको मादलमा कसी लगाउँदै। यो हीरा मायाको आत्मकथा सत्य कथा हो। कथा यसरी सुरु हुन्छ। ओखल ढुङ्गाको सिस्नेरी भन्ज्याङ थियो हाम्रो घर। बुबा रत्न बहादुर र आमा पूर्ण मायाले छोराको आशयमा सन्तान जन्माउँदै जानुभयो। लगातार जन्मेका 7 छोरीहरू मध्ये कान्छी छोरी हुँ म। अचम्मको संयोग, म पछि भने लगातार 4 भाइहरू जन्मे। 2030 सालमा 9 वर्षकी थिएँ म। बुबाको हात समातेर ओखल ढुङ्गाबाट सिराहा आए। मलाई सम्झना छ, सिराहाको बडहरा माल आइपुग्न 7 लागेको थियो। त्यसबेला काखको भाइ हर्क बहादुर 1.5 वर्षको मात्र थियो। पुर्ख्यौली सिरीखुरी बेचेर मुगलान झर्नुको कारण थियो गरिबी। बुबाको परिवार ठुलो थियो, बाल बच्चा धेरै थियौ। बसाई हिँड्ने बेलामा बुबा भन्नुहुन्थ्यो, मधेस हो, केटाकेटी भोकै मर्दैनन्। बुबाले गाउँको छेउमा झुपडी बनाउनु भयो। त्यसबेला त्यो ठाउँलाई घाँती र बेला भन्थे। यो ठाउँमा बसोबासको सुरुवात नै मेरो बुबाले गर्नुभएको थियो। कालान्तरमा अहिलेको रतनपुर गाउँ बुबा रतन बहादुरकै नामबाट भएको हो। मेरा बुबाकै इष्ट एकजना साधुको नामबाट विद्यालय र सामुदायिक वनको नाम नन्द बाबा रहेको छ। म नन्द बाबा निम्न माध्यमिक विद्यालयको व्यवस्थापन समिति र नन्द बाबा सामुदायिक वनको सदस्य छु। बुबा जातले विश्वकर्मा हुनुहुन्थ्यो। परम्परागत पेसा चाहिँ कहिल्यै गर्नु भएन। फलामका सामान बनाउने आरन उहाँले चलाउनु भएन, बरु अरू जातको परम्परा कामलाई आफ्नो पेसा बनाउनु भयो। सिप र मेहनतले गर्दा त्यसैमा ख्याति कमाउनु भयो। त्यही बिरानो पेसा अहिलेसम्म हाम्रो परिवार पाल्ने आधार बनेको छ। बुबाको पेसा राम्रो थियो, राम्रा मादल बनाउने। त्यसका लागि मरेका गाई वस्तुको छाला काट्नुहुन्थ्यो, छाला प्रशोधन गरी तयार पार्नुहुन्थ्यो। मादल बनाउँदा 5 रुपियाँ लागत पर्थ्यो, 30-35 रुपियाँमा बिक्दथ्यो। यसैको आमदानीले उहाँ परिवार पाल्नुहुन्थ्यो। थोरै खेती थियो, त्यसको आयस्थाले केही सहयोग पुग्दथ्यो। अब हीरा मायाको कथालाई अझ अगाडि बढाउनु भन्दा पहिला यो गीत म तपाईँको लागि राख्छु।

0: Gorkha Radio. Gorkha Radio. हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
0: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियो।

हजुर, यति बेला तपाईँले सुनिरहनु भएको छ यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा। तपाईँको नजिकै छु मन्दिरा। हामीले हीरा माया विश्वकर्माको कथा सुनिरहेका छौ। 2049 सालको कुरा हो, बुबाको आकस्मिक रूपमा निधन भयो। पूरे परिवारलाई घर व्यवहारको पहाडले थिच्यो। त्यस बेला परिवारको गुजारा चलाउन के गर्ने भन्ने चिन्ताले मलाई सताइरहेको थियो। मनभित्र यही कुराले मात्र घर गरिरहन्थ्यो, कुन काम ठुलो कुन काम सानो। मेरो मनमा यस्तै कुरा खेलिरहन्थे, सिनोको छाला काढेर मादल बनाउँदा हे भइन्छ भन्ने लाग्दथ्यो। यही बेला मलाई कसैले सामुदायिक तालिममा पुर्यायो। निराशाले गाँजेको म समग्रको तालिमपछि पूरी उत्साहित भएँ। मैले तालिममा ज्ञान पाएँ, कुनै काम ठुलो र सानो भन्ने हुँदैन, मुख्य कुरा मेहनत हो। त्यसपछि म भित्र आँट पलायो, पिताको मादल बनाउने पेसालाई निरन्तरता दिनुपर्छ। बुबा बाहेक घरमा कसैले मादल बनाउन जानेको थिएन। बुबाले छाला काढेको त्यसलाई सुकाएर मादल बनाएको अरूले भन्दा मैले नै राम्ररी देखेकी थिएँ। बुबा छँदा म कहिले काहीँ सघाउँथे पनि, तर कहिले सोचेकी थिइनँ बुबाले यति चाँडै हामीलाई सदाका लागि छोडेर जानुहोला भन्ने। मेरो दिमागमा बुबा जीवित छँदाका पुराना दृश्यहरू सिनेमाको रिल जस्तै घुम्न थाले। एक दिनको कुरा हो, म बुबाले मादल बनाएको हेरिरहेकी थिएँ। बुबा मादलमा खरी टाँस्न खोज्नुहुन्थ्यो, खरी टाँसिँदै टाँसिँदैनथ्यो। अनि उहाँलाई रिस उठेछ, दिक्क भएर मरिजा भनेर मादल नै हुत्याएर हिँड्नु भयो। मलाई लाग्यो, बुबाले हुत्याएको मादलमा म पो खरी लाउन सक्छु कि। फाँडतिर गएर मैले एउटा बोतललाई ढुङ्गाले पिँधेर धुलो बनाएँ, मादलमा खुब दलेँ। त्यसपछि खरी लगाएको त मजाले टाँसियो। बुबा फर्किनु भयो, मैले हतार हतार सुनाएँ मादलमा खरी अडाएको कुरा। उहाँ छक्क पर्नुभयो। त्यो काम गरे बापत उहाँले मलाई 20 रुपियाँ इनाम दिनुभयो। त्यो बेलाको 20 रुपियाँ त्यो एउटा मादल बेच्दा आउने पैसाको आधा हुन्थ्यो। त्यसपछि म झन बुबालाई सघाउन थालेँ। समग्रको तालिम पछि म बुबाको कामलाई निरन्तरता दिने निष्कर्षमा पुगेँ। म भित्र अचानक रुचि पलायो, मादल त बनाउनु पर्ने रहेछ। त्यही सिपले परिवार पाल्न थालेँ। मैले भाइलाई पनि मादल बनाउन सिकाएँ। अहिले त भदा भदेहरू सबैलाई मादल बनाउन र बजाउन जान्ने बनाएकी छु। दाजुभाइका 13 जना छोराछोरी अनेक तालमा मादल बजाउन जान्ने भएका छन्। मादल बनाउन सजिलो छैन। सबैभन्दा पहिले काठको ढोलक बनाउनु पर्छ। यसमा लाम्पाते, छतिवन, खिर्रो, कटहर, खमारीको काठ प्रयोग गरिन्छ। सबैभन्दा राम्रो त लाम्पाते र छतिवन नै हो। त्यसबाहेक खरी र पराल पनि चाहिन्छ। बाख्राको छालाबाट ताल र गोरुको छालाको तना बनाउनु पर्छ। खरी आफै बनाउनु पर्छ। परालको खरानी किटको धुलो बनाउनु पर्छ। खरानी र किटको धुलो मिसेर डल्लो पार्यो। खैर र भातको माड दल्दै किट र खरानी दल्यो, खुर्क्यो, फेरि दल्यो। दाना फुटाउनु पर्छ। कर्दले छाड्दै फेरि त्यो दल्नु पर्छ, खरी घोट्नु पर्छ। अब अगाडि के हुन्छ यो गीतपछि म तपाईँलाई बताउँछु हीरा मायाको अरू बाँकीको जीवनको कथा।

मादललाई चाहिने छाला आफैले व्यवस्था गर्छु। सिनोबाट छाला काढेर झिक्यो र सुकायो। छालालाई नरम बनाउन राति भिजाउने र दिउँसो सुकाउने गर्नुपर्छ। छालामा नुन चाहिँ दल्नु हुँदैन। एकदमै मुस्किलको काम खरी घोट्ने हो। खरी घोट्ने विशेष ढुङ्गा हुन्छ। सुन जाँच्ने ढुङ्गा पनि यही हो। बुबाले ल्याउनु भएका यस्ता ढुङ्गा दुईटा मात्रै छन्। त्यसैले काम चलिरहेको छ। हाम्रो पुरै परिवारको ज्यान पाल्ने यिनै दुई ढुङ्गा हुन्। अकबरे सुनलाई कसी लगाउनु पर्दैन भन्ने जुन उखान भनिन्छ नि, असली सुन जाँच्ने कसी यही ढुङ्गा हो। यो ढुङ्गा दलेपछि पित्तल छ भने कालो हुन्छ र सुन चाहिँ पहेँलोको पहेँलै रहन्छ। सुँघ्दा पित्तल ठुस्स गनाउँछ, सुन गनाउँदैन। मादलको खरी लगाउँदा कसी दल्यो भने मादल राम्रो बज्ने हुन्छ। मादललाई चाहिने कच्चा सामान भाइ र म मिलेर बनाउँछौँ। गोरुको छाला अरूले काट्दैनन्, चाहिएपछि भाइ र म गएर काट्छौँ। बुबाले गरेको पेसा हामी दिदी भाइ हाँकिरहेका छौँ। बुबाले बनाएको मादल राम्रोसँग बज्ने र लामो समय टिक्ने भएकाले जो पनि बुबासँगै मादल किन्न चाहने, बुबालाई त्यसैले भ्याइ नभ्याइ हुन्थ्यो। बुबाको मादल बनाउने पेसा बेथोल्न धेरै थरी लागे। बुबाको कमाई देखेर वादीहरूले पनि घरमै आएर विरोध गरे। उनीहरूले बुबालाई मादल नबनाउन दबाब दिएकै थिए। यो तिम्रो पेसा होइन रत्नबहादुर, विश्वकर्मा भएर आरन चलाऊ, फलामको काम गर, खरी घोट्ने काम चाहिँ नगर। चमार आएर पनि झाँको झार्न खोजे। विश्वकर्मा भएर मरेका गोरु बाख्राको छाला काट्ने होइन, तिम्रो पेसा आरन चलाएर औजार बनाउने हो। बुबाले दबाबलाई तेर्नु भएन, आफूले जानेको सिपबाट पछाडि हट्नु भएन। उहाँ भन्नुहुन्थ्यो, मैले जानेको काम यही हो, बाँचुन्जेल यो काम गरिरहनु भयो। र बुबा परलोक हुनु भएपछि मैले बिँडो थामेको छु। छोरी भए पनि समग्रको तालिम लिँदा धेरै पटक मैले पाएको ज्ञानले नै मलाई प्रतिबद्ध बनाइरहेको

छ। काम सानो र ठुलो हुन्न भन्ने मैले थाहा पाइसकेको छु। परिवार धान्ने नेतृत्व गर्दा गर्दै मैले विवाह गर्नेतर्फ सोचिन छु। मेरो ऊर्जा परिवारको व्यवस्थापन र सामाजिक भलाइमा लगाएँ। 2065 सालमा आमा पनि बित्नुभयो, एउटा भाइ पनि खस्यो। बुबा खसेपछिको जिम्मेवारीमाथि अरू बोझ थपिँदै गएको छ। मादल बनाउने मुख्य याम भदौदेखि कार्तिक मङ्सिरसम्म हो। यो बेला त मलाई सास फेर्ने फुर्सद हुन्न। परिवारका सबैलाई काममा परिचालन गर्ने गरेकी छु। यी महिनामा पनि सामाजिक कामका लागि भने समय निकाल्छु। विद्यालय, मन्दिर, बाटोघाटो, गाउँका झै झगडा मिलाउनसम्म जानुपर्छ। मनोकामना सामाजिक परिवारका नियमित काममा त खट्नै पर्छ। मलाई यसैमा सन्तोष छ। समाजमा कुनै पनि समस्या परोस् वा खुसियाली, मलाई छुटाउँदैनन्। अरू त अरू, तिहारमा देउसी भैलो खेल्न टोलका केटाकेटी जम्मा गरेर गीत गाउँछु। मादल बजाएर युवाहरूसँग सधैँ मिलिरहन्छु। त्यस मार्फत आय आर्जनको पनि नेतृत्व गर्छु। 2069 सालको देउसी भैलोबाट गाउँमै 49,000 रुपियाँ उठायौँ। त्यो पैसाबाट विश्वकर्मा संस्थाको कोष बनेको छ। त्यो पैसा समूहभित्रै लगानी गरेर ब्याज आयमूलक काम वा गर्जो टर्ने गरेको छ। हजुर, हिरामायाको जीवनमा अब अझ अगाडि के हुन्छ प्रतीक्षा गर्दै गर्नुहोस्। म तपाईँलाई सुनाउँछु उहाँको कथा यो गीतपछि।

गाउँमा अनेक सामाजिक परिचालनका काम भइरहन्छन्। सबैमा म सहभागी हुनै पर्छ। सामुदायिक नेतृत्व क्षमताले गर्दा गाउँले मलाई पत्याउँछन्। गाउँको बाटो बनाउन होस् वा पुरुषहरूले पूरा नगरेका कलभर्ट निर्माण सम्पन्न गर्न, सबैले मलाई नै खोज्नुपर्छ। म अघि सरे भने पैसा नपुगे उठाउँछु, नगद हाल्न नसक्नेलाई श्रम गराउँछु। कसैले पुरुष मात्र राखेर काम गराएको छ भने त्यो अड्डामा तालचा ठोक्छु। म काममा लाग्दा महिला सहभागिता पनि सधैँ उत्तिकै हुने गर्छ। समूहमा काम गर्नु मेरो विशेषता हो। म समूहको अवलोकन भ्रमणमा पनि अग्रसर बन्छु, अरू महिलालाई पनि लैजान्छु। महिला दिदी बहिनी पनि सहभागितामा प्रतिबद्ध छन्। मलाई थाहा छ, 100 चोटि भनेको भन्दा एक पटक देखेकोबाट धेरै सिकिन्छ। मलाई धर्म कर्ममा पूरा विश्वास छ। धार्मिक आस्था भएकालाई संगठित गरेर अगाडि बढ्न सजिलो भएको छ। मेरो धर्मप्रतिको विश्वासले पाका पुस्ताको पनि विश्वास पाएकी छु। तारकेश्वर मन्दिर निर्माण त्यसैको उदाहरण हो। मन्दिर बनाउन लागेकी थिएँ। सुरुमा म नै पुजारी पनि भएँ। दैनिक पूजा आजा मैले नै सुरु गरेकी हुँ। यस काममा समाजको सहयोग राम्ररी जुटाउन सकेँ। देउसी भैलो खेलेर 1 वर्ष 35,000 जम्मा पार्यौँ। उदयपुरका गोविन्द बिकलाई मन्दिर छेउमा धर्मशाला निर्माण गर्न सहयोग माग्यौँ। उहाँले 7 लाख रुपियाँ सहयोग गर्नुभयो। मैले मन्दिरको पुजारी पद लिइन, गोविन्द बाबालाई बनाएँ। मैले मादल बनाएर कमाएको 10,000 रुपियाँ धर्मशाला बनाउन हालेँ। गोपी माया कार्कीसँग मन्दिर बनाउनका लागि 10 धुर जग्गा दान गर्न भने, उहाँले दिनुभयो। मैले भने सबै बुढाबुढी भएपछि मन्दिर छेउमा बन्ने धर्मशालामा बस्नुपर्छ।

0: BFBS गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

हजुर, यति बेला तपाईँले सुनिरहनु भएको छ यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा। तपाईँको नजिकै छु मन्दिरा। र यति बेला कृष्ण मुरारी भण्डारीले लेख्नु भएको समग्र विकास सेवा केन्द्रले प्रस्तुत गरेको पुस्तक किनाराका मान्छे किताबबाट हीरा माया विश्वकर्माको यो कथा म तपाईँका लागि प्रस्तुत गर्दैछु। अब अगाडि के हुन्छ त? हीरा मायाको जीवनको कथा कसरी अगाडि बढ्छ? यो कथालाई अझ अगाडि बढाऊ। त्यसपछि कार्कीलाई अर्को एक कठा जग्गा चलन चल्तीको मूल्य भन्दा धेरै सस्तोमा बेच्न सहमत गराए। उहाँले 5 लाखमा दिनुभयो। अब धर्मशाला पनि बनाउन सकिन्छ भन्ने विश्वास बढेको छ। म भित्र गाउँका दलित, गरिब र महिलालाई संगठित गर्ने सिप र कला त्यत्तिकै आएको होइन। सामाजिक परिवार गठन गर्ने र त्यसलाई सञ्चालन गर्ने सिप मैले समग्र भन्ने संस्थाबाट सिकेको हुँ। मैले धेरै काम सिकेको छु। म यस अवस्थामा आउन समग्रले नै मलाई डोर्याएको हो। मलाई पहिला त मान्छेको अगाडि बोल्न त के उभिन पनि डर लाग्थ्यो। 2049 सालमा अधिकारमुखी तालिम लिए। त्यसपछि समग्रले बचत गर्न सिकायो। समूहमा संगठित भएर अगाडि बढ्ने बानी लाग्यो। काममा लाग्दा लाग्दै आफू मात्र परिवर्तन भएन, समाजलाई नै केही हदसम्म भए पनि परिवर्तन गर्न सकेको छु। मलाई यसमा सन्तोष छ। पहिले कि हीरा माया को हो को हो, अहिले कि हीरा माया यही हो। गाउँमा अब छुवाछुत छैन। पहिला सानो जातलाई भनेर दिशा धुने लोटामा पानी खान दिन्थे। इनारमा बाल्टी डोल खसाल्न पालो कुर्नु पर्थ्यो। 2 वर्ष अघि त मैले नै ठेक्का लिएर इनार खनाए। त्यसको नाफाले इनार छेउ एउटा चौतारो र 3 वटा चर्पी पनि बनाए। अहिले त्यही चौतारोमा हाम्रो भेटघाट हुन्छ, हाम्रो भेला हुने, छलफल गर्ने र गर्मीमा शीतल ताप्ने केन्द्र बनेको छ चौतारो।

थियो हीरामाया विश्वकर्माको आत्मकथा, जीवनको कथा। समग्र विकास सेवा केन्द्रको सहयोगले यस्ता थुप्रै मानिसहरूले आफ्नो जीवनलाई एउटा लक्ष्य दिएका छन् र हीरामाया विश्वकर्माले पनि आफ्नो जीवनलाई परिवर्तन गर्ने एउटा मौका पाउनुभयो र त्यही मौकाबाट सिकेको ज्ञानले, क्षमताले उहाँले आफूलाई परिपक्व बनाउनुभयो र आज आफूले पनि समाजमा केही गरेर सन्तोषको सास फेरिरहनु भएको छ। यो आत्मकथालाई लेख्नुभयो साहित्यकार तथा पत्रकार कृष्ण मुरारी भण्डारीले र यो कथा किनाराका मान्छे नामक पुस्तकमा समावेश भएको छ र आज मैले किनाराका मान्छे नामक पुस्तकबाट हीरामाया विश्वकर्माको कथा तपाईँलाई सुनाए। अर्को साता फेरि कसै अरूको जीवनको कथा लिएर म तपाईँलाई भेट्न अवश्य आउनेछु यात्रा जिन्दगीकोमा। त्यतिन्जेलसम्मको लागि म तपाईँसँग छुट्टिन्छु। आफ्नो ख्याल राख्नुहोला, आफ्नो परिवारको ख्याल राख्नुहोला। जे छ जस्तो छ आफ्नो धरातल त्यसमा सन्तोषको सास फेरेर बाँच्नुहोला, किनकि जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौँ। हवस् त, आजलाई बिदा पाऊँ। नमस्कार।

0: સામાન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો
3: ललितपुरको सारीपा स्थित पार्टी केन्द्र कार्यालयमा दिउँसो 1 बजेलाई बैठक बोलाइएको समितिका सदस्य सचिव राजु कोटवालले जानकारी दिनुभयो। बैठकमा निर्वाचन सम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुने उहाँको भनाइ छ। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको अस्ति आइतबार बसेको बैठकले भदौ 24 गतेका लागि तोकिएको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि 1 हप्ताको अल्टिमेटम दिनुभएको छ। उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगीहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो। सिमरा र बिरगन क्षेत्रका दर्जना उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदा सिर्सिया खोला प्रदूषित भएको छ। यसबाट 12 को सिमरा, महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक बाटिका र विन्दवासिनी लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीको पछिल्लो निर्देशनसँगै स्थानीयवासीले प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन्। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी कार्यमा प्राथमिकता दिन माग गर्दै पीड़ित परिवारले माइती घरमा प्रदर्शन गरेका छन्। आयोजनामा फँसेकाहरूका आफन्तहरूले उद्धार तथा खोजी कार्यमा सरकारले चासो नदेखाएको आरोप लगाएका छन्। सरकार आफूले पनि खोजी कार्यमा चासो नदिएको र आफन्तहरूलाई पनि खोजी गर्न जान नदिएको उनीहरूको गुनासो छ। भोटेको सीमा आएको बाढ़ीपछि त्रिशुली 3B जलविद्युत आयोजनामा कार्यरत 178 जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्। बाढ़ीले आयोजनालाई पूर्ण रूपमा क्षति गरेको छ। सरकारले उद्धार तथा खोजी कार्यका लागि आयोजनाको भौतिक संरचना नै पत्ता लगाउन सकेको छैन। सरकारले हराएकाहरू जीवित भए वा नभएको जानकारी आफन्तलाई उपलब्ध गराउनु पर्ने पीड़ित परिवारले माग गरेका छन्। पछि प्रभावितको मनोपरामर्शका लागि 155 जना जनशक्ति खटाइएको सरकारले जनाएको छ।
4: स्वास्थ्य मन्त्रालयले 2 मनोचिकित्सक सहित 151 जना परामर्शदाता खटाइएको उल्लेख गरेको छ। बाढ़ीपछि घाइते वा बिरामी भएका मध्ये धुन्चे र टिचिङ अस्पतालले 81 बिरामीको उपचार गराएका छन्। बाढ़ीका कारण 327 जना घाइते वा बिरामी भएकामा देशका 19 स्वास्थ्य संस्थाले सेवा दिएको मन्त्रालयले जनाएको छ। उपचारका क्रममा 4 जनाको मृत्यु भएकामा 242 जना डिस्चार्ज भएका छन्। 51 जनाले उपचार गराइरहेका छन्। यस्तै ट्रमा सेन्टरमा 50 र वीर अस्पतालमा 23 जनाको उपचार गरिएको छ। प्रभावित क्षेत्रमा सम्भावित हैजा महामारी रोकथामका लागि 21,600 मात्रा खोप पठाइएको छ। मन्त्रालयका प्रवक्ता यशोदा अर्याल:
5: बाढीपछि किर्जन्य रोग, पानीजन्य तथा दूषित खानाबाट सर्न सक्ने रोग, भीड़भाड़मा श्वास प्रश्वासको माध्यमबाट सर्ने रोग लगायत विभिन्न सरुवा रोगको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा रोगको निगरानी, परीक्षण र उपचारलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा हैजा तथा दादुरा रुबेला रोग फैलिन नदिन तोकिएको लक्षित उमेर समूहका लागि विशेष खोप अभियान समेत यथाशीघ्र सञ्चालन गरिँदैछ।
4: प्रभावित क्षेत्रमा उपचारका लागि 175 जना डाक्टरले काम गरिरहेका छन्। बाढ़ीले रसुवाका 4 वटा स्वास्थ्य चौकी बगाएको छ भने धादिङ र त्रिशुली अस्पतालमा पहुँच अवरुद्ध भएको छ। 3 वटा स्वास्थ्य संस्था आंशिक प्रभावित भएका छन्।
3: कृष्णभीरको पहिरो समस्यालाई सदाका लागि अन्त्य गर्न सड़क विभागले 2 वटा मुख्य विकल्पमा गृह कार्य गरिरहेको छ।
6: विभागका महानिर्देशक डाक्टर विजय जयसीका अनुसार पहिलो विकल्पका रूपमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पका रूपमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 वटा पुल बनाउने विषयमा अध्ययन भइरहेको छ। यी दुई मध्ये प्राविधिक रूपमा उपयुक्त र लागतका हिसाबले किफायती हुने विकल्पलाई नै विभागले अगाडि बढाउने उहाँले स्पष्ट पार्नुभयो। यसबाहेक कृष्णभीरको दीर्घकालीन समाधानका लागि टनेल, सोइल निलिङ, सिट पाइल लगायतका विभिन्न विकल्पबारे सड़क विभागले आवश्यक अध्ययन गर्नेछ। अध्ययनका लागि नेपाल जियो टेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने र आवश्यकता अनुसार विभागसँग एमओयू गर्ने सहमति भएको छ। मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सड़क व्यवस्था गर्ने गरी सम्भावित विकल्पहरूको तत्काल अध्ययन गर्न निर्देशन दिएको थियो।
3: रसुवाको बोटीको सिबारीबाट प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीले 2 करोड़ भन्दा बढ़ी सहयोग गरेका छन्। कर्मचारीबाट संघले 2,26,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाड़ीले जानकारी दिनुभयो। अहिलेसम्मका खबर यति नै।

0: कांग्रेस केन्द्रीय निर्वाचन समितिले 15 महाधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै आजका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको छ। विज्ञप्ति अनुसार निर्वाचन समितिको बैठक आज दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टीको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो। अधिवेशनको प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन र यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गर्ने सम्बन्धमा बैठकमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ। सरकारले पछिल्लो समय विवादमा परेको ग्रीन आर्मीलाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयको छानबिन र निर्देशनपछि कम्पनी रजिस्ट्रारको कार्यालयले 35 दिनभित्र संस्थाको नामबाट आर्मी शब्द हटाउन सोमबार पत्राचार गरेको हो। यसअघि ग्रीन आर्मीको स्वरूप, नाम र गतिविधिमाथि सामाजिक सञ्जालदेखि संसदसम्म प्रश्न उठेको थियो। सोही आधारमा गृह मन्त्रालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले संस्थाका आधिकारिक कागजातहरू मगाएर अध्ययन शुरू गरेको थियो। राजनीतिक वृत्तमा पनि यो संस्थालाई लिएर चर्को विरोध हुँदै आएको छ। नेपाली कम्युनिष्ट पार्टीले ग्रीन आर्मीलाई तत्काल खारेज गर्न माग गरेको थियो। पार्टीको केन्द्रीय संयोजन समितिले विशेष प्रस्ताव पारित गर्दै बाढ़ीग्रस्त क्षेत्रमा दर्जानी चिन्ह र सेनासँग मिल्दो जुल्दो युद्ध पोसाक प्रयोग गरी भ्रम सिर्जना गरेको भन्दै यस्ता गतिविधि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले 12 पर्सा औद्योगिक करिडोरका उद्योगहरूले सिर्सिया खोलामा गरिरहेको प्रदूषणप्रति आपत्ति जनाउँदै सुधारका लागि 1 हप्ताको समय सीमा दिनुभएको छ। उद्योगीहरूसँगको छलफलमा उहाँले वातावरण संरक्षण सम्बन्धी कानूनी मापदण्ड उल्लंघन गर्ने उद्योगहरूलाई कार्यवाहीको चेतावनी दिनुभएको हो। सिमरा र वीरगंज क्षेत्रका दर्जनौ उद्योगहरूले प्रशोधन नगरी ढल र औद्योगिक फोहोर सिधै खोलामा मिसाउँदै सिर्सिया खोला प्रदूषित भएको छ। यसबाट बाराको सिमरा, महुली तथा पर्साको सिर्सिया, ताजपुर, रामगढवा, रामवन, अशोक वाटिका र विन्ध्यवासिनी लगायत दर्जनौ गाउँका लाखौं बासिन्दा प्रभावित भएका छन्। मन्त्रीको पछिल्लो निर्देशनसँगै स्थानीयवासीले प्रदूषण नियन्त्रण हुनेमा आशा व्यक्त गरेका छन्। बाढ़ी प्रभावित जलविद्युत सुरुङभित्र परेकाको वास्तविक तथ्याङ्क सोचीभन्दा कम हुन सक्ने सेनाले जनाएको छ। सुरुङ उद्धार सम्बन्धी पछिल्लो जानकारी दिँदै सेनाका सहायक रथी सुभाष सिंह थापाले उद्धार भएका व्यक्तिको सूचनाका आधारमा वास्तविक तथ्याङ्क सोचीभन्दा कम हुन सक्ने बताउनु भएको छ।
1: आबद्ध व्यक्तिहरू चाहिँ हुन्। अब तपाईँले सरसर्ती हिसाब गर्ने हो भने रसुवागढी 5, लाङटाङ 7, चिलिमे 7, अप्पर त्रिशुली 1, 50, 3A 40 भए तापनि 3-4 जना भन्ने चाहिँ त्यो भाइको इन्टरभ्यू र 40 राख्दा पनि 3B 120 यो त बाहिर गर्दा हाराहारी 121 जना मात्रै टनलभित्र पसेको चाहिँ तथ्य देखिन्छ। अब हाम्रो अहिले मुख्य गति चाहिँ इन्फर्मेसन ड्रिभन रेस्क्यु फेज सुरु भएको छ।
0: अब खबर फटाफट।
2: 1 महिनादेखि झापाका सामुदायिक वनमा अड्डा जमाएर बसेका 22 हात्तीको बथान भारततिर लागे। बच्चा सहित आएको बथान भारततिरै फर्किएपछि बाउन्डाङ्गी शान्तिनगर आसपासका बासिन्दालाई राहत। काठमाडौँको रातोपुलमा खसीको भन्दै 1800 रुपियाँ किलोमा बाख्रीको मासु बेच्ने 3 जना प्रहरी फन्दामा। रातोपुल नजिक सफिक मासु पसल खोलेका भारत सीतामढीका मोहम्मद इमरान मन्सुरी, नुवाकोटका अरूण कार्की र हेटौँडाका सुजन रसाइली सहित काट्न ठिक्क पारेको बाख्री समेत नियन्त्रणमा। भोटे कोशी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा बाँकेको बैजनाथ 2 डिगिया गाउँमा वृक्षारोपण। मृतकको सम्झनामा आँप, लिची, कागती, शीतलचिनी लगायत करिब 1000 फलफुलका बिरुवा रोपियो। बस्तीमाथिको जमिनमा धाँजा फाटेपछि बैतडी डिलासैनी 1 बरभकेका 18 घर पहिरोको उच्च जोखिममा। सुरक्षाकर्मी, जनप्रतिनिधि र कर्मचारीले

नरेन लिम्बुले गाउनुभएको नेपाली छिटो यो मिठो गीतसँगै हामीले कार्यक्रम प्रभातकालीन आवाज सुरु गर्ने श्रोता सम्पूर्णलाई नमस्ते अनि स्वागत छ आजको हाम्रो तीन घन्टे बसाइमा। म धनराज राई छु तपाईँको साथमा आज पनि हिजो जस्तै र यो हप्ताभरि नै म तपाईँहरूसँग नै रहनेछु। आज मंगलबार हो श्रोता, 8 सेप्टेम्बर 2026 साल, तदनुसार भदौको 23 गते, विक्रम सम्वत 2083 साल हो श्रोता। र हामीले कार्यक्रम सुरु गर्यो यो नेपालीपन भएको मिठो गीतसँगै। हामी जे जस्तै भए पनि हाम्रो धार्मिक ब्याकग्राउन्ड, जे जस्तै भए पनि लैङ्गिक ब्याकग्राउन्ड, होइन जाति त्यस्तो केही पनि छैन, हामी सिर्फ नेपाली हो भन्ने भाव थियो यो गीतमा। हजुर, तपाईँहरूले विभिन्न माध्यम मार्फत यो कार्यक्रम सुन्ने गर्नुहुन्छ। प्रत्येक दिन सोमबारदेखि शुक्रबारसम्म यो कार्यक्रम सुन्ने गर्नुहुन्छ प्रभातकालीन आवाज बिएपिएस गोर्खा रेडियो ब्रुनाईको माध्यममा। विभिन्न माध्यम छन् रेडियो सुन्ने पनि, तपाईँहरूले फ्रिक्वेन्सी मार्फत सुन्नुहुन्छ रेडियोमा, त्यस्तै अब इन्टरनेटको माध्यममा पनि सुन्ने गर्नुहुन्छ भने स्मार्ट स्पिकर मार्फत पनि तपाईँहरूले सुन्ने गर्नुहुन्छ, अनि धेरैभन्दा धेरैले चाहिँ बिएबिएस एप मार्फत पनि सुन्ने गर्नुहुन्छ। तपाईँहरू जे जसरी पनि हामीलाई सुनेर साथ दिनुहुन्छ, प्रतिक्रिया दिनुहुन्छ, हामी सधैँ आभारी छौँ। र हामीसँग यदि तपाईँहरू सम्पर्कमा आउन चाहनुहुन्छ, तपाईँहरूको विशेष सन्देशहरू प्रवाह गर्न चाहनुहुन्छ हामी मार्फत भने, हामीलाई प्रयोग गर्न सक्नुहुनेछ। विभिन्न माध्यमहरू छन्, तपाईँले फोन गर्न सक्नुहुन्छ बिएबिएसको स्टुडियोमा। दुईवटा सिभिलियन लाइन रहेका छन्, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट सम्पर्क गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ 00673 ब्रुनाईको कन्ट्री कोड डायल गर्न नभुल्नुहोला। त्यस्तै 9419333284 यो चाहिँ मिलिटरी एक्सचेन्ज मिलिटरी टेलिफोन हो र यो लाइन पनि खुल्ला भइसकेको छ हाम्रो। तपाईँहरू यदि ब्रिटिस आर्मी क्याम्पमा संसारमा जहाँसुकै पनि हुनुहुन्छ भने त्यो नम्बर डायल गर्नुहोला, सिधै हामीसँग सम्पर्कमा आउन सक्नुहुनेछ। इमेल लेखेर प्रतिक्रिया जनाउन चाहनुहुन्छ, गीत सङ्गीत अनुरोध गर्न चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोला। र अहिलेको निकै प्रचलित माध्यम बनेको छ फेसबुकको बिएबिएस गोर्खा म्यासेन्जर। यदि तपाईँ पहिलोपल्ट फेसबुकमा बिएबिएस खोज्दै हुनुहुन्छ भने निलो गोलो घेराभित्र भएको खुकुरी क्रस भएको लोगो चाहिँ तपाईँले पत्ता लगाउनु पर्ने हुन्छ, र त्यो लोगो पत्ता लगाइसकेपछि त्यो पेजलाई लाइक गर्नुहोस् अनि त्यस पश्चात त हामीसँग तपाईँहरू जोडी नै हाल्नुहुनेछ। हजुर, तपाईँहरू यी सबै माध्यममा मार्फत हामीसँग सम्पर्कमा आउन सक्नुहुनेछ। हजुर, अरू गन्थन एकैछिनमा गरौँला। कर्मा ब्यान्डले गाउनुभएको कहिलेकाहीँ सुनौ, अनि त्यस पछाडि हामी फेरि अन्य कुराकानी गरौँला।

मनको कुरा सुन अनि हुन्छ मलाई भन कर्मा ब्यान्डले हामीलाई अनुरोध गर्दै हुनुहुन्थ्यो। तपाईँले पनि हाम्रा मनका कुराहरू सुन्नुहोस् र हुन्छ भनिदिनुहोस्, हुँदैन भने पनि भनिदिनुहोस् यस्तो भएन भनेर। अब एकैछिन मौसमको चर्चा गरौँ। ब्रुनाईमा बिहानको 7:16 गयो श्रोता, 24 डिग्री सेल्सियस तापक्रम रहेको छ अहिले भने 32 डिग्री सेल्सियससम्म आजको अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ सेरिया ब्रुनाईमा। आज शनि घमाइलो रहनेछ दिनभरि जसो नै प्राय, र मन्द गतिमा हावा चलेको महसुस गर्नुहुनेछ सेरियाका श्रोता तपाईँहरूले, र अलिकति हेज अलिक आज पातलिएको हो कि यो धुवा भन्ने चाहिँ अनुभव भइरहेको छ, तर खुला पुरै खुला भने उज्यालो चाहिँ भइसकेको छैन, अझै पनि केही हदसम्म धुवा रहेको छ। अब मलाई चाहिँ पिर के लागिराखेको छ भने श्रोता, यो इन्डोनेसियाबाटै आएको यो धुवा हो। अब फेरि इन्डोनेसियामै तपाईँहरूले सुनिराख्नु भएको छ के अरे यो ज्वालामुखी गएको, त्यसले गर्दा धेरै मानिसहरू चाहिँ अप्ठ्यारोमा परेको सुनिराख्नु भएको छ। त्यो के अरे ज्वालामुखीको धुलो र मैला चाहिँ अब बाब्रुनाईसम्म पनि आइपुग्ने हो भन्ने कुराहरू पनि अलिअलि कता कता सुनिन्छ, समाचारतिर आइपुगिहालेको छैन र आउने सम्भावना अलिकति न्यून नै छ। तै पनि भन्न सकिँदैन, हावाले अचानक डाइरेक्सन फेर्यो भने चाहिँ अवश्य पनि केही मात्रामा यहाँ पनि असर पार्छ भनेर चाहिँ यो वेदर फोरकास्टहरू चाहिँ हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ न्युजतिर। नेपालमा बिहानको 5:02 गयो श्रोता, अहिले काठमाडौँमा 20 डिग्री सेल्सियसको तापक्रम रहेको छ, अहिले छिटफुट वर्षा भइरहेको छ काठमाडौँमा, र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा काठमाडौँमा 19 डिग्री सेल्सियस न्यूनतम तापक्रम अनि 28 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ भने मेघगर्जनसहित वर्षा हुने र त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। दिउँसो पख मध्याह पछाडि भने बदली भई अलिकति भारी वर्षा हुने सम्भावना उच्च रहेको देखाइएको छ मौसमी विवरणमा। श्रोता तपाईँहरू त्यही अनुसारले आफ्नो तयारी गरेर मात्रै भिँडुल गर्नुहोला, अलिकति चनाखो भएर आजको तपाईँको यात्रा तय गर्नुहोला। बेलायतमा 12:18 गयो श्रोता, 15 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ अहिले, लन्डनमा पनि छिटफुट वर्षा भइरहेको छ र मन्द गतिमा हावा चलिरहेको छ अहिले भने आज दिनभरिमा लन्डनमा 11 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 19 डिग्री सेल्सियस अधिकतम तापक्रम रहने अनुमान गरिएको छ, र दिनभरि जसो नै भन्दा पनि लन्डनमा पनि मध्याह पछाडि भने भारी बर्सात हुने अनि मन्द गतिमा नै हावा चल्ने अनुमान गरिएको छ भने साँझतिर भने सुखा रहनेछ लन्डन। अन्य स्थानका श्रोता तपाईँहरूले पनि यसो तपाईँहरूको मौसमी विवरण के छ, ताजा मौसमी विवरण हामीलाई पठाउन सक्नुहुनेछ। पठाउने ठेगाना तपाईँलाई कण्ठस्थ नै छँदैछ। अब हामी एउटा गीत सुनौ, पुष्प नेपालीले गाउनु भएको छ, आज किन साथी मलाई भन्दै।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।

झ्याम झ्याम आखी झ्यालैमा सञ्जय तुम्रोकले गाउनु भएको मिठो गीत सुन्यो श्रोता। प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ। बिहानको 7:28 साढे 28 गयो ब्रुनाईमा। हजुर, आज धेरै दिवसहरू परेका रहेछन्। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आज भदौ 23, तपाईँहरूले अन्दाज पनि लगाइसक्नुभयो, 1 वर्ष भयो अब यो जेनजी आन्दोलन भएको र यो जेनजी शहीद दिवस आज मानिँदैछ। र त्यो जेनजी आन्दोलन किन भयो भनेर पनि तपाईँहरूले चाल पाउनु भएकै कुरा हो। त्यतातिर हामी धेरै नटहलौँ र यस्ता मुभमेन्टहरू आन्दोलनहरू कोही कोही बेला हुन जरुरी पनि छ होला र भएको खण्डमा फेरि धनजनको विनाश पनि हुन्छ, त्यो फेरि हामीले बुझेकै कुरा हो। तर अपरिहार्य पनि छ कतिपय सन्दर्भमा, राइज हुन्छ यस्तो भोइसहरू, रेज हुँदै गएपछि त्यसले अर्कै रूप लिन पुग्छ र यस्तो घटनाहरू हुन पुग्छन्। र जेनजी आन्दोलन पनि सोही कारणहरूमध्ये केही कारणले चाहिँ यो अपराइजिङ भएको थियो नेपालमा भदौ 23 दिन र 24 दिन पनि। विश्व फिजियोथेरापी दिवस पनि आज नै परेको छ। त्यस्तै आज अन्तर्राष्ट्रिय साक्षरता दिवस पनि परेको छ र तपाईँहरू यी सम्पूर्ण दिवसहरूको शुभकामना। विश्व फिजियोथेरापी दिवसको अब अर्थ तपाईँहरूले बुझिसक्नु भएको छ के हो भनेर। अब यो चाहिँ विभिन्न यो मांसपेशीजन्य समस्या, हार्टको समस्या अनि यो कुँजोपनले चाहिँ मानव शरीरलाई चाहिँ गतिशीलता नदिएको अवस्थामा चाहिँ यो दक्षता र अभ्यासबाट चाहिँ यो फेरि ब्याक टु नर्मल फिजिकल कन्डिसनमा ल्याउने एउटा एक्टिभिटीलाई चाहिँ हामीले बेसिकली फिजियोथेरापी भनेर बुझ्ने गर्दछौँ। र यो फिजियोथेरापी कतिको महत्त्वपूर्ण छ त यो त हामी फिजियोथेरापी गर्ने मानिसहरूलाई पक्कै पनि थाहा छ। र यो कतिपय सन्दर्भमा केही पो हुँदैन, केही पो भएको छैन भन्ने लाग्छ। आफ्नो शरीर हो, आफैलाई थाहा हुन्छ त भनिन्छ, तर यस्तो कन्डिसनहरू हुन्छन् जसलाई चाहिँ नकार्न सकिँदैन। सानो सानो चाहिँ दुखाइ मर्काइहरूले चाहिँ आफ्नो शरीरमा कति चाहिँ अस्वस्थ बनाइराखेको हुन्छ। त्यसले त्यहाँबाट मुक्ति पाउनको लागि चाहिँ हामीले कतिपय सन्दर्भमा चाहिँ फिजियोथेरापी लामो छोटो आफ्नै ठाउँमा छ, तर गर्न सक्यो भने त्यसले पनि केही राहत पनि अवश्य नै दिन्छ। हजुर, अनि अन्तर्राष्ट्रिय साक्षरता दिवस, अब यो लिटरेसी डे भनौँ, सन् 1965 यो चाहिँ युनेस्कोले पारित गरेको दिवस रहेछ र विश्वभरिका विद्यालय समुदाय र संस्थाहरूले साक्षरताका लागि, लिटरेट बनाउनका लागि जनजागरण अभियानका रूपमा चाहिँ चलाउँदै आएको रहेछ। निकै पुरानो रहेछ 1965 भनेपछि। हजुर, अब साक्षरता दिवस, अब अहिलेको सन्दर्भमा आउँदाखेरि डिजिटलाइजेसनको कुरा पनि आउँछ। यो टेक्स्ट बुकको कुरा त अर्कै भइगयो, अब अहिलेको सन्दर्भमा डिजिटलाइज्ड लिटरेसी पनि जरुरी छ। तपाईँहरू हामी सम्पूर्णलाई चाहिँ यी सबै दिवसको शुभकामना चाहिँ दिउँ हामी पनि।

हजुर, जस्ताको पाता अविनाश घिसिङ, विशाल अनि रामचन्द्र काफ्लेले गाउनु भएको मिठो गीत सुन्यो। अलिकति यो आवाज चाहिँ अलिकति पुरानो गीत भएर होला, अलिकति अलिकति पातलो पातलो सुनिएको थियो, तर गीत भने जोसिलो लाग्यो मलाई, तपाईँलाई पनि पक्कै लाग्यो होला। ब्रिटिस फोर्सेस ब्रुनाईमा प्री डिपार्चर क्लिनिक रन हुने भएको छ बुधबार, भोलि हो श्रोता, 9 सेप्टेम्बरका दिन बिहानको 10 बजेदेखि 11 बजेसम्म, र यो हुने स्थान रहेको छ मुमोङको हाइभ अफिसमा। यो किन सञ्चालन गरिन्छ भनेर तपाईँले चाहिँ तपाईँको मनमा चाहिँ खुल्दुली लागेको छ भने अब ब्रुनाई छोडेर जाने बेला भयो तपाईँको, अब के गर्ने, गुड कन्डक्ट सर्टिफिकेट चाहियो, प्रोसेस के हो कसो हो त्यो बुझ्नका लागि यो जरुरी छ। र त्यस्तै अब युकेतिर फर्किँदै हुनुहुन्छ, नेसनल इन्सुरेन्स कन्ट्रिब्युसन क्रेडिटहरू क्लेम गर्नुपर्ने हुन्छ, त्यसको प्रोसेस के हो, एप्लिकेसन कहाँ दिनुपर्ने हो, कसलाई बुझाउनु पर्ने हो, ती सम्बन्धी तपाईँलाई जानकारी दिन्छ। अब तपाईँ सँगसँगै तपाईँका छोराछोरी छन् भने उनीहरू पनि स्कुल मुभ हुन्छ, स्कुल कस्तो ठाउँमा, यो क्याचमेन्ट एरियामा पर्छ पर्दैन त्यस्तो कुराहरू बुझ्न, कस्तो खालको चाहिँ अफ स्टेटको रिपोर्ट भएको स्कुल हो भन्ने कुराहरू या अन्य कुराहरू पनि तपाईँले चाहिँ बुझ्न सक्नुहुनेछ, र अन्य धेरै कुराहरू पनि जो चाहिँ अब तपाईँहरू ब्रुनाई छोडेर जाने बेलामा थाहा पाउनुपर्ने हुन्छ ती सम्बन्धी जानकारी दिने गरिन्छ। अपोइन्टमेन्ट बुक गर्न जरुरी छैन, यसका लागि ड्रप इन क्लिनिक हो, भोलि बिहान 10 बजेदेखि 11 बजेसम्म मुमोङको हाइभ अफिसमा जानुहोला। अब दिव्य सुब्बालाई सुनौ।

0: पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

शीतल पुन लेखाउनु भयो रिमझिम रिमझिम रिमझिम रिमझिम पानी पर्दैछ कि छैन तपाईँहरूकोतिर? हाम्रोतिर त अहिले पानी पर्ने सङ्केतहरू छँदै छैन श्रोता, नपरेको धेरै दिन भइसक्यो। पानी परे नि हुन्थ्यो, यो आगलागीको धुवा चाहिँ त्यसले निकै सेटल गराउँथ्यो कि भनेर हामीले धेरै दिन भयो आश गरेको, पानी परेको छैन, एक थोपा पनि पानी परेको छैन श्रोता। सेरिया ब्रुनाई सेरियामा मात्र होइन, ब्रुनाईमै पानी परिरहेको छैन अहिले। पानी पर्ने सिजन त अब बिस्तारै बिस्तारै आइसकेको हो, गत सालतिर त्यतिखेर निकै पानी पर्ने गरेको थियो, यसपालि भने सुक्खा नै मौसम छ। यो एलनिनोको कारणले पनि हो कि जस्तो महसुस हुन्छ घरिघरि। तपाईँहरूकोतिर के कसो छ यसो पठाउँदै गर्नुहोस् है। अब आजको लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी लिनतर्फ लागौं। सुरुमा अमेरिकी डलर एकको खरिद दर 150.88 रुपियाँ, बिक्री दर 151.48 रुपियाँ, युरो एकको खरिद दर 175.34 रुपियाँ, बिक्री दर 176.03 रुपियाँ, पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.23 रुपियाँ, बिक्री दर 205.04 रुपियाँ, स्विस फ्रांक एक को खरीद दर 186.51 रुपया, बिक्री दर 187.26 रुपया, ऑस्ट्रेलियन डॉलर एक को खरीद दर 108.91 रुपया, बिक्री दर 109.34 रुपया। कनेडियन डलर एकको खरिद दर 109.15 रुपया, बिक्री दर 109.58 रुपया। सिङ्गापुर डलर एकको खरिद दर 119.18 रुपया, बिक्री दर 119.65 रुपया। जापानिज येन 10 को खरिद दर 9.76 रुपया, बिक्री दर 9.80 रुपया। चाइनिज युआन एकको खरिद दर 22.48 रुपया, बिक्री दर 22.57 रुपया। साउदी अरेबियन रियाल एकको खरिद दर 40.18 रुपया, बिक्री दर 40.34 रुपया। कतारी रियाल एकको खरिद दर 41.39 रुपया, बिक्री दर 41.56 रुपया। थाई भाट एकको खरिद दर 4.59 रुपया, बिक्री दर 4.61 रुपया। युएई दिरहाम एकको खरिद दर 41.08 रुपया, बिक्री दर 41.24 रुपया। मलेजियन रिंगिट एकको खरिद दर 37.29 रुपया, बिक्री दर 37.44 रुपया। साउथ कोरियन वन 100 को खरिद दर 11.21 रुपया, बिक्री दर 11.26 रुपया। स्वेडिस क्रोनर एकको खरिद दर 15.73 रुपया, बिक्री दर 15.79 रुपया। स्वेडिस क्रोनर एकको खरिद दर 23.46 रुपया, बिक्री दर 23.55 रुपया। हङकङ डलर एकको खरिद दर 19.24 रुपया, बिक्री दर 19.32 रुपया। कुवेती दिनार एकको खरिद दर 491.71 रुपया, बिक्री दर 493.66 रुपया। बहराइन दिनार एकको खरिद दर 400.19 रुपया, बिक्री दर 401.78 रुपया। र अन्तमा ओमानी रियाल एकको खरिद दर 391.89 रुपया, बिक्री दर 393.45 रुपया। सुन्दै हुनुहुन्थ्यो आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी पूरा भयो। अब गीत सुनौ, विकास चन्द्र थापाले गाउनु भएको छ यो हावाले। कस्तो हावा रहेछ, हामी पनि त्यसको मजा लिन जाउँ।

यो हावाले विकास चन्द्र थापाले गाउनुभएको गीत सुन्यो श्रोता. ब्रिटिस फोर्सेस ब्रुनाईमा बीएफबीएस ब्रुनाई क्विज हुँदैछ. अब अक्टोबर 2 तारिकका दिन हो श्रोता, बेलुकी 7 बजेबाट नाफीको चौतारीमा हुन गइरहेको छ यो कार्यक्रम. र यो कार्यक्रम गर्नको उद्देश्य चाहिँ द बीएफबीएस बिग सल्युटका लागि केही रकम उठाउन सकिन्छ कि भन्ने हेतुले आयोजना गरिएको हो. र तपाईँहरूले चाहिँ यदि उपस्थिति जनाउन चाहनुहुन्छ भने $5 प्रति व्यक्ति चाहिँ तोकिएको छ. तपाईँहरूले टिम बनाएर पनि आउन सक्नुहुनेछ. एउटा टिममा 6 जनाभन्दा बढीको चाहिँ नबनाउनु होला. धेरै टिम बनाउनु भयो भने जित्ने सम्भावना चाहिँ धेरै हुन्छ. धेरै मान्छे भएपछि आइडिया धेरै आउँछ, उत्तरहरू धेरै आउँछ. सजिला सजिला प्रश्नहरू छन्, क्विज हो, ट्रु अर फल्स क्विज क्वेसनहरू नै हुन्छ. र राम्रा राम्रा उपहारहरू हामीले खोजिरहेका छौँ, खोजिसकेका छौँ. र कति उपहारहरू चाहिँ आउने क्रममा नै छ. र तपाईँहरूले ती उपहारहरूका साथ साथमा बिएबिएसको मर्चेन्डाइज पनि पाउनु हुनेछ. हजुर, 2 अक्टोबरको दिन हो, बेलुकी 7 बजे नाफीको चौतारीमा. हजुर, अब हामी एउटा गीत सुन्छौँ र यो गीतको लागि अनुरोध गर्ने श्रोता आउनुभएको छ, एनपी परदेशी घिमिरेज्यू. र उहाँ चाहिँ नर्थ क्यारोलाइनाबाट आउनुभएको छ. उहाँले भोइस मेसेज पठाउनु भएको थियो र के अरे अफिस जाँदै हुनुहुन्छ, भिडियो मेसेज पठाउनु भएको थियो. अफिसतिर हो यात्रा भन्दा होइन, उहाँ चाहिँ काम होइन, कता पो जान्छु जाने भन्दै हुनुहुन्थ्यो. मैले त्यो चाहिँ राम्रो सुन्न पाइनँ. तर उहाँले चाहिँ हरि राईले गाउनुभएको एउटा गीत भन्नुभएको छ. मसँग भएको एउटा गीत रहेछ, चट्ट रुमाल. मेलिना राईले साथ दिनुभएको रहेछ हरि राईलाई. र उहाँ दुईजनाले गाउनुभएको गीत सुन्दै सुन्दै अब हामी कार्यक्रमको पहिलो घन्टाको पुछारमा पनि आइपुगेका छौँ. यो गीत पछाडि तपाईँहरूले नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ. अनि त्यस पछाडि हामी फेरि दोस्रो घन्टामा भेट्नेछौँ. यो गीत सुनेर रमाइलो गर्नुहोला. एनपी परदेशीज्यू साथ दिनुभयो सुनेर, र अनुरोधका लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद. हामी दोस्रो घन्टामा भेटौँला.

0: अधिवेशन अन्तर्गतका विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका परिमार्जन गर्ने विषयमा छलफल गर्न बैठक जागेको छ। समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै आजका लागि बैठक आह्वान गरिएको जानकारी दिनुभएको छ। विज्ञप्ति अनुसार निर्वाचन समितिको बैठक आज दिउँसो 1 बजे पार्टी केन्द्रीय कार्यालयमा बस्दैछ। पार्टीको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले क्रियाशील सदस्यता नवीकरण र अध्यावधिक सम्बन्धी विवाद टुंग्याउँदै सबै सदस्यहरूलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि निर्वाचन समितिले आफ्नो कार्यतालिकालाई सोही अनुसार परिमार्जन गर्न लागेको हो। अधिवेशनको प्राविधिक तयारी, क्रियाशील सदस्यहरूको अन्तिम नामावली व्यवस्थापन र यसअघि प्रभावित भएका तल्लो तहका अधिवेशनहरूको नयाँ मिति तय गर्ने सम्बन्धमा बैठकमा ठोस छलफल हुने निर्वाचन समितिले जनाएको छ। सड़क विभागले काबू बाहिरको परिस्थिति नआएमा आउँदो असोजको शुरूदेखि नै कृष्णभीरको बाटो खोल्ने दावी गरेको छ। नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्र,
1: कृष्णभीरको बाटो खुलाउने काम कति सकियो अहिलेसम्म?
2: एकदमै जोखिमपूर्ण ठाउँ हो। त्यसमा चाहिँ जियोटेक सोसाइटीले उसैको मोनिटरिङमा र उसैको डिजाइनमा निर्माण कार्य चाहिँ हामीले तीव्र रूपमा अगाडि बढाइरहेछौँ। यो चाहिँ अहिले हामीले मेसिन प्रयोग गरेर काम गर्न थालेको 4 दिन भयो होइन, र अझ काट्न पर्ने क्वान्टिटी धेरै छ र यसमा आउने समस्याहरूलाई पनि मोनिटर गर्दै काट्न पर्ने भएको र एक्ज्याक्ट यति दिनमा सकिन्छ भन्दा अहिले भन्दा चाहिँ सकिन्न। त्यही पनि हाम्रो प्रयास चाहिँ 5-7 दिन अब यो महिनाभित्र बाटो सञ्चालन गर्ने, अब काठमाडौँमा बुलेट र ओइल ट्याङ्करहरू सहज आवागमन गराउने लक्ष्यका साथ अघि बढिरहेको छौँ। यसको दिनदिनै प्रगति नै छ भनौँ न, कुनै पनि अवरोध छैन। यो महिनाको अन्त्यसम्म रोडलाई सर्भिसेबल बनाउने लक्ष्यका साथ अगाडि बढेका छौँ।
1: कसरी काम गर्दैछौँ?
2: हामीसँग आजको दिनमा पनि 6 वटा एक्सकाभेटर छन्, एउटा बुलडोजर छ होइन, एउटा लोडर छ, एउटा जेसिबी छ, भनेपछि 9 वटा स्रोत साधन। हाम्रो लेन्थ भनेको जम्मा 270 मिटर हो होइन, र त्यसलाई माटो काट्ने र माटोलाई नजिकै सुरक्षित ठाउँमा डिस्पोजल गर्ने गर्दैछौँ। हाम्रो अहिले ग्रेड अझै भनौँ न 17-18% छ, त्यसलाई हामीले काटेर झारेर 4-5% बिचमा ल्याउने हो, र अप्पर साइडमा प्रोटेक्सनका लागि सिट पाइल राख्ने, प्याज ड्रेन बनाउने, जुन हाम्रो डिजाइन छ त्यही अनुसारै अघि बढिरहेछौँ।
1: यो खन्दै गरेको ठाउँमाथि धाँजा फाट्यो भन्ने खबर पनि आएछ।
2: त्यो धाँजा फाट्ने चाहिँ यो आफै पहिरो थुप्रिएको ठाउँ हो होइन, यो समस्या आउनुभन्दा अगाडि पनि माथि गएर हेर्दा धाँजा फाटेकै थियो। त्यो अलिकति केही बढेको भन्ने पनि छ, त्यो स्वाभाविक पनि हो। त्यसलाई टाल्ने, अब जस्तो विज्ञ समूह हामी सबै गएर त्यहाँ निरीक्षण गऱ्यौँ, त्यसलाई टाल्ने र पानी खेर नदिने भनेर त्यो सुरक्षा विधि अप्नाएर त्यो अनुसार काम भइरहेछ।
1: यो भदौसम्ममा ट्र्याक मात्रै खोल्ने हो कि पक्की जस्तै बनाएर खोलाउने हो?
2: हाम्रो चाहिँ ग्राभल रोड हुन्छ हुन चाहिँ होइन, हाम्रो सबभन्दा प्राथमिकता भनेको बुलेट र यो सप्लाई चेनलाई सुचारू गराउने हो। ट्र्याक खोल्ने भन्दा नि गाडी पास गर्ने हो, ट्र्याक खोल्नेले काम लाग्दैन होइन, ट्र्याक खोल्ने त काम गर्नका लागि हो। हामी चाहिँ बुलेट पास गर्ने र ओइल ट्याङ्कर सप्लाई चेनलाई ओपन गर्ने लक्ष्यका हो। खास
1: दसैँ तिहार अघि पक्किने गर्ने सुरसार चाहिँ छ कि छैन इन्जिनियर साहब?
2: त्यो यस्तो हुन्छ, जब हाम्रो डिजाइन लेभलमा माटो काट्ने काम भइसकेपछि भित्रतिर सिट पाइल ड्रेन अनि